0: भने करिब 800 माथि र 200 मिटर माथि चौडाइको पहिरो छ, पाएको पहिरोमा परिणत भएको छ। बर्खायाम सुरु भए त यस वर्ष बेनीचम्सम सडक सम्बन्ध धेरै सिरुबारीमा अवरुद्ध भएको छ। कञ्चनपुरमा राणा थारू समुदायका महिलाले व्रत बसेर तीज पर्व उल्लासका साथ मनाएका छन्। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राणा थारू समुदायको प्रमुख पर्व तीज पृथक तरिकाले मनाउने गरेका छन्। अन्य समुदायले तीज पर्व भाद्र शुक्ल तृतीयका दिन मनाउने प्रचलन रहिआएको भए पनि राणा थारू समुदायले श्रावण शुक्ल तृतीयका दिन तीज मनाउँछन्। राणा समुदायमा तीज पर्व आउन 15 दिन अगावै दिदी बहिनीको घरमा गएर निम्ता दिने प्रचलन छ। 15 दिन अघि नै गाउँमा साबन कि डोला अर्थात् पिङ हाल्ने प्रचलन रहिआएको राणा थारू समुदायका जानकार भीमदत्त चौधका परशुराम राणाले जानकारी दिनुभएको छ। उहाँका अनुसार तीजका दिन व्रतालु महिलाले राणा थारू समुदायका विभिन्न परिकार पुरी पापड सेमई पकौडा गुलगला लगायतका विशेष परिकार बनाएर पकाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई समेत खुवाउने गर्छन्। इन्डोनेसिया भूकम्पमा ज्यान गुमाउनेको संख्या कम्तीमा 47 पुगेको छ। फ्लोर्स टापु केन्द्र भएर गएको 7.7 म्याग्निच्युडको भुइँचालोपछि हजारौँ विस्थापित भएका छन्। उद्धारकर्मीले भग्नावशेषमा पुरिएकाको खोजी गरिरहेका छन्। छुट्टी मनाउन गएकी बेथा सावेसले बिहान सबैलाई निद्रा भङ्ग हुने गरी भुइँचालो गएको बताउनु भएको छ।
1: At first I thought our hotel room was being burgled until sort of it was, I thought maybe a really strong gust of wind because we don't really get earthquakes like this in the UK.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: एस गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: रिलायन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: जसरकोटको भेरी नगरपालिका दुई रिसाङमा पहिरोमा परि दुईजना बेपत्ता भएका छन्। वडा नम्बर दुईको फारूलाका 54 वर्षीय उमार सिंह खत्री र चिसापानीका 70 वर्षीय भीमबहादुर कार्की बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभएको छ। गए रातीको पहिरोमा परि 7 जना घाइते भएका छन्। वडा नम्बर दुईका रामबहादुर शाही, भद्राकाली कार्की, सिद्धिबहादुर कामी, वडा नम्बर एकका केदार कार्की, मनवीर चन्दरा, मोतीकला विक र मनिषा विक घाइते हुनु भएको हो। शाहीको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि थप उपचारका लागि नेपालगंज रेफर गरिएको खड्काले बताउनु भयो। घाइतेहरूको उद्धारका लागि अस्थायी प्रहरी पोस्ट रावत गाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा टोली खटाइएको छ। यस्तै पहिरोबाट भेरी 3 जाजरकोट स्यालाका पूर्णबहादुर विकको 6 कोठे 2 तल्ले ढुङ्गा माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। स्यालाका भैरवी केसीका 2 वटा टिनका अस्थायी टहरा पनि पहिरोले सोहोरेको उहाँले बताउनुभयो। घटनास्थलमा प्रहरीको संयुक्त उद्धार टोली परिचालन गरिएको छ, तर टोली घटनास्थलसम्म पुग्न नसकेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। जाजरकोटमा शुक्रबारदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा सड़क अवरूद्ध भएका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले नुवाकोटका विभिन्न स्थानमा पहिरो नियन्त्रण र सुरक्षाका लागि माथातका निकायलाई निर्देशन दिनुभएको छ।
1: उहाँले सुरगढी गाउँपालिका 1 सेम्ब्राङ भिर पहिरो, फटपुर र पहरे थोकमा गएको पहिरो, सड़क आवागमन, विद्युत सेवा, द्वाचे खानेपानी योजनाको पाइपलाइनमा पुगेको क्षतिको निरीक्षण गर्नुभएको छ। वडा नम्बर 2 रातमाटे, रामचे र देवीथानका सड़क, दुपचेश्वर, तादी, पञ्चकन्या, शिवपुरी लगायतका पालिकामा गएको पहिरो पनि उहाँले हेर्नु भएको छ। क्षति न्यूनीकरणका लागि तिनै तहका सरकार मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ।
2: अब देश चाहिँ एक किसिमले तपाईँको सङ्घीयतामा गएको कारणले गर्दाखेरि चाहिँ स्थानीय निकायको पनि एकदमै ठुलो भूमिका हुन्छ। केन्द्र सरकारले चाहेर मात्रै काम गर्न सक्दैन, त्यही भएर स्थानीय तहका साथीहरूले चाहिँ यहाँ पहिरो गएका ठाउँहरूको चाहिँ स्थलगत निरीक्षण मात्रै होइन कि प्राविधिक अध्ययन नै गरेर जिल्लासँग सम्बन्धित विपदको त्यो संरचनामा पठाएर अनि केन्द्रसम्म त्यो कुरा गइसकेपछि चाहिँ अब उहाँबाट फेरि मूल्याङ्कन गरेर के गर्दाखेरि चाहिँ दिगो समाधान निकाल्न सकिन्छ भनेर पत्ता लगाउने विधि रहेछ।
0: नेपाल आयल निगमले आज ग्यास वितरणका लागि 7 वटा बिक्री केन्द्र तोकेको छ। निगमका अनुसार टेकु परिसरमा नेपाल एसपी, एभरेस्ट, सुगम, श्रीराम र सगर ग्यास वितरण हुनेछ। पशु सेवा शाखा चपली बुढा नीलकण्ठमा नेपाल एसपी र भानु उपलब्ध हुनेछ। यस्तै राधा स्वामी किर्तिपुरमा नेपाल एसपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साईबाबा र श्रीमाया बिक्री हुँदैछ। नयाँ बजार जुडो हल परिसरबाट नेपाल एसपी र ओम ग्यास वितरण हुने निगमले जनाएको छ। यस्तै तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एसपी ग्यास वितरण हुने निगमले जनाएको छ। चन्द्रगिरी नगरपालिकाबाट लोकप्रिय नेपाल एसपी र श्री माया वितरण हुनेछ भने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट नेपाल एसपी, सूर्य, सगर, एभरेस्ट, सुगम र एसटीसी ग्यास वितरण हुने निगमले जनाएको छ। निगमले नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित ग्यास बिक्री केन्द्रमा आउन उपभोक्तालाई आग्रह गरेको छ। निगमले हिजो काठमाडौँका 5 ठाउँबाट 6,802 सिलिण्डरमा खाना पकाउने ग्यास बिक्री गरेको जनाएको छ। गएको रातभर पृथ्वी राजमार्ग अवरूद्ध हुँदा हजारौं यात्रु बाटोमा रोकिनु परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले चितवन इच्छा कामना गाउँपालिका 5 सिमलधारामा सड़कमाथिबाट रूख सहितको सुक्खा पहिरो खसी बाटो दुईतर्फी अवरोध भएको जनाएको छ। बाटो खुलाउन कम्तीमा 7 घण्टा समय लाग्ने भएकाले नारायणघाटबाट काठमाडौँ आवत जावत रोकिएको प्रहरीको भनाइ छ। अहिले मुलुकभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णालीका केही र कोशी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका 1-2 स्थानमा भारी वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो मुलुकभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भागका धेरै तथा कोशी र बागमतीका हिमाली तथा पहाड़ी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै, बागमती र गण्डकीका तराई क्षेत्रका केही तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: गोर्खा रेडियो हो। Come on now, everybody, come closer.

0: सन्या समुदायमा
1: मिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रोल्पामा पहिरोले घर पुरिँदा एकजनाको ज्यान गएको छ। लुङ्री पाँच धैरेनीमा पहिरोले घर पुर्दा 72 वर्षीय अमी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। मध्यराती घरमाथिबाट झरेको पहिरोले घर पुरेपछि घरमा सुतिरहेकी गुरुङको मृत्यु भएको हो। स्थानीय र प्रहरी मिलेर पहिरो पन्छाएर गुरुङलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। उद्धारका लागि प्रहरी चौकी किला चौरको प्रहरी टोली बिहान 3 बजे घटनास्थल पुगेको छ। मुगलिन काठमाडौँ सड़क दुईतर्फी सञ्चालनमा आएको छ। 8 घण्टा लगाएर पहिरो पन्छाइएसँगै आज बिहान 6:15 बजेपछि सड़क दुईतर्फी सञ्चालनमा ल्याइएको हो। चितवनको इच्छाकामना गाउँपालिका 5 सिमलधाराको सड़कमा गैराती करिब 10:30 बजे सुक्खा पहिरो खस्ता सड़क दुईतर्फी अवरूद्ध भएको थियो। पहिरो पन्छाएर सड़क सञ्चालनमा ल्याइए पनि लामो समयदेखि सड़क अवरूद्ध भएका कारण राजमार्गका विभिन्न ठाउँमा जाम भने कायमै छ। पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीले आग्रह गरेको छ। अविरल वर्षाका कारण मुलुकका विभिन्न ठाउँका सड़क अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहान 5 बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्री पलाञ्चोक इलाम सिन्धुपाल्चोक रसुवा रूकुम पश्चिम शंखुवासभा लमजुङ मुस्ताङ चितवन रोल्पा लगायत सड़क खण्डमा यातायात प्रभावित भएको जनाएको हो। काभ्री पलाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गको खुरकोट नेपालथोक कटुन्जेबेसी सड़क खण्डमा हरेक दिन साँझ 6 देखि बिहान 4 बजेसम्म सवारी साधन आवागमनमा रोक लगाइएको छ। यो खण्डमा बिहान 4 देखि बेलुका 6 बजेसम्म सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपरान्न 5 देखि बिहान 5 बजेसम्म सबै किसिमका सवारी साधन चलाउन रोक लगाइएको छ। इलाम 9 राजदुवालीमा हिलोले मेची राजमार्ग अवरूद्ध छ। यो ठाउँमा वैकल्पिक सड़कको व्यवस्था रहेको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग अन्तर्गत भोटेकोसी 4 किलो पहिरो लिपिङमा सड़क भाषिँदा यो खण्ड पनि अवरुद्ध भएको छ। रसुवाको उत्तर गया 5 खाल्टेमा सड़क कटान हुँदा त्रिशुली मैलुङ स्याफ्रो बेसी कच्ची सड़क खण्ड अवरुद्ध छ। यस्तै रुकुम पश्चिमको आर्फिसकोट नगरपालिका 6 रिजेगाड़ खोला नजिक भेरी करिडोरको जाजरकोट डोलपास सड़क पनि पहिरोले अवरुद्ध भएको छ। शंखुवासभाको भोटखोला 3 सिरेक डाँडामा सड़क भाँसिँदा कोशी राजमार्गको खाँदबारी किमाथाङका सड़क खण्डमा यातायात अवरुद्ध छ। लमजुङको मर्स्याङदी 4 रामबजारमा पहिरो खसेपछि बेसी सर मनाङ सड़क पनि अवरुद्ध भएको छ। यता मुस्ताङको थासाङ 4 कैकु खोलामा पहिरोले बेनी जोमसम सड़क अवरुद्ध भएको प्रहरीले जनाएको छ। यस्तै रोल्पाको सुनिल स्मृति 4 काग डाँडामा पहिरोले भालुवाङ लिवाङ सड़क अवरुद्ध भएको छ। बागमती प्रदेश सरकार अन्तर्गत चितवनको जनस्वास्थ्य प्रयोगशालामा सबैजसो सेवा बन्द भएका छन्।
4: भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा इकाइ चितवनमा खकार परीक्षण तथा एचआईभी एचसीभी र भाइरल लोड परीक्षण बाहेकका सम्पूर्ण सेवा बन्द भएका हुन्। प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आर्थिक वर्षका लागि आवश्यक सामग्री आइ नसकेकाले गएको साउन 26 गतेदेखि सेवा बन्द भएको हो। प्रयोगशालाका सूचना अधिकारी रमेश सिंह डोवालले प्रयोगशाला बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताउनु भएको छ। प्रयोगशालाबाट विभिन्न स्वास्थ्य परीक्षण हुँदै आएको थियो। प्रयोगशालामा दैनिक 100 भन्दा बढी व्यक्तिको विभिन्न स्वास्थ्य परीक्षण हुने गरेको थियो। बागमती प्रदेशका तत्कालीन स्वास्थ्य मन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले 2080 साल असार 16 गतेदेखि चितवनमा जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई सञ्चालनमा ल्याउनु भएको थियो।
3: इन्डोनेसिया भुइँचालोमा ज्यान गुमाउनेको संख्या कम्तीमा 47 पुगेको छ। फ्लोर्स टापु केन्द्र भएर गएको 7.7 म्याग्निच्युडको भुइँचालोपछि हजारौं विस्थापित भएका छन्। उद्धारकर्मीले भग्नावशेषमा पुरिएकाको खोजी गरिरहेका छन्। छुट्टी मनाउन गएकी बेथा साभिजले बिहान सबैले निद्रा भङ्ग हुने गरी भुइँचालो गएको बताउनु भएको छ।
5: Earthquakes like this in the UK. It was only until we sort of got up and sort of woke up that we realized it was an earthquake.
3: इजरायलले 3 बालबालिका सहित 11 जनाको ज्यान जानी गरी लेबननमा गरेको आक्रमणको प्रतिरक्षा गरेको छ। आफ्ना सैनिक लक्षित आक्रमण गर्ने हिजबुल्ला नेता लक्षित आक्रमण गरिएको इजरायलको भनाइ छ। लेबननका राष्ट्रपतिले आक्रमणपछि अमेरिका नेतृत्वमा भइरहेको वार्ताका लागि इजरायलले आफ्नो सन्देश दिएको बताएका छन्। इङ्ल्याण्ड र वेल्सका विभिन्न भागमा डढेलो निभाउन 200 सैनिक सहित अग्नि नियन्त्रक खटिएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल खबर रेडियो हो।

0: हजुर, यही धुन सँगसँगै सुरु भयो कार्यक्रम परदेशीको सन्देश। सन्देश रूपी कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु म, विनोद खड्का। यहाँहरू सम्पूर्ण श्रोताहरू जो देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, विभिन्न फ्रिक्वेन्सी र विभिन्न माध्यमबाट हामीलाई सुन्नुहुन्छ, अनलाइनदेखि लिएर प्रत्यक्ष प्रसारण सम्पूर्णमा हार्दिक नमस्कार र कार्यक्रममा स्वागत पनि।
1: साथमा छु म निशा गुरुङ, यहाँहरू सबै सबैलाई स्वागत छ र नमस्कार पनि गर्छु। कार्यक्रम परदेशीको सन्देश आइसकेको छ, यहाँहरूको घर आँगनमा हामी घन्किसकेका छौँ। यहाँहरू कस्तो हुनुहुन्छ? अब त चाड पर्वको ओइरो लागिसकेको छ होइन दाजु?
0: भने मतलब तपाईँलाई कति छिटो मैले मौका पाउन र तिजको कुरा गरौँ भने जस्तो लाग्यो।
1: हजुर हजुर, करिब एक महिना जति त रहेछ तर एकदमै सुरु भइसकेको जस्तो महसुस भइरहेको छ।
0: बुझे मैले, होइन? रमाइलो चाड हो तिज, होइन? दिदी बहिनी चोरी चेली बेटीसँग भेटघाट हुने, अनि आजकल त तिजको भनौँ न अब केही समय, यो पछिल्लो समय भन्नुपर्छ, न्यू एरामा भन्नुपर्छ, होइन, मा चाहिँ विभिन्न समुदाय, साथीभाइ, नातागोता, दिदीबहिनी, यो समूह त्यो समूहको चाहिँ एकदम मजाको जमघट हुन्छ नि। तपाईँको पनि जमघट त सुरु भइसक्यो कि हुनेवाला छ बहिनी?
1: हजुर, सुरु भएको छैन दाजु, अब यो हुनेवाला छ। टोलको भयो होइन, त्यसो त्यस्तै गरी दिदीबहिनीको समूह छुट्टै छ, समाजको छुट्टै छ, गर्दाखेरि थुप्रै हुन्छ। यता हाम्रो बिजिएनको छुट्टै छ।
0: तर यसले चाहिँ एउटा के पोइन्ट आउट गर्छ भने नि, ह्याप्पी, वेयर अल केपेबल, होइन, हरेक चाड पर्व मनाउनलाई त यही चाहियो, नगद नारायण चाहियो नि, होइन? त्यसको मतलब ह्याप्पिनेस इन्डेक्समा हामी निकै माथि छौँ, किनभने चाड पर्वको पर्खाइ गर्नु भनेको चाहिँ होइन, वी आर केपेबल अफ डुइङ इट, हामीले गर्न सक्छौँ, क्षमता छ, मन पनि छ, अर्थले पनि साथ दिएको छ भन्ने होला। तर कतिको मनमा चाहिँ अलि अमिलो पनि पर्ला नि, होइन? होइन, त्यो पनि छ। त्यस कारणले वास्तविकतालाई बुझौँ, धरातलमा आऊ, चाहिने भन्दा बढ्दा नगरौँ, छ भन्दा देखाएर, फ्लन्टिङ भन्छ क्या अङ्ग्रेजीमा बहिनी, एकदम देखाएर सो अफ गरेर हिँड्नु पर्दैन, होइन, बरु राम्रो काममा लगाऊँ, होइन। खानपिन नाचगान भने त आफ्नो छँदैछ, तर दिन दुखी जसलाई चाहिँ भनौँ न अभाव छ, जसको विभिन्न कारणले गर्दाखेरि अलि दुःखमा हुनुहुन्छ, उहाँहरूलाई तपाईँले हामी सबैजना मिलेर सेवा पुऱ्यायो भने यो हरितालिका तिज पनि मनाउँछौँ, दसैँ पनि मनाउँछौँ, भोली उदौली सबै मनाउँछौँ के बहिनी, किनभने आत्मसन्तुष्टि हो नि त, होइन? आज मैले यो गरेँ, हामीले मिलेर यो राम्रो काम गरेँ भन्ने चाहिँ मनमा रहोस्।
1: एकदमै हजुर हजुर, त्यो गर्दाखेरि हामीले पुण्य पनि कमाउँछौँ,
0: रियल लाइफको पुण्य भने त्यही हो, होइन? मैले हिजो अस्ति एउटा कथा सुनाएको थिएँ कि अर्को कार्यक्रममा, त्यो चाहिँ माइकल जोर्डन, विश्व प्रसिद्ध बास्केटबल खेलाडी, होइन, माइकल जोर्डनको सुरुवाती समय एकदम दुखी, होइन, आमा बुवा गरिब, सानो कम्युनिटीमा शार्लोटभिल भन्ने ठाउँमा अमेरिकामा, होइन, अनि उहाँ आउनुभयो त्यो आफ्नो गाउँमा भन्नु पर्यो, होइन, बास्केटबल खेल्ने इच्छा, तर उहाँलाई आफ्नो समुदायले पनि नहेरेको, होइन, त्यो साथीभाइहरूले पनि अलि हेपेको, लिन एन्ड सिन, दुब्लो पातोलाई सबले हेप्छ नि बहिनी, होइन? अनि त्यहाँ चाहिँ एकजना अलि उहाँभन्दा दुई वर्षले सिनियर लिरोय विल्सन भन्ने व्यक्ति, होइन, हुनुहुँदो रहेछ। अनि उहाँले यसो हेर्नुभयो, केटा छ, लोर्खे छ, बढलास्तो छ, होइन, यो 10-12 वर्षको उमेरको कुरा हो कि बहिनी, होइन, अलि अझै सानो 7-8 वर्षको उमेरमा, यसलाई म सपोर्ट गर्छु भनेर सपोर्ट गर्नुभएछ कि, होइन बहिनी, होइन, अनि सपोर्ट भने मतलब ऊ चाहिँ एकदम राम्रो, एकदम छिटो, एकदमै ड्रिबलिङ गर्न जानेको बास्केटबलमा, होइन, अनि उहाँले खेल्ने इच्छा प्रकट गर्दाखेरि अरूले चाहिँ उसलाई छिछी दुदुर हेपे, उहाँले लिरोय विल्सनले चाहिँ उहाँलाई टिममा ल्याएर खेलाएर, त्यो फेरि अमेरिका भन्दामा सबै चिज कहाँ चकाचौध हुन्छ र, होइन, टुटे फुटेको बास्केटबल कोर्ट, चिरेको, भत्किएको, मकेको, होइन, त्यस्तो ठाउँमा नेट नभएको बास्केटबल रिङ, होइन, मा चाहिँ खेल्नलाई अलिकति सपोर्ट गरेर उहाँले एकदमै उहाँलाई भाइ जस्तो गर्नुभएछ। पछि उहाँ कहाँ जानुभयो, हराउनु भयो, उहाँ कहाँ ठुलो बिलियनियर स्टार बन्नुभयो, होइन बहिनी? अनि एक दिन त म्याकडोनल्ड्स खानको लागि आफ्नो घरको बाटो जाँदाखेरि त त्यही व्यक्तिले चाहिँ के भन्छ, ह्यामबर्ग बगरलाई चाहिँ पोलिरहेको देख्नु भएको छ, ह्यामबर्गरको लागि, होइन? अनि यो मान्छे त लिरोय जस्तो छ, मलाई सपोर्ट गर्ने व्यक्ति भनेर हेर्नु भएको छ। 3 दिनसम्म लगातार जानुभएछ कि बहिनी, होइन, त्यो ठाउँमा उसलाई थाहा नदिकन, अनि लिरोय भन्ने थाहा पाएपछि उहाँले उहाँको स्थिति बुझ्नु भएछ, बिरामी बिरामी होइन, अनि 60 वर्षको उमेर के हो भनेर उहाँको सबै परिवारको स्थिति बुझेपछि माइकल जोर्डनले उहाँलाई दिन बोलाउनु भयो। तपाईँलाई मैले 3 दिनदेखि लिएर रहेको छु भन्दा ऊ लेखेँ भनेछ भने मैले नोट गरेको थिएँ, एकजनाले मलाई फलो गरिरहेछ, यो मेरो पुरानो साथी माइकल जोर्डन जस्तो लाग्यो, माइकल जोर्डन नचिन्ने त कुरै भएन होइन, तर उहाँले ठुलो मान्छे भइसक्यो होइन, बिलियनर हो, संसार प्रसिद्ध मान्छे हो, उसलाई चाहिँ मैले किन डिस्टर्ब गर्नु, म बरु जहाँ छु त्यहीँ ठिक छु भनेर बसेर छु क्या ऊ चाहिँ। माइकलले चाहिँ उसले नचिन्नुहोस् भनेर चस्मा चस्मा लाएर बस्ने, टोपी लाएर बस्ने होइन। पछि उहाँले यो उद्धारको कुरा गर्दैछु म, स्थिति बुझेपछि उहाँको सम्पूर्ण हेरविचार गर्नुभएछ, यहाँसम्म कि जहाँ त्यो लिरोय विल्सनले उहाँलाई बास्केटबल खेल्न सिकाउनु भयो, सपोर्ट गर्नुभयो, त्यही ठाउँमा उहाँले ठुलो एउटा चाहिँ कम्युनिटी बास्केटबल सेन्टर बनाएर त्यहाँका बच्चाहरूलाई सिक्नको लागि, सपोर्ट गर्नको लागि हरेक चिजको बन्दोबस्त गरिदिनु भएको छ। अनि आफ्नो मित्र सिनियरलाई चाहिँ उहाँले त्यहाँको ओभरअल इन्चार्ज दिएर 50% सेयर पनि दिनुभएको रहेछ, झन्डै 5-7 मिलियन डलर्स खर्च गर्नुभएको छ,
1: बुझ्नुभयो।
0: यही हो सेवा भने हो बहिनी, र आफ्नो धरातल नबिर्सिनु भने। यो नोटमा चाहिँ मैले कथा सुनाएँ विश्व प्रसिद्ध बास्केटबल खेलाडी माइकल जोर्डनको कथा सुनाउँदै, अब हामी हाम्रो कार्यक्रमतर्फ जाउँ बहिनी।
1: एकदमै, अब फेरि हामी आफ्नै धरातलमा
0: आउँदैछौँ
1: हजुर, कार्यक्रमतर्फ हामी लाग्छौँ। अब ठेगानाको पालो आएको छ, ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफपिएस नेपाल, पोस्ट बक्स नम्बर 50-95 काठमाडौँ नेपाल, बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल एचक्यू बिजिएन बिएफयुफो, इमेल आइडी छ बिएफबिएस गोर्खा @bfbs.com, फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक, हाम्रा सम्पर्क नम्बर छन् 54-28-055-54-37-364 र 54-33-930।
0: ठेगाना पाउनुभयो, कथा पनि सुन्नुभयो होइन, तपाईँले पनि राम्रो काम जिन्दगीमा केही गरेछ भने लेख्नुहोस् होइन, छोटो मिठो तरकारी लेख्नुहोस्। मैले कथा लामो थियो छुट्याएँ क्या भेरी होइन, ओके, माइकल जोर्डन जस्तो हुनुपर्छ भन्न खोजेको मैले होइन। एनिवे, नागपञ्चमी आउँदैछ बहिनी, त्यसपछि अरू चाडपर्वहरूमा जनै पूर्णिमा होइन, रक्षाबन्धनदेखि लिएर गाई जात्रा रमाइलो होइन, छेडखानी गर्नेहरूलाई जिस्काउने मौका पाइन्छ क्या पनि यसमा, अनि उही फेरि श्रीकृष्ण जन्माष्टमी आउँदैछ अर्को महिनामा भन्नुपर्छ, भदौ विभिन्न कार्यक्रमहरू छन्, त्यसमध्येमा मुख्य तपाईँलाई मनपर्ने कार्यक्रम हरितालिका तीज, त्यसको लागि तपाईँहरू तयार हुनुहोस्। त्यही तीजबाट नै माइकल जोर्डनको कुरा पनि आयो नि होइन बहिनी, ओके। यति भन्दै अब हामी लागौँ आजको पहिलो पत्रतर्फ। कहाँबाट आएको छ यो त, विदेशबाट आएको पत्र पो त
1: हजुर, धेरै पछि हाम्रो राज थापा दाजुले यहाँ पत्र लेख्नु भएको छ, लिम्बिक आयरल्यान्डबाट दाजु।
0: ओहो राजी, नमस्कार, सबभन्दा पहिला तपाईँलाई र कार्यक्रममा हार्दिक हार्दिक स्वागत छ, यही ललितपुर बासी होइन त उहाँ,
1: हजुर,
0: धोबीघाट, मुवाको नाम सुभद्रा थापा,
1: हजुरलाई
0: पुरा थाहा छ, भेट्न मात्रै नपाओ नि होइन र,
1: हो नि दाजु हजुर,
0: ओके। अब उहाँ जहिले नेपाल आउनुहुन्छ उहाँलाई यहाँ लिएर आउनुहुन्छ, वा चाहिँ हामी भेट्न दर्शन भेट गर्न जाउँ न त होइन त, ओके। लेख्नुहुन्छ आइल्यान्डबाट आदरणीय सञ्चालक विनोद दाई तथा सञ्चालिका बहिनीहरू निशा मीना सुजनजीमा, यो सात समुद्र पारीको बिरानो सहर लिम्ब्रिक आइल्यान्डबाट राज थापाको नमस्कार भन्नुभएको छ बहिनी।
1: राज दाई धेरै पछि आउनु भएको छ, स्वागत छ दाई र कार्यक्रममा स्वागत छ, कार्यक्रममा स्वागत भनिहालेको छौँ हामी दुईजनाको नमस्कार पनि छ, र गत हप्ता मीना दिदीले मलाई साथ दिँदै हुनुहुन्थ्यो दाजु होइन, मीना दिदीको तर्फबाट पनि नमस्कार
0: छ। अघि मैले कुरा गरेँ नि, यो चाडपर्व हामीले जहाँ जहाँ गयौँ हाम्रो आनी बानी व्यवहार संस्कृति सभ्यता हाम्रो पर्वहरू पुगेका छन् के बहिनी, अनि मलाई धेरै वर्ष अगाडि हो लिम्ब्रिक आइल्यान्डतिरबाट के फोटो फेसमा हेर्न मौका पाएको थिएँ, उहाँले दसैँ तिहारदेखि लिएर अन्य चाडपर्व मनाएको, र आशा गर्दछु यसपालिको भनौँ न यो चाड जुन चाहिँ नाच्ने चाड भन्छु म होइन, आज मासे तिजमा तपाईँहरूले भेला भएर दिदीबहिनीहरू लिम्ब्रिक आइल्यान्डदेखि होल आइडलका दिदीबहिनीको फोटो हेर्न पाऊ, मेरो तपाईँलाई यही अनुरोध छ, पठाउनु होला, होइन त? उहाँ अझै लेख्नुहुन्छ, यस सन्देशलाई मेचीदेखि महाकालीसम्म र घर घरसम्म पुर्याउन सहयोग गरिदिने रेडियो नेपाललाई पनि मुरी मुरी धन्यवाद भन्नुभएको छ उहाँले।
1: नेपाल बिना त कार्यक्रम हाम्रो नेपालभरि प्रसारण नै हुँदैन, होइन? आज जहाँ इन्टरनेटको पहुँच छैन त्यहाँ रेडियो नेपालको पहुँच छ।
0: एक्ज्याक्टली। अनि पहिला पहिला मैले 90% अफ टेरिटरी 90% पपुलेसन भन्थे, अहिले त्योभन्दा बढेछ क्या बहिनी, होइन? अझै 100% होस् हाम्रो शुभकामना। र रेडियो नेपालसँग हाम्रो पुरानो सहयात्रा छ र जहिले पनि रेडियो नेपालको चैत 20 होइन त बहिनी जन्मोत्सव हामीलाई बोलाउनुहुन्छ, हामी एकदमै खुसी साथ जान्छौँ। त्यहाँको एमसिआरमा काम गर्नुहुने दिदी बहिनीहरूलाई मिठो मिठो सम्झना, उहाँहरू हाम्रो कार्यक्रम लगाउनुहुन्छ र सुनेर बस्नुहुन्छ क्या बहिनी,
1: होइन?
0: विनोदजीले हामीलाई भन्नुहुन्छ कि हुन्न भनेर यसपालिको उहाँको उहाँलाई तिजको शुभकामना। हरि हरियो चुरा पठाउनु पर्ला जस्तो भयो तपाईँ।
1: हजुर, अब ड्युटीमा हुनुहुन्छ भने त हरिया चुरा हरिया पोते होइन
0: कतिजना आउनुहुन्छ होला, उहाँले पनि हामीलाई फोन गरेर विनोदजी टेलिफोन छ हामी यतिजना छौँ भनेर हरियो चुरा पठाउनु पर्ला जस्तो लाग्यो मलाई चाहिँ। एनिवे अगाडि बढौँ।
1: हुन्छ।
0: यो प्रदेशको ठाउँमा बसेर मन बहलाउने एउटा नजिकको मित्र बिएबिएस गोर्खा रेडियो र रेडियो नेपाल बनेको छ, किनकि घर देशको सबै खबर यसै कार्यक्रमबाट हामीलाई सुन्न मिल्छ भन्नुभएको छ बहिनी।
1: है, एकदम हामीलाई त्यति टाढा बसेर पनि जहिले साथ दिनुहुन्छ दाजु, होइन? उहाँ जस्तै अर्का हाम्रो श्रोता हुनुहुन्थ्यो दामिनी गुरुङ, उहाँ चाहिँ अहिले पोखरा आइसक्नु भएको रहेछ।
0: उहाँ चाहिँ नर्दर्न आइल्यान्ड हैन त बहिनी?
1: हजुर, हो हो,
0: डब्लिन भने जस्तो लाग्छ मलाई।
1: डब्लिनबाट, हजुर हजुर, एकदमै राम्रो कलाकार हुनुहुँदो रहेछ, डान्स एकदम राम्रो गर्नुहुँदो रहेछ,
0: कहाँ फेसबुकमा देखेको।
1: हजुर, अनि हाम्रो राज दाइले पनि भन्नु भएको थियो एकचोटि चाहिँ उहाँहरूको प्रोग्राम भएको थियो रे, है? सो दामिनी दिदीलाई पनि भेट्ने मौका मिलेको रहेछ अनि एकदमै राम्रो स्टेज सो गर्नु भएको रहेछ।
0: मनको खुल्दिली यही कार्यक्रमबाट मिट्छ र मेरो नेपालको ठेगाना भन्नुपर्दा धोबीघाट ललितपुर हो भनेर जुन चाहिँ हामीलाई कण्ठ छ
1: अघि भनिसक्यो, होइन?
0: आशा गरौँ अहिले त धोबीघाट नि बहिनी, पहिला त छैन, हामी त्यहाँ पहिला फुटबल खेल्थ्यौँ के, अहिले त्यहाँ त ओ हो धोबीघाट बनेपछि झमेल एरिया सबै जोडिएको छ, यति धेरै रेस्टुरेन्टहरू छन् भनेर साथीसँग पार्टी प्यालेस खुट्टा टेक्ने ठाउँ हुँदैन, डिएबी स्कुल पनि त्यही छ, अनेक अनेक स्कुलहरू छन्, होइन? ट्राफिक जाम के बहिनी, होइन? धोबीघाटको त्यो बाटोको छेउमा खुला मैदान थियो कि बहिनी, राणाकालीन दरबारको अगाडिपट्टिको खुला मैदानमा हामी फुटबल खेल्थ्यौँ, अहिले त त्यहाँ बहिनी अर्को एउटा रेस्टुरेन्ट खोलेछ भनिदिऊ, गार्डन प्रोजेक्ट भनेर, मेरो साथीको घरमा अजित राणाको घरमा खोलेको रहेछ, त्यहाँ चाहिँ भित्र जानुहुन्छ भने धोबीघाटको कुरा गर्दैछु, यति धेरै रेस्टुरेन्ट छ, मेकडोनल्ड्सहरूदेखि लिएर, होइन, कुन चाहिँ पाइन्न त्यहाँ, गजब छ, जानु होला है त। एनिवे, यस्तो राम्रो ठाउँ बस्नुहुन्छ हाम्रो मित्र भन्दै उहाँले अब सम्झनातर्फ लाग्नु भएको रहेछ। सर्वप्रथम पूजनीय मुवा सुभद्रा थापाजीमा मेरो ढोक छ, बहिनीमा शुभ आशीर्वाद, बालकुमारीमा रहनुहुने मेरा आदरणीय सासुआमा ससुरामा मेरो दर्शन र साली पूजामा आशीर्वाद, कोटेश्वरमा रहने साली मिना र छोरी लुना, छोरा राहुलमा आशीर्वाद, स्वयम्भूमा रहनुहुने मेरा मामा माइजूमा नमस्कार छ र हजुरको आशीर्वाद र दयालु भगवान्को कृपाले हामी सपरिवार यहाँ एकदमै आराम छौँ, कुशल छौँ, हजुरहरू सबैमा कुशलताको कामना पनि गर्दछु भन्नुभएको छ बहिनी। एक अरबमा सबैलाई छोइदिनु भयो उहाँले।
1: हजुर हजुर, सबैजनालाई उहाँले सम्झनु भएको छ दाजु, होइन? अब झन् यो भदौ एक गतिबाट त झन् हाम्रा चाड पर्वहरू नर्को लागेर आइसकेका छन् र यो अवसरमा त झन् उहाँले सबैलाई सम्झनु भएको छ। अब उहाँले चाहिँ चाड पर्वको बारेमा मेन्सन नगर्नु भए पनि अब चाड पर्वकै शुभकामना स्वरूप उहाँहरूले ग्रहण गर्नुहुनेछ।
0: यसपालिको तिजको फोटो हेर्न पाइयोस्, होइन त? अनि अन्तमा लेख्नुहुन्छ, सम्पूर्ण आफन्तजन इष्टमित्र साथी सङ्गीहरूमा मिठो मिठो सम्झना छ, हजुरहरू लगायत सम्पूर्ण श्रोताहरूमा हजुरहरूको दिन शुभ रहोस् भन्दै अर्को पत्रमा फेरि भेट्ने वाचा गर्दै तपाईँहरूको रोजमा कुनै पनि गीत सुनाइदिनु भए आभारी हुने थिए भन्नुभएको छ बहिनी।
1: हामीलाई नै काम दिनुभएको रहेछ राज दाजुले। त्यसैले अहिले चाहिँ अब यो खेत पनि भर्खरै भर्खरै खेतको काम पनि सकियो, आली खेतैको भन्ने एउटा गीत छ, अनु चौधरी र कृष्ण छेत्रीले गाउनु भएको छ दाजु। अब यो खेतको कामहरू सकेर धान रोपिसकेर अहिले किसानहरू चाहिँ अलिकति आराम गर्ने समय भनौँ होइन
0: अहिले त झाडु उखाल्ने बेला हो के रे बहिनी
1: हजुर हजुर
0: एउटा कुरा भनिदिऊ
1: हजुर हजुर
0: आजकल चाहिँ पहिला जस्तो हातले उखाल्नु पर्दो रहेछ के त्यो हाम्रो कृषि औजार कारखाना छ नि बिरगंजमा
1: हजुर हजुर
0: त्यहाँ उत्पादित एउटा यसो एउटा झार उखाल्ने एउटा सामग्री बनाएर छ के बहिनी स्टेनलेस स्टिल कहिले पनि ख्याल नलाग्ने हाम्रा साइन्टिस्ट होइन वैज्ञानिक मन्त्रीज्यू होइन महावीर पुन सरको नेतृत्वमा बनेको उहाँको टिमले बनाउनु भएको झार रहेछ क्या बहिनी त्यो झार उखाल्ने एउटा चाहिँ सानो एउटा चाहिँ झाडु जस्तो भन्नुपर्छ होइन त्यसले गरेपछि हात चौलै नपर्ने मजाले जति पनि के भन्छ यो झार पात पतिङ्गरहरू निस्किने धेरै मेहनत नगर्ने र अर्को चाहिँ के गर्दछ भने धानलाई चाहिने जुन चाहिँ एउटा एरिएटेड भन्छ नि यसो हावा खेल्ने जरामा त्यो पनि भङ्ग गरिदिनु रहेछ धान एकदम सप्रेर आउने के बहिनी हाम्रो वैज्ञानिकले राम्रो राम्रो काम गर्नुभएको छ तपाईँले यो कुरा गर्दाखेरि मैले थपथाप दिएँ है त बहिनी महावीर पुन सर अनि उहाँको टिम मन्त्रीज्यूलाई धेरै धेरै हाम्रो त धन्यवाद छँदैछ होइन बहिनी अब त गीत सुनाउने त
1: हजुर

0: हजुर, बडो रमाइलो गीत रहेछ। हाली खेतैको खेतमा त हुन्छ नि, हाली कहाँ हुन्छ त, होइन? ओके, पहिला पहिला खेतमा हिँड्ने हाली चाहिँ अहिले गोरेटो हुँदा हुँदै बाटो बन्न पुगेका धेरै कथाहरू छन् नि, होइन त? ओके, जे होस्, रमाइलो गीत रहेछ भन्दै अगाडि बढौँ। तपाईँले राखिदिएको गीत हाम्रो लिम्बिक आइल्यान्डमा हुनुहुने मित्रलाई मनपर्छ कि पर्दैन अर्को पत्रमा लेख्नुहोला भन्दै, अनि उहाँले देखेको धोबीघाट चाहिँ कस्तो थियो? मैले देखेको खेलेको धोबीघाटको कुरा गरेँ, होइन त?
1: हजुर हजुर, एकदमै हजुर। त्यो बेला कस्तो थियो धोबीघाट, होइन? हामीलाई शेयर गर्नुहोला राज भाइ।
0: अनि लिम्बिक आइल्यान्डमा यसपालि मनाइने यो चाड, यानि कि महिला दिदी नारीहरूको महान चाड भनेर भनिन्छ, हरितालिका तीजको फोटोहरू र यसो अपडेटहरू पाऊँ, होइन त? अरू अब कसको पालो?
1: हजुर, अब पनि हामी दोस्रो पत्रतर्फ लाग्छौँ। अरुण रवि खत्रीजीले पत्र लेख्नु भएको छ। हजुर, पासीकोट नारायण थानबाट हामीलाई जहिले पनि पत्र लेख्नुहुन्छ र कार्यक्रम पनि सुन्नुहुन्छ। उहाँको पत्रभन्दा अगाडि हामी एउटा छोटो सन्देश भन्छौँ दाजु। श्रावण महिनाको 20 गते प्रभा महत दिदी गङ्गबु निवासी, उहाँको दिदीको छोरा सनिल पुरीको जन्मदिन परेको रहेछ र उहाँको छोराको 20 गते बुहारीको भने श्रावण 17 गते जन्मदिन परेको रहेछ, है? एकै महिना। हजुर, र छोरा बुहारीलाई ढिले भए पनि जन्मदिनको धेरै धेरै शुभकामना सुनाइदिनु होला है भनेर प्रभा महत दिदीले हामीलाई फोन गर्नुभएको थियो दाजु।
0: ओके, अब उहाँको डिटेल त मलाई थाहा छैन, तर अब छोरा बुहारीको साथमा नाति नातिना पनि उहाँले खेलाउन पाएको स्याहार्न पाएको सुनौ, होइन त? यदि भएको छैनन् भने हाम्रो शुभकामना
1: छ।
0: हजुर,
1: अरुण नदीजी लेख्नुहुन्छ, बिएफएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देशको म नियमित श्रोता हुँ। यस कार्यक्रम मार्फत निशा गुरुङ, सुसन बालाजी, विनोदोष खड्काज्यू, आरती लम्साल, निरा राणाभाट, मीना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नर्जङ गुरुङमा बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार छ भन्नुभएको छ।
0: यहाँलाई सबभन्दा पहिला नमस्कार फेरि पनि, र कार्यक्रममा हार्दिक हार्दिक स्वागत सबैको तर्फबाट। यो उहाँलाई थ्याङ्क यू भन्दै नमस्कार सुनाउँछु, है त?
1: श्रावण 16 गते शनिबारको दिन म र मेरी श्रीमती काभ्रे जिल्लाको 28 किलो भन्ने ठाउँमा पुगेर शब्द यात्रा सूर्य प्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार ग्रहण गर्यौं। काभ्रेको काठमाडौँ युनिभर्सिटीको बाटो हुँदै खड्पुदेखि हिँडेर आधा घण्टामा हामी त्यहाँ पुगेका थियौँ।
0: यात्राको नि यात्राको कतै फेरि डिटेलमा पढ्न पाइए मजा आउँथ्यो।
1: उहाँले विभिन्न व्यक्तित्वहरू बायोग्राफी पनि लेख्नु भएको छ है दाजु, सायद हामीलाई पनि उहाँले एक एक कपी ल्याइदिनु हुन्छ कि, होइन? श्रावण 31 गते आइतबारको दिन दिउँसो 1 बजे टोखा नगरपालिकाको भवनमा अक्षय लोकले सम्मान कार्यक्रम राखेको छ। विक्रम सम्बत 2083 सालमा मैले 32 जनाको जीवनी लेखेर सकाएको छु, होइन? 32 जना
0: हो, कति राम्रो कुरा। उहाँले सबै चिज सबै भनौँ साहित्यमा उहाँको ठुलो योगदान छ भन्नु पर्यो, होइन?
1: अवश्य पनि दाजु।
0: के अरू के लेख्नु भएको छ?
1: कामना यहाँलाई र बधाई पनि छ। अब उहाँले साथीहरूलाई सम्झनु भएको छ, स्याङ्जाका नरेन्द्र रिमाल, बिरगन्ज गहमा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी, कोहलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ, महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवरा शाही, इलाम बस्ने स्टार अमृत लिम्बु, बेलायतमा बस्नुहुने मेरो पहिलो पत्र मित्र साथी किरण भट्टराई सानुकाजी र ठालुमान माबो, बर्दिया बस्नुहुने पुरानो पत्रमित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटको मित्र राजाराम रायमाझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, रामबहादुर खड्का, ओममणि सापकोटा, सिमला चिम्सी राई, विमला याम्फु, पञ्चा खजुम पारघरी, सुनिल निर्दोषी पारघरी, नानु करुणा, सामना तामाङ, दर्पण देवीका रोदुङ, रौथट बस्नुहुने राम पुकार राई, बेलायत बस्नुहुने राजेन्द्र बान्तव राई, छवि थापा, धनवीर पुन, सबिना मगरमा धेरै धेरै सम्झना छ। त्यस्तै गरी धरानको शेखर प्रसाद श्रेष्ठ, पर्साकको अमर निर्दोषमा स्वास्थ्य लाभको कामना गर्दछु भनेर भन्नुभएको छ। र अन्तमा जाँदा जाँदै मीरा राणाले गाउनु भएको तिमीलाई रुवाउने मेरो धोको होइन यस्तै पर्यो जिन्दगीमा भुलको गीत सुनाइदिनु होला हवस् त नमस्कार भन्नुभएको छ। अरुण नदीजीले हामीलाई यो पत्र पासीकोट नाराथानबाट लेख्नु भएको थियो।
0: उहाँले सम्झना गर्नुभएका सबैलाई सन्देश पुग्यो होला, रेडियो नेपाल सुन्नुहुन्छ होला, होइन? र कहिले कहिले त हाम्रो पनि सुन्नुभयो भने हाम्रो कार्यक्रमहरू युकेको समय बच्चन होइन यो भन्दै अब हाम्रो मित्रको पत्र सकियो जस्तो लाग्यो. सामग्री उहाँले गरेर यसो कोसीले पठाउनुहुन्छ नि के छ त
1: हजुर आज चाहिँ कुनै पनि सामग्री पठाउनु भएको छैन
0: यो गीत हामी राखिहालौँ है त

0: Radio.
1: हजुर, यहाँलाई पुरानो गीत सुन्नुभयो र यो गीत मीरा राणाको आवाजमा होइन, र यो गीतबाट नै हामी ब्रेकमा लागेका थियौँ. ब्रेक एकछिन मान्यौँ, त्यसपछि हामी फेरि फर्केका छौँ. ब्रेकको बिचमा के भयो बहिनी, भनिदिनुहोस् त.
2: छोटो विश्राममा चाहिँ हामीले यो हप्ताको लागि प्रश्नको विषयमा छलफल गरेका थियौँ.
1: छलफल पो ओके, ल त अब यसपालि त प्रश्न राख्नै पर्ने भनेर तपाईँको एउटा अडान छ होइन बहिनी. कहिले अडानले काम गर्छ नि होइन, किनभने योभन्दा अगाडिको हप्ता हामीले प्रश्न राखेन भन्नुभयो. र तपाईँले भनिदिनुहोस् कस्तो खाले प्रश्न राख्दा ठिक होला.
2: हजुर, सुरुमा हामीले एउटा कथा सुनेका थियौँ होइन, हाम्रा श्रोताले सुरुबाट नै हामीलाई सुन्दै हुनुहुन्छ भने अवश्य पनि उहाँलाई सम्झना छ. र त्यो कथा हामीले कसको राखेका थियौँ त,
1: माइकल जोर्डन होइन.
2: हजुर हजुर,
1: माइकल जोर्डन विश्व प्रसिद्ध बास्केटबल खेलाडी होइन, बिलियनेयर हुनुहुन्छ. उहाँको कथा मैले, उहाँले आफ्नो साथी आफूभन्दा अलिक सिनियर जसले उहाँलाई बच्चामा अथवा बाल्यकालमा साथ सहयोग र चाहिँ सपोर्ट गरेको भनेर कथा सुनाएको थियौँ. त कति कथाहरू नि बहिनी यो अनलाइनमा आउँछ नि, कति सही हुन्छ कति गलत हो भन्न सकिँदैन कि बहिनी, तर जहाँसम्म लाग्छ त्यसमा धेरै सत्यता छ भनेर पनि भनिन्छ होइन. र उहाँले चाहिँ आफ्नो पुरानो मित्रलाई चाहिँ एउटा कम्युनिटी स्पोर्ट्स सेन्टर बनाइदिएर त्यहाँ चाहिँ एउटा चाहिँ इक्वल पार्टनरसिपमा कम्युनिटीको लागि आफू जन्मे हुर्केको कम्युनिटीलाई चाहिँ मद्दत गरेको भन्ने कथा सुनेको थिएँ बहिनी. उसमै माइकल जोर्डन सम्बन्धी प्रश्न राखौँ त. माइकल जोर्डनलाई कतिले चिन्नुहुन्छ नेपालमा, कतिले चिन्नु अर्कै कुरा हो, तर बास्केटबलको यानि कि यो खेलको अहिले इतिहासमा चर्चित नामहरू मध्येमा अल टाइम ग्रेट प्लेयरमा उहाँको आउँछ कि बहिनी, माइकल जोर्डनको होइन. माइकल जोर्डनले धेरै जस्तो ठाउँमा सधैँ होइन, कुनै कुनै ठाउँमा उहाँलाई फोर्स गरेर अर्कै जर्सी नम्बर लगाउनु लगाइ रहेछ होइन, विभिन्न कारणले. तर उहाँले जहिले पनि खेल्दाखेरि उहाँको धेरै जस्तो चाहिँ एउटा नम्बर जर्सी नम्बर हुन्थ्यो. म अप्सन दिन्छु है त, अप्सन दिन पाइयो नि होइन. 32, 23, 45, 33 मध्येबाट छान्नु पर्यो. उहाँले धेरै जस्तो आफ्नो खेल जीवनमा प्रोफेसनल करियरमा चाहिँ उहाँले कुन चाहिँ नम्बरको जर्सी लाउनु भयो, 32, 23, 45, 33 एउटा प्रश्न है त बहिनी. ओके, जसले मिलाउनुहुन्छ होइन उहाँले पुरस्कार पाउनुहुन्छ होइन. अर्को पनि प्रश्न राखौँ त बहिनी. ओके, यस्तो प्रश्नहरू थुप्रै आउँछन् होइन. ल अब फेरि हाम्रो श्रोताले भन्नु पर्यो, उहाँको खेल जीवनमा धेरै जस्तो कुन चाहिँ टिमको लागि उहाँले खेल्नुभयो है. दोस्रो प्रश्न है त, धेरै म प्रश्न दिन, दुइटा मात्र दिन्छु. जर्सी नम्बर कुन हो होइन, र माइकल जोर्डनले एनबिए करियर खेल्दाखेरि उहाँले लस एन्जलस लेकर्ससँग खेल्नुभयो कि, वासिङटन विजार्डसँग खेल्नुभयो कि, न्युयोर्क निक्ससँग खेल्नुभयो कि, सिकागो बुल्सबाट खेल्नुभयो भन्नु पर्यो होइन.
2: मेजोरिटी
1: अफ यर करियर त्यति मात्रै है त बहिनी.
2: ल
1: आजको लागि लस एन्जलस लेकर्स, वासिङटन विजार्ड्स, न्युयोर्क निक्स र चाहिँ सिकागो बुल्सबाट खेल्नुभयो आजको प्रश्न दुईटा माइकल जोर्डन सम्बन्धी. यति भन्दै अब हामी पत्रमा जानु कि कता जाने बहिनी.
2: हजुर, छोटकैमा हामी ठेगाना भन्छौँ दाजु, त्यसपछि हामी पत्रतर्फ लाग्छौँ.
1: ओके,
2: कार्यक्रममा ठेगाना यस प्रकार छ: कार्यक्रम पर्सीको सन्देश, बिएफएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल. हाम्रा सम्पर्क नम्बर छन् 54 28 55, 54 37 364 र 54 33 930.
1: ओके, ठेगाना पाउनुभयो भने अब प्रश्न यसपालिको त पाइहाल्नु भएको छ होइन. अर्को त अर्को पटक दुईवटा प्रश्नको जवाफ लिएर आउनुहुन्छ होला भन्दै बहिनी, अब पत्रमा स्थान दिने पालो त मेरै आयो जस्तो लाग्यो मलाई होइन.
2: छोटो पत्र छ,
1: छोटो पत्र एलएन ठुले, धेरै दिन पछि पो आउनुभयो त उहाँ.
2: हजुर, उहाँ चाहिँ अहिले घर बनाउने कार्यमा व्यस्त हुनुहुन्छ दाजु. उहाँले पनि सुनाकोठी एरियातिर नै घर बनाउँदै हुनुहुन्छ.
1: तपाईँको छिमेकी छिमेकी आउनुभएछ त.
2: हजुर हजुर, र सिङ्गापुरे यता टिम हुनुहुन्छ होइन, जो हाम्रो दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ नि नक्कीपोर्टतिर, नक्कीपोर्टमा एउटा सिङ्गापुरको रेस्टुरेन्टमा पनि छ है दाजु,
1: मैले सुनेको छु सिङ्गपोली भने चाहिँ हस्पिटल थाहा छ मलाई होइन, सिङ्गापुरका दाजुभाइहरूले सबैले मिलाएर खोलेको, त्यसमा चाहिँ हामी ब्रिटिस आर्मीको पनि भनौँ न अब रिटायरहरू जान पाउँछ, परिवार जान पाउँछ, बडो राम्रो छ बहिनी। उहाँको ठुलो एकदमै सामुदायिक हस्पिटल एकदम राम्रो पनि गर्नुभएको छ र हाम्रो ब्रिटिस आर्मीका दाजुभाइहरू पनि मैले गएको पाउँछु र उहाँलाई त्यो प्रावधान छ भन्नु पर्यो होइन। त्यो सिङ्गापुर रेस्टुरेन्टको बारेमा धेरै सुनेको छु बहिनी, गजब छ रे, पुरा सिङ्गापुर स्टाइलकै स्वाद आउँछ भनेर सुन्छु म।
2: हजुर दाजु, म पनि मेरो साथीहरूसँग गएको थिएँ, त्यही मैले जम्का भेट कसलाई गरेँ भन्दाखेरि एलन ठुले दाईलाई।
1: ए एलन ठुले जी,
2: उहाँ पनि दाईहरूसँग बसिराख्नु भएको रहेछ है, उहाँहरूको सायद त्यहाँ सेयर पनि हो कि जस्तो लाग्छ मलाई। हजुर, र हामीले चाउमिन मगायौँ दाजु, चाउमिन पनि यति मिठो यति मिठो कि त्यो पहिला पहिला सेफ चाहिँ सिङ्गापुरबाट नै उहाँहरूले मगाउनु भएको रहेछ होइन, अनि उहाँले सिकाएर चाहिँ जानु भएको रहेछ कि, अनि नेपालीहरूले पनि अहिले
1: सिङ्गापुर खानपानको कुरा धेरै नगरौँ, तर पनि त्यो चाहिँ हाम्रो मिटिङ प्लेस पनि हो होइन, हाम्रो रिटायर्डहरू त्यहाँ गए पनि कोही न कोही त चिन्जानको भेटले भेटिहाल्छौँ, गर्दाखेरि हेलेन ठुलेजीलाई तपाईँले त्यहाँ भेट्नु भएछ, अनि पत्र लेख्नुहोस् दाजु भन्नुभयो कि म पत्र पठाउँछु भन्नुभयो उहाँले।
2: हजुर, मैले त पत्र भन्दा पनि स्टुडेन्ट नै आउनुहोस् दाजु भनेर भनेको, उहाँ चाहिँ अहिले म घर बनाउँदैछु बहिनी, अलिक व्यस्त छु भन्नुभयो, ल त्यसो भए पत्र भए पनि पठाउनुहोस् इमेलबाट भनेर चाहिँ भनेको थिएँ, अनि पठाउनु भएछ,
1: मैले ठिक गर्नुभयो। उहाँहरू आफ्नो काममा व्यस्त हुन्छ, तर पनि त्यति इन्करेज गर्नु नराम्रो होइन, किनभने उहाँले आफ्नो साथीभाइलाई सबैलाई सम्मान गर्नु पर्यो, उहाँ नै होइन त सिङ्गापुरबाट जिआरयु जानुभएको
2: होइन
1: त, अहिले जिआरयुको नाम परिवर्तन भएको छ खैर होइन, गोर्खा रिजर्भ युनिटबाट गोर्खा सर्भिस युनिट भनेर जस्तो लाग्छ, जे होस् आफ्नो साथीभाइलाई सम्मान गर्नु भएको छ, म पत्रतर्फ लागे है त। लेख्नुहुन्छ लीलानाथ राई, पाङमेली राई होइन त उहाँ,
2: हजुर गैरी पाङमा,
1: गैरी पाङमा, उहाँ लेख्नुहुन्छ, संसारभर रहनुभएका परदेशको सन्देश कार्यक्रमका प्रेमी श्रोताहरू मा श्यामु सिङ्यो नमस्ते भन्नुभएको छ बहिनी।
2: हजुर, लोहराङ भाषामा श्यामु सिङ्यो भनेको चाहिँ
1: नमस्ते। अनि लेख्नुहुन्छ, कार्यक्रम सञ्चालन मण्डलमा रहनुभएका सम्पूर्ण सदस्यहरूलाई छड्के सलाम, टक्राउँदछु नेपालमा बसी बसी भन्नुभएको छ।
2: हजुर, अहिले नेपालमा हुनुहुन्छ, नेपालको यो आनन्द लिनु भएको छ, मौसमको आनन्द लिनु भएको छ, अहिले वर्षायाम छ
1: होइन,
2: र हाम्रो लीलानाथ दाईलाई कार्यक्रममा स्वागत छ, र हामी दुवैजनाको नमस्कार पनि छ।
1: यो मौसमको आनन्द लिने क्रममा नि बहिनी, हामीलाई चाहिँ हामी सो लकी विथ सिक्स सिजन्स होइन, छवटा हाम्रो मौसमहरू आउँछ, जाडो गर्मी यताउति सबै आउँछ होइन, शरद ऋतु वसन्त ऋतु भनेर भन्छौँ नि हामी, तर यो वर्षामा नि बहिनी यदि तपाईँ गहिरी खेतमा बस्नु भएको छ भने चाहिँ गहिरो ठाउँमा बस्नु भएको छ भने नै यो घरमा भेल आउँदाखेरि बाढी पस्दा चाहिँ त्यो जति नरमाइलो के हुँदो रहेछ होइन,
2: तपाईँको
1: अब बसेको ठाउँ नै पुरा भिज्ने, खानेकुरा भिज्ने होइन, त्यो चाहिँ असाध्यै नराम्रो, त्यसले गर्दाखेरि ढलको व्यवस्था भए राम्रो भनेर सबैको चाहना छ कि बहिनी, किनभने आजकल पहिले पहिला जस्तो होइन सर पानी परेर जाने होइन, खण्ड वृष्टि के बहिनी, एक ठाउँमा जोडले पर्यो त्यहाँ तहस नहस गरिदिने, अरू ठाउँमा सुक्खा, त्यस्तो भएको कारणले गर्दाखेरि मौसम नै के तलमाथि भइरहेको छ, गर्दाखेरि कसैको घरमा चाहिँ यसो भेलबाडी नपरोस् नपसोस् हाम्रो शुभकामना त्यही छ। अब पत्रतर्फ लागौँ, उहाँ भन्नुहुन्छ, देश प्रदेशमा रहेका सबै नाता गोतामा भुइँसोरी नमस्ते भन्नुभएको छ बहिनी।
2: अब अहिले त बर्खायाम चाहिँ हिलो छ दाजु, हिलो हिलो होला फेरि होइन,
1: ओके, तर पनि त्यो तरिका हो हाम्रो होइन, एकदमै आदर गरेको हो नि त होइन, मनैबाट तहे दिलबाट फ्रम द बटम अफ माई हार्ट भन्छ नि होइन, त्यस्तै प्रकारको एकदमै 100% नमस्कार भनेको, र प्राय सबै प्रदेशको सन्देश प्राय सबै कार्यक्रमहरू प्रदेशको सन्देश सुन्ने गर्दछु र लेख्न पो भुलि हाल्छु भन्नुभएको छ।
2: हजुर, अब भुल्नु भएन है लीलानाथ दाई,
1: र अब तपाईँले इन्करेज गरिदिनु भयो, बेला बेलामा आउनुहुन्छ होला, नयाँ नयाँ कार्यक्रमको कार्यक्रम प्रेमी श्रोताको सन्देश सुनेर रमाइरहेको छु, मित्रहरू लेखिरहनु होला म सुनेर रमाइलो गरिरहनेछु भनेर उहाँले अरूलाई इन्करेज गर्नु भएको छ बहिनी।
2: हजुर हजुर, अब तपाईँ पनि लेख्नुहोस्, हाम्रा अन्य श्रोताले पनि लेख्नुहुनेछ, अब लीला दाईको घर बनिसकेपछि हामी अब यहाँ बिएबिएस टिमै जानु पर्ला जस्तो छ दाजु,
1: हाउस वार्मिङ,
2: हजुर हजुर,
1: ओके, यो पनि राम्रो कुरा हो। हजुर होस् तपाईँले त्यो इन्फर्मेसन दिनुभयो उहाँका सबैले घर बनाउनु राम्रो कुरा हो नि त बहिनी होइन घर बनाउनु छोराछोरी हुनु अनि फेरि बिहा हुनु जीवनको रीत नै हो साइकल हो यहाँले त्यो गर्नुभएछ भने कार्यक्रम सुन्ने दिन भने आइतबार पर्ने भएकोले फोनको अलार्मद्वारा ठ्याक्कै सङ्केत पाइहाल्छु अनि सुनिहाल्छु भन्नुभएको छ बहिनी बाह्र बजेको होइन दिउँसोको बाह्र बजे यो लन्च खायोवरि निन्द्रा लाग्ने बेला हो कि बहिनी होइन अब रिटायर लाइफमा त्यसले गर्दाखेरि अलार्म लाउनु भयो होला भनेर मेरो अन्दाज हो भन्दै उहाँ भन्नुहुन्छ जे जसो भए पनि परदेशीको सन्देश कार्यक्रम परिवारमा आराम रही आरामताको कामना छ र शुभकामना पनि छ र म लगायत सम्पूर्ण परिवारको तर्फबाट हामी यहाँ सञ्चय कुशली रहेको अवगत गराउँदै आफन्तजनमा सोहीको कामना गर्न चाहन्छु फुर्सदको समयमा अवश्य बिएबिएसमा झुल्किनेछु भन्नुभएको छ बहिनी
2: पछि चाहिँ अलिक फुर्सद हुन्छ बहिनी भन्दै हुनुहुन्थ्यो अब आउनुहुन्छ उहाँ एकदम स्वागत छ दाजु तपाईँलाई
1: ओके अन्तमा तपाईँहरूकै रोजाइमा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिएँ सिआई यानि कि चिफ इन्सपेक्टर रिटायर्ड धीरनाथ लोहरुङ राई उर्फ एलएन ठुले गैरी पाङमा सङ्कुवा सभा भन्नुभएको छ बहिनी
2: उफ भन्दाखेरि चाहिँ अलिक कस्तो कस्तो लाग्यो है तर लिया दाईले हामीलाई बेला बेलामा व्यस्त भए पनि पत्र लेख्नुहुन्छ दाजु एकदम खुसी लाग्छ र आज हामीले अत्तर लन्डनैको गीत राखिदिएका छौँ
1: ल उहाँलाई यो गीत सुनाऊ अब जे होस् उहाँको ठुलो धेरै नाम छ उहाँ ताइक्वान्डो मास्टर पनि जस्तो लाग्छ मलाई होइन गुरुजी हो नि त गुरु भनेको हिसाबले होस् गर्नुहुन्छ होला भन्ने आशा गरौँ होइन ओके ल तपाईँलाई गुरुलाई यो गीत सुनाऊ यानि कि ताइक्वान्डो मास्टर कति दान हुन्छ मलाई थाहा छैन आइएम स्योर उहाँले धेरै यसमा आफ्नो प्रभुत्व जमाउनु भयो अरूलाई सिकाउनु भयो सिक्नु भयो डिसिप्लिनमा रहनु भयो र अरूलाई पनि डिसिप्लिनमा राख्नु भएको छ किनभने यो ताइक्वान्डो खेल भनेको खेल मात्र होइन जीवन शैली हो बहिनी होइन धेरैले यसमा उन्नति प्रगति गर्नुभएको छ आफ्नो व्यक्तित्व विकास गर्नु पनि भएको छ अब तपाईँले छान्दीको गीततर्फ लागे है त

0: हजुर, मिठो गीत अत्तर लन्डनैको गीत चाहिँ लीला जीको लागि तपाईँले राखिदिनु भयो. अत्तर त फ्रान्सको पो फेमस हो तपाईँ नि,
1: होइन? एकदमै लीला दाई सिङ्गापुरे भएको कारणले गर्दा, सिङ्गापुर आर्मी पुलिस भएको कारणले गर्दाखेरि अत्तर सिङ्गापुरको भन्नुपर्छ.
0: सिङ्गापुरको हो, ओके. तर अहिले फेरि नयाँ अत्तरको कुरा छ, छामझाम ब्रदर्सको कुरा सुन्नु भएको छ बहिनी? छामझामको निकै आइरहेको छ.
1: हजुर हजुर,
0: मध्य पूर्वबाट नेपालतिर आउँदै हुनु छ भनेर कुरा कता कता सुनेको थिएँ, होइन? निकै फेमस हुँदो रहेछ. खैर छोडिदिउँ, अब हामी कसो कुराकानी गर्ने बहिनी?
1: हजुर, अब हामी प्युठान तर्फ लाग्दैछौँ दाजु.
0: ल त पहिला तपाईँ जानुहोस्, त्यसपछि म आउँछु.
1: हुन्छ हुन्छ,
0: ल बोलिहाल्नुहोस्.
1: प्युठानमा हाम्री दिदी हुनुहुन्छ गोमा जीसी. गोमा दिदी नमस्ते.
2: नमस्ते.
1: सन्चै हुनुहुन्छ गोमा दिदी?
2: हजुर सन्चै छु. हजुर सन्चै छ.
1: हजुर, हामी सबैजना सन्चै छौँ र यहाँ हामीसँग विनोद सर पनि हुनुहुन्छ, है?
0: हजुर गोमाजी नमस्ते, स्वागत छ हजुरलाई हाम्रो यो कार्यक्रम. तपाईँसँग त झन्डै एक वर्ष अगाडि बोलेको थियो, कुराकानी गरे जस्तो लाग्यो मलाई. आरामै हुनुहुन्छ? पानी अहिले प्युठानमै? अघि हामीले कुरा गरेका थियौँ, अब धान रोपाइ सक्यो, अब गोडमेल गर्ने बेला भयो, त्यहाँको झार सफा गर्ने बेला भयो भनेर हामीले कुरा गरेका थियौँ. प्युठानमा चाहिँ के भइरहेको छ? सबभन्दा पहिला रोपाइ कस्तो भयो? सुरु सुरुमा पानी त्यति परेन क्यारे, होइन? पछिबाट पर्यो. जे होस् रोपाइ चाहिँ सबै ठाउँमा भयो. अनि अहिले कति कति ठुलो भएको छ त? अब गोडमेल गर्ने बेला भयो त धान? ए सकिसक्यो. ओके, उसमा त अब तिजको लागि तयारी होला नि, होइन र?
1: अनि यो मकैको कुरा गरेको थिएँ कि दाजु मैले अफ एयरमा, है? गोमा दिदीसँग कुरा गर्दाखेरि यता त भर्खरै हरियो भएको छ, अब हरियो मकै पोलेर र उसनेर खाने बेला भएको छ भन्दै हुनुहुन्थ्यो. कति अलिकति ढिलो रहेछ, होइन गोमा दिदी?
2: हजुर, हाम्रो अलिक ढिलो पनि भयो, अहिले पानी नपरेको कारणले पनि अलिक ढिलो भयो.
1: लेकमा चाहिँ अहिले मकै सुकिसकेको अवस्था छ, है?
0: काठमाडौँमा चाहिँ हरियो मकै दुधे मकै खाइसक्यो, है? छैन अहिले पोलेर खाने मात्रै छ. ल त अब आज तपाईँ यहाँलाई चाहिँ कन्ट्याक्ट गर्नुको मुख्य उद्देश्य हजुरको छोरा, होइन, मौसम जीसी, होइन? कहाँ हुनुहुन्छ अहिले? उहाँको ट्रेनिङ सकेर पल्टनमा गइसक्नु भएको छ, कहाँ जानु भएको छ? बेलायतमै हो, युकेमै.
1: गोमा दिदीले पोहोर पनि हामीसँग कुराकानी गर्नु भएको थियो, है दाजु? र हाम्रो मौसम भाइको जन्मदिन भने आइतबार परेको छ, है? 16 अगस्तको दिनमा परेको छ, जुन चाहिँ आइतबार पर्छ. अब उहाँलाई, हाम्रो भाइलाई, हाम्रो गोमा दिदीले आशीर्वाद र शुभकामना दिन्छु भनेर भन्नुभएको छ. गोमा दिदी छोरालाई के भन्नुहुन्छ?
2: मेरो छोरालाई जन्मदिनको लाख लाख शुभकामना छ. जहाँ जे गए पनि केही नहोस्,
0: उन्नति प्रगति होस्, ट्रेनिंग राम्रो होस्, पढाइ राम्रो होस्, किनभने हामीले हामीले के भन्छौँ भने पल्टनमा गएपछि त पढ्नै पर्दैन भन्छौँ, झन् बढी पढ्नु पर्छ. हो नि, आज हाम्रो पाला त हामी त बिहान 4 बजे उठ्नु पर्थ्यो, हगि?
2: आफ्नो
0: ल त अब हामी पहिला भनौँ न, हामी आउँदाखेरि लाउरेले कति तोला सुन ल्यायो भनेर सोध्थे के, होइन? त्यो जमाना गयो. आफ्नो जिन्दगी कसरी बनाएको छ, कति के गर्यो, आफ्नो उन्नति प्रगति के गर्यो भनेर सोध्छौँ के बहिनी, होइन? त्यसले गर्दाखेरि हाम्रो तर्फबाट पनि बाबु र बाबुको सम्पूर्ण साथीहरू, मौसम र उसको बाची सबैलाई चाहिँ हाम्रो तर्फबाट शुभकामना, है? गीत चाहिँ बहिनीले तपाईँको निम्ति राखिदिनुहुन्छ, दसैँ छेक तपाईँलाई कन्ट्याक्ट गर्छौँ, हगि? अनि दसैँमा मिठो गरेर शुभकामना दिनुहोस् है. हस् नमस्कार.
1: नमस्कार, बाइ बाइ दिदी. हजुर आजको प्रश्न हामी दोहोऱ्याउँछौँ त्यसपछि बिदा पनि माग्छौँ र गुमा दिदी लगायत हाम्रो भाइ बद्दे बोय भन्नुपर्छ मौसम जीसी भाइ है उहाँको लागि हामी मिठो गीत सुनाउँछौँ दाजु
0: हजुर श्रोताहरू पल्टनको कुरा यस्तै हुन्छ पल्टनको ट्रेनिङ लवाई खवाई उठबास होइन हाम्रो आफ्नै प्रकारको हुन्छ कतिले बुझ्नुहुन्छ कतिले बुझ्नुहुन्न रेडियो सुन्नेले चाहिँ हाम्रो यस्तै तरिका हो भनेर बुझ्नुहुन्छ होइन र यो हाम्रो

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गैराती पहिरोमा परेर थप एकजना

0: को मृत्यु भएसँगै बुधबार यता पहिरोमा परि रुल्पामा मात्रै मृत्यु हुनेको संख्या 17 पुगेको छ। अझै एकजना बेपत्ता छन्। लुङ्ग्री पाँच दहिरिनीमा पहिरोले घर पुर्दा 72 वर्षीय अम्मी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। मध्यराती घरमाथिबाट झरेको पहिरोले घर पुरेपछि घरमा सुतिरहेको गुरुङको मृत्यु भएको हो। स्थानीय र प्रहरी मिलेर पहिरो पन्छाएर गुरुङलाई निकाल्ने प्रयास गरिरहेको बताइएको छ। उद्धारका लागि प्रहरी चौकी किला चौरको टोली बिहान 3 बजे घटनास्थल पुगेको थियो। यसअघि बुधबार थबाङमा पहिरोले बस्ती नै बगाउँदा 12 जनाको मृत्यु भएको थियो भने अझै एकजना बेपत्ता छन्। 2 जनाको बुटौलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै बिहिबार सुनछहरी 2 फलवाङ र गिठेमा पहिरोले घर पुरिँदा 4 जनाको मृत्यु भएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनाले नुवाकोटका विभिन्न ठाउँमा पहिरो नियन्त्रण र सुरक्षाका लागि मातहतका निकायलाई निर्देशन दिनुभएको छ।
1: उहाँले सूर्यगढी गाउँपालिका 1 सेम्ब्राङ भिर पहिरो, फटपुर र पहरे थोकमा गएको पहिरो, सड़क आवागमन, विद्युत सेवा, ड्वाचे खानेपानी योजनाको पाइपलाइनमा पुगेको क्षतिको निरीक्षण गर्नुभएको छ। वडा नम्बर 2 रातमाटे, नाम्चे र देवीथानका सड़क, दुप्चेश्वर, तादी, पञ्चकन्या, शिवपुरी लगायतका पालिकामा गएको पहिरो पनि उहाँले हेर्नु भएको छ। क्षति न्यूनीकरणका लागि तिनै तहका सरकार मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ।
2: अब देश चाहिँ एक किसिमले तपाईँको संघीयतामा गएको कारणले गर्दाखेरि चाहिँ स्थानीय निकायको पनि एकदमै ठुलो भूमिका हुन्छ। केन्द्र सरकारले चाहेर मात्रै काम गर्न सक्दैन, त्यही भएर स्थानीय तहका साथीहरूले चाहिँ यहाँ पहिरो गएका ठाउँहरूको चाहिँ स्थलगत निरीक्षण मात्रै होइन कि प्राविधिक अध्ययन नै गरेर जिल्लासँग सम्बन्धित विपदको त्यो संरचनामा पठाएर अनि केन्द्रसम्म त्यो कुरा गइसकेपछि चाहिँ अब उहाँबाट फेरि मूल्याङ्कन गरेर के गर्दाखेरि चाहिँ दिगो समाधान निकाल्न सकिन्छ भनेर पत्ता लगाउने विधि रहेछ।
0: नुवाकोटको टोखा छहरी सड़क खण्डमा रोकिराखेको बस गुडेर भएको दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। घाइते भएका 3 जनाको काठमाडौँमा उपचार भइरहेको छ। नुवाकोटको दुप्तेश्वर महादेव दर्शनका लागि आएका तीर्थयात्री चढेको बस थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेकी कृष्णमाया प्रजापति डङ्गोल र रामेछापकी उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। एसपी विपिन घिमिरेका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएकामा 2 जनाको अस्पताल पुर्याए लगत्तै निधन भएको जानकारी चिकित्सकले दिएका हुन्। घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो। कञ्चनपुरमा राणा थारू समुदायका महिलाले व्रत बसेर तीज पर्व उल्लासका साथ मनाएका छन्। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राणा थारू समुदायको प्रमुख पर्व तीज पृथक तरिकाले मनाउने गरिएको छ। अन्य समुदायले तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाउने चलन रहे पनि राणा थारू समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउँछन्। राणा समुदायमा तीज पर्व आउन 15 दिन अगावै दिदीबहिनीको घरमा गएर निम्तो दिने प्रचलन छ। 15 दिन अघि नै गाउँमा सावनकी डोला अर्थात पिङ हाल्ने प्रचलन रहेको राणा थारू समुदायका जानकार भीमदत्त चौधका परशुराम राणाले जानकारी दिनुभएको छ। उहाँका अनुसार तीजका दिन व्रतालु महिलाले राणा थारू समुदायका विभिन्न परिकार पुरी, पापड, सेमई, पकौडा लगायत विशेष परिकार पकाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई समेत खुवाउने गर्छन्। नेपाली काङ्ग्रेसको संस्थापन पक्ष इतर राष्ट्रिय भेलामा विभिन्न 5 प्रतिवेदनमाथि छलफल भएको छ। 3 दिने भेलाको 2 दिन शीर्ष नेताहरू विमलेन्द्र निधिले राजनीतिक, डाक्टर प्रकाश शरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानून तथा विधान र उमाकान्त चौधरीले सांगठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको हो। प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको छ। काङ्ग्रेसको गएको पुस 27 देखि 30 गतेसम्म भएको विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगन कुमार थापालाई सभापतिमा चयन गर्दै नयाँ केन्द्रीय कार्य समिति चयन गरेको थियो। सर्वोच्च अदालतको पूर्ण इजलासले काङ्ग्रेसको आधिकारिकता विवादबारे फेरि सुनवाई गर्दैछ। इङ्ल्याण्ड र वेल्सका विभिन्न भागमा डढेलो निभाउन 200 सैनिक सहित अग्नि नियन्त्रक खटिएका छन्। वेस्ट मिडल्यान्ड्सबाट विस्थापित डढेलो पीड़ितले आफ्नो निवास फर्किन अनुमतिका लागि माग गरेका छन्। तीमध्ये 19 जना घर जलेर पूर्णत नष्ट भएका पीड़ित छन्। डाक्टर लेन्डन वालले डढेलोका कारण आफूलाई घर छाड्न भनिएको बताउनु भएको छ।
3: Someone knocked at the door and said you have to evacuate immediately because of wildfire risk. And so my wife and I so just picked up the dog and got out.
0: अहिले समयको खबर पुग्छ। यो
4: कुल घरमै

श्रोताहरू नमस्ते, अब कार्यक्रम सुरु हुन्छ दोभान साहित्यिक कार्यक्रम। यहाँहरूलाई हामी यो साहित्यिक कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन गर्दछौँ। त हाम्रो यो साहित्यिक कार्यक्रम प्रत्येक हप्ताको शनिबार शुक्रबार आइतबार प्रसारण हुने गर्दछ। त यो आइतबार यहाँले बिहानीको प्रसारणमा सुन्न सक्नुहुन्छ र यसको चाहिँ शुक्रबार पनि हामीले अन्य समयमा प्रसारण गर्छौँ। त हामी श्रोताहरू हामी नेपाली साहित्यका विभिन्न व्यक्तित्वहरूका बारेमा चर्चा गरिरहेका छौँ। योभन्दा अगाडि पनि हामीले भानुभक्त आचार्यको बारेमा चर्चा गऱ्यौँ। त भानुभक्तलाई भानुभक्त बनाउने महान व्यक्ति चाहिँ वास्तवमा मोतीराम भट्ट हुनुहुन्छ। मोतीराम भट्ट नेपाली साहित्यमा धेरै किसिमले चाहिँ प्रसिद्ध हुनुहुन्छ। उहाँले चाहिँ 30 वर्ष मात्रै जीवन पाउनुभयो, 30 वर्षमै उहाँ दिवंगत हुनुभयो। 1923 भदौ अमावस्याका दिन जन्मिएर त 1953 अमावस्याकै दिन दिवंगत हुने प्रतिभा हुन् मोतीराम भट्ट। उहाँले चाहिँ यो अवधिमा चाहिँ 25 जति सामग्रीहरू सङ्कलन, रचना, प्रचार प्रसार, प्रकाश आदि कामहरू गर्नुभएको, धेरै कामहरू गर्नुभएको छ। उहाँले चाहिँ भानुभक्त आचार्यलाई भानुभक्त आचार्य बनाउने पनि वास्तवमा चाहिँ मोतीराम भट्ट नै हो। भानुभक्तका सारा कृतिहरू प्रकाशन गरेर जनसमक्ष ल्याउने काम उहाँले गर्नुभएको छ। गीत गजल साहित्य चाहिँ नेपाली भाषामा प्रवर्धन गर्ने काम पनि त मोतीराम भट्टले नै गरेका हुन्। त्यस्तै गरिकन चाहिँ उहाँको चाहिँ प्रियदर्शिका र शकुन्तला जस्ता दुईवटा नाटक नेपाली यहाँ चाहिँ अनुवाद गराएर त वीरशमशेर दरबारमा चाहिँ अभिनय गराएर नेपाली भाषामा नै नाटकहरू खेल्नुपर्छ भने यो सन्देश दिएका थिए। अर्थात् त्यतिखेर चाहिँ राणा दरबारमा कि चाहिँ उर्दूका शायरीहरू सुन्ने, उर्दूका नाटकहरू चाहिँ प्रदर्शन गर्ने, उर्दूका गीतहरू चाहिँ गाउने, उर्दूकै गीतमा चाहिँ नाच्ने, यस्तो चाहिँ चलन चलिराखेको अवस्थामा यो कुरा चाहिँ मोतीराम भट्टलाई राम्रो लागेन र चाहिँ मोतीराम भट्टले अनि के गर्नुभयो त भन्दाखेरि उहाँले चाहिँ नेपालीमै गर्नुभयो। नाटकलाई पनि नेपालीमा, गीतलाई पनि नेपालीमा, भजनलाई पनि नेपालीमा, त्यसपछि गएर नाटक पनि नेपालीमा, यसरी हामीले नेपाली भाषा साहित्यलाई समृद्ध बनाउनुपर्छ भनेर चाहिँ उहाँले धेरै चाहिँ काम गर्नुभयो। दर्जनौँ ग्रन्थहरू उहाँले सानो अवधिमा पनि, ग्रन्थहरू ठुला ठुला त छैनन् तर चाहिँ ठिक्का ठिक्का ग्रन्थ भए तापनि त चाहिँ 23-24 ग्रन्थहरू यो सानो अवधिमा दिनु चान्चिने कुरा थिएन। त्यो ज्यादै महान कार्य चाहिँ मोतीराम भट्टले चाहिँ गरेको हामी पाउन सक्दछौँ। मोतीराम भट्टका अनेक कृतिहरूमध्ये एउटा कृति चाहिँको अलिकति श्लोक म अहिले पाठक समक्ष चाहिँ सुनाउन चाहन्छु। त यो चाहिँ पिकदूत भन्ने काव्य मोतीराम भट्ट लेखेका छन् र यो त्यति धेरै ठुलो काव्य त छैन, तैपनि यो पनि एउटा चाहिँ श्रृङ्गार रसमा लेखिएको अथवा विप्रलब्ध श्रृङ्गार रस भनौँ, यसलाई विप्रलब्ध श्रृङ्गार रसमा चाहिँ लेखेको यो कुरा यहाँ चाहिँ उल्लेख गरेको हामी पाउन सक्दछौँ। त यसमा चाहिँ पिकदूतमा चाहिँ यसो भनेको छ, ए पन्छे अब जा चट्टक हुन गए संसार यो भनिदिएस, यो संसार भनिदिएस पनि भने लाख वर्ष सम्बन्धेस, यी मेरा सब हाल हेरे उडे जा मेरा जहाँ प्राण छन्, यसमा कति फरक नपारे जति यहाँ भन्छु भनेस त्यो त सुन, केही कालसम्म प्रचण्ड ग्रीष्म ऋतुको गर्मी सयो जङ्गले अङ्गले, मन आजित हुन गोर दुःखी म भएँ त्यही गर्मीका रङ्गले, छारो उड्न गयो जसै दश दिशा साह्रै अँध्यारो भयो, एक्ली एक्लो एक्ली के गरौँ थर मनाउन गो हुन गयो गर्मी पनि गई गयो, वर्षाका ऋतुमा बडा बिरामा एक्लै बस्थेँ झ्यालमा, बादलको दल आए घेरेन गयो आकाश झ्या ख्याल ख्यालमा, त्यही बेला बिजुले चमक चमकी उहाँ पछि गर्जिँदा, मन धुक धुक हुन गो यसोरे जबता ती पापीले बिर्सदा, निस्के हाँसहरू ऋतु शरदको बेला भए थियो जसै, वर्षा गो भने चन्द्रले अमृतको वर्षा गराए तसै, प्यारो चन्द्र भने चकोर शरीरले चुचु गरे जिउँदियो, प्रति चन्द्र चकोरको त्यस बखत बिर्सिन सक्नु भयो, चौथा नम्बरको ऋतु रसले हेमन्त आयो जसै, यही मै यही
यो मौन मन्ता उडी गई गयो र रसमा चुर्लम्म डुब्यो तसै चिसो चल्छ बतास आस मनको मेरो पटक्कै भयो भेटघाटको मनस खुब हो तर यति धोका रहिरै गयो। यो चाहिँ यसमा चाहिँ उल्लेख गरेको हामी चाहिँ पाउन सक्छौँ। भानुभक्तका यस्ता अरू पनि थुप्रै चाहिँ रचनाहरू चाहिँ छन्। अब यो चाहिँ पिकदूतको चाहिँ कुरा अहिले हामीले गरौँ। यो बाहेक चाहिँ

रेडियो कहिले काहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन, त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो। तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई। यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ। यति मात्र होइन, यसको प्रयोग गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ। यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो। स्मरण रहोस्, द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ। फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ SCOAF.org.UK। Radio.

वसन्त पञ्चमीको वर्णनको पनि अर्को एउटा उनको फुटकर रचनाहरूमध्येको एउटा चाहिँ छ, त्यो चाहिँ छ लाग्यो आज वसन्त मित्रहरूका मनमा लहर एक उठ्यो, जम्मा भइकन जानुपर्छ भनमा भन्ने विचार यो चल्यो। आजैका दिन शम्भुका वन विषय पश्चिम तरफ शारदा, राज गर्ने तै गर्न दर्शन भने जाने नगरका कला। यो चाहिँ मोतीराम भट्टकी कविता हो, वसन्त पञ्चमी वर्णनबाट। सुन्दर सुन्दरे गोल बाँधे फुलको माला लिँदा हातमा, दर्शनको मन शुभ गरेर हिँड्ने दसदेखि बिससम्मका, यस्तो देखि तैँ गऱ्यौँ सबजना जम्मा भई साथमा, क्या सोध्नु क्या लेख्नु मैले कलम र मसिले क्या क्या मजा बाटमा, जाँदामा नदी बिचमा परि गइन् पुल काठका तिन थिया, मुस्किलले तरियो नदी त झबगर लस्कर सबै पार गर्या, लर्को त लस्करको गनी नसकिनु चौतर्फीका चन्द्रमा, बत्ती हुन भने गर्न सक्दिन म त यति हुन भने गर्न सक्दिन म त नारी असल देखिया, फर्कन्छन् कति चन्द्र रोक मने कति अलगा चौरमा, कति जाँदा छन् कति पाउँ दर्शन भने बेस अप्सरा झैँ कसी, हजार तिन कदम जसै हिँडिसक्यो आयो मजाको पहाड, अल्गो एक हजार हात भरिको हिँड्दा गरियो घचाड। यसरी यो वसन्त पञ्चमी कवितामा पनि यहाँ चाहिँ मनोरञ्जनात्मक पनि छ अनि त्यहाँबाट फेरि बुद्धि विनोद गर्ने खालको पनि यो कविता रहेको चाहिँ छ। उनले अगाडि फेरि कस्तो छ त त्यहाँको दृश्य, त्यहाँको वातावरण, त्यहाँ चाहिँ सब चाहिँ केटीहरू वरिपरि छन् होइन, त्यहाँ चाहिँ राम्रा राम्रा चाहिँ रमणीयहरू छन्, त्यहाँ कस्तो चाहिँ स्थिति छ त भन्दा त्यसलाई फेरि उनी चाहिँ सुन्दर ढङ्गले वर्णन गर्छन्। स्वा स्वा साज फुल्यो जसै, बिच पुग्यौँ फर्केर हेरौँ जसै, कुनै रेतले यिनी चन्द्रमा कमला झैँ उक्लेर पुग्नु तसै, भन्या यो मनमा उठ्यो अति दया क्या गर्नु धेरै मया, केही बस नचली अघि अघि हिँडौँ मनका कुरा मन रया, कस्ता चन्द्र बदन मलिन हुन गया, कस्ता पर्यो उक्लदा ए रित्ते जब उक्ली माथि पुग्यो तिनकै मुहार देर दा, हामी साथीहरूको सबै तसबगत गर्मी भयो अङ्गमा, खुट्टा कर कर खाइ हिँड्न नसके पल्टौँ बडा रङ्गमा, हामी मर्द पनि थकाई बसले यस्तो झ्याल भो भने, कस्तो दुःख भएछ सुन्दर विषय यही जानुन् मनमा नै, जसले घर रहँदा हिँडेन दस पल सुक्ले म भरेङमा पनि, उसले एक हजार सिँढी हिँडिसक्यो मानव बहादुर बनी, उहाँदेखि कदम छ एक समयमा जङ्गल घनो बिचमा, उहाँदेखि कदम छ एक सयमा जङ्गल घनो बिचमा, यसलाई अलि फेरि भनौँ, उहाँदेखि कदम छ एक समय जङ्गल घनो घनो बिचमा, मन्द्र से वरदायिनी भगवती बुद्धि प्रदा पासमा, गइयो दर्शन पाए हर्ष भइयो गन्धर्वका गानको, मज्जा भारी मिल्यो गजब तरहको फर्केर घर आइयो, भनेर एउटा यात्रा वर्णन जस्तो पनि र चाहिँ एउटा युवतीहरूसँगको आहार विहारको प्रसङ्ग पनि मिलाएर यसमा चाहिँ लेखेका छ। अब उनी अझ अन्त्यमा भन्छन्, अब त लहर भइगो यति भारे मजा भो, शरद ऋतु भन्याको नाम वसन्तै पर्याको, पछि पनि रहला कि सम्झना श्लोक लेखी भनेको नि यदि मैले लेखिदिएँ यहाँ बिचारी, भनेर यो स्मरणका सन्दर्भलाई पनि त उनले यहाँ चाहिँ उल्लेख गरेको हामी पाउन सक्दछौँ। यस्ता उनका पनि त चाहिँ थुप्रै चाहिँ फुटकर रचनाहरू, मोतीराम भट्टका पनि थुप्रै चाहिँ फुटकर रचनाहरू हामी चाहिँ पाउन सक्दछौँ, उनका चाहिँ रचनाहरू हामी पाउन सक्दछौँ। अब यहाँ अलिकति व्यङ्ग्यात्मक कविता पनि छ एउटा, है सुन्नु भाइ त कस्तो लेख्दो रहेछ, ए प्यारे सुन भन्छु एक अहवाल, त्यो होइन तिम्रो अधर अमृतको बर हो, यहाँ पछि तैँ देखिन्छ लाली जबर, त्यसमाथि अरू दन्त पङ्क्ति पनि छन्
झुट हुन्न मान्नु उसै अमृतका दहभित्र दारीमा फुले फुल्दो भयो फल तसै भनेर त यो चाहिँ युवतीहरूको मुखमण्डलको दाँतको र त्यस सेरफहरूको चाहिँ वर्णनलाई एउटा व्यङ्ग्यात्मक पारामा समेत मोतीराम भट्टले यहाँ उल्लेख गरेको हामी पाउन सक्छौँ। एउटा व्यङ्ग्यात्मक कविता छ युवतीहरूसँगको प्रसङ्गको, छाती उगारे दिन भनेर, त्यसमा चाहिँ बडो व्यङ्ग्य पनि छ र चाहिँ सरस पनि छ।

0: धेरै दिन धेरै दिनपछि झलक्क दर्शन पाया जसै चन्द्रको, कस्तो भो मनमा भने भनौँ म के शोक उड्न गो इन्द्रको, आरामै छ भन्यार केही नकही आँसु नैनमा भरिन्, केही दुःख त छैन कि भनिदिँदा छाती उघारिदिन्। यस्तै निष्ठुर जाति नारीहरूको मन चोर्न क्या छन् पुरा, पेच पाजका जब चल्छ बात कति छौँ बातका उनैका पुरा। अझ अगाडि यसरी भन्छन्, आरामै छ भन्या छ केही नगए आँसु नैनमा भरिन्, केही दुःख त छैन कि भनिदिँदा छाती उघारिदिन्। अझ अगाडि भन्छन्, यस्तै निष्ठुर जाति नारीहरूको मन चोर्न क्या छन् पुरा, पेज पाजका सब चल्छ बाद यति कौ छुरा सरीका कुरा, एक दिन मन कन देऊ भन्यार तिनीले यस्ती कडा भई गइन्, लौ लौ ता लौस लौस्ता भरकञ्च ताती कहाँ दे छाती उघारे दिन भने। यहाँ चाहिँ त एउटा कमलको प्रसङ्ग, इन्द्रको प्रसङ्ग पनि यहाँ चाहिँ लिएर आएको छ र यसमा चाहिँ द्व्यर्थक किसिमको भावलाई यसमा चाहिँ व्यक्त गरेको हामी पाउन सक्छौँ। र अर्को एउटा चाहिँ छ, कति बुझ्न सकिन प्यारीहरूको लीला कसो हो कसो, मतलब साना चतुर भएर राना बुझिन्न के हो कसो, ईश्वरका जाँदै छन् पराक्रम उनी गर्दै बडो नाम दिन, खस्रो हुन् अघि त गजब छ अब त नानी मसिनी भइन् भने। यहाँ पनि अलिकति व्यङ्ग्यभाव कविले लेखेका छन् र मोतीराम भट्ट ज्यादै चाहिँ सिपालु र अनि अलिकति रसिक कवि, अलिकति चाहिँ शृङ्गार रसमा चाहिँ बढ्दा चाहिँ रमाउने खालका चाहिँ कवि हुन्। त्यो भावहरू हामी चाहिँ विभिन्न कविताहरूमा पाउन सक्छौँ। अब एउटा भनौँ र आजको कार्यक्रमको विश्राम पनि लिनु छ। सानो छैन मलाई पिर मनमा यस्तै अनेक चन्द्रमा, गोल बाँधी कन हिँड्दछन् सडकमा गुन केसरी शिरमा, धारी सारी कसेर पनि पनिकटीमा धुक्छन् ती एक दिनमा, हा हा चन्द्र च इस्त चल बिच पछि मन खैँच मेरो लिया, एक गोल चन्द्रहरू के भेट हुन गयो यिनका पछि मो भया, साह्रै दुखी भया भनिकन पुकार तहाँ बराबर गरे, बिग्नै असल भो भनेर कहाँदा हाँसेर ती गई गया, हा हा चन्द्र यी अस्त चलबिच पछि मन खैँची मेरो लिया भनेर, हा चन्द्र यी अस्त चलबिच भन्ने कविता भने द्व्यर्थक भाव पनि छ र व्यङ्ग्य भाव पनि छ र यसमा चाहिँ शृङ्गार भाव त चाहिँ मूलभूत रूपमा नै देखिएको छ। यसरी श्रोताहरू, आजको हाम्रो यो कार्यक्रममा हामीले चाहिँ एउटा युवा कवि, नेपाली साहित्यका धुरन्धर स्रष्टा मोतीराम भट्टको बारेमा चर्चा गऱ्यौँ। त उनी भाद्र महिनामा जन्मिएर, भनेको बुवा खुवाउने औँसीमा नै जन्मिएर सोही दिन दिवङ्गत भएका एउटा महान प्रतिभा हुन्। उनीले एउटा नेपाली साहित्यको जग बसाउनुको लागि र कदा कदा चुन्दीमा हराइसकेका भानुभक्तलाई चाहिँ खोजेर ल्याएर चाहिँ मेचीदेखि महाकालीसम्म पुर्याउनुको लागि जुन एउटा मानीय भूमिका खेलेका छन्, त्यो नेपाली जातिले, नेपाली भाषाले, नेपाली साहित्य चिन्तकहरूले कहिले पनि बिर्सि नसक्नु गुण लगाएका छन्।
1: बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
2: BFBS, गोर्खा रेडियो।

आजको यो कार्यक्रमबाट म बिदा हुन्छु र यसका सहयोगी निशा गुरुङलाई पनि बिदा दिनुहोस् र मलाई पनि बिदा दिनुहोस्। हस्त नमस्ते। आजको दिन यहाँको शुभ दिन होस्, आजको दिन यहाँको चाहिँ सफल होस् र चाहिँ रमणीय होस् भन्दै बिदा हुन्छु। नमस्ते, धन्यवाद।

0: The Line Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Gorkha Radio.
3: जाजरकोट पहिरोमा परि एकजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्। अविरल वर्षापछि भेरी नगरपालिका दुई जाजरकोट रिसाङमा पहिरो गएको हो। जाजरकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुधीर कुमार खड्काका अनुसार रिसाङका 52 वर्षीय केदार कार्कीको मृत्यु भएको हो। पहिरोमा परि 54 वर्षीय उमा सिंह खत्री, 70 वर्षीय भीमबहादुर कार्की र 87 वर्षीय रति खत्री बेपत्ता हुनुभएको छ। 9 जना घाइते भएका छन्। घाइतेमध्ये 1 जनाको नेपालगंज नर्सिङ अस्पताल, 2 जनाको कोहलपुर मेडिकल कलेज र 3 जनाको स्थानीय डौरीकाँडा मेडिकल सेन्टरमा उपचार भइरहेको छ। अनि 3 जना उपचारपछि घर

0: फर्केका छन्। प्रहरीका अनुसार पहिरोको जोखिमलाई दृष्टिगत गर्दै वडाका 200 जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सारिएको छ। दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ। बागमती प्रदेश सरकार अन्तर्गत चितवनको जनस्वास्थ्य प्रयोगशालामा सबैजसो सेवा बन्द भएका छन्।
1: भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई चितवनमा खकार परीक्षण तथा एचआईभी, एचसीभी र भाइरल लोड परीक्षण बाहेकका सम्पूर्ण सेवा बन्द भएका हुन्। प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आर्थिक वर्षका लागि आवश्यक सामग्री आइ नसकेकाले गएको साउन 26 गतेदेखि सेवा बन्द भएको हो। प्रयोगशालाका सूचना अधिकारी रमेश सिंह डोवालले प्रयोगशाला बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताउनु भएको छ। प्रयोगशालाबाट विभिन्न स्वास्थ्य परीक्षण हुँदै आएको थियो। प्रयोगशालामा दैनिक 100 भन्दा बढी व्यक्तिको विभिन्न स्वास्थ्य परीक्षण हुने गरेको थियो। बागमती प्रदेशका तत्कालीन स्वास्थ्य मन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले 2080 साल असार 16 गतेदेखि चितवनमा जनस्वास्थ्य प्रयोगशाला सेवा इकाइ सञ्चालनमा ल्याउनु भएको थियो।
0: नेपालमा सन् 2021 देखि 2026 सम्म 470 अर्ब बढी रुपियाँ बराबरका सवारी साधन र पाठ पूर्जा आयात गरिएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्क अनुसार यो अवधिमा 470 अर्ब 50 करोड मूल्य बराबरका मोटरसाइकल, कार, जीप, बस, ट्रकदेखि टायर, इन्जिन, ब्याट्री र अन्य पाठ पूर्जा आयात भएका हुन्। 5 वर्षको आयातको 58% भन्दा बढी मोटर कार र मोटरसाइकलले ओघटेको पाइएको छ। सन् 2025-26 मोटर कारमा मात्रै 36 करोड 45 लाख रुपियाँ बाहिरिएको छ भने मोटरसाइकलमा 36 करोड 7 लाख रुपियाँ बाहिरिएको छ। त्यस्तै मालवाहक सवारीमा 11 करोड 1 लाख रुपियाँ, बसमा 9 करोड 81 लाख रुपियाँ बाहिरिएको छ। साइकलमा 2 करोड 55 लाख, 3 पाङ्रे सवारीमा 1 करोड 5 लाख, जीप, कार, भ्यानमा 29 लाख तथा अन्य क्यारेजमा 16 लाख बाहिरिएको छ। विशेष डिजाइनका सवारीमा 1 लाख र ट्रेलरमा 2 करोड 18 लाख गरी 124 अर्ब 23 करोड रुपियाँ बाहिरिएको केन्द्रको तथ्याङ्क छ। मधेसको महोत्तरी सहित मिथिला क्षेत्रमा झुलनोत्सव पर्व शुरू भएसँगै झुला गीत गुन्जन थालेका छन्। मिथिला क्षेत्रमा विष्णु र लक्ष्मी भक्तिका गीत गुन्जन थालेका हुन्। झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाउने चलन छ। गएको साँझ मटिहानीको लक्ष्मी नारायण मन्दिरबाट लक्ष्मी नारायणका प्रतिमा डोलीमा राखेर बाजागाजा साथ झुला घर पुर्याएर पर्व शुरू भएको छ। हिन्दू परम्पराका आराध्य देव मानिने भगवान श्री विष्णु र भगवती लक्ष्मीको पुकार गरिने यो पर्वमा श्री देवदेवीका यी देवदेवीका अवतार मानिने रामसीता र राधाकृष्णका प्रतिमा कलात्मक झुलनामा राखेर भक्ति गीतको लयमा झुलाउने गरिन्छ। महोत्तरीका राम जानकी लक्ष्मी नारायण र राधाकृष्ण मन्दिर र वैष्णव मठहरूमा झुला महोत्सवमा साधु सन्त सहित सर्वसाधारण झुमेका देखिन्छन्। साउन पूर्णिमाका दिन यो पर्व समापन गरिन्छ। ललितपुर लगनखेलको ऐतिहासिक सप्त पाताल पोखरी पुननिर्माणपछि औपचारिक उद्घाटन गरिएको छ। महानगरपालिकाले नमुना मसिन र माध्यमिक विद्यालयको भवन हटाएर पोखरी पुननिर्माण गरेको हो। 2061 सालमा शुरू भएको कानूनी लडाईँ पछि सर्वोच्च अदालतले 2076मा अतिक्रमित 14 रोपनी जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दिएको थियो। पछि थप 32 रोपनी जग्गा पनि फिर्ता लाउने प्रक्रिया शुरू भएको थियो। लिच्छविकालीन इतिहाससँग जोडिएको यो पोखरी लामो समयसम्म अतिक्रमण र जीर्ण अवस्थामा थियो। महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ:
2: त्यो बेलामा पाटनवासीलाई सिँचाइ अनि खाने पानीको व्यवस्थापनमा सप्त पातल पोखरीले निकै नै महत्वपूर्ण योगदान पुर्याएको ऐतिहासिक तथ्यहरू भेटिन्छ। हाम्रो यो पाटनको गार्जेन गडको रूपमा रहनुहुने रातो मच्छिन्द्रनाथको जात्रासँग पनि यो पोखरीको सम्बन्ध रहेको छ। र यस्तो ऐतिहासिक पोखरी त्यो बेलामा जुन पाटनको परम्परागत राजकुलो अनि जल व्यवस्थापनको पनि महत्त्वपूर्ण हिस्साको रूपमा रहेको थियो भन्ने ऐतिहासिक प्रमाणहरू भेटिन्छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छोडामीलाई सुनिराख्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सङ्गीतमय अभिवादन।

तादृशतारु गीत संगीत मस्तिष्क कै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम पनि हो, जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ। र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग अनि यो हाम्रो समाज परिवेशसँग कतिको नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू, गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा सङ्गीत अनि दुःखमा सङ्गीत र यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाइमा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ यो प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै श्रोताहरू कार्यक्रम सङ्गीत गङ्गाको यो बसाई सङ्गीतमय बसाईको उठान सधैँ जस्तै एउटा देश बलेको गीतबाट देशभक्ति गीतबाट गर्न गइरहेछु। र आजको यो बसाईको उठानमा भने म अरुण थापा मगर र बाबा राणाको स्वरमा रहेको एउटा सुमधुर गीत राख्न चाहन्छु, करोडौँ मुटुहरूको ढुकढुकी नेपाल। वास्तवमा यो सिङ्गो नेपाल, यो भूगोल हामी देशभित्र बसेका र देश बाहिर जहाँ जहाँ रहेका सम्पूर्ण नेपालीहरूको वास्तवमै ढुकढुकी समेत हो। र कार्यक्रम सङ्गीत गङ्गाको उठान यही देशभक्ति गीतबाट गर्न गइरहेको छु।

हजुर, करोडौ मुटुहरूको ढुकढुकी नेपाल। आदर श्रोता, नेपाल यो देश मात्र होइन, यो त करोडौं नेपालीहरूको ढुकढुकी समेत हो। भूगोलले सानो भए तापनि देशभक्तिको त्यो विशाल छाती बोक्ने वीर नेपालीहरूको ढुकढुकी हो यो सिङ्गो देश नेपाल। आज नेपाल छ र नै त संसारमा नेपालीहरू छन्। यो देश नभएको भए न त म नै हुने थिए, न त तपाईँहरू नै कोही पनि नेपाली हुँ भनेर भन्न सक्ने अवस्था नै हुने थियो यो ब्रह्माण्डमा। यहाँको चौतारी मेला रोधी र भैलोको सुरिलो भाका नेपाली कण्ठले सुसेल्दै यो सुन्दर देश, यो फुलबारी सिङ्गार्ने समेत हामी सबै सबै नेपालीहरू नै त हौ। त्यसैले त मेचीको लहर उर्लदो माया हामीले कालीसम्म पुर्याउनु छ, अनि कालीको छाल सन्देश खेलेर बग्नु छ र बगाउनु छ। कोटी कोटी नजरहरूको एउटै नानी यो नेपाल भएर नै हामीले नेपाली भन्न पाएका छौँ। सगरमाथा धौलागिरी मेरो हो भन्न पाएका छौँ। यहाँका प्रकृतिका अपार सुन्दरता छरपष्ट छरिएकै कारण यहाँको लेकमाथि गुराँस फुल्दा हामी देउराली बन्दछौँ, देउराली बन्दछ। अनि नेपाली श्रम र सिप बेसीमा फल्दछ, त्यसैले नै त यो देश धरतीमा एउटा नेपाली छौन्जेल बाँचुन्जेल रहनेछ, हुनेछ, र यो जाति समेत बाँचिरहनेछ। चन्द्र सूर्य संसार रहुन्जेल भन्ने भावको देशभक्ति गीत राखे मैले कार्यक्रम संगीत गंगाको उठानमा अरुण थापा मगर बाबा राणाको स्वरमा। गीत रचना नवराज कार्कीको रहेको थियो भने संगीत थियो सरोज गोपालको। र वास्तवमा श्रोताहरू, नेपाल छ र नै त हामी नेपाल भन्दा पर बसे पनि नेपालको सम्झना गर्छौँ, अनि छुट्टी मिलाएरै भए पनि परदेशबाट नेपाल आउने कुरा र बाचा कसमहरू गर्ने गर्दछौँ।

कुरा मिल्यो मन मिल्यो घरजम गर्ने हो आदरणीय श्रोताहरू, सुन्दर देश आफू जन्मी हुर्किएको थलोको सम्झना तरेलीमा उनेर बस्दै गर्दा, एकाएक परदेशबाट घर देश जाने तारतम्य मिलाउँदै गर्दा, आफ्नो प्रिय प्यारो मान्छेसँगको भेटघाट घुमघामको निकै लामो तालिका तयार पारेर एकैचोटि दित मरुन्जेल घुम्ने घुमाउने र अनि एक अर्को बीच हराउने र रमाउने त्यो मिठो सपना बुनेर योजनाको तयारी र स्वागतको तारतम्य मिलाउँदै गरेका दुई प्रेमी मनको गीत थियो प्रस्तुत गीत। गीतकार एनपी परदेशीको गीत रचना निशान भट्टराई र कविता श्रेष्ठको स्वरमा कविता श्रेष्ठकै सङ्गीत रहेको थियो प्रस्तुत गीतमा। वास्तवमा आदरणीय श्रोता, यति धेरै चाहना र रहर बीच झाङ्गिएको त्यो मायाको डोरी यति धेरै कसिलो हुन्छ नि, त्यसको मेसो पाउन गाह्रो भइदिन्छ। जहाँ मायाको कुनै सीमा हुँदैन, खुसीको कुनै कमी हुँदैन, र नै त प्रेमीहरू त्यो क्षण त्यो बेला भन्ने गर्छ, चाहिँदैन हिरा मोती सुन चाँदी केही पनि, तर त्यसको बदला केवल माया भए पुग्छ भनेर विश्वास लागेन भने एकैछिन म यहाँ गीतकार घनबहादुर थापा मगरलाई डाक्छु, गायक आनन्द कार्की अनि गायिका सबिना कार्की र सङ्गीतकार ताराप्रकाश लिम्बुको साथमा।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
2: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक बसाइमा हुनुहुन्छ, साङ्गीतिक उडानमा हुनुहुन्छ तपाईँ यो क्षण यो बेला। र यसै क्रममा भर्खरै मैले यहाँहरू माझमा गीतकार घनबहादुर थापा मगरले लेख्नुभएको एउटा सुमधुर गीत राखेको थिएँ, युगल गीत राखेको थिएँ। आनन्द कार्की अनि सबिना कार्कीको स्वरमा गीत रचना घनबहादुर थापा मगरको अनि सङ्गीत थियो ताराप्रकाश लिम्बुको। र श्रोताहरू, जुन गीतभित्र एउटा चोखो मायाको अपेक्षा राख्दै झाँगिँदै गरेको मायाको दरिलो आशा भरोसा अनि चाहना थियो, जहाँ हिरा मोती सम्पत्ति सबै सबै मायाको अगाडि कौडी बन्ने भएपछि त्यही चोखो मायाको आड भरोसा र टेको भए पुगिदिने संकल्प समेत थियो, र त्यही मखमली मायाको संसार नै सबैभन्दा ठुलो खुसी र सम्पत्ति भएको भाव थियो। वास्तवमा आदरणीय श्रोता, जहाँ मायाको गहिराई गहिरिँदै जान्छ नि, हो त्यहाँ थोरै थोरै शङ्का र त्रास भने भइदिन सक्दछ, अनि त्यस्ता शङ्का र त्रासले मनलाई, प्रेमी मनहरूलाई थोरै थोरै विचलित बनाइदिन सक्छन्। एउटा भनाइ पनि छ नि श्रोताहरू, जहाँ माया धेरै हुन्छ त्यहाँ धेरै चासो चियो चर्चा हुने गर्दछ, अनि कतै त्यो प्रिय मान्छे रिसाएर अन्तै माया जोडे कि भन्ने त्यो शङ्काले पनि बास गरिरहेकै हुन्छ।

आदर्शहरू एउटा गाढा मायाभित्र अलिअलि बिसन्चो बढ्न थाल्दा भौगोलिक दूरीले टाढा भएर छुटिएर दुई मन बसेको त्यो क्षण त्यो बेला त्यो मन नै बेचैन पारिदिँदा कतै सानो सानो कुराले नै बिराएर मन त भाँचिएन भन्ने डर बीच मायाको त्यो सङ्लो मनमा कोही कसैले आएर त धमिलो पार्न खोजेको पो हो कि भन्ने त्यो त्रास शङ्का अनि फुल जस्तो मायाले पनि विजय जस्तो भान भएपछि त्यो बाटो बदल्यो कि भन्ने भान बीचको मायाकी भाव टिपेको प्रस्तुत गीत थियो राजेशपाल राई र सञ्जीवनीको स्वरमा सीता थापाको गीत रचना अनि सुरेश अधिकारीको सङ्गीत रहेको थियो हुन पनि आदरणीय श्रोता जहाँ माया गहिरो त्यहीँ पहिरोको डर भइदिन्छ भन्ने एउटा भनाइ पनि त छ नि

गहिरोको घरलाई नै भन्छन् पहिरोको डर हुन्छ भन्ने यो यथार्थ जस्तै श्रोताहरू, गहिरो र पवित्र मायामा पनि त्यस्तै त्यस्तै डर त्रास भइदिन्छ। फेरि यो समाजभित्र लुकेका कुरामा चासो पटक्कै हुँदैन, तर देखिएको पवित्रता र पुण्यमा भने सबैको चासो र शङ्का भइदिन्छ। त्यसैमाथि सुन्दर रूपमा त झनै सबैको चासो बढी नै हाल्दछ। यो साँगुरो विचार राख्नेहरू बीचमा मायाको पवित्रता जोगाउन वास्तवमै ठुलो कठिन अनि डर त्रास भने भइ नै हाल्दछ, र तिनै डर त्रासले सताइरहेको भाव थियो प्रस्तुत गीत। गीतकार राजेन्द्र थापाको गीत, रचना नारायण ओलीको सङ्गीत अनि एम बरालको स्वरमा। हुन पनि आदरणीय श्रोताहरू, यति धेरै चासो अनि त्यो चर्चा गर्नेहरूले चन्द्रमामा दाग देखे जस्तै मुस्कुराउँदै हिँड्नेको मनभित्रको चोट समेत देख्न चाहिँ सक्नु पर्दछ है।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि पनि बेबेस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। सङ्गीतको झन्कार अनि गीतको भाव र स्वरको लय राख्ने क्रममा भर्खरै मैले यहाँहरू माझमा गोविन्द कुइकेलले लेख्नुभएको एउटा गीत राखे, कृति न्यौपानेको सङ्गीत अनि गायिका सुजाता वर्माको स्वरमा, जुन गीतले श्रोताहरू मुस्कुराउँदै हिँड्नेहरूको मुहारभित्र पनि अनगिन्ती चोटहरूको बास हुने गर्दछ। चोटहरूले बास बसेको हुन्छ जसलाई देख्ने आँखाहरू भने यही समाजभित्र हुनुपर्दछ। जसरी चन्द्रमाको सुन्दरतामा दाग देख्नेहरूले लुकाएको त्यो आँसु पनि देख्नु सक्नुपर्दछ, जुन आँसु कति कति चोटी एकान्तमा बगेको पनि हुन सक्दछ भन्ने भाव थियो। हुन पनि आदरणीय श्रोताहरू, समयले साथ दिएन भने, समय प्रतिकूल भइदियो भने जति सोचे पनि केही हुँदैन।

मेरी माया सन्चै छौ कि पिरै पिरमा किन माया बिर्सन सकिन्न किन माया सोचेको पुग्दैन। आदरणीय श्रोताहरू, मायाले कसिलो गरी बाँधेको मन सित्ती मिती बिर्सन यथार्थमा समेत साँच्चै गाह्रो नै भइदिन्छ। त्यसैमाथि श्रोता, मनले सोचेको नपुग्दा त मन झनै बिटुलो भई दिदा, अनि त्यही बेला त्यही क्षण समाजले पनि दुई माया गर्ने मनलाई आदि आदि पारिदिँदा झनै जिन्दगीलाई सहज रूपमा डोर्याउन गाह्रो भइदिन्छ भन्ने एउटा बिम्ब टिपेको गीत थियो। रमझम र क्षणिक सुखले भुल्ने तिनै निठुरी प्रतिको गुनासो थियो प्रस्तुत गीत रोशन गुरुङको स्वरमा। र यस गीतमा शब्द लेख्नु भएको थियो निर्माण गुरुङले, भने संगीत पनि संगीतकार निर्माण गुरुङकै रहेको थियो। र आदरणीय श्रोताहरू, अब भने म यो गीत सँगसँगै आजको यो संगीतमय बसाई कार्यक्रम संगीत गंगाको यो सांगीतिक बसाईबाट पनि बिदा माग्ने बेला भइसकेको छ, ओझेल पर्ने बेला भइसकेको छ। र जाँदा जाँदै कार्यक्रमको पुच्छारमा भने यहाँहरू माझमा गायिका समीक्षा अधिकारीको स्वरमा रहेको एउटा गीत छाड्दै बिदा हुन चाहन्छु। जति पनि श्रोताहरूले कार्यक्रम सुनिदिनु भयो यहाँलाई धन्यवाद सुनेर साथ दिनुभएकोमा। र अर्को हप्ता फेरि पनि सुमधुर गीत सङ्गीतको साथमा तपाईँ हाम्रो भेट भइहाल्नेछ। तबसम्मको लागि म यो बसाईबाट ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत, अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: आज अपराह्न जनरल सेठ काठमाडौँ आइपुग्ने कार्यक्रम छ। प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हाले यता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मको सबैभन्दा वरिष्ठ अधिकारी हुनुहुन्छ। काठमाडौँ बसाएका क्रममा जनरल सेठले प्रधानमन्त्री एवं रक्षा मन्त्री बालेन्द्र शाह, प्रधान सेनापति अशोक राज सिग्देल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 2026 जुन 30 भारतको प्रधान सेनापतिको पद सम्हाल्नुभएका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउन लाग्नु भएको हो। उहाँको काठमाडौँ बसाईको कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपाली सेनाले भने औपचारिक जानकारी दिइसकेका छैनन्। यद्यपि उहाँले सैनिक मञ्च टोली खेल गएर श्रद्धाञ्जली अर्पण गर्ने, प्रधान सेनापति अशोक राज सिग्देलसँग छलफल गर्ने कार्यक्रम छ। साथै राष्ट्रपति रामचन्द्र पौडेलले भोलि शीतल निवासमा आयोजना हुने विशेष समारोहमा सेठलाई नेपालको मानार्थ महारथीको दर्जा प्रदान गर्ने मुख्य कार्यक्रम छ। जनरल सेठले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण थाल्नुलाई कतिपयले अर्थपूर्ण रूपमा लिएका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका 2 सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने काली गण्डकी करिडोरको बेनी जोमसम खोराला सड़कको मुख्य चुनौती बनेको छ। 33 किलोमिटर दूरीको सड़कमा पहिरो नियन्त्रण र

0: यातायात व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना ल्याइने बेनी जोमसम कोरला सड़क आयोजनाले जनाएको छ। आयोजना प्रमुख तेजस्वी शर्मा,
1: इक्विपमेन्टहरू डिप्लोय गरेर हामीले काम गरिरहेका छौँ यो सर्ट टर्म अन्तर्गत। अब लङ टर्म अन्तर्गत चाहिँ हामीले यो विभिन्न ठाउँको पहिरो को स्टडी भइसकेर चाहिँ हामी अब यो ठेका लगाउने प्रोसेसमा छौँ। हामीले सहमति मागेर त्यही अन्तर्गत हामीले ठेका लगाउने प्रोसेसमा छौँ। यसमा चाहिँ हामीले दुईवटा तरिकाबाट, एउटा चाहिँ तत्काल हामीले त्यहाँको पहिरोलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने हिसाबले स्थायी समाधान गर्ने, र अर्को चाहिँ अल्टरनेटिभ अलाइनमेन्ट। तत्काल चाहिँ हामीले यता बेली ब्रिज दिएर अर्को बाटो दिएर बेली ब्रिज गरेर पनि तत्काल केही हामीले समाधान निकाल्न सकिन्छ कि भनेर अल्टरनेटिभ सल्युसन, त्यही हिसाबमा चाहिँ हामीले लङ टर्म मेजरमा चाहिँ हामीले काम गरिरहेको अवस्था छ।
0: बर्खायाम सुरु भए ता यो वर्ष बेनी जोमसम सड़क सबैभन्दा धेरै सिरुबारीमा अवरुद्ध भएको छ। जाजरकोटको भेरी नगरपालिका दुई रिसाङ क्षेत्रमा पहिरोमा परि मृत्यु हुनेको संख्या 3 पुगेको छ। पहिरोमा परि बेपत्ता भएका दुईजनाको खोजी भइरहेको छ। गएको साँझ पहिरोमा परि बेपत्ता भएका चारमध्ये 54 वर्षीय उमार सिंह खत्री र 83 वर्षीय रति खत्रीको शव खोजीका क्रममा फेला परेको हो। यस्तै जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि नेपालगंज रेफर गरिएका भेरी दुई सालधाराका 52 वर्षीय केदार कार्कीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। प्रहरीका अनुसार भेरी दुईका 62 वर्षीय रामबहादुर शाही, 45 वर्षीय सिद्धि बहादुर खामी, 58 वर्षीय कमला कार्की र 23 वर्षीय अनिता कार्की, 10 वर्षीय युनिस साई र 45 वर्षीय सुन्तली चदरा तथा 61 वर्षीय भद्रकला कार्की घाइते हुनुभएको छ। घाइतेमध्ये रामबहादुर साई र भद्रकलाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगंज र सुर्खेत पठाइएको छ। पहिरोमा परेका मध्ये भेरी दुई चिसापानीका 70 वर्षीय भीमबहादुर कार्की, भेरी दुई गैरी गाउँका 14 वर्षीय हरिश पिक अझै बेपत्ता हुनुहुन्छ। पहिरोपछि घरबाट निस्किएका हरिश त्यसपछि सम्पर्कविहीन रहेको बताइएको छ। बेपत्ताको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। पहिरोले स्थानीय 8 घरमा समेत क्षति पुर्याएको छ। तनहुँको कृषि सामग्री कम्पनी दमौलीले एक वर्षको अवधिमा 2700 मेट्रिक टन भन्दा बढी मल बिक्री गरेको छ। कार्यालयले आर्थिक वर्ष 2083-84 2766.67 मेट्रिक टन मल बिक्री गरेको छ। कार्यालयका सूचना अधिकारी मदन थपलियाका अनुसार यो अवधिमा युरिया, डिएपी, पोटास र चुन मल बिक्री भएको छ।
2: बिक्री चाहिँ अब मन्त्रालय अन्तर्गत अब कोटा आउँछ, त्यसपछि स्थानीय तहमा गएको कोटाको स्थानीय मल व्यवस्थापन समितिले कोटा छुट्याएर हामीलाई हाम्रो डिलर माताहरूलाई कोटा छुट्याइदिनुहुन्छ। त्यो कोटा लिएर उहाँहरू यहाँ हाम्रो कार्यालयमा आउनुहुन्छ अनि हाम्रो डिलर लिनुभएको विक्रेतालाई कोटा बमोजिमको मल चाहिँ हामी त्यो अनुसारले चाहिँ उपलब्ध गर्छौँ।
0: स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया शुरू गरेको छ।
3: बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अदावती गर्ने, केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिने भएको हो। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बिमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बिमामा आबद्ध हुने गरेकोमा शुक्रबारदेखि शुरू गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभएको छ। अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। सो प्रणाली मार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बिमामा आबद्ध तथा बिमा लेख नवीकरण गर्न सक्नेछन्। अहिले बिमामा 59,70,403 आबद्ध भएको प्रवक्ता शाहले बताउनु भएको छ।

बिहा बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बिहा बिहास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिहा बिहास गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता। आइतबार हामी भगवान् सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने पालनकर्ता देवताको रूपमा पूजित भगवान् सूर्यनारायण निर्विवाद देवता हुनुहुन्छ। त्यस्ता मनुष्यका आफ्ना हितैषी सूर्यदेवको हामी आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, बिह बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरणमा हामी दैनिक रूपमा भेट्ने गर्दछौँ र आज पनि भेटिरहेका छौँ। हामी यस कार्यक्रममा विविध चर्चाहरू गर्ने गर्दछौँ। धर्म, संस्कृति, सभ्यता, रीतिरिवाज, परम्परा फरक फरक छन्, तर हामी एउटै जालोमा बेरिएका छौँ र ती फरक फरक मान्यताहरूलाई लिएर अगाडि बढ्दै जाँदा पनि हामी काहीँ न काहीँ एक सूत्रमा बाँधिएका छौँ र तपाईँ हाम्रो सम्बन्ध अहिलेको मात्र होइन, निकै लामो समयदेखि चलिआएको छ, अनादिकालदेखि चलिआएको छ र हामी दुःखको भुमरीमा यसै गरी छटपटाउँदै कहिले मान्छे, कहिले पशु पक्षी, कीट पतङ्ग, देवता राक्षस, यक्ष गन्धर्व, कहिले दुखी त कहिले सुखी, कहिले प्रतिष्ठावान, कहिले रोगी, यस्तै हुँदै हुँदै अनेक योनिहरूमा भ्रमण गरिरहेका छौँ र त्यस दुःखपूर्ण यात्राबाट विश्राम लिनका लागि भगवानको एउटा विशेष रूपमा स्मरण गर्नुपर्दछ, जो मनुष्य शरीरमा मात्रै सम्भव छ र मनुष्य निकै लामो यात्रापछि भगवानको कृपाबाट मात्रै प्राप्त हुन्छ। परम दयालु कृपालु भगवान् जब हाम्रो दुःख दर्द देखेर अति कारुणिक हुनुहुन्छ र दया गरेर ला तँलाई अर्को एउटा मौका दिन्छु, मान्छे बनाइदिन्छु, त मान्छे हो र मेरो भजन गरेर त यस दुःखबाट छुटकारा पा भनेर मान्छे बनाइदिनुहुन्छ। तर मान्छे भइसकेपछि हाम्रो गतिविधि हामी जे गर्दैछौँ त्यही गरिन्छ भनेर उल्लेख गरिएको छ। त्यसैले यसबाट त हाम्रो दुःख अझ बढ्छ। सम्पत्ति कमाएर, मान प्रतिष्ठा कमाएर, ठुलो मान्छे बनेर चाहे चन्द्रमाको यात्रा गरौँ, चाहे मङ्गल ग्रहमा गएर आनन्द लिउँ, तर त्यसबाट त हाम्रो दुःख अरू बढ्ने नै छ। त्यसैले त्यसबाट छुटकारा पाउनका लागि के गर्न सकिन्छ त भनेर विभिन्न धार्मिक, सांस्कृतिक, दार्शनिक सम्प्रदायहरू, परम्परा, कुल मर्यादाले बताएका कुराहरूलाई विशेष रूपमा अध्ययन गरेका महापुरुषहरूका बाणीमा, शास्त्रहरूको वचनमा र सम्पूर्ण जो साम्प्रदायिक रूपमा रहेका शास्त्रहरू छन् तिनीहरूको पनि एउटै जोड छ, एउटै सम्मति छ, एउटै सल्लाह छ, एउटै उपदेश छ, एउटै अनुरोध छ र एउटै मनुष्यहरूमाथि प्रार्थना छ कि भगवानको स्मरण गर र भगवानको स्मरण भनेको भगवानको नाम लिनु नै हो भनेर बताइएको छ। त्यसैले यो भगवानको चर्चा नगरिकन अरू चर्चा गर्नुको कुनै अर्थ छैन। अरू चर्चाले हामीलाई नरकतर्फ लान्छ भने भगवत चर्चाले हामीलाई शान्ति, आनन्द र सुख समृद्धितर्फ लान्छ, भगवानको चरणतर्फ लान्छ, भगवानको धाममा लान्छ र हाम्रो अन्तिम गन्तव्य जहाँ हो त्यहाँ लान्छ, जो हामीलाई थाहा छैन, हामीले कल्पनासम्म पनि गर्न सकिएको छैन र हामीले त्यो सोच्दै सोचिएको छैन। त्यस्तो आनन्दको एउटा आनन्दको एउटा सागरमा लगेर हामीलाई राखिदिन्छ र हामीले खोजेकै आनन्द हो, खोजेकै सुख हो त्यो प्राप्त हुन्छ भने वास्तवमा हाम्रो संसारको जो कर्म छ त्यसलाई गर्दा गर्दै नै त्यसलाई छोड्नु पर्दैन। जसले जे गरिरहेको छ, पढाउनेले पढाइरहनुपर्छ, गृहिणीले गृहको काम गर्नुपर्छ, सेनाले युद्ध गर्नुपर्छ, अरू कर्मचारीले आफ्नो कर्म गर्नुपर्छ, राजनीतिज्ञले आफ्नो राजनीति गर्नुपर्छ, विद्यार्थीले पढ्नुपर्छ, कृषकले खेत जोत्नै पर्छ र अरू जहाँ जहाँ जसले पाइलटले प्लेन उडाउनै पर्छ, ड्राइभरले गाडी चलाउनै पर्छ, यो केही छोड्नु पर्दैन। तर त्यसो गर्दा गर्दै पनि हे प्रभु, मेरो हृदयमा बस्नुभएको तपाईँ नै मेरो मालिक हो, म हजुरको दास हो, म हजुरको स्मरण गर्न चाहन्छु र म हजुरकै हुँ भन्ने एउटा भावलाई लिएर त्यो कसैलाई बताउने, कसैलाई रिझाउने, कसैलाई सुख दिने, कसैसँग माग्ने, यो केही पनि गर्नु पर्दैन भनेर सन्तहरूले बताउनु भएको छ। त्यसैले आफ्नो कुल परम्परा मर्यादामा रहेर जो भगवान् हुनुहुन्छ, आफ्नो इष्टदेव हुनुहुन्छ, उहाँको स्मरण, उहाँको नाम जो आफूलाई मनपर्छ त्यसलाई लिन थाल्नु नै, आजकै दिनबाट लिन थाल्नु नै मनुष्य जन्मको सही गन्तव्यतर्फको यात्राको प्रारम्भिक
बिन्दु हुनेछ र त्यो सुखपूर्ण र अत्यन्तै आनन्दको हुनेछ भनेर बताइएको छ। त्यसैले आजको यस कार्यक्रममा हामी भगवान्को यस्तो महिमाशाली नामको अथवा यस्तो हाम्रो जो मूल हाम्रो आफ्नो चिज हुनुहुन्छ भगवान्को चर्चा गर्न किन पछि पर्ने, त्यसैले आजको यस कार्यक्रममा पनि भगवान्को नाम र रूपको विषयमा संक्षिप्तमा चर्चा गरौँ केही शास्त्रका आधारमा। तर त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। कार्यक्रममा हामी भगवत नाम रूपको चर्चा गर्ने एउटा चर्चा गरेर दोस्रो चरणमा हामी प्रवेश गरिसकेका छौँ। त्यसैले हामी अब हाम्रा विषयवस्तुतर्फ चर्चा गर्ने अग्रसरता लिउँ। नाम रूप दुई ईश उपाधि अकथ अनादि सुसामुझे साधि, अर्थात् नाम र रूप दुवै ईश्वरका उपाधि हुन्। भगवानको नाम र रूप दुवै अनिर्वचनीय छन्। त्यसलाई कथन गर्न सकिँदैन, त्यसलाई बताउन सकिँदैन, अनादि छन्। तिनीहरू कहिलेबाट प्रारम्भ भए तिनीहरूको हामीले मिति बताउन सक्दैनौँ। सुन्दर अर्थात् भक्तियुक्त बुद्धिद्वारा यिनको स्वरूपलाई जान्न सकिन्छ र बताउन त सक्दैनौँ, तर यिनीहरूको अनुभव गर्न चाहिँ सक्छौँ भनेर यो मानसले भनेको छ। शास्त्रको निचोडको रूपमा मानसलाई लिएको छ र भक्तियुक्त बुद्धिद्वारा, अहङ्कारयुक्त बुद्धिद्वारा म जान्नेछु, म नै सबै थोक हुँ र मै मालिक हुँ, मैले गरेको छु सबै कुरा भन्ने जो हाम्रो एउटा भाव छ, त्यो वास्तवमा अहङ्कारी भाव हो। त्यो भावले भगवानको कुनै पनि न नाम न रूपको अनुभव गर्न सकिन्छ। केवल दीनतापूर्वक म भगवानको हुँ भन्ने भित्री जो हृदयको भाव छ त्यसलाई सुन्दर भक्तियुक्त भाव भनिन्छ। त्यही भावमा रहेर मात्रै भगवानको अनुभूति गर्न सकिन्छ। अरू कुनै योग्यताले भगवानको अनुभूति गर्न सकिँदैन भनेर यो उपाधि नाम रूप जो भगवानको छ यसलाई उल्लेख गर्दै यो मानसले भनेको यो दोहा अथवा चौपाईले भनेको कुरालाई हामीले बुझ्ने चेष्टा गरौँ। कोबाट छोट कहत अपराध हो, सुनि गुण भेद समझी है साधु, देखि है रूप नाम आधीना, रूप ज्ञान नै नाम विहीन। वास्तवमा यो भगवानको नामको विशेष महिमाशाली उपदेश हो र यो वास्तवमा सारा वेदको निचोड हो र एउटा धर्मको होइन। चाहे त्यो क्रिस्चियन धर्म, हिन्दू धर्म, बौद्ध धर्म, इस्लामी धर्म अथवा अरू किराँत धर्म, जैन बौद्ध जुनसुकै धर्मको कुरा गर्नुहोस्, नाममा कुनै पनि मतभेद छैन। भगवानको नाम हरेक धर्मावलम्बीहरूले गाएका छन् र त्यही नामको गान गरेर नै महापुरुषहरूले महापुरुषत्वको एउटा उपाधि प्राप्त गरेका छन् भनेर यहाँ नाम र रूपमा को ठुलो छ को सानो छ भनेर भन्नु अपराध हुन्छ भनेर बताइएको छ। किनभने भगवानको जो स्वरूपको हामी कल्पना गर्छौँ र भगवानको नाम जो हाम्रो जिब्रोले एकचोटि लिन्छ, त्यो स्वरूप र त्यो एकचोटि जिब्रोले लिएको नाम वास्तवमा कुनै भेद छैन, त्यही भगवान हो। यदि त्यसमा नाम ठुलो कि रूप ठुलो भनेर जोख्न तौलिन थालियो भने त्यो अपराध हुन्छ, त्यो त्यसो गर्न पाइँदैन भनेर शास्त्रले उल्लेख गरेको छ। सुनि गुण भेद समझी है साधु, नाम र रूपको भेदलाई गुणलाई र भेदलाई सम्झिनुपर्छ अरे साधुहरूले, त्यसको मर्मलाई बुझेर सुनेर देखिहाँ रूप नाम आदिन। र हामीले सामान्य रूपमा पनि संसारमा हेर्ने गर्दाखेरि रूप नामको अधीनमा छ। कसैलाई बोलाउनु पर्यो भने नाम बोलाएपछि त्यो रूप हाम्रो अगाडि आइपुग्छ। निधाएको व्यक्तिलाई पनि फलानु भनेर बोलाएपछि ऊ बिउजेर म हुँ भनेर निधाउँदा पनि ऊ आउँछ, त्यो रूप आयो नामको कारणले। त्यसै गरी भगवानको नाम लिँदै लिँदै लिँदै स्मरण गर्दै गयो भने एक दिन भगवान प्रकट भएर आफ्नो रूपको दर्शन अवश्य दिनुहुन्छ भन्ने नै यो शास्त्रको निचोड हो। रूप ज्ञान नै नाम विहीन, यदि नाम छैन भने त्यो रूपलाई कसरी बोलाउने? कुनै हामीले नजानेको एउटा पदार्थ हाम्रो अगाडि ल्याएर राखियो भने त्यसलाई हामी चिन्दैनौँ, किनभने त्यसको नाम हामीलाई थाहा छैन। तर नाम भएको पदार्थ हामीहरू अगाडि आयो भने यो फलानु चिज हो भनेर हामी भन्ने गर्दछौँ। त्यसैले भगवानको नामलाई उच्चारण गरिरहनेले भगवानको रूपको पनि दर्शन गर्न अवश्य सक्छ भनेर यसले बताएको छ। आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियोको प्रातकालीन
शुभ जागरण कार्यक्रममा भगवानको नाम र रूपको चर्चामा संलग्न छौँ र रूप विशेष नाम बिनु जाने कर तल कत न परही पहिचाने सुमिरिय नाम रूप बिनु देखे आवत हृदय स्नेह अभिषेखे अर्थात् हत्केलामा राखिएको कुनै वस्तुलाई पनि चिन्न कुनै विशेष रूप बिना त्यसको नाम जान्न सकिँदैन। एउटा रूप चाहिन्छ, अर्को नाम चाहिन्छ, नाम लिएपछि रूप आफै अगाडि आउँछ। तर रूप नदेखिकन पनि यदि नाम थाहा छ भने नामको स्मरणबाट प्रेमका साथ त्यो हृदयमा आउँछ। यदि भगवान्लाई हामीले देखिएको छैन तर भगवान्को नाम त हाम्रो अगाडि छ, हामीसँग छ, यदि त्यही मानेर भगवान्को नाम लिन थालियो भने एक दिन त्यो नामको नामी को हो, त्यो नामले कसलाई बुझाउँछ, त्यो नाम अवश्य पनि त्यो रूप हाम्रो अगाडि आउँछ र त्यो दिन हाम्रो जीवनको सम्पूर्ण झन्झट तन्टा सबै सकिन्छ भनेर उल्लेख गरिएको छ। राम नाम मणिधीप धरु जीह दे हरिद्वार तुलसी भीतर बाहिर हुँ जौ चासी उजियार। तुलसीदासजी रामचरित मानसमा भन्नुहुन्छ, हे तुलसीदास, त यदि बाहिरी र भित्री उज्यालो चाहने छस चाहन्छस चाहने गर्छस् भने लौकिक सुख र हृदयमा आनन्द चाहन्छस् भने जिब्रो रूपी दैलाको ठेलामा नाम रूपी मणिलाई धारण गर। अरू बत्ती राखिस् भने सास फेर्दा निभ्न पनि सक्छ, तर मणिको उज्यालो कहिले निभ्दैन। चाहे तैँले सास फेर, चाहे हावालको फुङ्कार गर, तर मणिको उज्यालो कहिले पनि निभ्दैन। त्यसै गरी जिब्रोमा नाम रूपी मणिलाई राख र भित्र र बाहिर दुइटै उज्यालो हुन्छ भनेर यो तुलसीदासजीले रामचरित मानसमा उल्लेख गर्नुभएको भगवान्को नामको महिमाका केही चौपाई र दोहा हुन्। आदरणीय श्रोता, यसरी भगवानको नाम र रूपको चर्चा निरन्तर गरिरहनुपर्छ। जपै नाम जन आरत भारी मिटै कुसङ्कट होइ सुखारी। अर्थात् आर्तजनले नाम जप गर्छन् र त्यसबाट उनीहरूका धेरै ठुला खराब सङ्कटको नाश हुन्छ भनेर शास्त्रले सन्तहरूले ग्यारेन्टी गर्नुभएको छ। त्यसैले लज्जा नमाने अहङ्कारलाई थोरै साइड लगाएर भगवानको नाम मनमा नै लिने गरौँ। कसैलाई नसुनाऊ घरमा, कसैलाई श्रीमान श्रीमतीले एकअर्कालाई पनि सुनाउनु आवश्यक छैन। यदि कसैले चाहन्छ भने पूर्ण रूपमा गुप्त रूपमा लिँदै जाने हो भने आफ्नो कल्याण हुन्छ र आफ्ना वरिपरि बस्नेहरूले स्वतः त भोलि पर्सि आज भोलि पर्सि गर्दै कुनै न कुनै दिनबाट फेरि उनीहरूले पनि गुप्त रूपमा लिइरहेका हुन्छन्। सबैको सर्वकल्याण हुन थाल्छ र सबै भगवान्का भक्त हुन थाल्छन्। तर त्यो आनन्दको क्षण आउनका लागि काहीँ न काहीँ त सुरु गर्नै पर्छ, कहिले न कहिले त सुरु गर्नुपर्छ र कसैले न कसैले त सुरु गर्नुपर्छ। अरू दुनियाँ कुरा भइरहन्छन्, कति आए कति गए कति आउँछन् कति जान्छन्, यो सृष्टिमा मान्छेको कुनै गणना छैन। मान्छे हेर्नु, संसारमा विभिन्न घटनाहरू हाम्रो अगाडि भइरहेका छन्। बालबच्चा वृद्ध वृद्ध रोगी अद्वैसे युवा युवती सब मृत्युको मुखमा वार वारी गइरहेका छन्। पशु पक्षीको कुनै गणना छैन। भैँचालो आइरहेको छ, युद्ध भइरहेको छ, लुटपाट मचिरहेको छ, हत्या अत्याचार बलात्कार सबै चलिरहेको छ। तर पनि त सृष्टि चलिरहेको छ। भोलि हामी नहुँदा पनि यो सृष्टि चल्छ र हामी नहुँदा हिजो पनि यो सृष्टि चल्दै हामीसँग आइपुगेको हो। त्यसैले यो मानेर यदि भगवान्को शरणमा मनुष्य मनमा नै पर्छ भने पनि त्यसको चाहिँ कल्याण हुन्छ। कल्याण के हो भन्ने कुरो त त्यो गरेर मात्रै थाहा हुन्छ भनिएको छ। त्यसैले यतातर्फ हाम्रो सद्बुद्धि भगवान्ले दिनुहोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेस मणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। नमस्कार।

0: स्थानीय समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो.
3: नेपाली काङ्ग्रेसको इतर समूहद्वारा आयोजित तीन दिने राष्ट्रिय भेला आज सकिँदैछ. गत 29 गतेदेखि काठमाडौँको सुकेधाराको मेराकल पार्टी प्यालेसमा भइरहेको भेलाको आज अन्तिम दिन विभिन्न सांगठनिक र राजनैतिक एजेण्डाहरूमा छलफल गरेर निष्कर्ष निकालिने कार्यक्रम छ. भेलाको अन्तिम दिनको कार्यतालिकाबारे जानकारी दिँदै काँग्रेसकी नै वर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले अहिले प्रस्तुत प्रतिवेदनमाथि टिप्पणी र छलफलको काम भइरहेको बताउनु भएको छ. प्रदेश संयोजकहरूको सम्बोधनपछि इतर समूहका केही शीर्ष नेताहरूले भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ. खतिवडाका अनुसार नेताहरूको सम्बोधन सकेपछि आज अपरान्ह पत्रकार सम्मेलनको आयोजना गरिनेछ. पत्रकार सम्मेलन मार्फत भेलाले पारित गरेका विशेष प्रस्तावहरू र तीन दिने राष्ट्रिय भेलाको निष्कर्ष सार्वजनिक गरेपछि भेलाको समापन हुनेछ. नेपाल अल निगमले आज खाना पकाउने ग्यास वितरणका लागि 7 बिक्री केन्द्र तोकेको छ. निगमका अनुसार टेकु परिसरमा नेपाल एचपी एभरेस्ट सुगम श्रीराम र ग्यास सागर ग्यास वितरण गरिँदैछ. पशु सेवा शाखा चपली बुढा नेलकण्ठमा नेपाल एचपी र भानु ग्यास वितरण हुँदैछ. यस्तै राधा स्वामी कृतिपुरमा नेपाल एचपी एभरेस्ट सुगम श्रीकृष्ण साई बाबा र श्रीमाया बिक्री भइरहेको छ. नयाँ बजार जुडो हल परिसरबाट नेपाल एचपी र ओम ग्यास वितरण हुँदैछ. यस्तै तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ग्यास वितरण भइरहेको निगमले जनाएको छ. चन्द्रागिरी नगरपालिकाबाट लोकप्रिय नेपाल एचपी र श्रीमाया वितरण हुँदैछ भने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट नेपाल एचपी सूर्य सागर एभरेस्ट सुगम र एसटीसी बिक्री गरिँदैछ. नेपाल निगमले नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित ग्यास बिक्री केन्द्रमा आउन उपभोक्तालाई आग्रह गरेको छ. निगमले हिजो काठमाडौँका 5 स्थानबाट 6,802 सिलिण्डरमा खाना पकाउने ग्यास बिक्री गरेको जनाएको छ.

0: बाडीपुर बानवान महाशाखाले कोशी नारणी बागमती कर्णाली महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई कमला बबई राप्ती पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा आगामी 24 घण्टामा बाढी बहाव बढ्ने सम्भावना रहेको बताएको छ। आज काठमाडौँ सहित 28 जिल्ला र आसपासका ससाना नदीमा बाढी उत्लने र जोखिम हुने सम्भावना रहेको पनि बाढी महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। नदी आसपासका बासिन्दालाई सुरक्षित र सजग रहन महाशाखाले आग्रह गरेको छ। जाजरकोटको भेरी दुई रिसाङ क्षेत्रमा लेदो सहितको पहिरोमा परी मृत्यु हुनेको संख्या 3 पुगेको छ। पहिरोमा बेपत्ता भएका दुईजनाको खोजी जारी छ। शनिबार हिजो साँझ आएको पहिरोमा परी बेपत्ता भएका चार मध्ये 54 वर्षीय उमा सिंह खत्री र 83 वर्षीय रति खत्रीको शव खोजीका क्रममा फेला परेको हो। यसै गरी नेपालगंज रिफर गरिएका भेरी दुई सल्हाराका 52 वर्षीय केदार कार्कीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। प्रहरीका अनुसार भेरी दुईका रामबहादुर शाही, सिद्धि बहादुर कामी, कमला कार्की, अनिता कार्की, युनिस शाही, सुन्तली चदारा र भद्रकला कार्ती कार्की घाइते हुनुभएको छ। घाइते मध्ये अवस्था गम्भीर रहेका रामबहादुर शाही र भद्रकला कार्कीलाई नेपालगंज र सुर्खेत पठाइएको छ। पहिरोमा परेका मध्ये भेरी दुई चिसा पानीका 70 वर्षीय भीमबहादुर कार्की र भेरी दुई गैरी गाउँका 14 वर्षीय हरि अझै बेपत्ता हुनुहुन्छ। पहिरोपछि घरबाट निस्किएका हरिश त्यसपछि सम्पर्कविहीन हुनुहुन्छ। बेपत्ताको खोजीका क्रममा नेपाली सेना र सशस्त्र प्रहरी नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। पहिरोले स्थानीय 8 घरमा समेत क्षति पुर्याएको छ। अफगानिस्तानमा तालिबानले मुलुकबाट पश्चिम फौज फर्किएको 5औं वर्षगाँठ मनाएको छ। तात्कालीन अमेरिकी राजदूतावास बाहिर बख्तरबन्द गाड़ी र जिहादी तालिबान झण्डा देखाएर वर्षगाँठ मनाइएको हो। थप जानकारी बीबीसी संवाददाता इयान म्याकविलियमबाट।
1: The Interior Minister, Sirajuddin Haqqani, said in a video address that the Taliban's return was the result of courage and divine assistance. While the bombings and terror attacks of the past have largely ended, the Taliban are accused of multiple human rights abuses, particularly the severe repression of women and girls, who are now virtually excluded from all public life. They have carried out some new construction projects, but unemployment and extreme poverty are widespread as a result of international isolation.
0: नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। बिहिबार तोलामा 4,600 रुपियाँ घटेको सुनको भाव आज प्रतितोला 3,600 रुपियाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रतितोला 3,05,200 रुपियाँमा किनबेच भइरहेको छ। शुक्रबार पनि सुन प्रतितोला 3,01,600 रुपियाँमा कारोबार भएको थियो। यस्तै आइतबार चाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा 4,660 रुपियाँमा कारोबार भएको चाँदी शुक्रबार भने 4,710 रुपियाँमा कारोबार। खबर यति नै।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: जाजरकोटको पेरी नगरपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या चार पुगेको छ। हिजो बेलुका पहिरोमा परेर बेपत्ता भएका तीनजनाको शव आज बिहान फेला परेको हो भने यसअघि पहिरोमा परेर घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको थियो। पहिरोमा परेर भेरी नगरपालिका दुई चिसापानीका 70 वर्षीय भीमबहादुर कार्की र सोहीबडाकी करिब 87 वर्षीय रति खत्री उहाँका छोरा 54 वर्षीय ओमासिया खत्रीको मृत्यु भएको हो। उपचारको क्रममा भेरी नगरपालिका दुईका करिब 52 वर्षीय केदार कार्कीको मेडिकल कलेज गोहलपुरमा मृत्यु भएको जाजरकोटका डीएसपी बुद्धिसागर पुरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिरोमा परेर 6 जना घाइते भएका छन्। प्रभावित क्षेत्रका 200 भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। 30 साउन दिउँसो करिब 4 बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका दुई रेसाङ लगायत आसपासका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोले घर तथा टहरा भत्काउनका साथै केही परिवार विस्थापित भएका छन्। भारतका लागि पूर्व नेपाली राजदूत प्राध्यापक हर्ष नारायण धौबडेलको निधन भएको छ। लामो समयदेखि पार्किन्सन रोगबाट पीड़ित 90 वर्षीय धौबडेल क्यानाडाको क्यालगिरीमा निधन भएको हो। अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई छोरीको घरमा राखिएको थियो। त्यही क्रममा उहाँको निधन भएको ज्वाई ज्योति वैद्यले जानकारी दिनुभएको छ। उहाँका 4 छोरीमध्ये 3 जना क्यानाडा र 1 जना अमेरिकामा हुनुहुन्छ। नेकपा एमालेको तत्कालीन सरकारले उहाँलाई 2051 माघ 18 गते भारतका लागि नेपाली राजदूत बनाएको थियो। भक्तपुर पुर्ख्यौली घर भएका उहाँको जन्म 1992 फागुनमा सिराहामा भएको थियो। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा भोजपुरमा 6 वटा विद्यालय भवनको मर्मत सम्हार फर्निचर निर्माण लगायतका काम गरिदिएको छ। ट्रस्टको 18 लाख रूपियाँ लागतमा विद्यालयको मर्मत सम्हार गरिएको एरिया वेलफेयर सेन्टर भोजपुरका असिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थामसुवाङले बताउनु भएको छ।
4: गएको आर्थिक वर्षमा कम्युनिटी एड प्रोजेक्ट अन्तर्गत स्कुल रिफर्ब र एक्सटेन्सन प्रोजेक्ट गरेर दुई किसिमको हामीले विभाजन गरिएको छ। स्कुल रिफर्ब अन्तर्गत चाहिँ नर्मल हामीले स्कुलको छानाहरू फेर्ने, मर्मत सम्हारहरू गर्ने, फर्निचरहरू आदि इत्यादि गर्छौँ भने एक्सटेन्सनमा चाहिँ नर्मल्ली हामीले 2-3 कोठाको भवनहरू निर्माण गरिदिन्छौँ। हाम्रो स्कुल रिफर्बमा चाहिँ 6 वटा स्कुलहरू परेको थियो, जसमा जनकल्याण बेसिक स्कुल भोजपुरको यो काफ्ले भोजपुर नगरपालिका नौ अन्तर्गत रुफ रिप्लेसमेन्ट अनि स्कुल रिपेयरमा चाहिँ हामीले

0: 2,70,000 को बजेट चाहिँ पारित भएको थियो। त्यसमा चाहिँ हाम्रो कम्युनिटी कन्ट्रिब्युसनको 10% गर्दाखेरि टोटल 3,00,000 भएको थियो भने जनज्योति प्राइमेरी स्कुल भोजपुर नगरपालिका 5 अन्तर्गत यो बोखी मुडे भन्छ त्यो स्कुलको लागि पनि हामीले रुफ रिप्लेसमेन्ट गरिदिएको थियो। जिडब्लुटीको तर्फबाट चाहिँ 2,25,000 र स्कुलको आफ्नो सेल्फ कन्ट्रिब्युसन 10% 25,000 गरेर टोटल 2,50,000 लागतमा चाहिँ हामीले त्यो रुफ रिप्लेसमेन्ट र यो मेन्टेनेन्स गरिदिएको थियौँ जनज्योति प्राइमेरी स्कुललाई। कालिका सेकेन्डरी स्कुल जुन चाहिँ रामप्रसाद राई गाउँपालिका वाडा नम्बर 1 ओख्रे भन्छ त्यसमा चाहिँ हामीले स्कुल रिपेयरको लागि 3,15,000 हाम्रो जिडब्लुटीको तर्फबाट थियो भने 35,000 चाहिँ उहाँहरूको कन्ट्रिब्युसनको लागत रहेको थियो। टोटल चाहिँ 3,50,000 हामीले त्यो प्रोजेक्ट कम्प्लिट गरेका थियौँ। विद्योदय सेकेन्डरी स्कुल भोजपुर नगरपालिका 7 अन्तर्गत 5 घारे भन्छ त्यसको लागि चाहिँ क्लास फर्निचर बिल्डिङ रिपेयर जुन चाहिँ हाम्रो बिल्डिङ चाहिँ पहिला हाम्रो वेलफेयरले नै बनाइदिएको थियो त्यसको रिपेयरको लागि चाहिँ 4,05,000 लागतमा चाहिँ हामीले चाहिँ जिडब्लुटिएनको कन्ट्रिब्युसन रहेको थियो भने त्यसमा 45,000 चाहिँ उहाँ स्कुलहरूको आफ्नो कन्ट्रिब्युसन थियो र टोटल लागत चाहिँ 4,50,000 कम्प्लिट गरिएको थियो। चित्तेश्वर सेकेन्डरी स्कुल भन्छ जुन चाहिँ भोजपुर नगरपालिकाकै 4 नम्बर वडाको दावा भन्ने ठाउँमा पर्छ त्यसको लागि पनि हामीले स्कुल रिपेयर गरेको थियौँ त्यसको लागि 3,15,000 चाहिँ हाम्रो जिडब्लुटीको कन्ट्रिब्युसन रहेको थियो भने 35,000 हाम्रो स्कुल म्यानेजमेन्ट तर्फको बाट थियो है। टोटल 3,50,000 लागतमा चाहिँ त्यो प्रोजेक्ट हामीले कम्प्लिट गरेको थियौँ। जनता प्राइमेरी स्कुल तेन्के मयङ गाउँपालिका 5 मजौले खावा भन्छ रुफ रिपेयर बिल्डिङको मर्मत सम्मारको लागि चाहिँ 2,70,000 जिडब्लुटी को तर्फबाट थियो भने स्कुलको तर्फबाट चाहिँ 10% गर्दाखेरि चाहिँ 30,000 जम्मा टोटल चाहिँ 3,00,000 लागतमा चाहिँ हामीले त्यो प्रोजेक्ट कम्प्लिट गरेको थियौँ। यसरी हेर्दा हाम्रो स्कुल रिफर्म अन्तर्गत गएको आर्थिक वर्षमा टोटल 18,00,000 जति जिडब्लुटीको तर्फबाट चाहिँ कन्ट्रिब्युसन भएको थियो।
1: अस्ट्रेलियाको डार्विनमा भएको पहिलो टेस्ट क्रिकेटमा बङ्गलादेशले शानदार प्रदर्शन गर्दै अस्ट्रेलियालाई 9 विकेटले पराजित गरेको छ। दोस्रो इनिङमा अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बङ्गलादेशले 1 विकेटको मार पुरा गर्दै जित हात पारेको हो। यो जितसँगै बङ्गलादेशले पहिलो पटक अस्ट्रेलियाको घरेलु मैदानमा अस्ट्रेलियाली क्रिकेटरलाई टेस्टमा

0: नेपालमा 2021-देखि 26-सम्म 470 अर्ब बढी रुपियाँ बराबरका सवारी साधन र पाटपुर्जा आयात गरिएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्क अनुसार यो अवधिमा 470 अर्ब 50 करोड मूल्य बराबरका मोटरसाइकल, कार, जीप, बस, ट्रकदेखि टायर, इन्जिन, ब्याट्री र अन्य पार्ट पूर्जा आयात भएका हुन्। पाँच वर्षको आयातको 58% भन्दा बढी मोटर कार र मोटरसाइकलले ओघटेको पाइएको छ। सन् 2025-26 मोटर कारमा मात्रै 36 करोड 45 लाख रुपियाँ बाहिरिएको छ भने मोटरसाइकलमा 36 करोड 7 लाख रुपियाँ बाहिरिएको छ। त्यस्तै मालवाहक सवारीमा 11 करोड 1 लाख रुपियाँ, बसमा 9 करोड 81 लाख रुपियाँ बाहिरिएको छ। साइकलमा 2 करोड 55 लाख, 3 पाङ्ग्रे सवारीमा 1 करोड 5 लाख, जीप, कार, भ्यानमा 29 लाख तथा अन्य क्यारेजमा 16 लाख बाहिरिएको छ। विशेष डिजाइनका सवारीमा 1 लाख र ट्रेलरमा 2 करोड 18 लाख गरी 124 अर्ब 23 करोड रुपियाँ बाहिरिएको केन्द्रको तथ्याङ्क छ।
1: बागमती प्रदेश सरकार अन्तर्गत चितवनको जनस्वास्थ्य प्रयोगशालामा सबैजसो सेवा बन्द भएका छन्।
2: भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा एकाई चितवनमा खकार परीक्षण तथा एचआईभी, एचसीभी र भाइरल लोड परीक्षण बाहेकका सम्पूर्ण सेवा बन्द भएका हुन्। प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आर्थिक वर्षका लागि आवश्यक सामग्री आइ नसकेकाले गएको साउन 26 गतेदेखि सेवा बन्द भएको हो। प्रयोगशालाका सूचना अधिकारी रमेश सिंह डोवालले प्रयोगशाला बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताउनु भएको छ। प्रयोगशालाबाट विभिन्न स्वास्थ्य परीक्षण हुँदै आएको थियो। प्रयोगशालामा दैनिक 100 भन्दा बढी व्यक्तिको विभिन्न स्वास्थ्य परीक्षण हुने गरेको थियो। बागमती प्रदेशका तत्कालीन स्वास्थ्य मन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले 2080 साल असार 16 गतेदेखि चितवनमा जनस्वास्थ्य प्रयोगशाला सेवा एकाई सञ्चालनमा ल्याउनु भएको थियो।
1: गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा भोजपुरमा 6 वटा विद्यालय भवनको मरमत समार, फर्निचर निर्माण लगायतका काम गरिदिएको छ। ट्रस्टको 18 लाख रुपियाँ लागतमा विद्यालयको मरमत सम्हार गरिएको हो। एरिया वेलफेयर सेन्टर भोजपुरका एसिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थामसुहाङ,
3: गएको आर्थिक वर्षमा कम्युनिटी एड प्रोजेक्ट अन्तर्गत स्कुल रिफर्ब र एक्सटेन्सन प्रोजेक्ट गरेर दुई किसिमको हामीले विभाजन गरिएको छ। स्कुल रिफर्ब अन्तर्गत चाहिँ नर्मल हामीले स्कुलको छानाहरू फिर्ने, मरमत सम्हारहरू गर्ने, फर्निचरहरू आदि इत्यादि गर्छौँ भने एक्सटेन्सनमा चाहिँ नर्मल्ली हामीले 2-3 कोठाको भवनहरू निर्माण गरिदिन्छौँ। हाम्रो स्कुल रिफर्बमा चाहिँ 6 वटा स्कुलहरू परेको थियो, जसमा जनकल्याण बेसिक स्कुल भोजपुरको यो काफ्ले भोजपुर नगरपालिका 9 अन्तर्गत रुफ रिप्लेसमेन्ट अनि स्कुल रिपेयरमा चाहिँ हामीले 2,70,000 को बजेट चाहिँ पारित भएको थियो। त्यसमा चाहिँ हाम्रो कम्युनिटी कन्ट्रिब्युसनको 10% गर्दाखेरि टोटल 3 लाख भएको थियो भने जनज्योति प्राइमेरी स्कुल भोजपुर नगर

0: पालिका 5 अन्तर्गत यो बोखिमुडे भन्छ त्यो स्कुलको लागि पनि हामीले रुफ रिप्लेसमेन्ट गरिदिएको थियो जिडब्ल्युटीको तर्फबाट चाहिँ 2,25,000 र स्कुलको आफ्नो सेल्फ कन्ट्रिब्युसन 10% 25,000 गरेर टोटल 2,50,000 लागतमा चाहिँ हामीले त्यो रुफ रिप्लेसमेन्ट र यो मेन्टेनेन्स गरिदिएको थियौँ जनज्योति प्राइमेरी स्कुललाई। कालिका सेकेन्डरी स्कुल जुन चाहिँ रामप्रसाद राई गाउँपालिका वाडा नम्बर 1 ओख्रे भन्छ त्यसमा चाहिँ हामीले स्कुल रिपेयरको लागि 3,15,000 हाम्रो जिडब्ल्युटीको तर्फबाट थियो भने 35,000 चाहिँ उहाँहरूको कन्ट्रिब्युसनको लागत रहेको थियो। टोटल चाहिँ 3,50,000 हामीले त्यो प्रोजेक्ट कम्प्लिट गरेका थियौँ। विद्योदय सेकेन्डरी स्कुल भोजपुर नगरपालिका 7 अन्तर्गत 5 घारे भन्छ त्यसको लागि चाहिँ क्लास फर्निचर बिल्डिङ रिपेयर जुन चाहिँ हाम्रो बिल्डिङ चाहिँ पहिला हाम्रो वेलफेयरले नै बनाइदिएको थियो त्यसको रिपेयरको लागि चाहिँ 4,05,000 लागतमा चाहिँ हामीले चाहिँ जिडब्ल्युटिएनको कन्ट्रिब्युसन रहेको थियो भने त्यसमा 45,000 चाहिँ उहाँ स्कुलहरूको आफ्नो कन्ट्रिब्युसन थियो र टोटल लागत चाहिँ 4,50,000 कम्प्लिट गरिएको थियो। चित्तेश्वर सेकेन्डरी स्कुल भन्छ जुन चाहिँ भोजपुर नगरपालिकाकै 4 नम्बर वडाको दावा भन्ने ठाउँमा पर्छ त्यसको लागि पनि हामीले स्कुल रिपेयर गरेको थियौँ त्यसको लागि 3,15,000 चाहिँ हाम्रो जिडब्ल्युटीको कन्ट्रिब्युसन रहेको थियो भने 35,000 हाम्रो स्कुल म्यानेजमेन्ट तर्फको बाट थियो है। टोटल 3,50,000 लागतमा चाहिँ त्यो प्रोजेक्ट हामीले कम्प्लिट गरेको थियौँ। जनता प्राइमेरी स्कुल तेन्के मयङ गाउँपालिका 5 मजौले खावा भन्छ रुफ रिपेयर बिल्डिङको मर्मत सम्मारको लागि चाहिँ 2,70,000 जिडब्ल्युटी को तर्फबाट थियो भने स्कुलको तर्फबाट चाहिँ 10% गर्दाखेरि चाहिँ 30,000 जम्मा टोटल चाहिँ 3,00,000 लागतमा चाहिँ हामीले त्यो प्रोजेक्ट कम्प्लिट गरेको थियौँ। यसरी हेर्दा हाम्रो स्कुल रिफर्म अन्तर्गत गएको आर्थिक वर्षमा टोटल 18,00,000 जति।
1: नमस्कार।

0: Pelain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: काङ्ग्रेसको संस्थापन इतर समूहले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत पाँचवटै प्रतिवेदन परिमार्जन सहित पारित भएका छन्। इतर समूहले उद्घाटन कार्यक्रम भेला भए भनेर शुरू गरे पनि बन्द सत्रमा नाम संशोधन गरेर सम्मेलन बनाएको छ। हिजोको बन्द सत्रमा पाँचवटा प्रतिवेदन प्रस्तुत भएका थिए। सम्मेलनमा पूर्व उपसभापति विमलेन्द्र निधिले राजनैतिक प्रस्ताव, पूर्व कोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक, एनपी साउदले समसामयिक नीति र विषय सम्बन्धी, डाक्टर प्रकाशन महतले नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून तथा विधान सम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो। प्रस्तावमाथि राष्ट्रिय सम्मेलनमा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल भएको थियो। समूहका टोली नेताले ती प्रस्तावमा के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राख्नुका साथै प्रतिनिधिहरूबाट आएका धारणाबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएपछि प्रतिवेदनहरू परिमार्जन सहित पारित भएका हुन्। चितवनमा आज बिहान मान्छेलाई आक्रमण गरेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ। राप्ती नगरपालिका एक डिपाट बस्तीमा प्रवेश गरेर बाघले स्थानीय 60 वर्षीय ठाकुर अधिकारीलाई घाइते बनाएको थियो। बिहान 7:45 बजेतिर बस्तीमा आएको बाघले अधिकारीलाई आक्रमण गर्दा उहाँको तेघ्रामा सामान्य चोट लागेको छ। घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी घाइते बनाएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती सहित घटिएको टोलीले खोजतलास गर्ने क्रममा बिहान 11:30 बजे डार्ट गरेर बाघलाई नियन्त्रणमा लिएको हो। पूर्वी इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 51 पुगेको छ। भूकम्पपछि करिब 5,000 मानिस विस्थापित भएको अल जजिराले जनाएको छ। 7.7 म्याग्निच्युडको भूकम्प 10 किलोमिटर गहिराईमा गएको थियो। भूकम्पपछि करिब 341 पराकम्प समेत गएको अधिकारीहरूले बताएका छन्। उपस्वास्थ्य मन्त्री बेन्जामिन पाउलस अक्टाभियान सुका अनुसार भूकम्पमा परि 36 गम्भीर घाइते भएका छन्। 87 जनालाई सामान्य चोट लागेको छ। इण्डोनेसियाको विपद व्यवस्थापन निकाय बीएनपीबीका अनुसार भूकम्पबाट सिक्का रिजेन्सीमा 3,300 बढी मानिस घरबाट विस्थापित भएका छन्। कतिपय विस्थापितलाई खेलकुद रङ्गशालामा राखिएको छ। बन्दरगाह सागर माउरेमेमा केही स्थानीय भत्किएका घर बाहिर त्रिपाल टाँगेर बसेका छन्। केही घाइतेलाई स्थानीय अस्पताल बाहिर अस्थायी शिविरमा उपचार गरिएको छ। बीएनपीबी प्रमुख लेफ्टिनेन्ट जनरल सुहार यान्तोका अनुसार भूकम्पबाट 150 घर ध्वस्त भएका छन्। करिब 200 घरमा क्षति पुगेको छ। नोजेकियो रिजेन्सीमा करिब 2,000लाई अस्थायी आश्रयस्थलमा सारिएको छ। उद्धारका लागि हेलिकप्टर जहाज परिचालन गरिएको छ। जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा फुरिएर मृत्यु हुनेको संख्या 4 पुगेको छ। हिजो बेलुकी पहिरोमा परेर बेपत्ता भएका 3 जनाको शव आज बिहान फेला परेको हो। यसअघि पहिरोमा परेर घाइते भएका 1 जनाको उपचारका क्रममा मृत्यु भएको थियो। पहिरोमा परि भेरी नगरपालिका 2 चिसापानीका 70 वर्षीय भीमबहादुर कार्की र सोहीवडाकी करिब 87 वर्षीय रति खत्री, उहाँका छोरा 54 वर्षीय उमा सिंह खत्रीको मृत्यु भएको हो। उपचारका क्रममा भेरी नगरपालिका 2 का करिब 52 वर्षीय केदार कार्कीको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जाजरकोटका डीएसपी बुद्धिसागर पुरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिरोमा परेर 6 जना घाइते भएका छन्। प्रभावित क्षेत्रका 200 बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको

भएको छ। ती साउन दिउँसो करिब 4 बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका 2 रेसाङ लगायत आसपासका विभिन्न स्थानमा पहिरो गएको हो। अस्ट्रेलियाको डार्बिनमा भएको पहिलो टेस्टमा बंगलादेशले शानदार प्रदर्शन गर्दै अस्ट्रेलियालाई 9 विकेटले पराजित गरेको छ। दोस्रो इनिङमा अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले 1 विकेट गुमाएर पूरा गर्दै जित हात पारेको हो। यो जितसँगै बंगलादेशले पहिलो पटक अस्ट्रेलियाको घरेलु मैदानमा अस्ट्रेलियाली क्रिकेट टोलीलाई टेस्टमा पराजित गरेको छ। बंगलादेशले पहिलो इनिङमा 426 रन बनाएको थियो, जवाफमा अस्ट्रेलियाको टोली पहिलो इनिङमा 198 रन र दोस्रो इनिङमा 284 रनमा अल आउट भएको थियो। यो जित बंगलादेशका लागि निकै महत्वपूर्ण बनेको छ। एक साता अघि मात्र अस्ट्रेलिया एक दिवस विरुद्धको अभ्यास खेलमा 54 रनमै अल आउट भएको बंगलादेशले त्यही अस्ट्रेलियाको विश्वकै शीर्ष टोलीलाई शानदार रूपमा पराजित गरेको हो। गत वर्ष राजनीतिक कारणले T20 विश्वकप गुमाएको बंगलादेशका लागि यो जित विशेष उपलब्धि बनेको छ। अब सिरिजको दोस्रो टेस्ट अगस्त 22 सुरु हुनेछ। भारतका लागि पूर्व नेपाली राजदूत प्राध्यापक हर्ष नारायण धौबडेलको निधन भएको छ।

0: टिभीएस गोर्खा रेडियो, गोर्खा रेडियो। 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो बीएफपीएस गोर्खा रेडियो हो।

0: FBS Gorkha Radio.
1: बच्चा आरु को खेलने ठाउँ, पिंग, सिप्लेटी, आधीले भरिए को, अनि जता ततै बच्चे बच्चा हरुले ओगटिए को. तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नु हुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन. समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्. त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्. धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन. यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ.

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: जाजरकोटको भेरी दुई चिसापानीमा पहिरोमा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ। 70 वर्ष भीमबहादुर कार्कीको शव घरबाट झन्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। यो सँगै पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। यसअघि पहिरोमा परेर घाइते भएका भेरी दुईका 55 वर्षीय केदार कार्कीको उपचारको क्रममा नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। त्यस्तै पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका दुई रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका 200 जना स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारेको प्रहरीले जनाएको छ। विस्थापितहरूलाई अहिले रिसाङको त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखेको प्रहरीले जनाएको छ। पानी निरन्तर परिरहेकाले रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीको समेत निगरानी बढ़ाइएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू हिन्दू भए पनि धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। कांग्रेसको इतर समूहले आयोजना गरेको भेलामा सनातन हिन्दू राष्ट्रको विषयमा बोलिदिनु पर्यो भनेर सहभागीले मञ्चमा चिट पठाएका थिए। जवाफमा देउवाले आफू हिन्दू धर्मावलम्बी भएको दोहोर्याउँदै आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको हो।
4: व्यक्तिगत रूपमा पुरा हिन्दू हेर्नुहोस्, मलाई कसैले मलाई हिन्दू बजाउँछ। नेपाल के हुने, के धार्मिक स्वतन्त्र हुन्छ भन्ने पर्छ भन्ने गर्छु म। नेपाल के हुने के नहुने भन्ने गर्दा नेपाली जनता हातमा छ, तर नेपाली त हिन्दूलाई हिन्दू हुन पाउँदैन भन्नु चाहिँ पाइन्न। म हिन्दू हिन्दू हिन्दू, त्यस कारण चाहिँ पशुपतिनाथ जान्छु म, पशुपाल त पूजा गर्छु मैले, पछि पशुपति जाने मन छ मलाई। त्यस कारण चाहिँ मैले के भन्छु भने म हिन्दू हुँ, हिन्दू हुँ, हिन्दू। र मेरो बुद्धका प्रति मेरो माया छ, श्रद्धा छ। बुद्धिज्मलाई आज संसारले मानेको छ। आज बुद्धिज्मलाई त के भएको छ भने गुराजीले साइन्टिफिक रिलिजन पनि रहेको, वैज्ञानिक धर्म पनि मानेको छ। त्यो प्राकृतिक धर्म मान्ने देश छ हाम्रो, राई लिम्बूहरू छ, प्राकृतिक धर्म त्यो सबैलाई हामीले सम्मान गर्नुपर्छ। त्यसलाई सम्मान गर्छु। मैले भनिसकेँ म अघि हिन्दू हो भनेर, अरू धर्म विरोधी होइन नि। म न क्रिस्चियनको विरोधी हो, म न मुस्लिमको विरोधी हो, न अरू राई लिम्बू कसैको विरोधी होइन।
3: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताउनु भएको छ। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकिलेको दावी गर्नुभएको हो।
5: एउटा कठपुतली सरकार, नक्कली असंवैधानिक सरकार बनाएर त्यसले चुनाव गराएर सब कब्जा सब्जा गरेर बोल्न नसक्ने स्थिति बनाएर 3 घन्टा नभइकन उड्ने रङ लगाएर यस्ता धेरै तमासा, एउटा नकली चुनावबाट सरकार बनाइयो। कहिल्यै ननाचेको मान्छेलाई यसले त राम्रो नाच्छ भनेर चाहिँ नचाउँदाखेरि हुन्छ? डान्सरै चाहिन्छ नि, नाच्न त सिकेकै मान्छे चाहिन्छ नि त।
3: वाणिज्य बैंकहरूले भदौ महिनाको लागि ब्याज दर सार्वजनिक गरेका छन्। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याज दर घटेको छ। 20 वटा वाणिज्य बैंक मध्ये भदौ महिनाका लागि 5 वटाले ब्याज दर घटाएका छन् भने बाँकी 15 वटाले पुरानै ब्याज दरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याज दर घटाएका छन्। सबैभन्दा धेरै ब्याज दर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थले व्यक्तिगततर्फ 0.29% र संस्थागततर्फ 0.20% ब्याज दर कटौती गरेको छ। त्यस्तै नेपाल बैंकले व्यक्तिगततर्फ 0.1% र संस्थागततर्फ 0.5% ब्याज दर घटाएको छ। नबिल प्रभु नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी सानीमा माछापुस्रे कृषि विकास, नेपाल एसबीआई, एभरेस्ट हिमालय, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल

र ग्लोबल आईएमई गरी 15 वटा ब्याङ्कै आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याज दरमा कुनै परिवर्तन गरेका छैन। पूर्वी इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा पनि मृत्यु हुनेको संख्या 51 पुगेको छ। भूकम्पपछि करिब 5,000 मानिस विस्थापित भएका अल जजिराले जनाएको छ। 7.7 म्याग्नेच्युडको भूकम्प 10 किलोमिटर गहिराईमा गएको थियो। भूकम्पपछि करिब 341 वटा पराकम्प समेत गएको अधिकारीहरूले बताएका छन्। उपस्वास्थ्य मन्त्री बेन्जामिन पाउलस अक्चाभियानुसका अनुसार भूकम्पमा परि 36 जना गम्भीर घाइते भएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

भनिन्छ हामीले जीवनमा जे पनि गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk। यो PFBS।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFBS गोरखा रेडियो, गोरखा रेडियो।
1: BFBS, the forces station. Bags of music with forces.

Hey!

0: राजकोटको भेरी नगरपालिका वडा नम्बर 2 चिसा पानीमा पहिरोमा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ। 70 वर्ष भीमबहादुर कार्कीको शव घर भन्दा झनै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। यो सँगै पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। यसअघि पहिरोमा परेर घाइते भएका भेरी 2 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। त्यस्तै पहिरोमा परेर बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। पहिरोको उच्च जोखिममा रहेका भेरी 2 रिसाङ क्षेत्रका झनै 70 घर परिवारका 200 जना स्थानीयलाई सुरक्षित ठाउँमा सारेको प्रहरीले जनाएको छ। विस्थापितहरूलाई अहिले रिसाङको त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको प्रहरीले जनाएको छ। पानी निरन्तर परिरहेकोले रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीको समेत निगरानी बढ़ाइएको छ। ग्यास विक्रेता महासंघले खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारका अन्य निकायहरू समस्या समाधान गर्नुको साटो अनावश्यक प्रचारबाजीमा लागेको दावी गरेको हो। विगत 4 महिनामा करिब 60,000 मेट्रिक टन ग्यास कम आयात गरेको भन्दै महासंघले आयातमा आएको यो ठूलो गिरावटले नै बजारमा अभाव सिर्जना गरेको जनाएको छ। महासंघले विज्ञप्ति निकालेर हाल बजारमा आवश्यकता भन्दा बढ़ी करिब 80 लाख सिलिण्डर छरिएको बताएको छ। यति ठूलो संख्यामा सिलिण्डर हुँदाहुँदै पनि नयाँ सिलिण्डर बिक्री गर्ने कार्य नरोकिएकोले आगामी वर्ष यो समस्या थप जटिल बन्ने निश्चित रहेको महासंघले चेतावनी दिएको छ। ग्यासको अभाव हुनुको अर्को मुख्य कारण उद्योग र विभिन्न बिक्री केन्द्रहरूले सिधै ग्यास बिक्री गर्नु रहेको महासंघको आरोप। महासंघले ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्रहरूबाट बिक्री तत्काल बन्द गर्नुपर्ने, डिलर मार्फत मात्रै बिक्री वितरण सहज गर्नुपर्ने, अनुगमनका नाममा विक्रेतालाई दुःख दिने कार्य बन्द गर्नुपर्ने लगायतका माग राखेको छ। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू हिन्दू भए पनि धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। कांग्रेसको इतर समूहले आयोजना गरेको भेलामा सनातन हिन्दू राष्ट्रको विषयमा बोलिदिनु पर्यो भनेर सहभागीले मञ्चमा चिट पठाएका थिए। जवाफमा देउवाले आफू हिन्दू धर्मावलम्बी भएको दोहोर्याउँदै आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको हो।
1: मलाई कसैले मलाई हिन्दू धर्म छ, नेपाल के हुने के हो, धार्मिक स्वतन्त्र हुनु छ भन्ने पर्छ भन्ने छु म। नेपाल के हुने के नहुने भन्ने कुरा त नेपाली जनता हातमा छ, तर नेपाली त्यो हिन्दूलाई हिन्दू हुन पाउँदो रहेछ भन्ने चाहिँ पाइँदैन। म हिन्दू हिन्दू हिन्दू त्यस कारण चाहिँ पशुपति जान्छु, म पशुपति पूजा गर्छु, मैले पछि पशुपति जाने मन छ मलाई। त्यस कारण चाहिँ मैले के भन्छु भने म हिन्दू हुँ, हिन्दू हिन्दू र मेरो बुद्धको प्रति मेरो माया छ, श्रद्धा छ। बुद्धिज्मलाई आज संसारले मानेको छ। आज बुद्धिज्मलाई के भएको छ भने गुराजीले साइन्टिफिक रिलिजन पनि रहेको, वैज्ञानिक धर्म पनि मानेको छ, त्यो प्राकृतिक धर्म मान्ने देश हाम्रो राई लिम्बूहरू छ, प्राकृतिक धर्म त्यो सबैलाई हामीले सम्मान गर्नुपर्छ, त्यसलाई सम्मान गर्छु।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताउनु भएको छ। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दावी गर्नुभएको हो।
2: एउटा कठपुतली सरकार, नकली असंवैधानिक सरकार बनाएर त्यसले चुनाव गराएर सब कब्जा सब्जा गरेर बोल्न नसक्ने स्थिति बनाएर 3 घण्टा नभइकन उड्ने रङ लगाएर यस्ता धेरै तमासा, एउटा नकली चुनावबाट सरकार बनाइयो। कहिल्यै ननाचेको मान्छेलाई यसले त राम्रो नाच्छ भनेर चाहिँ नचाउँदाखेरि हुन्छ? डान्सरै चाहिन्छ नि नाच्न त, सिकेकै मान्छे चाहिन्छ नि त।
0: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई आग्रह गर्नुभएको छ। मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अध्ययन संवाद र बहसबाट आफ्नो राजनीतिक धारणा निर्माण गर्न आग्रह गर्नुभएको हो।
3: कुनै पनि राजनीतिक विचार समयसँगै विकसित हुँदै जानुपर्छ। लोकतन्त्रको शक्ति आफूले भनेको कुरा मात्र स्थापित गर्नुमा होइन, फरक विचारलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्ने

0: संस्कारमा हुन्छ। सूचना धेरै हुनु र सही ज्ञान हुनु एउटै कुरा होइन।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

BFBS खोरका रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता यो समय हल्का फुल्काको पहिलो घण्टामा र चर्चा गर्दै नै छु सफल अभिभावक कसरी बन्ने भन्ने विषयमा प्रकृतिको नियम बेग्लै छ प्रकृतिसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्न सकियो भने मात्र जीवन सहज बन्छ अन्यथा प्रकृतिले आफ्नो बाटो आफै तय गर्छ यो सत्य हो त्यस्तै हाम्रा सन्तति पनि त्यही प्रकृतिसँग अङ्ग हो उनीहरूलाई खाली किताबी ज्ञान मात्र नभई प्रकृति मैत्री मूल्य मान्यता सी संस्कार उचित र जीवनपयोगी शिक्षा दिनु पनि प्रत्येक अभिभावक र आम शिक्षण संस्थाको कर्तव्य हो शिक्षण पेसा र विगत चार दशकको जीवन भोगाइबाट एउटा के पनि बुझिन्छ भन्दाखेरि चाहिँ जीवनचक्रको एउटा महत्त्वपूर्ण अवधि बालपन हुँदै युवावस्था पार गर्दै म अहिले जिम्मेवारी एक आमा र भएको कुराहरूदेखि लिएर आफ्नो आफ्नो कुराहरू हुने गर्दछ र यसैमा चाहिँ आज सबैभन्दा महत्त्वपूर्ण कुरामा चाहिँ अहिले हामीले प्राप्त गर्ने शिक्षा संसारको जगमा अब भविष्य निर्माण गर्ने पुस्ता या चाहिँ अब लाइक चाहिँ के बनाउने कस्तो बनाउने भन्ने प्रश्न खडा हुन्छ अब शिक्षक शिक्षिका र शिक्षक संस्थामा आफै जिम्मेवारीहरू हुन्छ तर घर परिवारबाट प्राप्त हुने मूल्य मान्यता र संस्कार त्योभन्दा कैयौँ गुणा बढी महत्त्वपूर्ण हुन्छ र अवश्य पनि यो बारेमा म जानकारी राख्दै गर्नेछु श्रोता अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

पीएफपी स्कोरका रेडिएसनले अनुसार श्रोता कार्यक्रम हल्का फुल्काको हामी पहिलो घण्टामा सौर चर्चा गरिरहेको छु सफल अभिभावक कसरी भन्ने भन्ने विषयमा रहेको छ र यसै गरी अब अहिलेको समयमा आजको पुस्ता प्रविधि र एआईको युगमा बाँचिरहेका छन् इन्टरनेटको पहुँच अधिकांश घर घरमा पुगिसकेको अवस्था छ त्यसैले आजका विद्यार्थीहरूलाई ज्ञान आर्जन गर्नका लागि केवल अभिभावक वा शिक्षक शिक्षिकाको मुख ताकी रहनु पर्ने अवस्था छैन आजको मुख्य आवश्यकता भनेको ज्ञान प्राप्त गर्ने सही माध्यम पहिलाउने र सही तरिकाले त्यसको प्रयोग गर्न सिकाउनु हो धन सम्पत्ति त फगत एउटा साधन मात्र हो जो जीवन चलाउन आवश्यक छ तर धन सम्पत्ति र वैभव प्राप्तिको यो भागदौडमा समय व्यवस्थापन गरी आफ्ना सन्ततिको भविष्य कता जाँदैछ भन्ने कुराले लेखाजोखा राख्नु भविष्यको लागि कर्तव्य पनि हो माया आफ्नोपन खुला संवाद र एकअर्काको ख्याल राख्ने प्रविधिले पनि उनीहरूलाई सामिप्यमा रहन सहज बनाउँछ आफ्ना सन्तति उज्जवल भविष्य निर्माण गर्ने बाटो तय गर्ने अहम कर्तव्यको बोझमा एउटा अभिभावक सधैँ रहिरहँदछ र म चर्चा गर्दै गर्ने नै छु तर त्योभन्दा अगाडि लागौँ अहिलेको लागि यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपी सरकार विधि सुन्दै हुनुहुन्छ श्रोता. कार्यक्रम हल्का फुल्काको हामी पहिलो घण्टामा छौँ र म चर्चा गरिरहेको छु एउटा कसरी असल अभिभावक बन्न सकिन्छ भन्ने विषयमा. जतिसुकै वैभव सुख शान्ति भए पनि आफ्ना सन्तति सही बाटोमा छैनन् भने त्यो वैभव र सुख शान्तिको मूल्य शून्य बराबर हुन्छ. त्यसैले जसरी माटोका भाँडा बनाउँदा चाहे अनुसारको आकार दिन सकिन्छ, त्यसै गरी प्रत्येक अभिभावकहरूले आफ्ना सन्ततिलाई कस्तो आकार दिने भन्ने पाटो आफ्नो अहम कर्तव्यको रूपमा लिनुपर्छ. सन्तान प्राप्त गर्दा आमा बुवा त बन्न सकिएला, तर सफल अभिभावक बन्न आफ्ना न्यूनतम कर्तव्यको बोध हुनु एकदमै जरुरी छ. भनिन्छ, संगत गुणाको फल घरासी वातावरण, परिवेश, समाज र साथीभाइका सामिप्यताले उनीहरू कुन बाटोमा जाँदैछन् भन्ने कुरा तय गर्छ. साथै थाहै नपाइकन धुम्रपान, मद्यपान र लागु औषध कफ लतमा पनि पर्ने चुनौती पनि हुँदछ. त्यसैले निगरानीको प्रथम जिम्मेवारी अभिभावकै काँधमा आउँछ, बाँकी जिम्मेवारी त शिक्षण संस्थाको रहन्छ नै. र कार्यक्रममा अगाडि बढौँ र अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पीएफपी स्कोरका रेडियो सुन्ने अनुसार म चर्चा गरिरहेको छ अहिलेको समयमा कसरी हामी एउटा असल अभिभावक बन्न सकिन्छ. अब यसै क्रममा चाहिँ भनिन्छ नि एउटा सङ्गत गुणाको फल गराएसी वातावरण परिवेश समाज सबै चाहिँ एकदमै राम्रो हुनुपर्छ. त्यसैले निगरानीको प्रथम जिम्मेवारी अभिभावकै काँधमा आउँछ. घरको उचित वातावरण र सही संस्कार प्राप्त गर्नु प्रत्येक सन्ततिको अधिकार हो. पढ्ने लेख्ने र उनीहरूका अधिकारको संरक्षण गर्दै उज्जवल भविष्य निर्माणको बाटो देखाइदिने कर्तव्य अभिभावक र शिक्षण संस्थाकै हो. शिक्षण संस्थाको शिक्षा महत्त्वपूर्ण भए पनि घरबाट पाइने पारिवारिक संस्कार र मूल्य मान्यता नै बालबालिकाको चरित्र निर्माणको मुख्य आधार हो. एआई र इन्टरनेटको युगमा बालबालिकालाई सूचनाको अभाव छैन छ त केवल सही र गलत छुटाउने तथा प्रविधिको सही उपयोग गर्ने मार्गदर्शनको मात्र खाँचो. र अवश्य पनि जानकारी यो राखिएको थियो तपाईँको माझमा सफल अभिभावक कसरी भन्ने विषयमा. अहिलेको लागि लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ.

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोरखा रेडियो हो।

BFBS को कार्य रेडियो सुन्ने अनुसार कार्यक्रम हल्का फुल्का कामी पहिलो घण्टामा सौर विषय पनि मैले चर्चा गरेको थियो एउटा कसरी सफल असल अभिभावक बन्न सकिन्छ भन्ने विषयमा र अहिले हामी एकदमै डिजिटल एरामा भएको क्रममा चाहिँ एकदमै नानीहरूलाई राम्रो शिक्षाहरूमा हुर्काउन जरुरी हुन्छ र त्यसैले किशोर किशोरीमा चाहिँ लागू पदार्थको लत बढाउन डिजिटल एक्सपोजर पनि मुख्य कारक अहिले बनेको कुरा पनि अनुसन्धानहरूले देखाइरहेको छ र यसमा महत्त्वपूर्ण कुराहरू जानकारी म राख्दै गर्नेछु तपाईँको माझमा कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा चर्चा गर्ने नै छौँ त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ र कार्यक्रमको दोस्रो घण्टामा भेट्ने नै छौँ।

0: ठाउँमा उभिनु पर्छ।
1: तपाईँहरूले पारित गरेका सम्पूर्ण जति पनि पाँचवटा मुद्दाहरू छन् म तपाईँलाई धन्यवाद दिन चाहन्छु। र यसै गरी मलाई संयोजक बनाइदिनु भयो उहाँहरूले, मलाई त लागेको थियो म गर्न सक्छु कि सक्दिनँ, तपाईँहरूको सहमतिले तपाईँहरूले गरेर यो सफल भएको। यहाँका तिता मिठा कुराहरू सम्झिँदै हामीलाई नबिर्सिनु होला, हामी फेरि पनि यस्ता किसिमका आयोजनहरू गरेर तपाईँहरूलाई बोलाउँछु। सक्छौँ भने हामी तपाईँहरूकै ठाउँमा गएर भेलाहरू आयोजना गर्ने प्रतिबद्धता पनि गर्छु।
2: नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टी आधारभूत वर्ग र समुदायबाट टाढिँदै गएको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित वामपन्थी आन्दोलन अब के गर्ने विषय राष्ट्रिय बहसमा बोल्दै उहाँले गएको प्रतिनिधि सभाको चुनावमा एमाले पार्टीको सदस्य र उनीहरूको निकट समुदायमा आधारित जनमत बाहेक वर्ग र समुदायको जनमत नपाएको बताउनु भएको हो।
3: नेकपा काल भित्रको अन्तर संघर्ष र त्यस क्रममा नेताहरूले एकले अर्कालाई आलोचना गर्नका लागि प्रयोग भएका क्षुद्र भाषाहरू नै वामपन्थी जनमतलाई भड्काउने विषय बने। अब हामी त्यो सत्यले स्वीकार गर्दैनौ। एक प्रकारले भन्नुहुन्छ भने मिलेका बेलामा हामी अत्यन्त मित्र मित्रको भाषामा मिल्ने, जब बहस र विवाद हुन थाल्दछ त्यसपछि हामी हदैसम्मको शत्रुतापूर्ण भाषा प्रयोग गर्ने। भाषा यस्तो चिज हो जसलाई तपाईँले सही ढङ्गले प्रयोग गर्न सक्नुहुन्न भने तपाईँले गरेको विरोध र असहमति पनि रचनात्मक हुन सक्दैन। विरोध र असहमतिहरू रचनात्मक बनाउन नसक्ने हो भने त्यो विद्रोहको कुनै अर्थ हुँदैन। त्यसले घृणा मात्रै पैदा गर्छ, त्यसले असमझदारी मात्रै पैदा गर्छ र त्यसले कम्युनिस्ट आन्दोलनका नेता र आन्दोलनप्रति नै अनास्था र अविश्वास जन्माउने काम गर्दछ, जुन काम हामीले नेकपाभित्रको अन्तर सङ्घर्षका क्रममा भोगेका छौँ।
2: नेपाल आयल निगमले ग्यास नहुँदा शास्ति खेपेका नागरिकलाई भन्दै आज पनि काठमाडौँका सात ठाउँबाट ग्यास दिएको छ। निगमले हिजो पाँच ठाउँबाट ग्यास बिक्री गरेको थियो। आज पशु सेवा शाखा चपली बुढाले नकण्ठ राधास्वामी कृतिवन नयाँ बजार जुडो हल परिसर तारकेश्वर नगरपालिका परिसर चन्द्रागिरी नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट निगमले ग्यास बिक्री गरेको हो। ती ठाउँबाट फरक फरक ब्रान्डका ग्यास उपलब्ध गराएको निगमले जनाएको छ। निगमले टिकुबाट मात्र ग्यास दिँदै आएको थियो। ग्यास पाइने भएपछि निगमले तोकेका ठाउँमा ग्यास लिन आज पनि बिहानैदेखि सर्वसाधारणको भीड़ लागेको छ। निगमले बिहान 11 बजेदेखि साँझ 6 बजेसम्म ग्यास बिक्री गरेको छ। निगमले अति आवश्यक परेका उपभोक्तालाई मात्र तोकेको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यास किन्न आउने उपभोक्ताले अनिवार्य नागरिकता वा अन्य परिचय पत्र साथमा ल्याउन निगमले सूचना जारी गरेको छ। धनुषामा आर्थिक वर्ष 2082-83 246 उद्योग तथा फर्म खारेज भएका छन्।
4: कोविड संक्रमण, आर्थिक मन्दी, बजारको अस्थिरता तथा बैंक ऋणको जटिल प्रक्रियाका कारण ती उद्योग तथा फर्म खारेज भएका हुन्। यो अवधिमा 2700 उद्योग तथा व्यवसायी फर्म दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय धनुषाका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ 1263 फर्म दर्ता भएकामा 165 खारेज भएका छन्। यसैगरी उत्पादन मूलक उद्योगतर्फ 777 फर्म दर्ता भएकामा 81 बन्द भएका छन्। कार्यालयका सूचना अधिकारी नरेश कुमार यादवका अनुसार दर्ता भएका उद्योगमा 2,43,76,00,000 रूपियाँ लगानी रहेको छ। ती उद्योगको वार्षिक 4,03,14,00,000 बराबरको उत्पादन गर्ने क्षमता छ। कार्यालयको वार्षिक तथ्याङ्क अनुसार वाणिज्यतर्फ 1,263 फर्म नयाँ दर्ता, 1,798 नवीकरण, 165 खारेजी, 86 पुँजी वृद्धि तथा 18 नामसारी र ठाउँसारी भएका छन्। उत्पादनमूलकतर्फ 777 फर्म दर्ता, 33 नामसारी, 77 नाम परिवर्तन, 7 ठाउँसारी, 35 पुँजी वृद्धि, 968 नवीकरण, 81 लगत कट्टा र 83 आयात निर्यात फर्म रहेका छन्। दर्ता भएका उद्योग सञ्चालनमा आएपछि 344 महिला र 2,678 पुरूषले रोजगारी पाएका छन्।
2: इन्डोनेसियामा हिजो बिहान गएको भूकम्पमा परि हालसम्म कम्तीमा 51 जनाको मृत्यु भएको छ। खबर यति नै, नमस्कार।

पीएफबी स्कोरकार्ड रेडियो सुन्ने हुनुहुन्छ कार्यक्रमले हामी छौँ श्रोता हल्का फुल्काको यो दोस्रो घण्टामा म सेनेको साथमा हुनुहुन्छ र अवश्य पनि चर्चा गरिरहने छौँ हामी यो समय इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यहाँनिर रोचक तथ्यहरू रोचक त हुन्छ नै तर साथै एकदमै एजुकेसनल इन्फर्मेटिभ पनि हुन्छ डे टु डे हाम्रो लाइफमा हाम्रो फ्यामिलीहरूमा हाम्रो कम्युनिटीमा हाम्रो संसारमा इन दिस वर्ल्ड के कसो कुराहरूमा चाहिँ हामीलाई चाहिन्छ र भइरहेको छ भन्ने कुराहरूमा पनि धेरै कुराहरूको खुलासाहरू जानकारीमूलक हुने नै गर्छ श्रोता यो सेयरिङ गर्ने क्रम पनि हुनेछ र कार्यक्रमको दोस्रो घन्टामा चाहिँ विशेष गरी अहिलेको यो युथहरूलाई जुन यो फोकस गरिरहेको छ किशोर किशोरीमा लागु पदार्थको लत बढाउन डिजिटल एक्सपोजर मुख्य कारक बनिरहेको छ जुन एकदमै सेन्सिटिभ कुरा पनि हो र एकदमै गम्भीर कुरा पनि हामीले ध्यान दिनुपर्ने कुरा यस विषयमा पनि म चर्चा गर्ने नै छु तर अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। कार्यक्रमले हामी छौँ श्रोता। यो समय हल्का फुल्काको सेकेन्ड आवरमा र चर्चा गर्ने नै छु किशोर किशोरीमा लागु पदार्थको लत बढाउन डिजिटल एक्सपोजर मुख्य कारक। स्कुल कलेज पढ्दै गरिरहेका किशोर किशोरीहरू लागु पदार्थको लतमा पर्ने समस्या धेरै छ। छिमेकी देश भारतमा यसबारे एक अध्ययन भएको छ जसमा स्कुली किशोर किशोरीहरूमा यो लत बढ्दै गएको देखाएको छ। 2025 2026 गरिएको यो सर्वेक्षणको रिपोर्ट द ल्यान्डस्टेड यो रिसर्च हेल्थ स्वास्थ्य साउथ इस्ट एसियामा प्रकाशन गरेको छ। अध्ययनले किशोर किशोरीहरू लागु पदार्थ प्रयोगको सबैभन्दा उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ। भारतका विभिन्न जिल्लामा रहेका नाम चलेका निजी तथा सरकारी गरी 108 विद्यालयमा 8,000 भन्दा बढीजना चाहिँ सर्वेक्षण गरिएको रिपोर्ट उल्लेख छ। अनुसन्धानकर्ताहरूले विश्व स्वास्थ्य संगठनको स्क्रिनिङ विधि प्रयोग गरिरहेको बताएका छन्। यो सर्वेक्षणले 5 मध्ये 1 किशोर किशोरी लागु पदार्थको प्रयोगको मध्यमदेखि चाहिँ उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ। धुम्रपान मदिरा र अन्य लागु औषधिको प्रयोगकर्ता कारणले स्क्रिन गरिएको छ। र अवश्य पनि यसबारेमा हामी जानकारी राख्दै गर्ने नै छौँ, तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: BFBS Gorka Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

BFB scorecard video sunyero and zagari cram, aile halka fulka kami second hour ma saura tarsa kari rekusu, kisur kisurima, lagu padarta kulot parana distro exposure mukya karak rekusum. This very early you jesseri survey churn ka maher takiri survey churn lisi patch mate ekisuri kosi you kurama dekayan sarsi abo aile Gorakhpur Uttar Pradesh haru dekhi ler and kati bidalyar ma sameteko kuraharu pani raheko cha ra aile ulakhaniya je jati Guwahati ra Devgarh bidalyaharu ma pani aile jokhim gareko chha kuraharu lagairaheko cha ra distro exposure chha thulo karak raheko cha adhyanle kisor kisoriharulai lagu padartha prayogko jokhim ma dakhelna distro exposure sabaibhanda thulo karak bhayeko bataeko cha pravidhiko prayog bardho rahekale yasle latma parnaka lagi sahayogi bhumika kheleko adhyanko niskarsha cha बाल बालिकाहरू इन्टरनेटको दुनियाँमा जति धेरै हराउँछन् त्यति नै खराब सङ्गत र लतमा फस्ने जोखिम बढ्ने अध्ययनकर्ताको दावी छ अर्को मुख्य कारण भनेको चाहिँ लागु पदार्थको सहज उपलब्धता रहेको सर्वेक्षणले देखाएको छ यसपछि लागु पदार्थ प्रयोग गरी किशोर किशोरीहरूमा रहेको अनुकूल दृष्टिकोण पनि अर्को कारण मानिएको छ र यस विषयमा अल्पेश्वर म चर्चा गर्ने नै छु अहिलेलाई पनि लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

BFB स्कोरका रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा छौँ र म चर्चा गरिरहेको छु यस समय तपाईँको समक्ष किशोर किशोरीमा लागु पदार्थको लत बढाउने डिजिटल एक्सपोजर मुख्य कारण रहेको छ. र यसै गरी अहिलेको यो समयमा चाहिँ विद्यालयको वातावरण, सामाजिक र आर्थिक अवस्था, व्यक्तिगत स्वभाव जस्ता कारकहरूले पनि किशोर किशोरीहरूलाई लागु पदार्थतर्फ डोराउन भूमिका खेलेको अध्ययनको रिपोर्टमा उल्लेख छ. रोकथामका लागि बहुस्तरीय हस्तक्षेपको आवश्यकता औँलाएको छ. समुदायमा आधारित हस्तक्षेप र उनीहरूकै साथीको नेतृत्व आधारित हस्तक्षेपले यसलाई कम गर्न सक्ने सुझाव चाहिँ अध्ययनकर्ताले देखाएको छ. र अवश्य पनि श्रोता यसै चर्चाहरू म तपाईँको माझमा गर्दै नै गर्नेछु, तर अहिलेको लागि भने हामी लाग्नेछौँ यो मिठो गीत सुन्ने क्रमतर्फ र त्यस पछाडि चाहिँ म तपाईँको माझमा राख्ने नै छु. अहिले केही क्षणमा भने नुहाउने यी पाँच बानीले चाहिँ ल्याउन सक्छ छालामा समस्या चर्चा हुने नै छ.

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ, जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

पीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम अहिले हामी छौँ हल्का फुल्काको दोस्रो घण्टामा र अब पनि म चर्चा गर्नेछु नुहाउने यी पाँच बानीले ल्याउन सक्छ छालाको समस्या. अब धेरैलाई लाग्छ बारम्बार नुहाउँदाखेरि राम्ररी साबुनले शरीर सफा गर्न छाला अझ स्वस्थ रहन्छ, तर वास्तविकता पनि फरक छ. नुहाउने क्रममा गरिने केही सामान्य गल्तीले छालाको प्राकृतिक चिलोपन हटाएर यसको सुरक्षा तह कमजोर बनाउँछ. परिणाम स्वरूप चाहिँ छाला सुक्खा हुने, तन्किएको महसुस हुने, खस्रो देखिने, संवेदनशील भन्ने समस्या बढ्न सक्छ. त्यसैले छालालाई स्वास्थ्य र कोमल राख्न सही तरिकाले नुहाउनु एकदमै जरुरी हुन्छ. पहिलो रहेको छ धेरै तातो पानीले नुहाउने. धेरैलाई तातो पानी लामो समयसम्म नुहाउँदा मनपर्छ, विशेष गरी चिसो मौसममा. यो अझ सामान्य बानी हो, तर यही बानीले छालाको सबैभन्दा बढी क्षति गर्न सक्छ. र यसै गरी अर्को रहेको छ दोस्रो, कडा साबुन र धेरै सुगन्ध भएको उत्पादन प्रयोग गर्ने. सबै साबुन छालाका लागि चाहिँ सामान हुँदैन. कडा र रसायनयुक्त साबुन, एन्टिब्याक्टेरियल साबुन वा धेरै सुगन्ध भएका यी बडी वासहरूले चाहिँ छालाको सुरक्षा तहलाई कमजोर बनाउँछ. यसका उत्पादनमा चाहिँ छालामा जलन, सुक्खापन, एलर्जीको सम्भावना हुन्छ. विशेष गरी संवेदनशील तथा सुक्खा छाला भएकाले हल्का सुगन्धी रहित छाला मैत्री क्लिन्जर प्रयोग गर्नु एकदमै उपयुक्त हुँदछ. तेस्रोमा रहेको छ लुगा वा तौलियाको जोडले घोट्ने. कतिपय मानिस नुहाउँदा लुगा फ्रस ब्रस र यसै गरी स्क्रबले चाहिँ छाला एकदम घोट्छन्. नुहाइसकेपछि तौलियाले सुकाउने कडा रगड्ने बानी छ. यसले छालाको बाहिरी तहलाई चाहिँ सानो चोट पुर्याउन सक्छ, जसले गर्दाखेरि चाहिँ जलन, रातोपन र सुक्खापन बढाउँछ. र यसै अनुसार अवश्य पनि हामी चौथो मासी दिनमा धेरै पटक नुहाउने बानीको पनि कुरा गर्ने नै छौँ. र गर्मी मौसममा पसिना धेरै आउने भएकाले कतिपय मानिस दिनमा दुई तीन पटक नुहाउँछ. यसले पनि छालालाई चाहिँ प्राकृतिक तहलाई चाहिँ बारम्बार बिगार्दछ. र कार्यक्रममा म केही क्षणमा अवश्य पनि कसले चाहिँ विशेष सावधानी अपनाउनु पर्छ भन्ने विषयमा चर्चा गर्नेछु. तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पिएफपी सरकार भिडियो सुन्दै हुनुहुन्छ र नुहाउने तरिकाहरू बारेमा म कुरा गरिरहेको छु. अब निम्न यो व्यक्तिले चाहिँ नुहाउँदा बढी ध्यान दिनुपर्छ. जसको एक्जिमा भएका व्यक्ति, सोरायसिस भएका व्यक्ति, मधुमेह भएका व्यक्ति, प्राकृतिक रूपमा सुक्खा छाला भएका, संवेदनशील छाला भएका व्यक्ति, वृद्ध वृद्ध जसको छाला प्राकृतिक चिलोपन उमेरसँगै घट्दै जान्छ. अब छालालाई स्वस्थ राख्नको लागि के ध्यान दिने त? केही सामान्य परिवर्तनले छाला लामो समयसम्म स्वस्थ हाइड्रेटेड राख्न मदद गर्छ. नुहाउने समय 5-10 मिनटभित्र सीमित राख्ने, धेरै तातो होइन मन तातो पानी प्रयोग गर्ने, हल्का र सुगन्ध रहित साबुन वा क्लिन्जर उसले, लुडो वा ब्रसको छाला जोड्ने नघोट्ने, नरम तौलियाले बिस्तारै थिच्दै छाला सुकाउने, नुहाउने 3-5 मिनटभित्र मोइस्चर लाउने, धेरै पसिना आएर पटक पटक नुहाउनु परे हल्का क्लिन्जर प्रयोग गर्ने, प्रत्येक पटक नुहाएपछि मोइस्चराइजर लगाउने बानी बसाल्ने. र अवश्य पनि श्रोता, यो थियो आज मैले चर्चा गरिसकेको छु नुहाउने 5 बानी जसले छालामा ल्याउन सक्छ समस्या. र स्किनहरू अहिले यो समयहरूमा धेरै केमिकलयुक्त कुराहरू आएको छ बजारमा, जसले एकदमै अहिले समस्याहरू गरेको छ र हामी आफै नै जोगिनुपर्ने अवस्था रहेको छ. र आज पनि जानकारीमूलक कुरा भएको छ भन्ने आशा गर्दछु. र नेक्स्ट विक यस्तै कुराहरू म ल्याउँदै उपस्थित हुनेछु. रोक्छ तथ्यहरू भन्दै यो मिठो गीत इन्जोय गर्नुहोस्. म पनि बिदा लिनेछु. नमस्ते, बाई.

0: AM FM online apps
1: तथा स्मार्ट स्पीकर हरुमा सुन सकने
0: यो
1: BFBS
0: गोरखा रेडियो हो नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कसैको घरभित्र कैद गर्न दिन नहुने बताउनु भएको छ। आज काठमाडौँमा धर्म गौतमद्वारा लिखित बीपी र विद्रोहका ती दिन पुस्तकको विमोचन कार्यक्रममा उहाँले विशिष्ट नेताका नाममा राजनीति भइरहेको बताउनु भएको छ।
2: बीपी कोइरालाको पुण्यतिथि हो या जन्मदिनमा हो एउटा लेख लेखेको सम्झन्छु। महामानवको आवरणभित्र गुम्सिएका महान विचारहरू भनेर जसलाई

0: आशाबाट गुज्रिरहेको टिप्पणी गर्नुभयो।
1: कतिपटक सभापति हुनुभयो, कतिपटक सांसद हुनुभयो, कतिपटक मेयर हुनुभयो भन्ने त्यसको आधारमा मात्र नाप्ने हो भने त नेपालको राजनीतिक दल सबैभन्दा बढी असफल मानिसहरू उत्पादन गर्ने कारखाना हो र साँच्चै त्यस्तो भएको छ। अहिले पोलिटिकल पार्टीभित्र भेटेको मान्छे भेट्यो भने सबै निराश, भइरहेको मान्छे हटाइदिएला भनेर निराश, हटेको मान्छे फेरि बन्न नपाउला भनेर निराश। काङ्ग्रेसको हेर्नुहोस् त्यस्तै छ, यसमा हेर्नुहोस् सबैजना को खुसी हो, पाँचपटक प्रधानमन्त्री भएको मान्छे पनि दिगदार छ, छैटोपटक किन बन्न पाइन भन्ने छ। सफलताको मानकै केलाई बनाइदिएको छ भने कसले कति हामी चाहिँ सत्तामा वा शक्तिमा त्यहाँभित्र गयौँ भन्ने कुरा बनाइएको छ। यो परिभाषा नबदलिकन यसले समस्या लिएर आउँछ, यसले नयाँ राजनीतिक विचलन लिएर आउँछ।
0: उहाँले आफूलाई काँग्रेस संस्थापन इतर समूहको भेलाबारे नसोध्न आग्रह गर्दै यो तीन दिनमा आफ्नो बारेमा जीवनमै सबैभन्दा धेरै निन्दा भएको बताउनु भयो।
1: मैले यो धरतीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो जानेर नजानेर यो गएको तीन दिनमा निन्दा भएको छ। सबै कहाँबाट थाहा पाएको, तपाईँबाट थाहा पाएको सबै निन्दा हेडलाइन, कसले कति बढी निन्दा गर्यो भन्ने कुरामा यसले गर्ला कि नगर्ला भने तपाईँलाई भ्याइ नभ्याइ टिप्पी हालिहाल्छ, देखाइहालिहाल्छ, बजाइहालिहाल्छ। यसलाई पनि अलिअलि हामीले त्यो पनि आओस् भएको छ त आउनै पर्यो होइन, तर यस्तो पनि आउनुपर्छ अनि बल्ल अलि राइट ट्र्याक समाज कि भन्ने लाग्छ।
0: धनुषामा आर्थिक वर्ष 2082-83 246 उद्योग तथा फर्म खारिज भएका छन्।
2: कोविड संक्रमण, आर्थिक मन्दी, बजारको अस्थिरता तथा बैंक ऋणको जटिल प्रक्रियाका कारण ती उद्योग तथा फर्म खारिज भएका हुन्। यो अवधिमा 2700 उद्योग तथा व्यवसायी फर्म दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय धनुषाका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ 1263 फर्म दर्ता भएकामा 165 खारिज भएका छन्। यसैगरी उत्पादनमूलक उद्योगतर्फ 777 फर्म दर्ता भएकामा 81 बन्द भएका छन्। कार्यालयका सूचना अधिकारी नरेश कुमार यादवका अनुसार दर्ता भएका उद्योगमा 2,43,76,00,000 रूपियाँ लगानी रहेको छ। ती उद्योगको वार्षिक 4,03,14,00,000 बराबरको उत्पादन गर्ने क्षमता छ। कार्यालयको वार्षिक तथ्याङ्क अनुसार वाणिज्यतर्फ 1263 फर्म नयाँ दर्ता, 1798 नवीकरण, 165 खारेजी, 86 पुँजी वृद्धि तथा 18 नामसारी र ठाउँसारी भएका छन्। उत्पादनमूलकतर्फ 777 फर्म दर्ता, 33 नामसारी, 77 नाम परिवर्तन, 7 ठाउँसारी, 35 पुँजी वृद्धि, 968 नवीकरण, 81 लगत कट्टा र 83 आयात निर्यात फर्म रहेका छन्। दर्ता भएका उद्योग सञ्चालनमा आएपछि 344 महिला र 2,678 पुरूषले रोजगारी पाएका छन्।
0: बर्दियामा एक वर्षमा समस्याग्रस्त 8 चितुवा सहित 162 वन्यजन्तुको सुरक्षित उद्धार गरिएको छ।
2: एक वर्षमा समस्याग्रस्त 8 चितुवा सहित 162 वन्यजन्तुको डिभिजन वन कार्यालयले सुरक्षित उद्धार गरेको हो। आर्थिक वर्ष 2082-83 समस्याग्रस्त 8 चितुवा सहित 162 वन्यजन्तुको डिभिजन वन कार्यालयले सुरक्षित उद्धार गरी प्राकृतिक वासस्थानमा छाडेको छ। मानव वन्यजन्तु बीचको द्वन्द न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालयले समस्याग्रस्त वन्यजन्तुको उद्धार गर्ने गरेको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी शिव बहादुर केसीका अनुसार गर्मी सिजन लागेदेखि सर्वसाधारणको घरमा पसेका सर्प उद्धारका लागि डिभिजन वन कार्यालयको उद्धार टोली 24 घण्टा फिल्डमा दौड़िरहेको छ। पछिल्लो समय प्रत्येक दिन वनको टोलीले 6-7 विषालु सर्पको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिरहेको जनाएको छ। आर्थिक वर्ष 2082-83 सर्वसाधारणको घरभित्र पसेका अति विषालु गोमन, करेत, रसल, भाइपर लगायतका 146 सर्प, 8 चितुवा, 2 भैंसे गोहोरे, 2 सुन गोहोरो, कछुवा, निर बिरालो, मगर गोही, रातो बाँदर लगायत वन्यजन्तुको सुरक्षित रूपमा उद्धार गरेर प्राकृतिक वासस्थानमा छोडिएको वन कार्यालयले जनाएको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको

प्रतीक्षामा बस्नु नै तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छोडामिलाई सुनिराख्नु नै सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सङ्गीतमय अभिवादन।

आधारसुधार गीत संगीत मस्तिष्क उपल्लो उचाई में स्पर्श करते सबई का मनमुटु में बस्न सकने एउटा साझा माध्यम पनि हो जहां हमी जीवन का भोगाई अनुभव अनि अनुभूति का भाव बिंब र प्रतीकहरू भेट्टाउन सक्दछौ र ती भाव ती बिंब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग अनि यो हाम्रो समाज परिवेशसँग कतिको नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ नियालिरहेका हुन्छौँ सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा सङ्गीत अनि दुःखमा सङ्गीत र यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाइमा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा आशा छ यो प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ हजुर यही आशाको साथ अब नै श्रोताहरू कार्यक्रम सङ्गीत गङ्गाको यो बसाई सङ्गीतमय बसाईको उठान सधैँ जस्तै एउटा देश बलेको गीतबाट देशभक्ति गीतबाट गर्न गइरहेछु र आजको यो बसाईको उठानमा भने म अरुण थापा मगर र बाबा राणाको स्वरमा रहेको एउटा सुमधुर गीत राख्न चाहन्छु करोडौँ मुटुहरूको ढुकढुकी नेपाल वास्तवमा यो सिङ्गो नेपाल यो भूगोल हामी देशभित्र बसेका र देश बाहिर जहाँ जहाँ रहेका सम्पूर्ण नेपालीहरूको वास्तवमै ढुकढुकी समेत हो र कार्यक्रम सङ्गीत गङ्गाको उठान यही देशभक्ति गीतबाट गर्न गइरहेको छु

हजुर, करोडौं मुटुहरूको ढुकढुकी नेपाल। आदरणीय श्रोता, नेपाल यो देश मात्र होइन, यो त करोडौं नेपालीहरूको ढुकढुकी समेत हो। भूगोलले सानो भए तापनि देशभक्तिको त्यो विशाल छाती बोक्ने वीर नेपालीहरूको ढुकढुकी हो यो सिङ्गो देश नेपाल। आज नेपाल छ र नै त संसारमा नेपालीहरू छन्। यो देश नभएको भए न त म नै हुने थिएँ, न त तपाईँहरू नै कोही पनि नेपाली हुँ भनेर भन्न सक्ने अवस्था नै हुने थियो यो ब्रह्माण्डमा। यहाँको चौतारी मेला रोधी र भैलोको सुरिलो भाका नेपाली कण्ठले सुसेल्दै यो सुन्दर देश, यो फुलबारी सिङ्गार्ने समेत हामी सबै सबै नेपालीहरू नै त हौँ। त्यसैले त मेचीको लहर उर्लदो माया हामीले कालीसम्म पुर्याउनु छ, अनि कालीको छाल सन्देश खेलेर बग्नु छ र बगाउनु छ। कोटी कोटी नजरहरूको एउटै नानी यो नेपाल भएर नै हामीले नेपाली भन्न पाएका छौँ। सगरमाथा धौलागिरी मेरो हो भन्न पाएका छौँ। यहाँका प्रकृतिका अपार सुन्दरता छरपष्ट छरिएकै कारण यहाँको लेकमाथि गुराँस फुल्दा हामी देउराली बन्दछौँ, देउराली बन्दछ। अनि नेपाली श्रम र सिप बेसीमा फल्दछ, त्यसैले नै त यो देश धरतीमा एउटा नेपाली छौन्जेल बाँचुन्जेल रहनेछ, हुनेछ, र यो जाति समेत बाँचिरहनेछ। चन्द्र सूर्य संसार रहुन्जेल भन्ने भावको देशभक्ति गीत राखे मैले कार्यक्रम संगीत गंगाको उठानमा अरुण थापा मगर बाबा राणाको स्वरमा। गीत रचना नवराज कार्कीको रहेको थियो भने संगीत थियो सरोज गोपालको। र वास्तवमा श्रोताहरू, नेपाल छ र नै त हामी नेपाल भन्दा पर बसे पनि नेपालको सम्झना गर्छौँ, अनि छुट्टी मिलाएरै भए पनि परदेशबाट नेपाल आउने कुरा र बाचा कसमहरू गर्ने गर्दछौँ।

कुरा मिल्यो मन मिल्यो घरजम गर्ने हो आदरणीय श्रोताहरू सुन्दर देश आफू जन्मी हुर्किएको थलोको सम्झना तरेलीमा उनेर बस्दै गर्दा एकाएक परदेशबाट घर देश जाने तारतम्य मिलाउँदै गर्दा आफ्नो प्रिय प्यारो मान्छेसँगको भेटघाट घुमघामको निकै लामो तालिका तयार पारेर एकैचोटि दित मरुन्जेल घुम्ने घुमाउने र अनि एक अर्को बीच हराउने र रमाउने त्यो मिठो सपना बुनेर योजनाको तयारी र स्वागतको तारतम्य मिलाउँदै गरेका दुई प्रेमी मनको गीत थियो प्रस्तुत गीत गीतकार एनपी परदेशीको गीत रचना निशान भट्टराई र कविता श्रेष्ठको स्वरमा कविता श्रेष्ठकै सङ्गीत रहेको थियो प्रस्तुत गीतमा वास्तवमा आदरणीय श्रोता यति धेरै चाहना र रहर बीच झाङ्गिएको त्यो मायाको डोरी यति धेरै कसिलो हुन्छ नि त्यसको मेसो पाउन गाह्रो भइदिन्छ जहाँ मायाको कुनै सीमा हुँदैन खुसीको कुनै कमी हुँदैन र नै त प्रेमीहरू त्यो क्षण त्यो बेला भन्ने गर्छ चाहिँदैन हिरा मोती सुन चाँदी केही पनि तर त्यसको बदला केवल माया भए पुग्छ भनेर विश्वास लागेन भने एकैछिन म यहाँ गीतकार घनबहादुर थापा मगरलाई डाक्छु गायक आनन्द कार्की अनि गायिका सबिना कार्की र सङ्गीतकार ताराप्रकाश लिम्बुको साथमा

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
2: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक बसाइमा हुनुहुन्छ, साङ्गीतिक उडानमा हुनुहुन्छ तपाईँ यो क्षण यो बेला। र यसै क्रममा भर्खरै मैले यहाँहरू माझमा गीतकार घनबहादुर थापा मगरले लेख्नुभएको एउटा सुमधुर गीत राखेको थिएँ, युगल गीत राखेको थिएँ। आनन्द कार्की अनि सबिना कार्कीको स्वरमा गीत रचना घनबहादुर थापा मगरको अनि सङ्गीत थियो ताराप्रकाश लिम्बुको। र श्रोताहरू, जुन गीतभित्र एउटा चोखो मायाको अपेक्षा राख्दै झाँगिँदै गरेको मायाको दरिलो आशा भरोसा अनि चाहना थियो, जहाँ हिरा मोती सम्पत्ति सबै सबै मायाको अगाडि कौडी बन्ने भएपछि त्यही चोखो मायाको आड भरोसा र टेको भए पुगिदिने संकल्प समेत थियो। र त्यही मखमली मायाको संसार नै सबैभन्दा ठुलो खुसी र सम्पत्ति भएको भाव थियो। वास्तवमा आदरणीय श्रोता, जहाँ मायाको गहिराई गहिरिँदै जान्छ नि, हो त्यहाँ थोरै थोरै शङ्का र त्रास भने भइदिन सक्दछ। अनि त्यस्ता शङ्का र त्रासले मनलाई, प्रेमी मनहरूलाई थोरै थोरै विचलित बनाइदिन सक्छन्। एउटा भनाइ पनि छ नि श्रोताहरू, जहाँ माया धेरै हुन्छ त्यहाँ धेरै चासो चियो चर्चा हुने गर्दछ। अनि कतै त्यो प्रिय मान्छे रिसाएर अन्तै माया जोडे कि भन्ने त्यो शङ्काले पनि बास गरिरहेकै हुन्छ।

आदरणीय श्रोताहरू, एउटा गाढा मायाभित्र अलिअलि बिसन्चो बढ्न थाल्दा भौगोलिक दूरीले टाढा भएर छुटिएर दुई मन बसेको त्यो क्षण, त्यो बेला त्यो मन नै बेचैन पारिदिँदा कतै सानो सानो कुराले नै बिराएर मन त भाँचिएन भन्ने डर बीच मायाको त्यो सङ्लो पनमा कोही कसैले आएर त धमिलो पार्न खोजेको पो हो कि भन्ने त्यो त्रास शङ्का, अनि फुल जस्तो मायाले पनि विजय जस्तो भान भएपछि त्यो बाटो बदल्यो कि भन्ने भान बीचको मायाकी भाव टिपेको प्रस्तुत गीत थियो राजेशवाल राई र सञ्जीविनीको स्वरमा, सीता थापाको गीत रचना अनि सुरेश अधिकारीको सङ्गीत रहेको थियो। हुन पनि आदरणीय श्रोता, जहाँ माया गहिरो त्यहीँ पहिरोको डर भइदिन्छ भन्ने एउटा भनाइ पनि त छ नि।

गहिरोको घरलाई नै भन्छन् पहिरोको डर हुन्छ भन्ने यो यथार्थ जस्तै श्रोताहरू, गहिरो र पवित्र मायामा पनि त्यस्तै त्यस्तै डर त्रास भइदिन्छ। फेरि यो समाजभित्र लुकेका कुरामा चासो पटक्कै हुँदैन, तर देखिएको पवित्रता र पुण्यमा भने सबैको चासो र शङ्का भइदिन्छ। त्यसैमाथि सुन्दर रूपमा त झनै सबैको चासो बढी नै हाल्दछ। यो साँगुरो विचार राख्नेहरू बीचमा मायाको पवित्रता जोगाउन वास्तवमै ठुलो कठिन अनि डर त्रास भने भइ नै हाल्दछ, र तिनै डर त्रासले सताइरहेको भाव थियो प्रस्तुत गीत। गीतकार राजेन्द्र थापाको गीत रचना, नारायण ओलीको सङ्गीत अनि एम बरालको स्वरमा। हुन पनि आदरणीय श्रोताहरू, यति धेरै चासो अनि त्यो चर्चा गर्नेहरूले चन्द्रमामा दाग देखे जस्तै मुस्कुराउँदै हिँड्नेको मनभित्रको चोट समेत देख्न चाहिँ सक्नु पर्दछ है।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि पनि बेबेस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। सङ्गीतको झन्कार अनि गीतको भाव र स्वरको लय राख्ने क्रममा भर्खरै मैले यहाँहरू माझमा गोविन्द कुइकेलले लेख्नुभएको एउटा गीत राखेँ, कृति न्यौपानेको सङ्गीत अनि गायिका सुजाता वर्माको स्वरमा, जुन गीतले श्रोताहरू मुस्कुराउँदै हिँड्नेहरूको मुहारभित्र पनि अनगिन्ती चोटहरूको बास हुने गर्दछ। चोटहरूले बास बसेको हुन्छ जसलाई देख्ने आँखाहरू भने यही समाजभित्र हुनुपर्दछ। जसरी चन्द्रमाको सुन्दरतामा दाग देख्नेहरूले लुकाएको त्यो आँसु पनि देख्नु सक्नुपर्दछ, जुन आँसु कति कति चोटि एकान्तमा बगेको पनि हुन सक्दछ भन्ने भाव थियो। हुन पनि आदरणीय श्रोताहरू, समयले साथ दिएन भने, समय प्रतिकूल भइदियो भने जति सोचे पनि केही हुँदैन।

मेरी माया सन्चै छौ कि पिरै पिरमा किन माया बिर्सन सकिन्न किन माया सोचेको पुग्दैन। आदरणीय श्रोताहरू, मायाले कसिलो गरी बाँधेको मन सित्तिमिति बिर्सन यथार्थमा समेत साँच्चै गाह्रो नै भइदिन्छ। त्यसैमाथि श्रोता, मनले सोचेको नपुग्दा त मन झनै बिटुलो भई दिदा, अनि त्यही बेला त्यही क्षण समाजले पनि दुई माया गर्ने मनलाई आदि आदि पारिदिँदा झनै जिन्दगीलाई सहज रूपमा डोर्याउन गाह्रो भइदिन्छ भन्ने एउटा बिम्ब टिपेको गीत थियो। रमझम र क्षणिक सुखले भुल्ने तिनै निठुरी प्रतिको गुनासो थियो प्रस्तुत गीत रोशन गुरुङको स्वरमा। र यस गीतमा शब्द लेख्नु भएको थियो निर्माण गुरुङले, भने संगीत पनि संगीतकार निर्माण गुरुङकै रहेको थियो। र आदरणीय श्रोताहरू, अब भने म यो गीत सँगसँगै आजको यो संगीतमय बसाई कार्यक्रम संगीत गंगाको यो साङ्गीतिक बसाईबाट पनि बिदा माग्ने बेला भइसकेको छ, ओझेल पर्ने बेला भइसकेको छ। र जाँदा जाँदै कार्यक्रमको पुच्छारमा भने यहाँहरू माझमा गायिका समीक्षा अधिकारीको स्वरमा रहेको एउटा गीत छाड्दै बिदा हुन चाहन्छु। जति पनि श्रोताहरूले कार्यक्रम सुनिदिनु भयो यहाँलाई धन्यवाद सुनेर साथ दिनुभएकोमा। र अर्को हप्ता फेरि पनि सुमधुर गीत सङ्गीतको साथमा तपाईँ हाम्रो भेट भइहाल्नेछ। तबसम्मको लागि म यो व्यवसायबाट ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत, अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: pe line, buddy.
1: On air,
0: app ma,
1: ani smart speaker ma bhan hos.
2: Play BFPS.
0: You, BFPS Gotha Radio.
3: समितिले नै 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कांग्रेस संस्थापन इतर पक्षले अस्ति शुक्रबार काठमाडौँमा शुरू गरेको बेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका पाँचवटै प्रतिवेदन पारित सहित पाँच बुँदे निर्णय गर्दै आज भेला सम्पन्न भएको छ। सम्मेलनले बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। सम्मेलनले 15 महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेलाका संयोजक शशांक कोइरालाले गर्ने भनिएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू हिन्दू भए पनि धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। कांग्रेसको इतर समूहले आयोजना गरेको भेलामा

0: पस जाने मन छ मलाई, त्यस कारण चाहिँ नि मैले के भन्छु भने म हिन्दू हुँ, हिन्दू हुँ, हिन्दू र मेरा मेरो बुद्धका प्रति मेरो माया छ, श्रद्धा छ। बुद्धिज्मलाई आज संसारले मानेको छ। आज बुद्धिज्मलाई के भएको छ भने उनीहरूले साइन्टिफिक रिलिजन पनि रहेको, वैज्ञानिक धर्म पनि मानेका छन्। त्यो प्राकृतिक धर्म मान्ने देश हाम्रो राई लिम्बूहरू छ, प्राकृतिक धर्म त्यो सबैलाई हामीले सम्मान गर्नुपर्छ, त्यसलाई पनि सम्मान गर्छु। मैले भनिसकेँ म अघि हिन्दू हो भनेर, अरू धर्म विरोधी होइन नि, न क्रिस्चियनको विरोधी हो, न मुस्लिमको विरोधी हो, न अरू राई लिम्बू कसैको विरोधी होइन।
1: नेपाली काङ्ग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कसैको घरभित्र कैद गर्न नहुने बताउनु भएको छ। आज काठमाडौँमा धर्म गौतमद्वारा लिखित बीपी र विद्रोहका ती दिन पुस्तकको विमोचन कार्यक्रममा उहाँले विशिष्ट नेताका नाममा राजनीति भइरहेको बताउनु भएको हो।
2: बीपी कोइरालाको पुण्यतिथि हो या जन्मदिनमा हो एउटा लेखिएको सम्झन्छु, महामानवको आवरणभित्र गुमिसिएका महान विचारहरू भनेर, जसलाई जतिखेर मन लाग्छ त्यतिखेर चाहिँ बिपी कोइरालाको होल लाइफ होइन, भ्याल्युज होइन, बिपी कोइरालाको कुन समयको कुन प्रसङ्गमा, बिपी त लामो लाइफ छ, तर डेमोक्रेसीको लागि बिपीले कुनै बेला हतियार उठाउनु भयो, कुनै बेला निर्वाचनमा जानुभयो, कुनै बेला नेपाल आउनुभयो, कतिपय कुरा ट्याक्टिकल थिए, कतिपय कुरा भ्याल्युसँग जोडिएका थिए। हाम्रो पछिल्लो समयको हाम्रो परम्परा कति सन्दर्भमा के रह्यो भने आफूलाई जहाँनिर चाहिन्छ बिपी कोइरालालाई त्यहाँनिर प्रयोग गर्ने। म अहिले पनि हेरिरहेको छु, सुनिरहेको छु ठाउँ ठाउँमा भइरहेको छलफलहरूमा बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले एकदम व्यापक आइरहेको छ। नेताले फेरि रातारात बिपीलाई सम्झाउनु भएको छ।
1: सभापति थापाले हाल सबै राजनीतिक दलभित्रका मान्छे निराशबाट गुज्रिरहेको टिप्पणी गर्नुभयो।
2: कतिपटक सभापति हुनुभयो, कतिपटक सांसद हुनुभयो, कतिपटक मेयर हुनुभयो भन्ने त्यसको आधारमा मात्र नाप्ने हो भने त नेपालको राजनीतिक दल सबैभन्दा बढी असफल मानिसहरू उत्पादन गर्ने कारखाना हो, र साँच्चै त्यस्तो भएको छ। अहिले पोलिटिकल पार्टीभित्र भेटेको मान्छे भेट्यो भने सबै निराश, भइरहेको मान्छे हटाइदिएला भनेर निराश, हटेको मान्छे फेरि बन्द नपाउला भनेर निराश। काङ्ग्रेसको हेर्नुहोस् त्यस्तै छ, यसमा हेर्नुहोस् सबैजना को खुसी हो, पाँचपटक प्रधानमन्त्री भएको मान्छे पनि दिगदार छ, छैटोपटक किन बन्न भएनमा भन्ने छ। सफलताको मानकै केलाई बनाइदिएको छ भने कसले कति हामी चाहिँ सत्तामा वा शक्तिमा त्यहाँभित्र गयौँ भन्ने कुरा बनाइएको छ। यो परिभाषा नबदलिकन यसले समस्या लिएर आउँछ, यसले नयाँ राजनीतिमा विचरण लिएर आउँछ।
1: उहाँले आफूलाई काङ्ग्रेस संस्थापन इतर समूहको भेलाबारे नसोध्न आग्रह गर्दै यो तीन दिनमा आफ्नो बारेमा जीवनमै सबैभन्दा धेरै निन्दा भएको बताउनु भयो।
2: मैले यो धरतीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो जानेर नजानेर यो गएको तीन दिनमा निन्दा भएको छ। सबै कहाँबाट थाहा पाएको, तपाईँबाट थाहा पाएको सबै निन्दा हेडलाइन, कसले कति बढी निन्दा गर्यो भन्ने कुरामा यसले गर्ला कि नगर्ला भने तपाईँलाई भ्याइन रहेछ, टिप्पिहालिहाल्छ, देखाइहालिहाल्छ, बजाइहालिहाल्छ। यसलाई पनि अलिअलि हामीले त्यो पनि आओस् भएकै छ त आउनै पर्यो होइन, तर यस्तो पनि आउनुपर्छ अनि बल्ल अलि राइट ट्र्याक समाज कि भन्ने लाग्छ।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताउनु भएको छ। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दावी गर्नुभएको हो।
3: एउटा कठपुतली सरकार, नकली असंवैधानिक सरकार बनाएर त्यसले चुनाव गराएर सब कब्जा सब्जा गरेर बोल्न सक्ने स्थिति बनाएर 3 घन्टा नभइकन उड्ने रङ लगाएर यस्ता धेरै तमासा, एउटा नकली चुनावबाट सरकार बनाइयो। कहिल्यै ननाचेको मान्छेलाई यसले त राम्रो नाच्छ भनेर चाहिँ नचाउँदाखेरि हुन्छ, डान्सरै चाहिन्छ नि नाच्न त, सिकेकै मान्छे चाहिन्छ नि त।
1: नेपाल आयल निगमले ग्यास नहुँदा सास्ती खेपेका नागरिकलाई भन्दै आज पनि काठमाडौँका 7 ठाउँबाट ग्यास दिएको छ। आज पशु सेवा शाखा चपली बुढानेलकञ्च, राधास्वामी कीर्तिपुर, नयाँ बजार जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरी नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट निगमले ग्यास बिक्री गरेको हो। ती ठाउँबाट फरक फरक ब्रान्डका ग्यास उपलब्ध गराएको निगमले जनाएको छ। निगमले यसअघि टेकुबाट मात्र ग्यास दिँदै आएको थियो। ग्यास पाइने भएपछि निगम तोकेका ठाउँमा ग्यास लिन आज पनि बिहानैदेखि सर्वसाधारणको भीड़ लागेको थियो। निगमले बिहान 11 बजेदेखि साँझ 6 बजेसम्म ग्यास बिक्री गरेको हो। निगमले ग्यास किन्न आउने उपभोक्ताले अनिवार्य नागरिकता वा अन्य परिचय पत्र साथमा ल्याउन सूचना समेत जारी गरेको छ। उता ग्यास विक्रेता महासंघले खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारका अन्य निकायहरू समस्या समाधान गर्नुको साटो अनावश्यक प्रचारबाजीमा लागेको दावी गरेको हो। विगत 4 महिनामा

0: करिब 60,000 मेट्रिक टन ग्यास कम आयात गरिएको भन्दै महासंघले आयातमा आएको यो ठूलो गिरावटले नै बजारमा अभाव सिर्जना गरेको जनाएको छ। ग्यासको अभाव हुनुको अर्को मुख्य कारण उद्योग र बिक्री केन्द्रहरूले सिधै ग्यास बिक्री गर्नु रहेको महासंघको आरोप छ। नेपालमा पछिल्लो समय विकसित परिस्थिति र बदलिदो भू राजनीतिक प्रतिस्पर्धाबीच भारतीय स्थल सेनाध्यक्ष धीरज सेठले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण नेपालबाट शुरू गर्नुभएको छ। अघिल्लो महिना भारतीय सेनाको नेतृत्व सम्हाल्नुभएका सेठले भोलि राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुका साथै प्रधान सेनापति अशोक राज सिंहदेल र प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्ने कार्यक्रम छ। कूटनीतिक तहमा संवाद निरन्तर हुन नसक रहेका बेला दुई देश बीचको सुरक्षा चिन्ता, सीमा सम्बन्धी विषय तथा भारतीय सेनामा अवरूद्ध गोर्खा भर्तीका सन्दर्भमा यो उच्च स्तरीय सैन्य भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। अब खबर फटाफट।
1: मुस्ताङको एकमात्र 2500 प्रदेश अस्पताल जोमसुममा रहेको एम्बुलेन्स आफै बिरामी। 15 वर्ष पुरानो एम्बुलेन्स पटक पटक बिग्रिने भएकाले अस्पतालभित्रै बिरामी ओसार पसार गर्न समेत समस्या। भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यवसायी पंगुर पालनतर्फ आकर्षित। गाउँपालिकाले महिलालाई आय आर्जनसँग जोड्ने उद्देश्यले उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम मार्फत बंगुरका पाठापाठी र खोर निर्माणमा 50% अनुदान दिँदै। काभ्रेपलाञ्चोको मण्डन देवपुर नगरपालिकाले सञ्चालन गरेको टीभी स्क्रिनिङका क्रममा दुई वडामा तीनजनामा क्षयरोग पहिचान। कार्यक्रममा 124 जनाले स्वास्थ्य परीक्षण गराए। बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा इकाइ चितवनमा खकार परीक्षण तथा एचआईभी एचसीभी र भाइरल लोड परीक्षण बाहेकका सबै सेवा बन्द। प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा लाइएका सामग्री सकिएको र चालू आर्थिक वर्षका लागि सामान आइ नसकेकाले यही साउन 26 गतेदेखि सेवा ठप्प। झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दै संक्रमितको संख्या 10, संक्रमित मध्ये 5 जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्क। र एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदो असोज 15-24 गतेसम्म काठमाडौँमा हुने प्रतियोगितामा 7 टोली सहभागी हुँदै।
0: इण्डोनेसियामा हिजो बिहान गएको भूकम्पमा परि हालसम्म कम्तीमा 51 जनाको मृत्यु भएको छ। इण्डोनेसियाको राष्ट्रिय विपद व्यवस्थापन निकायका अनुसार 900 बढी घरहरू ध्वस्त भएका छन्। करिब 5,000 जना विस्थापित भएका छन्। विस्थापितहरूलाई अहिले आपतकालीन आश्रय स्थलमा राखिएको छ।
2: We are gathered in that campsites.

0: हजुर, यही धुन सँगसँगै सुरु भयो कार्यक्रम परदेशीको सन्देश। सन्देश रूपी कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु म, विनोद खड्का। यहाँहरू सम्पूर्ण श्रोताहरू जो देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, विभिन्न फ्रिक्वेन्सी र विभिन्न माध्यमबाट हामीलाई सुन्नुहुन्छ, अनलाइनदेखि लिएर प्रत्यक्ष प्रसारण सम्पूर्णमा हार्दिक नमस्कार र कार्यक्रममा स्वागत पनि।
1: साथमा छु मनिषा गुरुङ, यहाँहरू सबै सबैलाई स्वागत छ र नमस्कार पनि गर्छु। कार्यक्रम परदेशीको सन्देश आइसकेको छ, यहाँहरूको घर आँगनमा हामी घनिसकेका छौँ। यहाँहरू कस्तो हुनुहुन्छ? अब त चाड पर्वको ओइरो लागिसकेको छ होइन दाजु?
0: भने मतलब तपाईँलाई ती छिटो मैले मौका पाउँदा र तिजको कुरा गरौँ भने जस्तो लाग्यो।
1: हजुर हजुर, करिब एक महिना जति त रहेछ तर एकदमै सुरु भइसकेको जस्तो महसुस भइरहेको छ।
0: बुझेँ मैले, होइन रमाइलो चाड हो तिज, होइन दिदी बहिनी चेली बेटीसँग भेटघाट हुने, अनि आजकल त तिजको भनौँ न अब केही समय यो पछिल्लो समय भन्नुपर्छ, न्यू एरामा भन्नुपर्छ, होइन मा चाहिँ विभिन्न समुदाय, साथीभाइ, नाता गोता, दिदीबहिनी, यो समूह त्यो समूहको चाहिँ एकदम मजाको जमघट हुन्छ नि। तपाईँको पनि जमघट त सुरु भइसक्यो कि हुनेवाला छ बहिनी?
1: हजुर, सुरु भएको छैन दाजु, अब यो हुनेवाला छ। टोलको भयो होइन, त्यसो त्यस्तै गरी दिदीबहिनीको समूह छुट्टै छ, समाजको छुट्टै छ, गर्दाखेरि थुप्रै हुन्छ। यता हाम्रो बिजिएनको छुट्टै छ।
0: तर यसले चाहिँ एउटा के पोइन्ट आउट गर्छ भने नि, वेयर अल ह्याप्पी, वेयर अल केपेबल, होइन हरेक चाडपर्वहरू मनाउनुलाई त यही चाहियो, नगद नारायण चाहियो नि, होइन त्यसको मतलब ह्याप्पिनेस इन्डेक्समा हामी निकै माथि छौँ, किनभने चाडपर्वको पर्खाइ गर्नु भनेको चाहिँ होइन, वी आर केपेबल अफ डुइङ इट, हामीले गर्न सक्छौँ, क्षमता छ, मन पनि छ, अर्थले पनि साथ दिएको छ भन्ने होला। तर कतिको मनमा चाहिँ अलि अमिलो पनि पर्ला नि, होइन होइन त्यो पनि छ। त्यस कारणले वास्तविकतालाई बुझौँ, धरातलमा आऊ, चाहिने भन्दा बढ्दा नगरौँ, छ भन्दा देखाएर फ्लन्टिङ भन्छ क्या अङ्ग्रेजीमा बहिनी, एकदम देखाएर सो अफ गरेर हिँड्नु पर्दैन, होइन बरु राम्रो काममा लगाऊ, होइन खानपिन नाचगान भने त आफ्नो छँदैछ, तर दिन दुखी जसलाई चाहिँ भनौँ न अभाव छ, जसको विभिन्न कारणले गर्दाखेरि अलि दुःखमा हुनुहुन्छ उहाँहरूलाई, तपाईँ हामी सबैजना मिलेर सेवा पुऱ्यायो भने यो हरितालिका तिज पनि मनाउँछौँ, दसैँ पनि मनाउँछौँ, भोलि उधौली सबै मनाउँछौँ के बहिनी, किनभने आत्मसन्तुष्टि हो नि त, होइन आज मैले यो गरेँ, हामीले मिलेर यो राम्रो काम गरेँ भन्ने चाहिँ मनमा
1: रहोस्।
0: रियल लाइफको पुण्य भने त्यही हो, होइन मैले हिजो अस्ति एउटा कथा सुनाएको थिएँ कि अर्को कार्यक्रममा, त्यो चाहिँ माइकल जोर्डन, विश्व प्रसिद्ध बास्केटबल खेलाडी, होइन माइकल जोर्डनको सुरुवात समय एकदम दुखी, होइन आमा बुवा गरिब, सानो कम्युनिटीमा शार्लोटभिल भन्ने ठाउँमा अमेरिकामा, होइन अनि उहाँ आउनुभयो त्यो आफ्नो गाउँमा भन्नु पर्यो, होइन बास्केटबल खेल्ने इच्छा, तर उहाँलाई आफ्नो समुदायले पनि नहेरेको, होइन त्यो साथीभाइले पनि अलि हेपेको, लिन एन्ड सिन, दुब्लो पातोला सबले हेप्छ नि बहिनी, होइन अनि त्यहाँ चाहिँ एकजना अलि उहाँभन्दा दुई वर्षले सिनियर लिरोय विल्सन भन्ने व्यक्ति, होइन हुनुहुँदो रहेछ, अनि उहाँले यसो हेर्नुभयो केटा त लोर्खे छ, बढ्ला जस्तो छ, होइन यो 10-12 वर्षको उमेरको कुरा हो कि बहिनी, होइन अलि अझै सानो 7-8 वर्षको उमेरमा, यसलाई म सपोर्ट गर्छु भनेर सपोर्ट गर्नुभएछ कि, होइन बहिनी, होइन अनि सपोर्ट भने मतलब ऊ चाहिँ एकदम राम्रो, एकदम छिटो, एकदमै ड्रिबलिङ गर्न जानेको बास्केटबलमा, होइन अनि उहाँले खेल्ने इच्छा प्रकट गर्दाखेरि अरूले चाहिँ उसलाई छिछि दुदुर हेपे, उहाँले लिरोय विल्सनले चाहिँ उहाँलाई टिममा ल्याएर खेलाएर, त्यो फेरि अमेरिका भन्दामा सबै चिज कहाँ चकाचौध हुन्छ र होइन, टुटे फुटेको बास्केटबल कोर्ट, चिरेको, भत्केको, मकेको, होइन त्यस्तो ठाउँमा नेट नभएको बास्केटबल रिङ, होइन मा चाहिँ खेल्नलाई अलिकति सपोर्ट गरेर उहाँले एकदमै उहाँलाई भाइ जस्तो गर्नुभएछ। पछि उहाँ कहाँ जानुभयो, हराउनुभयो, उहाँ कहाँ ठुलो बिलियनेयर स्टार बन्नुभयो, होइन बहिनी, अनि एक दिन त म्याकडोनल्ड्स खानको लागि आफ्नो घरको बाटो जाँदाखेरि त त्यही व्यक्तिले चाहिँ के भन्छ ह्यामबर्ग बगरलाई चाहिँ पोलिरहेको देख्नु भएछ ह्यामबर्गरको लागि, होइन अनि यो मान्छे त लिरवाई जस्तो छ, मलाई सपोर्ट गर्ने व्यक्ति भनेर हेर्नु भएको छ। 3 दिनसम्म लगातार जानुभएछ कि बहिनी, होइन त्यो ठाउँमा उसलाई थाहा नदिकन, अनि लिरोई भन्ने थाहा पाएपछि उहाँले उहाँको स्थिति बुझ्नु भएछ, बिरामी बिरामी होइन, अनि 60 वर्षको उमेर के हो भनेर उहाँको सबै परिवारको स्थिति बुझेपछि माइकल जोर्डनले उहाँलाई एक दिन बोलाउनु भयो, तपाईँलाई मैले 3 दिनदेखि लिएर रहेको छु भन्दा ऊ लेखेँ भनेछ भने मैले नोट गरेको थिएँ, एकजनाले मलाई फलो गरिरहेछ, यो मेरो पुरानो साथी माइकल जोर्डन जस्तो लाग्यो, माइकल जोर्डन नचिन्ने त कुरै भएन होइन, तर उहाँले ठुलो मान्छे भइसक्यो होइन, बिलियनर हो, संसार प्रसिद्ध मान्छे हो, उसलाई चाहिँ मैले किन डिस्टर्ब गर्नु, म बरु जहाँ छु त्यहीँ ठिक छु भनेर बसाएर छु क्या ऊ चाहिँ, माइकलले चाहिँ उसले नचिनुहोस् भनेर चस्मा चस्मा लगाएर बस्ने, टोपी लगाएर बस्ने होइन, पछि उहाँले यो उद्धारको कुरा गर्दैछु म, स्थिति बुझेपछि उहाँको सम्पूर्ण हेरविचार गर्नुभएछ, यहाँसम्म कि जहाँ त्यो लिरोय विल्सनले उहाँलाई बास्केटबल खेल्न सिकाउनु भयो, सपोर्ट गर्नुभयो, त्यही ठाउँमा उहाँले ठुलो एउटा चाहिँ कम्युनिटी बास्केटबल सेन्टर बनाएर त्यहाँका बच्चाहरूलाई सिक्नको लागि सपोर्ट गर्नको लागि हरेक चिजको बन्दोबस्त गरिदिनु भएको छ, अनि आफ्नो मित्र सिनियरलाई चाहिँ उहाँले त्यहाँको ओभरअल इन्चार्ज दिएर 50% सेयर पनि दिनुभएको रहेछ, झन्डै 5-7 मिलियन डलर्स खर्च गर्नुभएको छ, यही हो सेवा भने हो बहिनी, र आफ्नो धरातल बिर्सिनु भने यो नोटमा चाहिँ मैले कथा सुनाएँ विश्व प्रसिद्ध बास्केटबल खेलाडी माइकल जोर्डनको कथा सुनाउँदै अब हामी हाम्रो कार्यक्रमतर्फ जाउँ बहिनी,
1: एकदमै अब फेरि हामी आफ्नै धरातलमा
0: आउँदैछौँ
1: हजुर, कार्यक्रमतर्फ हामी लाग्छौँ, अब ठेगानाको पालो आएको छ, ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश बिएफपिएस नेपाल पोस्ट बक्स नम्बर 50-95 काठमाडौँ नेपाल, बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल एचक्यूबिजिएन बिएफपिओ, इमेल आइडी छ बिएफबिएस गोर्खा @bfbs.com, फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक, हाम्रा सम्पर्क नम्बर छन् 54-28-055-54-37-364 र 54-33-930।
0: ठेगाना पाउनुभयो, कथा पनि सुन्नुभयो होइन, तपाईँले पनि राम्रो काम जिन्दगीमा केही गरेको छ भने लेख्नुहोस् होइन, छोटो मिठो तरकारी लेख्नुहोस्, मैले कथा लामो थियो छुट्याएँ क्या बहिनी होइन, ओके माइकल जोर्डन जस्तो हुनुपर्छ भन्न खोजेको मैले होइन, एनिवे नागपञ्चमी आउँदैछ बहिनी, त्यसपछि अरू चाडपर्वहरूमा जनै पूर्णिमा होइन, रक्षाबन्धनदेखि लिएर गाई जात्रा रमाइलो होइन, छेडखानी गर्नेहरूलाई जिस्काउने मौका पाइन्छ क्या बहिनी यसमा, अनि उही फेरि श्रीकृष्ण जन्माष्टमी आउँदैछ अर्को महिनामा भन्नुपर्छ, विभिन्न कार्यक्रमहरू छन् त्यसमध्येमा मुख्य तपाईँलाई मनपर्ने कार्यक्रम हरितालिका तिज, त्यसको लागि तपाईँहरू तयार हुनुहोस्, त्यही तिजबाट नै माइकल जोर्डनको कुरा पनि आयो नि होइन बहिनी, ओके यति भन्दै अब हामी लागौँ आजको पहिलो पत्रतर्फ, कहाँबाट आएको छ यो त विदेशबाट आएको पत्र पो त,
1: हजुर धेरै पछि हाम्रो राज थापा दाजुले यहाँ पत्र लेख्नु भएको छ लिम्बिक आयरल्यान्डबाट,
0: ओहो राजी नमस्कार, सबभन्दा पहिला तपाईँलाई र कार्यक्रममा हार्दिक हार्दिक स्वागत छ, यही ललितपुर बासी होइन त उहाँ,
1: हजुर
0: धोबीघाट मुवाको नाम सुभद्रा थापालाई पुरा थाहा छ, भेट्न मात्रै नपाओ नि होइन, अब उहाँ जहिले नेपाल आउनुहुन्छ उहाँलाई यहाँ लिएर आउनुहुन्छ, उहाँ हामी भेट्न दर्शन भेट गर्न जाउँ न त होइन त, ओके लेख्नुहुन्छ आइल्यान्डबाट आदरणीय सञ्चालक विनोद दाई तथा सञ्चालिका बहिनीहरू निशा मीना सुजनजीमा, यो सात समुद्र पारीको बिरानो सहर लिम्ब्रिक आइल्यान्डबाट राज थापाको नमस्कार भन्नुभएको छ बहिनी,
1: राज दाई धेरै पछि आउनु भएको छ, स्वागत छ दाई र कार्यक्रममा स्वागत छ, कार्यक्रममा स्वागत भनिहालेको छौँ हामी दुवैजनाको नमस्कार पनि छ, र गत हप्ता मीना दिदीले मलाई साथी दिँदै हुनुहुन्थ्यो दाजु होइन, मीना दिदीको तर्फबाट पनि नमस्कार,
0: अघि मैले कुरा गरेँ नि यो चाड पर्व हामीले जहाँ जहाँ गयौँ हाम्रो आनी बानी व्यवहार संस्कृति सभ्यता हाम्रो पर्वहरू पुगेका छन् के बहिनी, अनि मलाई धेरै वर्ष अगाडि हो लिम्ब्रिक आइल्यान्डतिरबाट के फोटो फेसबुकमा हेर्न मौका पाएको थिएँ, उहाँले दसैँ तिहारदेखि लिएर अन्य चाडपर्व मनाएको, र आशा गर्दछु यसपालिको भनौँ न अब यो चाड जुन चाहिँ नाच्ने चाड भन्छु म होइन, मासै तिजमा तपाईँहरूले भेला भएर दिदी बहिनीहरू लिम्ब्रिक आइल्यान्डदेखि होल आइडलका दिदीबहिनीको फोटो हेर्न पाऊ मेरो तपाईँलाई यही अनुरोध छ, पठाउनु होला होइन त। उहाँ अझै लेख्नुहुन्छ, यस सन्देशलाई मेचीदेखि महाकालीसम्म र घर घरसम्म पुर्याउन सहयोग गरिदिने रेडियो नेपाललाई पनि मुरी मुरी धन्यवाद भन्नुभएको छ उहाँले।
1: नेपाल बिना त कार्यक्रम हाम्रो नेपालभरि प्रसारण नै हुँदैन
0: होइन,
1: हजुर। जहाँ इन्टरनेटको पहुँच छैन त्यहाँ रेडियो नेपालको पहुँच छ।
0: एक्ज्याक्टली। अनि पहिला पहिला मैले 90% अफ टेरिटरी 90% अफ पपुलेसन भन्थे, अहिले त्योभन्दा बढिया छ क्या बहिनी, होइन? अझै 100% होस् हाम्रो शुभकामना। र रेड नेपालसँग हाम्रो पुरानो सहयात्रा छ र जहिले पनि रेड नेपालको चैत 20 होइन त बहिनी,
1: हामीलाई
0: बोलाउनुहुन्छ, हामी एकदमै खुसी साथ जान्छौँ। त्यहाँको एमसिआरमा काम गर्नुहुने दिदी बहिनीहरूलाई मिठो मिठो सम्झना, उहाँहरू हाम्रो कार्यक्रम लगाउनुहुन्छ र सुनेर बस्नुहुन्छ कि बहिनी,
1: होइन?
0: विनोदजीले हामीलाई भन्नुहुन्छ कि हुन्न भनेर यसपालिको उहाँको उहाँलाई तिजको शुभकामना। हरियो चुरा पठाउनु पर्ला जस्तो भयो तपाईँ।
1: हजुर, अब ड्युटीमा हुनुहुन्छ हरिया चुरा हरिया पोते होइन, कतिजना आउनुहुन्छ होला।
0: उहाँले पनि हामीलाई फोन गरेर विनोदजी टेलिफोन छ हामी यतिजना छ भनेर हरियो चुरा पठाउनु पर्ला जस्तो लाग्यो मलाई चाहिँ। एनिवे अगाडि बढौँ। यो प्रदेशको ठाउँमा बसेर मन बहलाउने एउटा नजिकको मित्र बिएबिएस गोर्खा रेडियो र रेडियो नेपाल बनेको छ, किनकि घर देशको सबै खबर यसै कार्यक्रमबाट हामीलाई सुन्न मिल्छ भन्नुभएको छ बहिनी।
1: है, एकदम हामीलाई त्यति टाढा बसेर पनि जहिले साथ दिनुहुन्छ दाजु, होइन? उहाँ जस्तै अर्का हाम्रो श्रोता हुनुहुन्थ्यो दामिनी गुरुङ, उहाँ चाहिँ अहिले पोखरा आइसक्नु भएको रहेछ।
0: उहाँ चाहिँ नर्दर्न आइल्यान्ड हैन त बहिनी?
1: हजुर, हो हो,
0: डब्लिन भने जस्तो लाग्छ मलाई,
1: डब्लिनबाट। हजुर हजुर, एकदमै राम्रो कलाकार हुनुहुँदो रहेछ, डान्स पनि एकदम राम्रो गर्नुहुँदो रहेछ,
0: कहाँ फेसबुकमा देखेको।
1: हजुर, अनि हाम्रो राजदाले पनि भन्नुभएको थियो एकचोटि चाहिँ उहाँहरूको प्रोग्राम भएको थियो रे, है? सो दामिनी दिदीलाई पनि भेट्ने मौका मिलेको रहेछ अनि एकदमै राम्रो स्टेज सो गर्नु भएको रहेछ।
0: काठमाडौँ बोलाउँ, बिजनको के भन्छ दसैँ पार्टी अनि तिज पार्टीमा उहाँलाई अनुरोध गरौँ न त, होइन बहिनी?
1: के छ,
0: मनै त हो नि। एनिवे उहाँ भन्नुहुन्छ मनको खुल्दिली यही कार्यक्रमबाट मिट्छ र मेरो नेपालको ठेगाना भन्नुपर्दा धोबीघाट ललितपुर हो भनेर जुन चाहिँ हामीलाई कण्ठ छ
1: अघि भनिसक्यो, होइन?
0: आशा गरौँ। अहिले त धोबीघाट नि बहिनी, पहिला त छैन, हामी त्यहाँ पहिला फुटबल खेल्थ्यौँ के, अहिले त्यहाँ त ओ हो धोबीघाट भनेपछि झमेल एरिया सबै जोडिएको छ, यति धेरै रेस्टुरेन्टहरू छन् भनेर साथी छैन, पार्टी प्यालेस खुट्टा टेक्ने ठाउँ हुँदैन, डिएभी स्कुल पनि त्यही छ, अनेक अनेक स्कुलहरू छन् होइन, ट्राफिक जाम के बहिनी, होइन? धोबीघाटको त्यो बाटोको छेउमा खुला मैदान थियो कि बहिनी, राणाकालीन दरबारको अगाडिपट्टिको खुला मैदानमा फुटबल खेल्थ्यौँ, अहिले त त्यहाँ बहिनी अर्को एउटा रेस्टुरेन्ट खोलेछ भनिदिऊ, गार्डन प्रोजेक्ट भनेर, मेरो साथीको घरमा अजित राणाको घरमा खोलेको रहेछ, त्यहाँ चाहिँ भित्र जानुहुन्छ भने धोबीघाटको कुरा गर्दैछु, यति धेरै रेस्टुरेन्ट छ, मेकडोनल्ड्सहरूदेखि लिएर होइन, कुन चाहिँ पाइन्न त्यहाँ, गजब छ, जानु होला है त। एनिवे यस्तो राम्रो ठाउँ बस्नुहुन्छ हाम्रो मित्र भन्दै उहाँले अब सम्झनातर्फ लाग्नु भएको रहेछ। सर्वप्रथम पूजनीय मुवा सुभद्रा थापाजीमा मेरो ढोक छ, बहिनीमा शुभ आशीर्वाद, बालकुमारीमा रहनुहुने मेरा आदरणीय सासुआमा ससुरामा मेरो दर्शन र साली पूजामा आशीर्वाद, कोटेश्वरमा रहने साली मिना र छोरी लुना, छोरा राहुलमा आशीर्वाद, स्वयम्भूमा रहनुहुने मेरा मामा माइजूमा नमस्कार छ र हजुरको आशीर्वाद र दयालु भगवान्को कृपाले हामी सपरिवार यहाँ एकदमै आराम छौँ, कुशल छौँ, हजुरहरू सबैमा कुशलताको कामना पनि गर्दछु भन्नुभएको छ बहिनी। एक अरबमा सबैलाई छोइदिनु भयो उहाँले।
1: हजुर हजुर, सबैजनालाई उहाँले सम्झनु भएको छ दाजु, होइन? अब झन् यो भदौ एक गतिबाट त झन् हाम्रा चाड पर्वहरू नर्को लागेर आइसकेका छन्
0: र
1: यो अवसरमा त झन् उहाँले सबैलाई सम्झनु भएको छ। अब उहाँले चाहिँ चाड पर्वको बारेमा मेन्सन नगर्नु भए पनि अब चाड पर्वकै शुभकामना
0: यसपालिको तिजको फोटो हेर्न पाइयोस् होइन त। अनि अन्तमा लेख्नुहुन्छ, सम्पूर्ण आफन्तजन इष्टमित्र साथी सङ्गीहरूमा मिठो मिठो सम्झना छ, हजुरहरू लगायत सम्पूर्ण श्रोताहरूमा हजुरहरूको दिन शुभ रहोस् भन्दै अर्को पत्रमा फेरि भेट्ने वाचा गर्दै तपाईँहरूको रोजमा कुनै पनि गीत सुनाइदिनु भए आभारी हुने थिए भन्नुभएको छ बहिनी।
1: हामीलाई नै काम दिनुभएको रहेछ राज दाजुले। त्यसैले अहिले चाहिँ अब यो खेत पनि भर्खरै भर्खरै खेतको काम पनि सकियो, आली खेतैको भन्ने एउटा गीत छ, अनु चौधरी र कृष्ण छेत्रीले गाउनु भएको छ दाजु। अब यो खेतको कामहरू सकेर धान रोपिसकेर अहिले किसानहरू चाहिँ अलिकति आराम गर्ने समय भनौँ होइन
0: अहिले त झार उखाल्ने बेला हो के रे बहिनी
1: हजुर हजुर
0: एउटा कुरा भनिदिऊ
1: हजुर हजुर
0: आजकल चाहिँ पहिला जस्तो हातले उखाल्नु पर्दो रहेछ के त्यो हाम्रो कृषि औजार कारखाना छ नि बिरगंजमा
1: हजुर हजुर
0: त्यहाँ उत्पादित एउटा यसो एउटा झार उखाल्ने एउटा सामग्री बनाएर छ के बहिनी स्टेनलेस स्टिल कहिले पनि ख्याल नलाग्ने हाम्रा साइन्टिस्ट होइन वैज्ञानिक मन्त्रीज्यू होइन महावीर पुन सरको नेतृत्वमा बनेको उहाँको टिमले बनाउनु भएको झार रहेछ क्या बहिनी त्यो झार उखाल्ने एउटा चाहिँ सानो एउटा चाहिँ झाडु जस्तो भन्नुपर्छ होइन त्यसले गरेपछि हात चौलै नपर्ने मजाले जति पनि के भन्छ यो झार पात पतिङ्गरहरू निस्किने धेरै मेहनत नगर्ने र अर्को चाहिँ के गर्दछ भने धानलाई चाहिने जुन चाहिँ एउटा एरिएटेड भन्छ नि यसो हावा खेल्ने जरामा त्यो पनि भङ्ग गरिदिनु रहेछ धान एकदम सप्रेर आउने के बहिनी हाम्रो वैज्ञानिकले राम्रो राम्रो काम गर्नुभएको छ तपाईँले यो कुरा गर्दाखेरि मैले थपथाप दिएँ है त बहिनी महावीर पुन सर अनि उहाँको टिम मन्त्रीज्यूलाई धेरै धेरै राम्रो त धन्यवाद छँदैछ होइन बहिनी अब त गीत सुनाउने त
1: हजुर

0: हजुर, बडो रमाइलो गीत रहेछ। हाली खेतैको खेतमा त हुन्छ नि, हाली कहाँ हुन्छ त होइन। ओके, पहिला पहिला खेतमा हिँड्ने हाली चाहिँ अहिले गोरेटो हुँदा हुँदै बाटो बन्न पुगेका धेरै कथाहरू छन् नि, होइन त? ओके, जे होस्, रमाइलो गीत रहेछ भन्दै अगाडि बढौँ। तपाईँले राखिदिएको गीत हाम्रो लिम्बिक हाइल्यान्डमा हुनुहुने मित्रलाई मनपर्छ कि पर्दैन अर्को पत्रमा लेख्नुहोला भन्दै, अनि उहाँले देखेको धोबीघाट चाहिँ कस्तो थियो? मैले देखेको खेलेको धोबीघाटको कुरा गरेँ, होइन त?
1: हजुर हजुर, एकदमै हजुर। त्यो बेला कस्तो थियो धोबीघाट, होइन, हामीलाई शेयर गर्नुहोला राज भाइ।
0: अनि लिम्बिक आइल्यान्डमा यसपालि मनाइने यो चाड, यानि कि महिला दिदी नारीहरूको महान चाड भनेर भनिन्छ, हरितालिका तिजको फोटोहरू र यसो अपडेटहरू पाऊँ, होइन त? अरू अब कसको पालो?
1: हजुर, अब पनि हामी दोस्रो पत्रतर्फ लाग्छौँ। अरुण रवि खत्रीजीले पत्र लेख्नु भएको छ। हजुर, पासीकोट नारायण थानबाट हामीलाई जहिले पनि पत्र लेख्नुहुन्छ र कार्यक्रम पनि सुन्नुहुन्छ। उहाँको पत्रभन्दा अगाडि हामी एउटा छोटो सन्देश भन्छौँ दाजु। श्रावण महिनाको 20 गते प्रभा महत दिदी गङ्गबु निवासी, उहाँको दिदीको छोरा सनिल पुरीको जन्मदिन परेको रहेछ र उहाँको छोराको 20 गते बुहारीको भने श्रावण 17 गते जन्मदिन परेको रहेछ, है, एकै महिना। हजुर, र छोरा बुहारीलाई ढिले भए पनि जन्मदिनको धेरै धेरै शुभकामना सुनाइदिनु होला है भनेर प्रभा महत दिदीले हामीलाई फोन गर्नुभएको थियो दाजु।
0: ओके, अब उहाँको डिटेल त मलाई थाहा छैन, तर अब छोरा बुहारीको साथमा नाति नातिना पनि उहाँले खेलाउन पाएको स्याहार्न पाएको सुनौ, होइन त?
1: यदि
0: भएको छैनन् भने हाम्रो शुभकामना छ
1: यहाँलाई।
0: हजुर,
1: अरुण नदीजी लेख्नुहुन्छ, बिएफएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देशको म नियमित श्रोता हुँ। यस कार्यक्रम मार्फत निशा गुरुङ, सुसन बालाजी, विनोदोष खड्काज्यू, आरती लम्साल, नीरा राणाभाट, मीना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नरजङ गुरुङमा बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार छ भन्नुभएको छ।
0: यहाँलाई सबभन्दा पहिला नमस्कार फेरि पनि, र कार्यक्रममा हार्दिक स्वागत सबैको तर्फबाट। यो उहाँलाई थ्याङ्क यू भन्दै नमस्कार सुनाउँछु है त।
1: श्रावण 16 गते शनिबारको दिन म र मेरी श्रीमती काभ्रे जिल्लाको 28 किलो भन्ने ठाउँमा पुगेर शब्द यात्रा सूर्य प्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार ग्रहण गर्यौं। काभ्रेको काठमाडौँ युनिभर्सिटीको बाटो हुँदै खड्पुदेखि हिँडेर आधा घण्टामा हामी त्यहाँ पुगेका थियौँ।
0: यात्राको नियात्राको कतै फेरि डिटेलमा पढ्न पाइए, मजा आउँथ्यो।
1: उहाँले विभिन्न व्यक्तित्वहरू बायोग्राफी पनि लेख्नु भएको छ है दाजु, सायद हामीलाई पनि उहाँले एक एक कपी ल्याइदिनुहुन्छ कि, होइन। श्रावण 31 गते आइतबारको दिन दिउँसो 1 बजे टोखा नगरपालिकाको भवनमा अक्षय लोकले सम्मान कार्यक्रम राखेको छ। विक्रम सम्बत 2083 सालमा मैले 32 जनाको जीवनी लेखेर सकाएको छु, होइन, 32 जना।
0: अहो, कति राम्रो कुरा। उहाँले सबै चिज सबै भनौँ साहित्यमा उहाँको ठुलो योगदान छ भन्नु पर्यो, होइन?
1: अवश्य पनि दाजु।
0: के अरू के लेख्नु भएको छ?
1: कामना यहाँलाई र बधाई पनि छ। अब उहाँले साथीहरूलाई सम्झनु भएको छ, स्याङ्जाका नरेन्द्र रिमाल, बिरगन्ज गहमा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी, कोहलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ, महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवरा शाही, इलाम बस्ने स्टार अमृत लिम्बु, बेलायतमा बस्नुहुने मेरो पहिलो पत्र मित्र साथी किरण भट्टराई सानुकाजी र ठालुमान मावो, बर्दिया बस्नुहुने पुरानो पत्र मित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटको मित्र राजाराम रायमाझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, राम बहादुर खड्का, ओम मणि सापकोटा, सिमला चिम्सी राई, बिमला याम्फु, पञ्चा खजुम पारघरी, सुनिल निर्दोषी पारघरी, नानु करुणा, सामना तामाङ, दर्पण देवीका रोदुङ, रौथट बस्नुहुने राम पुकार राय, बेलायत बस्नुहुने राजेन्द्र बान्तव राई, छवि थापा, धनवीर पुन, सबिना मगरमा धेरै धेरै सम्झना छ। त्यस्तै गरी धरानको शेखर प्रसाद श्रेष्ठ, पर्साकको अमर निर्दोषमा स्वास्थ्य लाभको कामना गर्दछु भनेर भन्नुभएको छ। र अन्तमा जाँदा जाँदै मीरा राणाले गाउनु भएको तिमीलाई रुवाउने मेरो धोको होइन यस्तै पर्यो जिन्दगीमा भुलको गीत सुनाइदिनु होला, अवस्थ नमस्कार भन्नुभएको छ। अरुण नदीजीले हामीलाई यो पत्र पासीकोट नाराथानबाट लेख्नु भएको थियो।
0: उहाँले सम्झना गर्नुभएका सबैलाई सन्देश पुग्यो होला, रेडियो नेपाल सुन्नुहुन्छ होला, होइन, र कहिले कहिले त हाम्रो पनि सुन्नुभयो भने हाम्रो कार्यक्रमहरू युकेको समय बच्चन होइन यो भन्दै अब हाम्रो मित्रको पत्र सकियो जस्तो लाग्यो. सामग्री उहाँले गरेर यसो कोसीले पठाउनुहुन्छ नि के छ त
1: हजुर आज चाहिँ कुनै पनि सामग्री पठाउनु भएको छैन
0: यो गीत हामी राखिहालौँ है त

0: KBS 골카 라디오.
1: 하죠, 여러분. 불안한 기준으로 라이오기트 미라나 과바즈마 해나 라이오기트 바트네 함이 브레이크 말아야가 되오 브레이크 액션 마네오 대스파지 함이 페리 퍼게가 좀 브레이크 비스마 케바바니 만드는스다
2: 아주 첫두 비스람 맞아요 함이디 요 하브다고 라기 브러시나고 비스에만 설펄거리가 되오
1: 설펄포 오케이 라타바 예스팔리트 브러시나 라크네 퍼니 브러나 마이크 요다 단스 해다 바니 그래 아란네 강거스니 해나 किनभने योभन्दा अगाडिको हप्ता हामीले प्रश्न राखेन भन्नुभयो र तपाईँले भनिदिनुहोस् कस्तो खाले प्रश्न राख्दा ठिक होला
2: हजुर सुरुमा हामीले एउटा कथा सुनेका थियौँ
1: होइन
2: हाम्रा श्रोताले सुरुबाट नै हामीले सुन्दै हुनुहुन्छ भने अवश्य पनि उहाँलाई सम्झना छ र त्यो कथा हामीले कसको राखेका थियौँ त
1: माइकल जोर्डन होइन माइकल जोर्डन विश्व प्रसिद्ध बास्केटबल खेलाडी होइन बिलियनेयर हुनुहुन्छ उहाँको कथा मैले उहाँले आफ्नो साथी आफूभन्दा अलिक सिनियर जसले उहाँलाई बच्चामा अथवा बाल्यकालमा साथ सहयोग र चाहिँ सपोर्ट गरेको भनेर कथा सुनाएको थियौँ त कति कथाहरू नि बहिनी यो अनलाइनमा आउँछ नि कति सही हुन्छ कति गलत भन्न सकिँदैन क्या बहिनी
2: तर
1: जहाँसम्म लाग्छ त्यसमा धेरै सत्यता छ भनेर पनि भनिन्छ होइन र उहाँले चाहिँ आफ्नो पुरानो मित्रलाई चाहिँ एउटा कम्युनिटी स्पोर्ट्स सेन्टर बनाइदिएर त्यहाँ चाहिँ एउटा चाहिँ इक्वल पार्टनरसिप कम्युनिटीको लागि आफू जन्मे हुर्केको कम्युनिटीलाई चाहिँ मद्दत गरेको भन्ने कथा सुनेको थिएँ बहिनी उसमै माइकल जोर्डन सम्बन्धी प्रश्न राखौँ त माइकल जोर्डनलाई कतिले चिन्नुहुन्छ नेपालमा कतिले चिन्नु अर्कै कुरा हो तर बास्केटबलको यानि कि यो खेलको अहिले इतिहासमा चर्चित नामहरू मध्येमा अल टाइम ग्रेट प्लेयरमा उहाँको आउँछ कि बहिनी माइकल जोर्डनको होइन माइकल जोर्डनले धेरै जस्तो ठाउँमा सधैँ होइन कुनै कुनै ठाउँमा उहाँलाई फोर्स गरेर अर्कै जर्सी नम्बर लगाउनु लगाइ रहेछ होइन विभिन्न कारणले तर उहाँले जहिले पनि खेल्दाखेरि उहाँको धेरै जस्तो चाहिँ एउटा नम्बर जर्सी नम्बर हुन्थ्यो म अप्सन दिन्छु है त अप्सन दिन पाइयो नि होइन 32, 23, 45, 33 मध्येबाट छान्नु पर्यो उहाँले धेरै जस्तो आफ्नो खेल जीवनमा प्रोफेसनल करियरमा चाहिँ उहाँले कुन चाहिँ नम्बरको जर्सी लाउनु भयो 32, 23, 33 एउटा प्रश्न है त बहिनी ओके जसले मिलाउनुहुन्छ होइन उहाँले पुरस्कार पाउनुहुन्छ होइन अर्को पनि प्रश्न राखौँ त बहिनी ओके यस्तो प्रश्नहरू थुप्रै आउँछन् होइन ल अब फेरि हाम्रो श्रोताले भन्नु पर्यो उहाँको खेल जीवनमा धेरै जस्तो कुन चाहिँ टिमको लागि उहाँले खेल्नुभयो है दोस्रो प्रश्न है त धेरै म प्रश्न दिन दुइटा मात्र दिन्छु जर्सी नम्बर कुन हो होइन र माइकल जोर्डनले एनबिए करियर खेल्दाखेरि उहाँले लस एन्जलस लेकर्ससँग खेल्नुभयो कि वासिङटन विजार्डसँग खेल्नुभयो कि न्युयोर्क निक्ससँग खेल्नुभयो कि सिकागो बुल्सबाट खेल्नुभयो भन्नु पर्यो होइन मेजोरिटी अफ यो करियर त्यति मात्रै है त बहिनी ल आजको लागि लस एन्जलस लेकर्स वासिङटन विजार्ड्स न्युयोर्क निक्स र चाहिँ सिकागो बुल्सबाट खेल्नुभयो आजको प्रश्न दुईटा माइकल जोर्डन सम्बन्धी यति भन्दै अब हामी पत्रमा जानु कि कता जाने बहिनी
2: हजुर छोटकैमा हामी ठेगाना भन्छौँ दाजु त्यसपछि हामी पत्रतर्फ लाग्छौँ
1: ओके
2: कार्यक्रममा ठेगाना यस प्रकार छ कार्यक्रम पर्सीको सन्देश बिएफएस नेपाल पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 33 364 र 54 33 930
1: ओके ठेगाना पाउनुभयो भने अब प्रश्न यसपालिको त पाइहाल्नु भएको छ होइन अर्को त अर्को पटक दुईटा प्रश्नको जवाफ लिएर आउनुहुन्छ होला भन्दै बहिनी अब पत्रमा स्थान दिने पालो त मेरै आयो जस्तो लाग्यो मलाई होइन छोटो पत्र एलएन ठुले धेरै दिन पछि पो आउनुभयो त उहाँ
2: हजुर उहाँ चाहिँ अहिले घर बनाउने कार्यमा व्यस्त हुनुहुन्छ दाजु उहाँले पनि सुनाकोठी एरियातिर नै घर बनाउँदै हुनुहुन्छ
1: तपाईँको छिमेकी आउनुभएछ
2: र सिङ्गापुरे यता टिम हुनुहुन्छ होइन जो हाम्रो दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ नि नक्कीपोर्टतिर नक्कीपोर्टमा एउटा सिङ्गापुरको रेस्टुरेन्टमा पनि छ
1: मैले सुनेको छु सिङ्गपोली भने चाहिँ हस्पिटल थाहा छ मलाई होइन सिङ्गापुरका दाजुभाइहरूले सबैले मिलाएर खोलेको त्यसमा चाहिँ हामी ब्रिटिस आर्मीको पनि भनौँ न अब रिटायरहरू जान पाउँछ परिवार जान पाउँछ बडो राम्रो छ बहिनी उहाँको ठुलो एकदमै सामुदायिक हस्पिटल एकदम राम्रो पनि गर्नुभएको छ र हाम्रो ब्रिटिस आर्मीका दाजुभाइहरू पनि मैले गएको पाउँछु र उहाँलाई त्यो प्रावधान छ भन्नु पर्यो होइन त्यो सिङ्गापुर रेस्टुरेन्टको बारेमा धेरै सुनेको छु बहिनी गजब छ रे पुरा सिङ्गापुर स्टाइलकै स्वाद आउँछ भनेर सुन्छु म
2: हजुर दाजु म पनि मेरो साथीहरूसँग गएको थिएँ र त्यही मैले जम्का भेट कसलाई गरेँ भन्दाखेरि एलन ठुले दाईलाई
1: ए एलन ठुले जी
2: पनि दाईहरूसँग बसिराख्नु भएको रहेछ है उहाँहरूको सायद त्यहाँ सेयर पनि हो कि जस्तो लाग्छ मलाई हजुर र हामीले चाउमिन मगायौँ दाजु चाउमिन पनि यति मिठो कि त्यो पहिला सेफ चाहिँ सिङ्गापुरबाट नै उहाँहरूले मगाउनु भएको रहेछ होइन अनि उहाँले सिकाएर चाहिँ जानु भएको रहेछ कि अनि नेपालीहरूले पनि अहिले सिङ्गापुर
1: स्टाइलमा होइन बहिनी
2: हजुर हो
1: पुगेको छु एक दुई ताली पुगेको छु
2: हजुर सिङ नै छ नि नाम
1: एनिवे त्यो अब खानपानको कुरा धेरै नगरौँ तर पनि त्यो चाहिँ हाम्रो मिटिङ प्लेस पनि हो होइन हाम्रो रिटायर्डहरू त्यहाँ गए पनि कोही न कोही त चिनियाको भेटले भेटिहाल्छौँ गर्दाखेरि हेलेन ठुले जिल्ला तपाईँले त्यहाँ भेट्नु भएछ अनि पत्र लेख्नुहोस् न दाजु भन्नुभयो कि म पत्र पठाउँछु भन्नुभयो उहाँले
2: हजुर मैले त पत्र भन्दा पनि स्टुडेन्ट नै आउनुहोस् दाजु भनेर भनेको उहाँ चाहिँ अहिले म घर बनाउँदैछु बहिनी अलिक व्यस्त छु भन्नुभयो ल त्यसो भए पत्र भए पनि पठाउनुहोस् इमेलबाट भनेर चाहिँ भनेको थिएँ अनि पठाउनु भएछ
1: ठिक गर्नुभयो उहाँहरू आफ्नो काममा व्यस्त हुन्छ तर पनि त्यति इन्करेज गर्नु नराम्रो होइन किनभने उहाँले आफ्नो साथीभाइलाई सबैलाई सम्मान गर्नु पर्यो उहाँ नै होइन त सिङ्गापुरबाट जिआरयू जानुभएको
2: होइन
1: त अहिले जिआरयूको नाम परिवर्तन भएको छ खैर होइन गोर्खा रिजर्भ युनिटबाट गोर्खा सर्भिस युनिट भनेर जस्तो लाग्छ जे होस् आफ्नो साथीभाइलाई सम्मान गर्नु भएको छ म पत्रतर्फ लागे है त लेख्नुहुन्छ लीलानाथ राई पाङमेली राई होइन त उहाँ
2: हजुर गैरी पाङमा
1: गैरी पाङमा उहाँ लेख्नुहुन्छ संसारभर रहनुभएका परदेशको सन्देश कार्यक्रमका प्रेमी श्रोताहरू मा श्यामु सिङ्यो नमस्ते भन्नुभएको छ बहिनी
2: हजुर लोहराङ भाषामा श्यामु सिङ्यो भनेको चाहिँ
1: नमस्ते अनि लेख्नुहुन्छ कार्यक्रम सञ्चालन मण्डलमा रहनुभएका सम्पूर्ण सदस्यहरूलाई छड्के सलाम टक्कराउँदछु नेपालमा बसी बसी भन्नुभएको छ
2: हजुर अहिले नेपालमा हुनुहुन्छ नेपालको यो आनन्द लिनु भएको छ मौसमको आनन्द लिनु भएको छ अहिले वर्षायाम छ र हाम्रो लीलानाथ दाईलाई कार्यक्रममा स्वागत छ र हामी दुवैजनाको नमस्कार पनि छ
1: यो मौसमको आनन्द लिने क्रममा नि बहिनी हामीलाई चाहिँ हामी सो लकी विथ सिक्स सिजन्स होइन छवटा हाम्रो मौसमहरू आउँछ जाडो गर्मी यताउति सबै आउँछ होइन शरद ऋतु वसन्त ऋतु भनेर भन्छौँ नि हामी तर यो वर्षामा नि बहिनी यदि तपाईँ गहिरी खेतमा बस्नु भएको छ भने चाहिँ गहिरो ठाउँमा बस्नु भएको छ भने नै यो घरमा भेल आउँदाखेरि बाढी पस्दा चाहिँ त्यो जति नरमाइलो के हुँदो रहेछ होइन तपाईँको अब बसेको ठाउँ नै पुरा भिज्ने खानेकुरा भिज्ने होइन त्यो चाहिँ असाध्यै नराम्रो त्यसले गर्दाखेरि ढलको व्यवस्था भए राम्रो भनेर सबैको चाहना छ क्या बहिनी किनभने आजकल पहिला पहिला जस्तो होइन सर पानी परेर जाने होइन खण्ड बृष्टि के बहिनी एक ठाउँमा जोडले पर्यो त्यहाँ तहस नहस गरिदिने अरू ठाउँमा सुक्खा त्यस्तो भएको कारणले गर्दाखेरि मौसम नै के तलमाथि भइरहेको छ गर्दाखेरि कसैको घरमा चाहिँ यसो भेलबाडी नपरोस् नपसोस् हाम्रो शुभकामना त्यही छ अब पत्रतर्फ लागौँ उहाँ भन्नुहुन्छ देश प्रदेशमा रहेका सबै नाता गोतामा भुइँसोरी नमस्ते भन्नुभएको छ बहिनी
2: अब अहिले त बर्खायाम चाहिँ हिलो छ दाजु हिलो हिलो होला फेरि होइन
1: ओके तर पनि त्यो तरिका हो हाम्रो होइन एकदमै आदर गरेको हो नि त होइन मनैबाट तहे दिलबाट फ्रम द बटम अफ माइ हार्ट भन्छ नि होइन त्यस्तै प्रकारको एकदमै 100% नमस्कार भनेको र प्राय सबै प्रदेशको सन्देश प्राय सबै कार्यक्रमहरू प्रदेशको सन्देश सुन्ने गर्दछु र लेख्न पो भुलि हाल्छु भन्नुभएको छ
2: हजुर अब भुल्नु भएन है लीलानाथ दाई
1: र अब तपाईँले इन्करेज गरिदिनु भयो बेला बेलामा आउनुहुन्छ होला नयाँ नयाँ कार्यक्रमको कार्यक्रम प्रेमी श्रोताको सन्देश सुनेर रमाइरहेको छु मित्रहरू लेखिरहनु होला म सुनेर रमाइलो गरिरहनेछु भनेर उहाँले अरूलाई इन्करेज गर्नुभएको छ बहिनी
2: हजुर हजुर अब तपाईँ पनि लेख्नुहोस् हाम्रा अन्य श्रोताले पनि लेख्नुहुनेछ अब लीला दाईको घर बनिसकेपछि हामी अब यहाँ बिएबिएस टिमै जानु पर्ला जस्तो छ दाजु
1: ए हाउस वार्मिङ
2: हजुर हजुर
1: ओके यो पनि राम्रो कुरा हो हजुर होस्, तपाईँले त्यो इन्फर्मेसन दिनुभयो उहाँका सबैले. घर बनाउनु राम्रो कुरा हो नि त बहिनी, होइन? घर बनाउनु, छोराछोरी हुनु, अनि फेरि बिहा हुनु जीवनको रीत नै हो, साइकल हो. यहाँले त्यो गर्नुभएछ भने कार्यक्रम सुन्ने दिन भने आइतबार पर्ने भएकोले फोनको अलार्मद्वारा ठ्याक्कै सङ्केत पाइहाल्छु अनि सुनिहाल्छु भन्नुभएको छ बहिनी. बाह्र बजेको होइन, दिउँसोको 12 बजे. यो लन्च खाएवरी निन्द्रा लाग्ने बेला हो कि बहिनी, होइन? अब रिटायर लाइफमा त्यसले गर्दाखेरि अलार्म लाउनु भयो होला भनेर मेरो अन्दाज हो. भन्दै उहाँ भन्नुहुन्छ, जे जसो भए पनि परदेशीको सन्देश कार्यक्रम परिवारमा आराम रही आरामताको कामना छ र शुभकामना पनि छ. र म लगायत सम्पूर्ण परिवारको तर्फबाट हामी यहाँ सञ्चय कुशली रहेको अवगत गराउँदै आफन्तजनमा सोहीको कामना गर्न चाहन्छु. फुर्सदको समयमा अवश्य बिएबिएसमा झुल्किनेछु भन्नुभएको छ बहिनी.
2: अलिक फुर्सद हुन्छ बहिनी भन्दै हुनुहुन्थ्यो. अब आउनुहुन्छ उहाँ, एकदम स्वागत छ दाजु तपाईँलाई.
1: ओके, अन्तमा तपाईँहरूकै रोजाइमा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिएँ. सिआई यानि कि चिफ इन्सपेक्टर रिटायर्ड धीरनाथ लोहरुङ राई उर्फ एलएन ठुले गैरी पाङमा सङ्कुवा सभा भन्नुभएको छ बहिनी.
2: उफ भन्दाखेरि चाहिँ अलिक कस्तो कस्तो लाग्यो है. तर लिया दाईले हामीलाई बेला बेलामा व्यस्त भए पनि पत्र लेख्नुहुन्छ दाजु, एकदम खुसी लाग्छ. र आज हामीले अत्तर लन्डनैको गीत राखिदिएका छौँ.
1: ल, उहाँलाई यो गीत सुनाऊ. अब जे होस्, उहाँको ठुलो धेरै नाम छ. उहाँ ताइक्वान्डो मास्टर पनि जस्तो लाग्छ मलाई, होइन?
2: एकदमै सही हो दाजु, हजुर.
1: गुरुजी हो नि त, गुरु भनेको हिसाबले होस् गर्नुहुन्छ होला भन्ने आशा गरौँ, होइन? ओके, ल तपाईँलाई गुरुलाई यो गीत सुनाऊ, यानि कि ताइक्वान्डो मास्टर. कति डान हुन्छ मलाई थाहा छैन, आइएम स्योर उहाँले धेरै यसमा आफ्नो प्रभुत्व जमाउनु भयो, अरूलाई सिकाउनु भयो, सिक्नु भयो, डिसिप्लिनमा रहनु भयो र अरूलाई पनि डिसिप्लिनमा राख्नु भएको छ. किनभने यो ताइक्वान्डो खेल भनेको खेल मात्र होइन, जीवन शैली हो बहिनी, होइन? धेरैले यसमा उन्नति प्रगति गर्नुभएको छ, आफ्नो व्यक्तित्व विकास गर्नु पनि भएको छ. अब तपाईँले छान्दिएको गीततर्फ लाग्यो है त.

0: हजुर, मिठो गीत अत्तर लन्डनैको गीत चाहिँ लीला जीको लागि तपाईँले राखिदिनु भयो. अत्तर त फ्रान्सको पोर्ट फेमस हो तपाईँ नि,
1: होइन? एकदमै लीला दाई सिङ्गापुरे भएको कारणले गर्दा, सिङ्गापुर आर्मी पुलिस भएको कारणले गर्दाखेरि अत्तर सिङ्गापुरको भन्नुपर्छ.
0: सिङ्गापुरको हो, ओके. तर अहिले फेरि नयाँ अत्तरको कुरा छ, झामझाम ब्रदर्सको कुरा सुन्नु भएको छ बहिनी? झामझामको निकै आइरहेको छ.
1: हजुर हजुर,
0: मध्यपुरबाट नेपालतिर आउँदै हुनुहुन्छ भनेर कुरा कता कता सुनेको थिएँ, होइन? निकै फेमस हुँदो रहेछ. खैर, छोडिदिउँ. अब हामी कसो कुराकानी गर्ने बहिनी?
1: हजुर, अब हामी प्युठान तर्फ लाग्दैछौँ दाजु.
0: ल त, पहिला तपाईँ जानुहोस्, त्यसपछि म आउँछु.
1: हुन्छ हुन्छ,
0: ल बोलिहाल्नुहोस्.
1: प्युठानमा हाम्री दिदी हुनुहुन्छ, गोमा जीसी. गोमा दिदी नमस्ते.
2: नमस्ते.
1: सन्चै हुनुहुन्छ गोमा दिदी?
2: हजुर सन्चै छु. हजुर
1: सन्चै, हजुर हामी सबैजना सन्चै छौँ. र यहाँ हामीसँग विनोद सर पनि हुनुहुन्छ, है?
0: हजुर गोमाजी नमस्ते, स्वागत छ हजुरलाई हाम्रो यो कार्यक्रम. तपाईँसँग त झन्डै एक वर्ष अगाडि बोलेको जस्तो, कुराकानी गरे जस्तो लाग्यो मलाई. आरामै हुनुहुन्छ? अनि अहिले प्युठानमै? अघि हामीले कुरा गरेका थियौँ, अब धान रोपाइ सक्यो, अब गोडमेल गर्ने बेला भयो, त्यहाँको झार सफा गर्ने बेला भयो भनेर हामीले कुरा गरेका थियौँ. प्युठानमा चाहिँ के भइरहेको छ? सबभन्दा पहिला रोपाई कस्तो भयो? सुरु सुरुमा पानी त्यति परेन क्यारे, होइन? पछिबाट पर्यो. जे होस्, रोपाई चाहिँ सबै ठाउँमा भयो. अनि अहिले कति कति ठुलो भएको छ त? अब गोडमेल गर्ने बेला भयो त धान? ए, सकिसक्यो. ओके, उसमै त अब तिजको लागि तयारी होला नि, होइन र?
1: अनि यो मकैको कुरा गरेको थिएँ कि दाजु मैले अफ एयरमा, है? गोमा दिदीसँग कुरा गर्दाखेरि यता त भर्खरै हरियो भएको छ, अब हरियो मकै पोलेर र उसनेर खाने बेला भएको छ भन्दै हुनुहुन्थ्यो. कति अलिक ढिलो रहेछ, होइन गोमा दिदी?
2: हजुर, हाम्रो अलिक ढिलो पनि भयो, अहिले पानी नपरेको कारणले पनि अलिक ढिलो भयो.
1: लेकमा चाहिँ अब अलि मकै सुकिसकेको अवस्था छ, है?
0: काठमाडौँमा चाहिँ हरियो मकै दुधे मकै खाइसक्यो, है? छैन, अहिले पोलेर खाने मात्रै छ.
2: सकियो
0: र ल त, अब आज यहाँलाई चाहिँ कन्ट्याक्ट गर्नुको मुख्य उद्देश्य हजुरको छोरा, होइन, मौसम जीसी, होइन, कहाँ हुनुहुन्छ अहिले? उहाँको ट्रेनिङ सकेर पल्टनमा गइसक्नु भएको छ, कहाँ जानु भएको छ? बेलायतमै हो, युकेमै.
1: गोमा दिदीले पोहोर पनि हामीसँग कुराकानी गर्नु भएको थियो, है दाजु? र हाम्रो मौसम भाइको जन्मदिन भने आइतबार परेको छ, है? 16 अगस्तको दिनमा परेको छ, जुन चाहिँ आइतबार पर्छ. अब उहाँलाई, हाम्रो भाइलाई, हाम्रो गोमा दिदीले आशीर्वाद र शुभकामना दिन्छु भनेर भन्नुभएको छ. गोमा दिदी, छोरालाई के भन्नुहुन्छ?
2: मेरो छोरालाई जन्मदिनको लाख लाख शुभकामना छ. जहाँ जे गए पनि केही नहोस्,
0: उन्नति प्रगति होस्, ट्रेनिङ राम्रो होस्, पढाइ राम्रो होस्, किनभने हामीले हो नि, हामीले के भन्न चाहन्छौँ भने पल्टनमा गएपछि त पढ्नै पर्दैन भन्छौँ, झन् बढी पढ्नु पर्छ. हो नि, आज हाम्रो पाला त हामी त बिहान 4 बजे उठ्नु पर्थ्यो, हगि? हामी पहिला पहिला भनौँ न, हामी आउँदाखेरि लाउरेले कति तोला सुन ल्यायो भनेर सोध्थे के, होइन? त्यो जमाना गयो. आफ्नो जिन्दगी कसरी बनाएको छ, कति के गर्यो, आफ्नो उन्नति प्रगति के गर्यो भनेर सोध्छौ के बहिनी, होइन? त्यसले गर्दाखेरि हाम्रो तर्फबाट पनि बाबु र बाबुको सम्पूर्ण साथीहरू, मौसम र उसको ब्याची सबैलाई चाहिँ हाम्रो तर्फबाट शुभकामना, है? गीत चाहिँ बहिनीले तपाईँको निम्ति राखिदिनुहुन्छ, दसैँ छेक तपाईँलाई कन्ट्याक्ट गर्छौँ, हगि? अनि दसैँमा मिठो गरेर शुभकामना दिनुहोस्, है? हस्, नमस्कार.
1: नमस्कार, बाइ बाइ दिदी.
3: बीएफपीएस गोर्खा रेडियो.
1: हजुर आजको प्रश्न हामी दोहोऱ्याउँछौँ त्यसपछि बिदा पनि माग्छौँ र गुमा दिदी लगायत हाम्रो भाइ बद्दे बोय भन्नुपर्छ मौसम जीसी भाइ है उहाँको लागि हामी मिठो गीत सुनाउँछौँ दाजु
0: हजुर खास त आदि श्रोताहरू पल्टनको कुरा यस्तै हुन्छ पल्टनको ट्रेनिङ लवाई खवाई उठबास होइन हाम्रो आफ्नै प्रकारको हुन्छ कतिले बुझ्नुहुन्छ कतिले बुझ्नुहुन्न रेडियो सुन्नेले चाहिँ हाम्रो यस्तै तरिका हो भनेर बुझ्नुहुन्छ होइन र यो हाम्रो जीवनशैली हो भन्नुपर्छ हस् त आजको यो विषयबाट सञ्चालक विनोद फेरि अर्को हप्ता आउने बाचा गर्दै बिदाको अनुमति चाहन्छ मलाई बिदा दिनुहोस् नमस्ते शुभ दिन बाबाई
1: प्रश्न एकचोटि दोहोऱ्याउन चाहन्छु संसारको नम्बर एक बास्केटबल खेलाडी माइकल जोर्डनले धेरै जसो आफ्नो खेल जीवनमा कति नम्बरको जर्सी लगाउनु भयो अप्सन्सहरू छन् 32, 23, 45 र 33 माइकल जोर्डनले धेरै जसो कुन टिमको लागि खेल खेल्नुभयो यो पनि अर्को प्रश्न छ यी दुई प्रश्नको उत्तर हामीलाई फोन गरेर भन्नुहोला सोमबार बिहान 11 बजेबाट मङ्गलबार बेलुकी 5 बजेसम्म यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु नमस्ते शुभ दिन बाबाई
3: सैन्य समुदायमा बिलाइन भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफपीएस यो बीएफपीएस गोर्खा रेडियो हो
4: हाल बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मध्य प्रदेशका एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको विभागले जनाएको छ नेपाल आयल निगमले ग्यास नहुँदा शास्ती खेपेका नागरिकलाई भन्दै आज पनि काठमाडौँका 7 ठाउँबाट ग्यास दिएको छ आज पशु सेवा शाखा चपली बुढानी लकन्छ राधास्वामी किर्तिपुर नयाँ बजार जुडो हल परिसर तारकेश्वर नगरपालिका परिसर चन्द्रागिरी नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट निगमले ग्यास बिक्री गरेको हो ती ठाउँबाट फरक फरक ब्रान्डका ग्यास उपलब्ध गराएको निगमले जनाएको छ निगमले यसअघि टेकुबाट मात्र ग्यास दिँदै आएको थियो ग्यास पाइने भएपछि निगमले तोकेका ठाउँमा ग्यास लिन आज पनि बिहानदेखि सर्वसाधारणको भीड लागेको थियो निगमले बिहान 11 बजेदेखि साँझ 6 बजेसम्म ग्यास बिक्री गरेको हो निगमले ग्यास किन्न आउने उपभोक्ताले अनिवार्य नागरिकता वा अन्य परिचय पत्र साथमा ल्याउन सूचना जारी गरेको छ उता ग्यास विक्रेता महासंघले खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ महासंघले विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम वाणिज्य मन्त्रालय र सरकारका अन्य निकायहरू समस्या समाधान गर्नुको साटो अनावश्यक प्रचारबाजीमा लागेको दावी गरेको हो विगत 4 महिनामा करिब 60,000 मेट्रिक टन ग्यास कम आयात गरिएको भन्दै महासंघले आयातमा आएको यो ठूलो गिरावटले नै बजार

0: औं महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कांग्रेस संस्थापन इतर पक्षले अस्ति शुक्रबार काठमाडौँमा शुरू गरेको बेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका पाँचवटै प्रतिवेदन पारित सहित पाँच बुँदे निर्णय गर्दै आज भेला सम्पन्न भएको हो। सम्मेलनले बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। सम्मेलनले पन्ध्रौं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप देउबाको निर्देशनमा राष्ट्रिय भेलाका संयोजक शशांक कोइरालाले गर्ने भनेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताउनु भएको छ। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकिलिएको दावी गर्नुभएको हो।
1: एउटा कठपुतली सरकार, नकली असंवैधानिक सरकार बनाएर त्यसले चुनाव गराएर सब कब्जा सब्जा गरेर बोल्न नसक्ने स्थिति बनाएर 3 घन्टा नभइकन उड्ने रङ लगाएर यस्ता धेरै तमासा एउटा नकली चुनावबाट सरकार बनाइयो। कहिल्यै ननाचेको मान्छेलाई यसले त राम्रो नाच्छ भनेर चाहिँ नचाउँदाखेरि हुन्छ? डान्सरै चाहिन्छ नि, नाच्न त सिकेकै मान्छे चाहिन्छ नि त।
0: सरकार र लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समिति बीच 7 बुँदे सहमति भएको छ। यो सँगै लामो समयदेखि आन्दोलनरत पीड़ितले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम स्थगन गरेको जानकारी दिएको हो। सरकार र आन्दोलन समितिबीच लघुवित्त वित्तीय संस्थाका सदस्य तथा ऋणीका समस्या समाधानका लागि उच्च लघुवित्त वित्तीय संस्था समस्या समाधान समिति गठन गर्ने सहमति गरिएको छ। समितिको कार्यादेश तयार गर्दा सरकारवाला समूहबाट समेत सुझाव लिनुपर्ने सहमतिमा उल्लेख छ। समस्यामा परेका लघुवित्त ऋणीको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्न कालो सूची तथा धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्न र कर्जा मिनाहा सम्बन्धी मागमा तथ्याङ्क विश्लेषण गरी कार्यान्वयन योग्य विकल्पसहित प्रतिवेदन तयार गरिने समेत सहमतिमा उल्लेख गरिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।

नमस्कार, बीएबीएस गरखा रेडियोबाट सधैँ आज पनि कार्यक्रम त्रिवेणीमा हामी मिठा मिठा गीतहरू सुन्नेछौ। गीतहरूको साथमा यहाँहरूले सुन्न सक्नुहुनेछ वान आरजेआरमा सम्पन्न भएको इन्टेक कपको रिजल्ट अथवा इन्टेक कपमा भएका केही रिपोर्टहरू पनि हामी तपाईँहरूको साथमा सुनाउने नै छौं। यस पटक भने इन्टेक 2023 विनर हुन सफल भएको छ। अब हामी सुनौ टीका रामजाली र टोप शाही समुद्रको स्वरमा रहेको यो गीत।

0: हजुर आदरणीय श्रोताहरू, म अहिले वान आर्जरको फुटबल पिचमा छु। वान आर्जरको मोस्ट प्रेस्टिजियस स्पोर्टिङ कम्पिटिसन द इन्टेक कप 2026 वान आर्जरको सर जुन मोर ब्यारेक्सको यो फुटबल पिचमा सम्पन्न भइसकेको छ। म बिहानै मर्निङ ड्युटी आउँदा नै यहाँ चहल पहल सुरु भइसकेको थियो र यो वर्ष भने इन्टेक कप 2026 रन गरिराख्नु भएको छ, अथवा यस इभेन्टको ओर्गनाइजर इन्टेक 17 हाम्रो कोपरल नवीन थापा भाइ हुनुहुन्छ। भाइ, तपाईँलाई बिएबिएस गर्खरी रेडियोमा वेलकम छ।
1: थ्याङ्क यू सो मच दिदी, नमस्ते। अनि तपाईँलाई थ्याङ्क यू सो मच फर कमिङ टुडे दिदी।
0: एन्युअल प्रोग्राम हो तपाईँहरूको यो स्पोर्ट इभेन्ट वान आर्जरमा, डिफरेन्ट इन्टेकले भनौँ न, जुन इन्टेक विनर हुन्छ त्यस इन्टेकले नै हरेक वर्ष होस्ट गर्छ र यो वर्ष तपाईँहरूले गर्दै हुनुहुन्छ, यसको मेन उद्देश्यको बारेमा बताइदिनुहोस् न।
1: यसको मेन उद्देश्य भन्नुपर्दा चाहिँ दिदी, इन्टेक कप भन्ने बित्तिकै अब हाम्रो वान आर्जरमा हुनुभएको जति पनि इन्टेकहरू हुनुहुन्छ उहाँहरू चाहिँ जुन इन्टेकले पहिला जितेको छ अर्गनाइज गर्ने वान डे इभेन्ट हो, अनि त्यो दिनमा चाहिँ सबैजना आउनुहुन्छ र एउटा इन्टेक कप ट्रफीको लागि चाहिँ उनीहरू चाहिँ कम्पिट चाहिँ गर्नुहुन्छ। अनि यसले चाहिँ डेफिनेटली सबैजनालाई एक ठाउँमा ल्याउने अनि हाम्रो चाहिँ टिम कोहिजन एकदम यसले चाहिँ राम्रो सपोर्ट गर्छ जस्तो लाग्छ दिदी।
0: पक्कै पनि नेक्स्ट इयर तपाईँहरूको नेपाल कपको लागि पनि क्यापेबल छ अथवा को राम्रो स्पोर्ट्स प्लेयर छ भनेर त्यो पनि थाहा पाउन सकिन्छ होला, होइन नवीन भाइ?
1: हजुर, एकदमै दिदी। किन भन्दाखेरि अब यस वर्ष हामीले नेपाल कप जित्न पनि सफल भयो वान आजियरले, अनि डेफिनेटली यहाँ खेल्ने कति भाइहरू हुनुहुन्छ, गुरुजीहरू हुनुहुन्छ, उहाँहरू नेपाल कप टिमबाट पनि पर्नुहुन्छ र अझै नेक्स्ट इयर चाहिँ योभन्दा राम्रो टिमहरू बनाउनको लागि नेपाल कपको ओआइसी टुआइसी गुरुजी अनि साहबहरूलाई चाहिँ एकदम सहयोग चाहिँ गर्छ यो इन्टेक कपले चाहिँ दिदी।
0: इन्टेक 17 यस कार्यक्रमलाई होस्ट गर्ने ओआइसी हुनुहुन्छ हाम्रो कोपरल नवीन भाइ, म उहाँसँग कुराकानी गरिरहेको छु। यस वर्ष यो इन्टेक कप 2026 खेल्नको लागि कतिवटा इन्टेकले भाग लिनु भएको थियो भाइ?
1: यस वर्ष चाहिँ टोटल चाहिँ 15 टिम थियो दिदी हाम्रो रेजिमेन्टभित्रबाट चाहिँ, अनि उहाँहरूले चाहिँ टिम सब्मिसन चाहिँ गर्नुभएको थियो, अनि उहाँहरू नै चाहिँ आज चाहिँ टोटल चाहिँ हामीले 15 टिमलाई चाहिँ खेलाइएको चाहिँ थियो दिदी इन्टेक कपमा चाहिँ।
0: है, 15 टिमलाई कतिवटा पिचमा खेलाउनु भएको थियो? सबैभन्दा पहिला त यसको फिक्सरको बारेमा बताइदिनुहोस् न
1: दिदी। इनिसियलमा चाहिँ 16 भनेर चाहिँ आएको थियो, पछि अलिकति चेन्ज भयो डिफ्रेन्ट रिजनले गर्दा चाहिँ, पर्सनल कमिटमेन्टले गर्दाखेरि चाहिँ हामी 15 चाहिँ गयो। त्यसपछि हाम्रो स्पोर्ट आइसी हाम्रो इन्टेकको चाहिँ लास्ट कपरल अनिल नम्बरले चाहिँ म्याच फिक्सर चाहिँ गर्नुभयो बटालियनमा। त्यसपछि हामीले चाहिँ 3 डिफ्रेन्ट ग्रुपहरू चाहिँ डिभाइड गरेर 3 डिफ्रेन्ट पिचहरू चाहिँ एलोकेट गरेर सोही म्याच फिक्सर अनुसार चाहिँ आज चाहिँ खेलाइएको चाहिँ थियो दिदी।
0: यति धेरै टिमहरूलाई खेलाउनको लागि वान डे टुर्नामेन्ट हो, होइन, लाइन्सम्यान रेफ्रीहरू बाहिरबाट हायर गर्नु परेको थियो कि इन बिट्विन बटालियनभित्रबाट नै उहाँहरूले हेल्प गर्नुभएको थियो?
1: हजुर दिदी, यो चाहिँ एकदमै अप्ठ्यारो कुरा हो, किन भन्दाखेरि एउटै पल्टनभित्र चाहिँ अब त्यति धेरै हामीले सबै गेमको लागि पुग्ने रेफ्रीहरू पाउन एकदम साह्रो पनि पर्छ। यो 9 साइड भएको कारणले गर्दा हामीलाई लाइन्सम्यान चाहिँ चाहिन्थेन दिदी, तर रेफ्रीहरू चाहिँ हामीले रेजिमेन्टमा नै हुनुभएको चाहिँ क्वालिफाइड रेफ्री भएको गुरुजीहरूलाई चाहिँ हामीले रिक्वेस्ट गरेर उहाँहरूले चाहिँ आज सपोर्ट गर्नुभएको थियो दिदी।
0: तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ नवीन भाइ?
1: म पर्सनली चाहिँ फुटबल चाहिँ खेल्दिनँ टु बी अनेस्ट दिदी, म नर्मल कम्पनीको नर्मल गेमहरूमा मात्र खेल्छु, तर आज इन्टेकको चाहिँ म पिएमसी भएको रिजनले गर्दा चाहिँ हजुर म चाहिँ एज अ वाइसी चाहिँ यो इन्टेक कप दिदी। हजुर,
0: इभेन्टहरू अर्गनाइज गर्न विशेष गरेर तपाईँहरूको त मेन जिम्मेवारी भयो, अनि इन्टेकले पनि तपाईँहरूलाई हेल्प गर्नुभएको थियो?
1: यो चाहिँ कस्तो भयो भन्दाखेरि दिदी, निकै लामो ग्याप भएको थियो 2019 चाहिँ अहिले 2026 आउँदाखेरि, हामीले 2019 जितेपछि हामीले रन गर्ने धेरै कोसिस गऱ्यौँ तर विभिन्न कारणहरूले गर्दा चाहिँ हामीले रन गर्ने अपर्च्युनिटी चाहिँ पाएनौँ। तर यहाँ आइसकेपछि हाम्रो गोर्खा मेजर साहब मेजर बविन्द्र साहब उहाँले अनि प्लस हाम्रो कपरोल्स क्लबको पिसिसी साहब कपरोल सन्तोष गुरुजी उहाँहरूको डाइरेक्सन सपोर्ट स्पेसली चाहिँ एकदम राम्रो कोअर्डिनेसनले गर्दा चाहिँ हामीले चाहिँ यो इयर चाहिँ रन गर्न चाहिँ सफल चाहिँ भयो दिदी।
0: फुटबल पिचभरि मैले धेरै दर्शकहरू देखेको छु, तपाईँ एज अ ओवाइसी पनि हुनुहुन्छ, यहाँले अब अभियसली नोटिस पनि गरिराख्नु भएको छ, ओभरअल दर्शकहरू भनौँ न, यो एभ्री इन्टेकको अनि फ्यामिली चिल्ड्रेन्सहरू पनि यहाँ अब फुड स्टलहरू मैले देखिरहेको छु, अनि आइसक्रिम भ्यान अनि त्यस्तै गरी बाउन्सी क्यासलहरू पनि छ बच्चाहरूको लागि, कति जति दर्शकहरूको सहभागिता रहेको थियो नवीन भाइ?
1: ठ्याक्कै यति नै भन्दा पनि दिदी मेरो अनुमानमा चाहिँ करिब 300 चाहिँ धेरै नै थियो। एभ्री इन्टेकको सबै प्लेयरहरू उहाँको सपोर्टरहरूदेखि लिएर हाम्रो फ्यामिलीज दिदी बहिनीहरू प्लस बस हाम्रो साहबहरू गुरुजीहरू आउनुभएको कारणले गर्दा चाहिँ मेरो अनुमानमा चाहिँ 300 भन्दा चाहिँ धेरै मान्छेहरू छ अलिकति पिक टाइममा दिउँसोको टाइममा चाहिँ त्यति मान्छेहरू चाहिँ आउनु चाहिँ भएको थियो दिदी आज चाहिँ हजुर
0: नवीन भाइ एज अ होस्ट वान डे फुटबल टुर्नामेन्टको इन्टेक कपको ओआइसी हुनुहुन्छ र अन्तमा के भन्न चाहनुहुन्छ
1: अन्तमा चाहिँ दिदी अब जति पनि ग्याप भयो पहिला चाहिँ हाम्रो 2019 2026 आउँदाखेरि अब त्यो ग्याप चाहिँ नरहेकन चाहिँ आउने वर्षहरूमा चाहिँ यसलाई चाहिँ हामीले कन्टिन्यू गर्न सक्यौँ भने चाहिँ जस्तो नेपाल कपको लागि चाहिने हामीले प्लेयर्सहरू आइडेन्टिफाई गर्नेदेखि लिएर एट द एन्डमा चाहिँ यसको मेन एम भनेकै सबैजनालाई चाहिँ एकै ठाउँमा ल्याएर चाहिँ टिम कोहिजनहरू हाम्रो चाहिँ मोरालहरू बुस्ट गर्ने कुरामा चाहिँ एकदम हेल्प गर्ने भएको कारणले गर्दा चाहिँ कन्टिन्यू चाहिँ हामीले चाहिँ गर्नु चाहिँ पर्छ भन्ने चाहिँ मेरो चाहिँ फाइनल चाहिँ छ दिदी हजुर
0: अवश्य तपाईँ व्यस्त व्यस्त हुनुहुन्छ र तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच
1: थ्याङ्क यू सो मच दिदी सबैभन्दा थ्याङ्क यू छ तपाईँलाई आज आइदिनु भयो अनि यो कभरेज गरिदिनु भयो यो नै एकदम इम्पोर्टेन्ट हो अलवेज बिआइबिएसले चाहिँ हामीलाई जति पनि सपोर्ट गरिरहेको छ त्यसको लागि तपाईँ अनि तपाईँको टिम सबैजनालाई चाहिँ थ्याङ्क यू सो मच चाहिँ भन्न चाहन्छु दिदी
0: भाइ यो हाम्रो खुसीको कुरा हो थ्याङ्क यू
1: सो मच दिदी

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स.gov.au बीएफबीएस गोर्खा रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाउँ। इन्टेक कप वान आरजेयरमा भएको इन्टेक कप 2026मा तयार पारिएको रिपोर्ट अब हामी सुनौ। अब भने हामी कोप्रल वीरेन्द्र लिम्बु भाइसँग कुराकानी गर्दैछौ। ट्रफीदेखि लिएर क्यास प्राइजको लागि पनि उहाँले व्यवस्था गरिराख्नु भएको छ। र भाइ, तपाईँ एज अ ट्रेजरर, तपाईँले जति पनि ट्रफी भनौ न, अब यो विशेष गरेर तपाईँहरूले यो प्राइज पनि एकदमै अट्र्याक्टिभ छ भनौँ, होइन, इन्ट्रेस्टिङ छ, यो प्राइज सङ्कलन गर्नको लागि भनौँ न, यो फन्ड रेजिङ कहाँ कसरी गर्नुभयो भाइ?
1: हजुर दिदी, यसको लागि चाहिँ हाम्रो इन्टेक्स 17 चाहिँ मैले चाहिँ सकभर चाहिँ मैले स्पोन्सरसिप खोज्ने ट्राई गरेको छु र म केही समयपछि मैले सम्पूर्ण स्पोन्सरसिपहरूको म एकचोटि नाम पनि लिन चाहन्छु। र हामीले यसमा चाहिँ टिम इन्ट्री गरेको छौँ, हामीले 15 त्यहाँबाट टिम इन्ट्री बाबत केही रकम उठेको थियो र बाँकी रहेको केही रकमहरू चाहिँ हामीले स्पोन्सरसिपबाट पाएको छौँ र त्यसरी गर्दा चाहिँ हामीले चाहिँ अहिले फाइनेन्स मिलाइरहेको छौँ यो इन्टेक कप 2026 लागि।
0: फर्स्ट प्राइज र त्यस्तै गरी इन्डिभिजुअल प्राइजहरू के के छन्?
1: इन्डिभिजुअल प्राइजको लागि चाहिँ 3 डिफ्रेन्ट क्याटेगोरीमा चाहिँ इन्डिभिजुअल प्राइज छ, त्यो चाहिँ बेस्ट एउटा सिङ्गल पर्सनको लागि, अनि अब टिम ट्रफी पनि रहेको छ, त्यो पनि इन्डिभिजुअलको लागि, विनर र रनर अपको लागि, र विनरले चाहिँ तपाईँको मेन रनिङ सिल्ड ट्रफी पनि छ। त्यसको साथसाथै हामीसँग चाहिँ क्यास प्राइज पनि रहेको छ, जुन चाहिँ विनरको लागि 1500 pounds र रनर अपको लागि 700 pounds रहेको छ।
0: इन्ट्रेस्टिङ, यो प्राइज कसले पाउनुहुन्छ एकैछिनमा हामी थाहा पाउनेछौँ। र तपाईँको अनुभवमा COVID-19 चाहिँ अहिले मात्रै तपाईँहरू खेल्दै हुनुहुन्छ र यति लामो ग्यापमा तपाईँहरूले यो पहिलोपटक रन गर्दै हुनुहुन्छ भाइ, तपाईँको अनुभव कस्तो रह्यो?
1: हाम्रो पनि यो फर्स्ट टाइम भएको कारणले गर्दाखेरि चाहिँ क्वाइट च्यालेन्जिङ, किनभने तपाईँको 8-9 ग्याप भइसकेको छ, किनभने 8-9 अगाडि भएको थियो, त्यो कारणले गर्दाखेरि हामीलाई चाहिँ फर्स्ट टाइम गर्दाखेरि क्वाइट च्यालेन्जिङ, तर अब एज अ टिमवर्क अब बिल्ड अप सबै कुराहरू गर्दै गर्दाखेरि अहिले चाहिँ सहज भएको छ आजको दिनसम्म आउँदाखेरि।
0: स्पोन्सरसिप तपाईँलाई हेल्प गर्ने को को हुनुहुन्छ?
1: हजुर, अब फर्स्ट अफ अल चाहिँ हाम्रै आफ्नै पल्टन फर्स्ट बटालियन रोयल गोर्खा एयरफोर्स 1RGR बाट चाहिँ हाम्रो इन्टेक पिआरआई फन्डबाट चाहिँ हाम्रो जिएम साहबको थ्रुबाट चाहिँ हामीले केही रकम पायौँ। र तपाईँलाई बाहिर सिभिज स्टेटबाट चाहिँ सोध्नु पर्दा भन्नु पर्दाखेरि चाहिँ हाम्रो चाहिँ मिलिट्री स्टोर बाट भएको छ, अनि चौतारी रियल इस्टेट, अनि गोर्खा हिल, अनि तपाईँको नेपाली किचन, अनि हिमालयन क्याफे, यतिबाट चाहिँ हामीलाई चाहिँ बाहिरबाट चाहिँ स्पोन्सरसिप प्राप्त भएको छ।
0: नेक्स्ट इयर होस्ट गर्ने जो विनर बन्नुहुन्छ उहाँहरूलाई के टिप्स छ तपाईँको तर्फबाट?
1: तपाईँको अब जो पनि विनर हुनुहुन्छ, अब नर्मल आजको जति पनि कुराहरूबाट तपाईँहरूले देखिसक्नु भएको छ, यहीँबाट सिक्ने, अब हामीबाट केही कमी कमजोरी भएको छ अब भने चाहिँ हामीले चाहिँ त्यो पोइन्ट्सहरू चाहिँ उहाँहरूलाई पास गर्छौँ र भरसक योभन्दा चाहिँ अझै राम्रो बनाउनु हुन्छ होला भन्ने आशा छ आजको विनरले। सेम टाइम मैले दिदी मैले अघि एउटा स्पोन्सरसिप छुट्याएँ, हाम्रो लेमन लिफले पनि हामीलाई चाहिँ स्पोन्सरसिप गर्नुभएको दिदी, जस अब नेक्स्ट इयरको लागि चाहिँ जस विनरलाई चाहिँ हामी जस अब गुड लक, बेस्ट अफ लक भन्न चाहन्छौँ र योभन्दा धमाकेदार प्रस्तुत गर्नु हुन्छ होला भन्ने हामी एक्सपेक्टेसन पनि राख्छौँ इन्टेक 17 तर्फबाट।
0: ओके, एकैछिनपछि हामी रिजल्ट थाहा पाउनेछौँ, अहिलेको लागि भने हामी साङ्गीतिक विश्राम लिउँ। वीरेन्द्र भाइ, थ्याङ्क यू भेरी मच।
1: हजुर हुन्छ, थ्याङ्क यू दिदी।

0: हजुर आदरणीय श्रोताहरू, म वान आर्जेरको फुटबल पिचमा छु र यति बेला इन्टेक 17 होस्ट गरिराख्नु भएको यो वान डे फुटबल टुर्नामेन्ट अथवा इन्टेक कपको लागि इन्टेक 17 2IC हुनुहुन्छ कोप्रल विवेक योञ्जन भाइ। भाइ, तपाईँको ओभरअल अनुभव भनौँ न, यो वर्ष तपाईँहरूको इन्टेकले रन गरिराख्नु भएको यो इन्टेक कप, तपाईँको अनुभव कस्तो रह्यो?
1: थ्याङ्क यू सो मच दिदी, फर्स्ट थिङ फर्स्ट क्वेसनको लागि। एक्सपिरियन्स अनुसारले र अनुभव अनुसारले चाहिँ इट्स अ न्यू एक्सपिरियन्स फर अस इन्टेक 17 टु अर्गनाइज यत्रो ठुलो इभेन्ट जहाँ चाहिँ 15 टिमले चाहिँ पार्टिसिपेट गरेको थियो, अनि सोफार चाहिँ सेमी फाइनलतिर हामी पुगिसकेका छौँ। सोफार चाहिँ विदाउट एनी इन्जुरिज हामीले चाहिँ सोफार कन्डक्ट गर्न एकदम सफल हुँदा चाहिँ एकदमै खुसी छु दिदी। अनि अन टप अफ द्याट हाम्रो चाहिँ एकदम खुसी चाहिँ केमा छौँ भने चाहिँ सम्पूर्ण इन्टेकको गुर्जी नम्बरी भाइहरू चाहिँ नट ओन्ली इन बटालियनमा हुनुभएको, अहिले जति पनि इआरईमा हुनुहुन्छ उहाँहरू एज अ वान आउनु भएर चाहिँ गेममा पार्टिसिपेट हुनुहुँदा चाहिँ एकदमै खुसी छु, अनि थ्याङ्क्स टु अल अफ देम। हाम्रो इभन हाम्रो दिदीबहिनीहरूको फुडतिरको सपोर्ट, अनि हाम्रो नम्बरीहरूले ड्रिङ्क्स आइसक्रिम भ्यान एन्ड एभ्रिथिङ गर्न पाउँदा चाहिँ एउटा न्यू एक्सपिरियन्स, अनि आई थिङ्क इट विल हेल्प अस इन आवर करियर एज वेल दिदी।
0: तपाईँ पनि फुटबल खेल्नुहुन्छ विवेक भाइ?
1: म खेल्न चाहिँ खेल्छु दिदी, तर मेरो नम्बरीहरू जतिको चाहिँ खेल्दिनँ म चाहिँ त्यही हो दिदी।
0: ओके, अनि आज अभियसली तपाईँहरू अर्गनाइजर टिम भएको हुनाले होइन खेल्ने मौका त कतिको पाउनु भयो
1: दिदी? खेल्न चाहिँ हाम्रो एउटा सेट टिम छ, हरेक इन्टेकको चाहिँ हामीले चाहिँ 15 सेट प्लेयर अलरेडी नोमिनेट अनि डिक्लेरेसन गरेर फर्स्टमै उठाइसकेको थियौँ, अनि हाम्रो चाहिँ सेट टिम थियो, त्यही कारणले हाम्रो अर्गनाइजरमा ओआइसी म 2IC अनि हाम्रो सेक्रेटरी नम्बरी चाहिँ हामी चाहिँ फुल अन फोकस चाहिँ अर्गनाइजिङतिर गरियो दिदी।
0: अवश्य यसले गर्दा नै सफलतापूर्वक एकदमै सम्पन्न भइसकेको छ, र तपाईँले भने जस्तै अब भने क्वार्टर फाइनल सकेर हामी सेमी फाइनलतर्फ आइरहेका छौँ, अहिले कुन कुन टिमहरू पढ्नु भएको छ सेमी फाइनलमा विवेक भाइ?
1: हजुर दिदी, सेमी फाइनलमा चाहिँ इन्टेक 23, इन्टेक 2019 अनि इन्टेक 2016 अनि इन्टेक 2025 पुग्न सफल भएको छ दिदी। अब वी आर लुकिङ फर विनर।
0: अवश्य भाइ, तपाईँ अझै व्यस्त हुनुहुन्छ, तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच। र यो वर्ष भने इन्टेक 17 कहाँसम्म पुग्न सफल भएको थियो
1: दिदी? हामी चाहिँ क्वार्टर फाइनलसम्म चाहिँ थ्रु हुन सक्यौँ, तर क्वार्टर फाइनलमा चाहिँ अनफर्चुनेटली हाम्रो टिम पास हुन सकेन। रिजन बिहाइन्ड चाहिँ हामी पहिला पनि भनेको, हामी चाहिँ अर्गनाइजतिर एकदम फोकस छौँ, अनि त्यही कारणले हामीले सेट प्लेयर एकदम मिनिमम चाहिँ युज गरेर हामीले प्रोग्रेस गर्दै थियौँ। त्यही हो दिदी, अर्गनाइजिङ चाहिँ हाम्रो मेन प्रायोरिटी।
0: अवश्य अर्गनाइजिङ चाहिँ तपाईँको मेन प्रायोरिटी भयो। म्याचमा तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
1: म चाहिँ राइट ब्याक दिदी।
0: ओके, दैट्स गुड। नेपाल कप पनि खेल्ने मौका पाउनु भयो?
1: छैन दिदी, म नेपाल कप।
0: तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच।
1: थ्याङ्क यू सो मच दिदी, थ्याङ्क यू।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
1: यो BFBS कुल कार्यवाही हो।

0: PS Gorkha Radio.
1: हजुर आदरणीय श्रोताहरू, अहिले सेमी फाइनल भएको थियो इन्टेक 19 प्लस हाम्रो इन्टेक 25 को बीचमा, र यो सेमी फाइनलमा हाम्रो नेपाल कप खेल्नु भएको, नेपाल कप 1-0 नेपाल कप पनि खेल्नु भएको इन्टेक 19 भाइ, यहाँको पुरा नाम के पर्यो?
2: मेरो पुरा नाम चाहिँ सनिम राई दिदी।
1: सनिम भाइ, आज तपाईँहरूको खेल कस्तो भयो?
2: खेल भन्नुपर्दा दिदी, एक्सपेक्ट गरेको भन्दा चाहिँ एकदम राम्रो भयो दिदी। हामीले अब ट्रेनिङ नै, अब एज अ इन्टेक हामीले ट्रेनिङ गर्नु, अब अभियसली टाइम छैन, हामी अब एमबिजीमा छ, अब जस सकेसम्म चाहिँ हामीले टाइम निकालेर ट्रेनिङ गरे अनुसारको भन्दा पनि राम्रो रिजल्ट चाहिँ आज चाहिँ देख्न सक्यो। सबैले इक्वली इफोर्ट लगाएर चाहिँ जस यतिकोसम्म पुग्नु भनेको चाहिँ जस हामीलाई धेरै ठुलो कुरा हो।
1: सेमी फाइनलसम्म आइपुग्दा तपाईँहरूले बिहानदेखि होइन, तपाईँहरू अब लिग म्याच पनि खेल्नुभयो, त्यस्तै गरी नकआउटसम्म, र अहिले सेमी फाइनलसम्म कतिवटा म्याच खेल्नुभयो सनिम भाइ?
2: हामी टोटल फर्स्ट ग्रुप स्टेजमा चाहिँ टोटल 4 दिदी, अनि त्यस पछाडि एउटा क्वार्टर, भनेपछि टोटल 5 गेम खेलेर चाहिँ हामी सेमीसम्म पुगेको थियो दिदी। जस सेमीमा चाहिँ अब अनफर्चुनेटली विन भएन।
1: तपाईँहरूले टोटल 5 म्याच खेल्नुभयो, इस हाफ 30 थियो क्यारे होइन?
2: हजुर दिदी, 30 अनि 5 ब्रेक इन बिट्विन,
1: भनेपछि त करिब करिब 4 समथिङ होइन?
2: हजुर, एकदमै धेरै लामो।
1: अनि कतिको इन्जोय गर्नुभयो यहाँले?
2: हजुर एकदमै, अब हाम्रो इन्टेक आएदेखि चाहिँ यो इन्टेक कप चाहिँ भएको थिएन दिदी, अब ड्यु टु द भेरियस रिजनले गरेर, अनि जस फर्स्ट टाइम इन्टेक कप खेल्नु पाउँदा चाहिँ जस एकदमै खुसी लागेछ। अनि मैले सोचेको थिएन कि यति साह्रो राम्रो माहौल हुन्छ, अब जता पनि आफ्नो इन्टेकलाई सपोर्ट गर्ने, इन्टेकको बोन्डिङ राम्रो गराउने अनि स्ट्रङ गराउने चाहिँ यो चाहिँ एकदम राम्रो इभेन्ट हो जस्तो लाग्छ दिदी मलाई चाहिँ पर्सनली चाहिँ। हजुर,
1: अब नेपाल कप खेल्नेमा 1-0 तपाईँको इन्टेक 19 कतिजना हुनुहुन्थ्यो?
2: पहिला चाहिँ थियो दिदी, तर यो लास्ट, यो अहिले लास्ट हाम्रो भएको नेपाल कपमा चाहिँ म मात्र थिएँ दिदी 19।
1: अनि आज तपाईँ कुन पोजिसनबाट खेल्नुभयो?
2: आज म मिडबाट खेलेँ दिदी, मिडफिल्डर।
1: सनिम भाइ एकदमै खुसी लाग्यो, र पछि पनि अब अभियसली तपाईँ एकदमै टायर्ड हुनुभएको छ, अबको केही समयमा हामी फाइनल म्याच हेर्दैछौँ इन्टेक 25 र 23 बिचमा।
2: हजुर दिदी, हुन्छ।
1: ओके भाइ, तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच।
2: हुन्छ दिदी, थ्याङ्क यू भेरी मच दिदी तपाईँलाई।
3: बिएबिएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा, तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा। अबको प्रस्तुतिमा भने स्वीकार्नुहोस् यो गीत।

बीएफबीएस घरका रेडियोबाट कार्यक्रम त्रिवेणीको पहिलो घण्टाको करिब करिब हामी अन्तिम चरणमा आइपुगेका छौं र बाँकी रिपोर्ट भने हामी कार्यक्रमको दोस्रो घण्टामा सुन्नेछौं।

0: Pelaajan padi. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You. BFBS Gorkha Radio. Radio. Gorkha Radio.
1: विद्यालय भवनको मरम्मत समार फर्निचर निर्माण लगायत काम गरिदिएको छ। ट्रस्टको 18 लाख रुपियाँ लागतमा विद्यालयको मरम्मत समार गरिएको हो। एरिया वेलफेयर सेन्टर भोजपुरका असिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थाङ सुहाङ,
2: गएको आर्थिक वर्षमा कम्युनिटी एड प्रोजेक्ट अन्तर्गत स्कुल रिफर्ब र एक्सटेन्सन प्रोजेक्ट गरेर दुई किसिमको हामीले विभाजन गरिएको छ। स्कुल रिफर्ब अन्तर्गत चाहिँ नर्मल हामीले स्कुलको छानाहरू फेर्ने, मर्मत सम्भारहरू गर्ने, फर्निचरहरू आदि इत्यादि गर्छौँ भने एक्सटेन्सनमा चाहिँ नर्मल्ली हामीले 2-3 कोठाको भवनहरू निर्माण गरिदिन्छौँ। हाम्रो स्कुल रिफर्बमा चाहिँ 6 वटा स्कुलहरू परेको थियो, जसमा जनकल्याण बेसिक स्कुल भोजपुरको यो काफले भोजपुर नगरपालिका 9 अन्तर्गत रुफ रिप्लेसमेन्ट अनि स्कुल रिपेयरमा चाहिँ हामीले 2,70,000 बजेट चाहिँ पारित भएको थियो। त्यसमा चाहिँ हाम्रो कम्युनिटी कन्ट्रिब्युसनको 10% गर्दाखेरि टोटल 3 लाख भएको थियो भने जनज्योति प्राइमेरी स्कुल भोजपुर नगरपालिका 5 अन्तर्गत यो बोखिमुडे भन्छ, त्यो स्कुलको लागि पनि हामीले रुफ रिप्लेसमेन्ट गरिदिएको थियो। जिडब्लुटीको तर्फबाट चाहिँ 2,25,000 र स्कुलको आफ्नो सेल्फ कन्ट्रिब्युसन 10% 25,000 गरेर टोटल 2,50,000 लागतमा चाहिँ हामीले त्यो रुफ रिप्लेसमेन्ट र यो मेन्टेनेन्स गरिदिएको थियौँ जनज्योति प्राइमेरी स्कुललाई। कालिका सेकेन्डरी स्कुल जुन चाहिँ रामप्रसाद राई गाउँपालिका वाडा नम्बर 1 ओख्रे भन्छ, त्यसमा चाहिँ हामीले स्कुल रिपेयरको लागि 3,15,000 हाम्रो जिडब्लुटीको तर्फबाट थियो भने 35,000 चाहिँ उहाँहरूको कन्ट्रिब्युसनको लागत रहेको थियो। टोटल चाहिँ 3,50,000 हामीले त्यो प्रोजेक्ट कम्प्लिट गरेका थियौँ। विद्युदय सेकेन्डरी स्कुल भोजपुर नगरपालिका 7 अन्तर्गत 5 घारे भन्छ, त्यसको लागि चाहिँ क्लास फर्निचर बिल्डिङ रिपेयर जुन चाहिँ हाम्रो बिल्डिङ चाहिँ पहिला हाम्रो वेलफेयरले नै बनाइदिएको थियो त्यसको रिपेयरको लागि चाहिँ 4,05,000 लागतमा चाहिँ हामीले चाहिँ जिडब्लुटिएनको कन्ट्रिब्युसन रहेको थियो भने त्यसमा 45,000 चाहिँ उहाँ स्कुलहरूको आफ्नो कन्ट्रिब्युसन थियो र टोटल लागत चाहिँ 4,50,000 कम्प्लिट

0: को तर्फबाट चाहिँ 10% गर्दाखेरि चाहिँ 30,000 जम्मा टोटल चाहिँ 3,00,000 लागतमा चाहिँ हामीले त्यो प्रोजेक्ट कम्प्लिट गरेको थियौँ। यसरी हेर्दा हाम्रो स्कुल रिफर्म अन्तर्गत गएको आर्थिक वर्षमा टोटल 18,00,000 जति जिडब्लुटीको तर्फबाट चाहिँ कन्ट्रिब्युसन भएको थियो।
1: थारू समुदायमा महिना अनुसार विभिन्न चाडपर्व मनाउने मौलिक परम्परा छ। वर्षभरि कुनै न कुनै चाडपर्व मनाइरहने थारू समुदायमा अहिले हजावा पर्व सकिएसँगै गुरही पर्वको तयारी शुरू भएको छ। दाङबाट अञ्जना चौधरीको रिपोर्ट।
2: वर्षभरि कुनै न कुनै चाडपर्व मनाइरहने थारू समुदायमा हजावा पर्व सकिएसँगै गुरही पर्वको तयारी शुरू भएको छ। गुरही पर्व नागपञ्चमीको दिनमा मात्रै मनाइन्छ। विशेष गरी बाल बालिकाहरूको पर्वका रूपमा चिनिने गुरही थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। दाङ सहित बर्दिया, कैलाली र कञ्चनपुर लगायत थारू बस्तीहरूमा गुरही पर्व धुमधामका साथ मनाउने गरिन्छ। गुरही पर्वमा बाल बालिकाको विशेष सहभागिता हुने गर्छ। उनीहरू समूहमा भेला भएर गुरहीसँग सम्बन्धित परम्परागत गतिविधि गर्दै रमाइलो गर्छन्। ग्रीष्मा चौधरी।
3: हामीले गुरहीमा नयाँ लुगा किनेछौँ अनि हामीले गुरहीमा पुतला
2: थारू समुदायमा प्रचलित किम्वदन्ती अनुसार कुनै समय पृथ्वीमा महामारीका रूपमा रोग फैलिएको थियो। त्यसबेला स्वर्गलोकबाट देवताहरूले गुरही नामकी बालिकालाई पृथ्वीमा पठाएपछि महामारी नियन्त्रणमा आएको विश्वास गरिन्छ। यही किम्वदन्ती र धार्मिक विश्वाससँग जोडिएर गुरही पर्व मनाउने परम्परा शुरू भएको थारू समुदायका जानकारहरू बताउँछन्। साहित्यकार छविलाल कोपिला।
4: गुरही भन्ने हुन्छ या नेपाली भाषामा गाइनेकी भन्छ या अङ्ग्रेजीमा चाहिँ ड्रागन पाई भनेर भन्छ। त्यसको चाहिँ व्यापक उत्पत्ति हुन्छ पृथ्वीमा। त्यो मतलब किराहरू खाने काम उनीहरूको भएको हुनाले त्यो मच्छर र भुसीमा खाएको कारणले चाहिँ रोग चाहिँ कम हुन्छ या नियन्त्रण हुन्छ। नियन्त्रण भइसकेपछि अब उनी
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: Cool Car Radio.

मनै मेरो चंगा भो चंगा भो तिमीलाई देखेर उदय सुतांग र मनिला सुतांगले गाउनु भएको यो गीत सँगसँगै आजको त्रिवेणी कार्यक्रमको हामी दोस्रो घण्टामा प्रवेश गरिसकेका छौं। तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा। र कार्यक्रमको पहिलो घण्टामा जस्तै कार्यक्रमको दोस्रो घण्टामा पनि हामी सुन्नेछौं वान आरजीआरमा सम्पन्न भएको इन्टेक अफ सम्बन्धी तयार पारिएको रिपोर्ट अबको प्रस्तुतिमा हामी सुन्नेछौं। तर त्यो रिपोर्ट सुन्नुभन्दा अगाडि भने म तपाईँलाई सुनाउँदैछु यो गीत।

0: हजुर आदरणीय श्रोताहरू, त्यसै गरी अहिले भने मैले भेटिरहेको छु द इन्टेक अफ 2026 रेफ्री गरेर आउनु भएको छ भाइ, यहाँको पुरा नाम के पर्यो?
1: हजुर मेरो नमस्ते दिदी, मेरो नाम लेस करोड बलबहादुर गुरु वनर्जर।
0: इन्टेक कपको लागि तपाईँले बिहानदेखि नै रेफ्री गर्नुभएको होला, अहिलेसम्म अब फाइनल म्याच हुन अझ बाँकी नै छ, अहिलेसम्म कतिवटा टिममा रेफ्री गर्नुभयो भाइ?
1: हजुर दिदी, मैले क्वार्टर फाइनलबाट चाहिँ नकआउट चरणमा चाहिँ मैले गेम रन गरेको थिएँ दिदी, टोटल आफ्टर सेमी फाइनल 4।
0: अनि तपाईँ कुन इन्टेकको हुनुहुन्छ?
1: 2015ले
0: यसपटकको इन्टेक कपमा भाग लियो कि लिएन?
1: गुड क्वेसन दिदी, भाग लिएको थियो तर उनीहरू चाहिँ ग्रुप स्टेजभन्दा अगाडि जानु सकेन, पोइन्ट टेबलमा अलिकति तल हुन पुग्यो।
0: आज त तपाईँले रेफ्री गर्नुभयो, यसभन्दा अगाडि पनि खेल्ने मौका पाउनु भएको थियो भाइ फुटबल?
1: हजुर दिदी, म चाहिँ पहिल्यै अब हाम्रो इन्टेक रिप्रेजेन्ट नै गरेको थिएँ, तर इज भेरी लङ टाइम ब्याक, अब हामीले त्यो बेला चाहिँ ट्रफी नै उचालेको थियो ब्रुनाईमा, फलोइङ बाई सेकेन्ड इयर चाहिँ हाम्रो रनर अप पनि भएको थियो दिदी।
0: एकदमै इन्ट्रेस्टिङ, तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ भाइ?
1: म चाहिँ राइट ब्याक अर सेन्ट्रल डिफेन्डर इधर। हजुर,
0: अनि पहिला तपाईँ नेपाल कप पनि खेल्ने मौका पाउनुभयो?
1: हजुर दिदी, म नेपाल कपसम्म चाहिँ पुग्न सकिएन, त्यस्तै भयो।
0: आजको विशेष गरेर यो 9-a-side फुटबल, हाम्रो जति पनि प्लेयरहरू अब सबैले जित्न खोजिरहेका छन्, प्राइस पनि एकदमै एट्र्याक्टिभ छ, उहाँहरू कतिको रफ खेल्नुभयो, कतिको फिजिकली भनौँ न कतिको डिसिप्लिनमा खेल्नुभयो, तपाईँको अनुभव कस्तो रह्यो?
1: हजुर मेरो अनुभव चाहिँ अब मैले एकदमै अब लेटेस्ट इन्टेक जो इन्टेक रिप्रेजेन्ट गरिरहेको छ उनीहरूको गेम चाहिँ मैले अफिसिएट गर्न पाएको थिएँ, तर मैले गेमको दौरान पर्दा एकदम हाई इन्टेन्स एकदम फिजिकल चाहिँ धेरै इन्टेन्सवाला गेम परेको थियो। योभन्दा अगाडि चाहिँ मैले इन्टेक 24 र 25 परेको थियो, विच इज इन्टेक 25ले चाहिँ एकदम हाई इन्टेन्स गेममा चाहिँ इन्टेक 25ले चाहिँ वन गरेको थियो।
0: धेरै वर्षपछि भनौँ न 2019 जब COVID-19 आयो त्यसपछि मात्र यो पहिलोपटक 2026 इन्टेक कप सुरु भएको छ, र यो ओभरअल खेल हेरेर तपाईँको एक्सपिरियन्स भनौँ न अब यो हुनुपर्छ अथवा फ्युचरको लागि वान आर्जेले नेपाल कपमा पनि प्लेयरहरू रोज्ने मौका फाइदै फाइदा छन्, यो विषयमा के भन्न चाहनुहुन्छ?
1: करेक्ट दिदी, यो एकदम राम्रो हो, तर निकै लङ ग्याप भएको थियो, हुन पाएको थिएन, तर यो चाहिँ हरेक इयरली चाहिँ हुनुपर्छ भन्ने चाहिँ मेरो अफिसियल तर्फबाट चाहिँ म चाहिँ भन्न चाहन्छु, विच इज यसले चाहिँ लङ टर्ममा नेपाल कप अब आफ्नो 5 कम्पनीमा वनर्जेयरको चाहिँ उनीहरूको चाहिँ हरेक यहाँ के अरे च्याम्पियन कम्पनी हुन्छ हरेक साल, उनीहरू चाहिँ त्यसमा पनि चाहिँ आफ्नो प्लेयर चुज प्लेयर सेलेक्सनको लागि प्लस फर्दर नेपाल कपको लागि चाहिँ यो टुर्नामेन्ट चाहिँ एकदमै इम्पोर्टेन्ट छ दिदी।
0: एज अ रेफ्री, रेफ्री गर्नको लागि पनि फिट एन्ड फाइन हुनु पर्यो होइन, प्लेयरहरूसँगै कुद्नु पर्यो, कतिको साह्रो गाह्रो हुँदो रहेछ?
1: धेरै गाह्रो हुन्छ दिदी, मेन्टल फिजिकल अप डाउन लेफ्ट राइट एकदमै एकदमै गाह्रो हुन्छ। अरू प्लेयर चाहिँ एउटै पोजिसनमा हुन्छ भने म चाहिँ अप डाउन चारै कर्नर पुग्नुपर्छ, इट्स भेरी टफ दिदी।
0: भाइ एकदमै खुसी लाग्यो तपाईँको समयको लागि, थ्याङ्क यू भेरी मच।
1: थ्याङ्क यू दिदी, नमस्ते।
0: एकैछिनपछि हामी रिजल्ट थाहा पाउनेछौँ, अहिलेको लागि भने हामी साङ्गीतिक विश्राम लियौँ।

0: भनिन्छ, हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ, अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
1: यो BFBS कुल कार्य रेडियो हो।

0: म वान आर्जेरको फुटबल पिचमा छु। यो वर्षको लागि इन्टेक कप वान आर्जेरमा विनर हुन सफल भएको छ इन्टेक 23। भाइहरू तपाईँहरूलाई ह्युज कंग्रेचुलेसन। भाइहरू तपाईँहरू बिहानदेखि बिहानको 8 बजेदेखि बेलुकीको करिब करिब अहिले 9 बज्न लागिरहेको छ होइन, कन्टिन्यू रूपमा तपाईँहरू खेल्नुभयो र तपाईँहरूको यो ग्रुप स्टेज म्याचदेखि फाइनलसम्म कतिवटा गेम खेल्नुभयो? रोहन पिठाकोटे भाइ, तपाईँलाई ह्युज कंग्रेचुलेसन। तपाईँ नेपाल कपमा पनि खेल्नु भएको, आज पनि ओभरअल भनौँ न यो सबै म्याचमा सुरुदेखि अन्त्यसम्म तपाईँको त्यो स्टेमिना रनिङ पनि एकदमै राम्रो थियो र तपाईँको अनुभव सुनाउनुहोस्।
1: नमस्ते दिदी, अनि धन्यवाद। मेरो आजको एक्सपिरियन्स एकदम राम्रो थियो, अनि आफ्टर लङ टाइम नम्बरहरू कोही कता इआरईबाट अल द वे नर्थ क्याट्रिकबाट पनि ट्राभल गरेर आउनुभएको छ। जस आफ्टर लङ टाइम हाम्रो चाहिँ इन्टेक बन्डिङसँगै जस टिम वर्क मिलाएर चाहिँ हामीले चाहिँ गेम खेल्यौँ, जित्यौँ पनि, जस एकदम खुसी छु दिदी।
0: ओके, इन्टेक 23 तयारी कतिको गर्नुभएको थियो? तपाईँहरू जित्नु पनि भयो
1: दिदी, अनेस्टली भन्नुपर्दा हामी चाहिँ यहीँ सर्जन मोर ब्यारेकमै भएको नम्बरहरू चाहिँ विकेन्डमा चाहिँ टाइम मिलाएर चाहिँ फ्रेन्डली म्याचहरू खेल्ने चाहिँ गरेको थियौँ, तर नम्बरहरू इआरईबाट आउनुभएको नम्बरहरूसँग चाहिँ एज अ वान टिममा चाहिँ खेल्न पाएको थिएनौँ। फर्स्ट गेममा चाहिँ कोप गर्न गाह्रो भयो, त्यसपछि चाहिँ आफ्टरअल चाहिँ पछाडिको म्याचहरूमा चाहिँ जस कोप गर्न राम्रो भयो, अन्त एट द एन्डमा चाहिँ हामीले चाहिँ विनर पनि भयौँ।
0: ओके भाइ, तपाईँको अनुभव कस्तो रह्यो?
2: हजुर दिदी, हजुरलाई एकदम धेरै थ्याङ्क यू, हामीलाई अब आएर सम्झिदिनु भयो नि दिदी। अब जस हामीले चाहिँ अब आशा गरेको थियो जित्छौँ कि भनेर, तर अब जित्छौँ नै भनेर हामीले सोचेको थिएन, तर अब विच इज गुड, हाम्रो टाइम राम्रो रहेछ दिदी अहिले चाहिँ, अनि हामीले चाहिँ इन्टेक कप भएको थिएन, तर अहिले चाहिँ हामीले अपर्च्युनिटी पायौँ अनि हामीले ग्र्याब गरौँ, एकदम खुसी छ दिदी।
0: त्यसै गरी हाम्रो इन्टेक 2023 बेस्ट गोलकिपर पनि हुनुहुन्छ, तपाईँलाई ह्युज कंग्रेचुलेसन।
1: थ्याङ्क यू दिदी।
0: पेनाल्टी सुट आउटमा कतिवटा गोल स्टप गर्नुभयो?
1: मैले गर्नु चाहिँ 2 गरेको थिएँ, एउटा चाहिँ फल भयो, अनि ओभरअल गेममा चाहिँ टोटल 3 भनौँ न, ओभरअल लिगमा पनि लिगमा अरे क्वार्टर फाइनलमा पनि एउटा गरेको थिएँ, अनि अहिले पेनल्टी सुटआउटमा चाहिँ 2, तर एउटा चाहिँ जस फल भयो।
0: भाइहरू तपाईँहरू सबैलाई वान्स अगेन ह्युज कंग्रेचुलेसन।
2: हुन्छ, थ्याङ्क यू दिदी।
0: प्राइस कति पाउनु भयो? क्यास प्राइस
2: 1500 3,10,000 रुपियाँ।
0: एकदमै रमाइलो, थ्याङ्क यू,
3: थ्याङ्क यू भेरी मच,
2: थ्याङ्क यू सो मच दिदी।
0: र यति बेला सास अलिकति बढिरहेको अवस्था हो र प्रेजेन्टेसन पुरा भइसकेको छ, फाइनल क्लोजिङको लागि वान आर्जरका सिओ साहिबले अब केही भन्नुहुन्छ र यति बेला हामीले कारको हेडलाइट प्रयोग गरिरहेका छौँ, एकदमै उज्यालो भइरहेको छ जताततै र रमाइलो भइरहेको छ। क्लोजिङ मेसेज पनि सिओ साहबबाट हामी सुनौ।

0: यो BFBS
1: गोरखा रेडियो हो।
2: बच्चाहरू को खेलने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: Sir Saab. I will quickly sum up the event and hand it over to Sir Saab for the closing remarks.
1: So one of my last more sakni bala same kuri dinchu hamro intake 17 lai kati ramro bannabas ta ajako tyasakan lai sabai le pakau thulo round of applause dinos
0: arko din dara kinabhane ekdam late ho
1: so thank you very much and well done intake 23 shabash.
2: Thank you, Saab. Thank you very much.
1: Hamro intake cup first time since 2019 banayeko ani ma ekdam khushi lagyo kinabhane hamro intake pakka baliyo chish mero bichama hamro palton kare ani hamro brigade gakhas bitra kare intake whether you are dai, whether you are guruji, whether you are bhai, whether you are dost. It's what makes us so strong. And so ajama ekdam khushi lagyo kinabhane yo competition ekdam safa thiyo ani ekdam pakka competitive thiyo ani ajako winner hamro intake 23 ma pakka badai dinchu. Hos, thank you.
2: Thank you. नेपाली 3 लाख कति रुपियाँ भन्दै हुनुहुन्थ्यो होइन एकदमै रमाइलो यो वर्षको लागि 1RZR-मा इन्टेक 2026 कप भनौँ न इन्टेक 2026 कप भन्दा अगाडिको विनर हुनुहुन्थ्यो इन्टेक 17 रन गरिराख्नु भएको हो र यो कम्पिटिसन बडो गजब भयो धेरै इन्टेकका प्लेयरहरू अनि सपोर्टरहरू फ्यामिलीज दिदीबहिनीहरू सबैको व्यापक सहभागिता रहेको थियो एकदमै रमाइलो भयो र यो कार्यक्रमको प्रेजेन्टेसन भने रातको करिब करिब 10 बज्नुभन्दा अगाडि एकदमै रमाइलो भयो सबैले इन्जोय गर्नुभयो भाइहरू तपाईँहरूको यो आजको दिनको खुसी उहाँहरू फेरि मेसिङ हटमा जानुहुनेछ र त्यहाँबाट मेसिङ खाँदै अझ रमाइलो गर्नुहोला यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्दै म 1RJR-को सर्जुन मोड ब्यारेक्सको फुटबल पिचबाट म रूपा राणा पनि बिदा चाहन्छु नमस्ते बाबा.

औस्ता आदरणीय श्रोता, कार्यक्रम त्रिवेणीको अवधिभर मलाई साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अर्को हप्ता भने अन्य विविध जानकारी लिएर म रूपा राणा उपस्थित हुनेछु। त्यतिन्जेलसम्मको लागि म रूपा राणा पनि बिदा चाहन्छु। नमस्ते, बाई।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: गरेका विक्रेताबाट ग्यास बेचिने भएको जनाएको छ। निगमले दैनिक बिक्री गर्ने विक्रेताको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिन्डर संख्या सहितको विवरण प्रत्येक दिन बिहान 9 बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको छ। अत्यावश्यक भएका घरासी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राख्न पनि भनिएको निगमले जनाएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अनुरोध गरी निगमबाट खटिएका जनशक्ति समेतको संयुक्त टोलीबाट समेत ग्यास वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। नेपाल आयल निगमले ग्यास नहुँदा शास्ति खेपेका नागरिकलाई आज पनि काठमाडौँका 7 ठाउँबाट ग्यास दिएको छ।
4: आज पशु सेवा शाखा चपली बुढानेलक राधा स्वामी किर्तिपुर नयाँ बजार जुडो हल परिसर तारकेश्वर नगरपालिका परिसर चन्द्रागिरी नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट निगमले ग्यास बिक्री गरेको हो। ती ठाउँबाट फरक फरक ब्रान्डका ग्यास उपलब्ध गराएको निगमले जनाएको छ। निगमले यसअघि टेकुबाट मात्र ग्यास दिँदै आएको थियो। ग्यास पाइने भएपछि निगमले तोकेका ठाउँमा ग्यास लिन आज पनि बिहानदेखि सर्वसाधारणको भीड लागेको थियो। निगमले बिहान 11 बजेदेखि साँझ 6 बजेसम्म ग्यास बिक्री गरेको हो। निगमले ग्यास किन्न आउने उपभोक्ताले अनिवार्य नागरिकता वा अन्य परिचय पत्र साथमा ल्याउन सूचना जारी गरेको छ। उता ग्यास विक्रेता महासंघले खाना पकाउने ग्यासको चरम अभाव प्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारका अन्य निकायहरू समस्या समाधान गर्नुको साटो अनावश्यक प्रचारबाजीमा लागेको दावी गरेको हो। विगत 4 महिनामा करिब 60,000 मेट्रिक टन ग्यास कम आयात गरिएको भन्दै महासंघले आयातमा आएको यो ठूलो गिरावटले नै बजारमा अभाव सिर्जना गरेको जनाएको छ।
3: कंग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन सर्वबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कंग्रेस संस्थापन इतर पक्षले शुक्रबार काठमाडौँमा शुरू गरेको बेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका 5 वटै प्रतिवेदन पारित सहित 5 बुँदै निर्णय गर्दै भेला सकिएको छ। सम्मेलनले बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग सम्वाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यता कंग्रेस सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कसैको घरभित्र कैद गर्न नहुने बताउनु भएको छ। काठमाडौँमा धर्म गौतमद्वारा लिखित बीपी र विद्रोहका 3 दिन पुस्तकको विमोचन कार्यक्रममा उहाँले विशिष्ट नेताका नाममा राजनीति भइरहेको बताउनु भएको हो। उहाँले आफूलाई कंग्रेस संस्थापन इतर समूहको

0: खारिज भएको छ।
1: कोविड संक्रमण, आर्थिक मन्दी, बजारको अस्थिरता तथा बैंक ऋणको जटिल प्रक्रियाका कारण ती उद्योग तथा फर्म खारिज भएका हुन्। यो अवधिमा 2700 उद्योग तथा व्यवसायी फर्म दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय धनुषाका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ 1263 फर्म दर्ता भएकामा 165 खारिज भएका छन्। यसैगरी उत्पादनमूलक उद्योगतर्फ 777 फर्म दर्ता भएकामा 81 बन्द भएका छन्। कार्यालयका सूचना अधिकारी नरेश कुमार यादवका अनुसार दर्ता भएका उद्योगमा 2,43,76,00,000 रूपियाँ लगानी रहेको छ। ती उद्योगको वार्षिक 4,03,14,00,000 बराबरको उत्पादन गर्ने क्षमता छ। कार्यालयको वार्षिक तथ्याङ्क अनुसार वाणिज्यतर्फ 1,263 फर्म नयाँ दर्ता, 1,798 नवीकरण, 165 खारेजी, 86 पूँजी वृद्धि तथा 18 नामचारी र ठाउँसारी भएका छन्। उत्पादनमूलकतर्फ 777 फर्म दर्ता, 33 नामचारी, 77 नाम परिवर्तन, 7 ठाउँसारी, 35 पूँजी वृद्धि, 968 नवीकरण, 81 लगत कट्टा र 83 आयात निर्यात फर्म रहेका छन्।
0: अस्ट्रेलियामा हुने टप एन टी20 सिरिजमा सहभागिता जनाउने नेपाल ए क्रिकेट टोलीको विदाई गरिएको छ। टप एन टी20 सिरिजमा नेपाल एको कप्तानी अनिल कुमार शाहले गर्नुहुनेछ। प्रतियोगिता अस्ट्रेलियाको नर्दर्न टेरिटोरीमा हुनेछ। अगस्त 21 तारिकदेखि नै सुरु हुने उक्त सिरिजमा नेपाल लिग चरणमा 6 प्रतिस्पर्धा गर्नेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS कुल खबर रेडियो हो।

0: कथा तिम्रो पनि र मेरो पनि,
1: यात्रा तिम्रो पनि अनि मेरो पनि,
0: केही आँसु केही हाँसो,
1: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियो।

खै मैले जीवन बाँच्नै जानिन कि वा मैले व्यवहार गर्न जानिन वा मैले यो समाजलाई बुझ्नै सकिन वा समाजले मलाई बुझ्न सकिन मलाई थाहा छैन कहाँनेरि के चिज मिलेन केही न केही त हुनुपर्छ नत्र मेरो जिन्दगी यस्तो कहाँ हुन्थ्यो र मैले पनि रोजेको जस्तो जिन्दगी पाउँथेँ मैले पनि खोजेको जस्तै जिन्दगी पाउँथेँ आज मैले न चाहेको जीवन बाँचिरहेको छु न अरूले रोजेको जीवन खै जीवन कस्तो हो कस्तो म बुझ्न सक्दिनँ तर मैले आफूले भोगेको जीवनको कथा म तपाईँलाई अवश्य सुनाउन सक्छु मेरो आफ्नो जीवनको भोगाई मेरो जीवनको यात्राको कथा जुन कथामा म छु मेरो भावना छ मेरो भोगाई छ त्यही मेरो भोगाईको कथा म तपाईँलाई आज सुनाउँछु भनेर हामीलाई मोहिनीजीले आफ्नो जीवनको कथा लेखी पठाउनु भएको छ यात्रा जिन्दगीकोमा रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो अनि उहाँले कस्तो जीवन रोज्नु भएको हो कस्तो जीवनको भोगाई उहाँले भोग्नु भयो के सोच्नु भएको थियो के भयो कसरी बाँच्न चाहनु भएको थियो अनि के चिज मिलेन के चिजमा अन्तर पर्यो र उहाँले भन्नुभयो मैले बाँच्नै जानिनँ कि मैले व्यवहार गर्न जानिनँ वा जिन्दगीलाई हेर्ने दृष्टिकोण नै बदलिएको थियो के थियो त उहाँको जीवनको कथा आज हामी सुन्नेछौँ यात्रा जिन्दगीकोमा त्यो भन्दा पहिला तपाईँको कथा छ तपाईँको भोगाई छ तपाईँको जीवनको यात्रा छ तपाईँले आफ्नो भोगाई हामीलाई लेखी पठाउन सक्नुहुन्छ तपाईँको भोगाई तपाईँको अनुभव कसै अरूको लागि शिक्षा हुन सक्छ कसै अरूको लागि एउटा जीवन बाँच्ने प्रेरणा हुन सक्छ तपाईँको अनुभव तपाईँको जीवनको यात्राको भोगाई हामीलाई लेख्नुहोस् न मन्दिरा ढुङ्गेल 3@gmail.com अथवा मेरो मेसेन्जरमा गएर तपाईँले आफ्ना कुरा लेखेर बोलेर वा मलाई सम्पर्क गरेर पनि सुनाउन सक्नुहुन्छ त आउनुहोस् मोहिनीजीको जीवनको कथालाई सुरु गर्नुभन्दा पहिला यात्रा जिन्दगीकोलाई सुरु गरौँ प्रेमधोज प्रधानको आवाजबाट

मोहिनीजी आफ्नो जीवनको कथालाई यसरी सुरु गर्नुहुन्छ यात्रा जिन्दगीकोमा। केही वर्ष यतादेखि मैले यात्रा जिन्दगीको लागि अनलाइन सुनिरहेकी छु। सबैको जीवनको कथा सुन्दा सुन्दै आफ्नो कथा पनि लेखौँ लेखौँ लाग्यो। कहाँबाट लेख्ने, कसरी सुरुवात गर्ने, अलि अप्ठ्यारो अप्ठ्यारो लाग्यो। एक दिन कोसिस गरे, सुरुवात गर्न सकिन। त्यसपछि त्यत्तिकै भयो। फेरि एक हप्ता 15 दिन पछि मैले आफ्नो जीवनको कथालाई कोट्याएँ अनि लेख्दै लेख्दै यो कथा तयार भयो। आफ्नो जीवनलाई फर्की हेरेर जे जति आफूलाई सम्झना भयो त्यति मैले लेखी पठाएको छु। यसमा अरू गलत हो कि म गलत हो मलाई थाहा छैन, अरू सही हुन् म गलत हुन पनि सक्छु त्यो पनि मलाई थाहा छैन, अथवा म सही छु समाज एउटा गोरेटोमा अगाडि बढिरहेको छ त्यो पनि हुन सक्छ। यो मेरो धारणा हो, यो मेरो भोगाई हो, यो मेरो सोचाइ हो, यो मेरो जीवनको कथा हो जुन मैले भोगिरहेको छु। त्यही कथा म तपाईँलाई सुनाउँछु भनेर उहाँले यसरी आफ्नो जीवनको कथालाई सुरुवात गर्नुभएको छ। लेख्नुहुन्छ, 30 वर्ष अगाडि र अहिलेको जमाना फरक परिसकेको छ। उहिलेका कुरा खुइले भने जस्तै अहिलेको जमानाको केटाकेटीहरूलाई हेर्दा 30 वर्ष अगाडि त खोइ के हो कुन युग थियो जस्तो पनि लाग्छ। तर आफूलाई त्यही युग मन पर्यो, त्यही युगका कुराहरू मिठो लाग्यो। अहिलेका बालबालिकालाई अहिलेकै युग मन पर्छ, तर अहिलेको युगमा पनि म उसै गरी आफ्नो जीवनलाई यापन गरिरहेको छु। केही नयाँ सोचका साथमा, केही पुरानो सोचको साथमा। मध्यम वर्गीय परिवारमा जन्मिएको हुँ म। खान लाउन दुःख थिएन, तर फुर्माइसी गर्न पैसा हातमा हुँदैन थियो। दसैँमा नयाँ लुगा पाइन्थ्यो, चाडबाडमा मिठो खाइन्थ्यो, अरू बेलामा गुजारा टार्ने काम मात्रै हुन्थ्यो। सामान्य सरकारी स्कुलमा पढिन्थ्यो, साथीभाइसँग खेलिन्थ्यो, ठुला बडाका ठुला बडा नै साथीहरू, मध्यम वर्गीयका मध्यम वर्गीय र निम्न मध्यम वर्गीय साथीहरू हुने हो। कहिले घुइँचुङ्गी, कहिले डोरी अनि कहिले लुकामारी, यस्तै यस्तै खेल्दै हुर्किएकी हुँ म। सबैले सोझी भन्थे, खोइ सोझी थिएँ कि बाठी थिएँ म जान्दिनँ, तर मलाई बठ्याई चलाखी गर्न आउँदैन थियो। कहिलेकाहीँ कुरा ढाँट्न खोज्दा पनि मनले दिँदैन थियो अनि सिधा सिधा भनिदिन्थे। साथीभाइले कस्ती छ यो त सबै कुरा भनिदिन्छे, लुकाउनु पर्छ कि कुरा, सबै भन्नु हुँदैन, सबै कुरा खोल्नु हुँदैन भन्थे। म अलमल्ल पर्थेँ, कैयौँचोटि गाली खाइन्थ्यो, कैयौँचोटि नभन भनेको कुरा किन भनिस् भनेर साथीहरू रिसाउँथे, कहिले किन भनिनस् भनेर उनीहरू नै रिसाउँथे। उनीहरूले काट्नु विधि साथीभाइको कुरा एउटा ग्रुपमा बसेर काट्थे अनि पछि त्यही व्यक्तिलाई भेट्दा ठिक्क पारेर उनीहरूको हितैसी उनीहरूभन्दा अरू कोही छैन जस्तै गरी कुरा गर्थे। म अलमल्ल पर्थेँ, के भनेको होला, अघि एकछिन अगाडि यिनीहरूकै कुरा काटिरहेका हुन्थे, अहिले फेरि ठिक्क पारिरहेका हुन्छन्। अनि कहिलेकाहीँ मैले नभनेको कुरा पनि उत्तेलले भनी भनिदिन्थे, होइन भन्दा पनि पत्याउँदैनथे। यसरी पनि कैयौँचोटि साथीभाइहरू बिच मनमुटाव भएको थियो। अनि एउटा ग्रुप थियो हाम्रो क्लासको, उनीहरू अलिकति हुने खानी जस्ता, अलिकति राम्रा, उनीहरूको ग्रुपमा समावेश हुन पाए पनि हुन्थ्यो भन्ने एउटा अभिलाषा हुन्थ्यो मनमा। कहिलेकाहीँ अक्कल झुकल उनीहरूको ग्रुपमा पनि पुग्थे। उनीहरू अरूलाई साथी बनाउँदैनथे, आफ्नै ग्रुप मिलेर हिँड्थे। के कुरा गर्छन् होला, के खान्छन् होला, यिनीहरूको ग्रुपमा के कुरा हुन्छ होला, मलाई जहिले पनि कौतूहल त लाग्थ्यो। एक दिन खाजा खान जानी भए जाऊँ न त उनीहरूले भने। म एकदम खुसी भएर उनीहरूसँग जान पाउँदा आफ्नो मानै बढे जस्तो खुसी लाग्यो म उनीहरू।

उनीहरूले सधैँ खाजा खाने ठाउँमा गएर उनीहरूले अर्डर गरे। मोहिनी, तिमी के खाने? मैले अलि अलमल्ल परेर अप्ठ्यारो मान्दै कति पैसा होला खाजाको, आफ्नो खल्तीको पैसा दिमागमा हिसाब किताब गर्दै त्यहाँको मेनुमा हेर्दै मैले सबैभन्दा सस्तो चाउमिन मगाएँ। कसैले पिज्जा, कसैले मोमो, के मगाउँदै थिए उनीहरूले कोल्ड ड्रिङ्क्स। मैले चाहिँ चाउमिन मगाएँ। अरू के खाने तिमी? उनीहरूले सोध्दै थिए। मैले भने, म चाउमिन मात्रै खान्छु, अनि कोल्ड ड्रिङ्क्स नै म पानी खान्छु। मैले आफूसँग पैसा छैन भनिनँ। त्यसपछि उनीहरूले कोल्ड ड्रिङ्क्स, मोमो, पिज्जा मगाए। अनि कुराको क्रममा कुरा निस्कियो। म त छक्क परे उनीहरूको कुरा सुनेर। फलानले यस्तो भन्यो, यस्तो त यस्तो गर्यो, आज यस्तो भयो, फलानको जुत्ता आम्मामाम कस्तो गनाएको, उसको त घरमा यस्तो रहेछ। त्यसपछि उनीहरू मध्ये एक साथीको भाउजूको कुरा काटे उनीहरूले, अर्कोले कसको, अर्कोले कसको। त्यहाँ एक घन्टा बस्दा त्यो खाजा खाउन्जेलसम्म उनीहरू चाहिने नचाहिने कुरा गरेर मरिमरि हाँस्न थाले, अनि बिचबिचमा कसै कसैको कुरा काट्थे, अनि खाइसकेपछि जम जम केही नभएको जस्तै गरी आउँथे। त्यसपछि मलाई उनीहरूको ग्रुपमा जान पनि रहर पुग्यो। कस्तो सोचेको थिएँ, सोच त अर्कै रहेछ। अरू भन्दा पृथक भएर राम्रा कुरा गर्छन्, राम्रो काम गर्छन् भन्ठानीको पर गएर एउटा ग्रुपमा बसेर आखिर कुरै काट्ने रहेछन्। त्यसपछि त्यो ग्रुपमा पनि त्यति मलाई रस आएन। उनीहरूले कहिलेकाहीँ, के छ मोहिनी, खाजा खाने होइन, जानी हो, यस्तै सोध्थे। म भन्थे, होइन, मेरो त टिफिन घरबाटै आउँछ, कहिलेकाहीँ मात्रै हो तिमीहरूसँग जाने, यसै भनेर म पन्छिन्थे। यस्तै आआफ्नै ग्रुप हुन्थे साथीहरूको। म मिल्न त सबैसँग मिल्थे, तर मेरो बेस्ट फ्रेन्ड भनेको कोही पनि भएन। सबैसँग हेलो हाई भयो, तर भित्री कुरा गरेर त्यसरी ग्रुप बनाउने भनेको मैले जान्दै जानिनँ। खै के कुरा गरेर ग्रुप बन्ने हो, के कुरा गरेर बेस्ट फ्रेन्ड बन्ने हो, के दिएर हुने हो, के लिएर हुने हो, अरूहरूको त कुरै बेग्लै, म त त्यो कुरै बुझ्दिन थिएँ। अनि यसरी म एक्लो एक्लो एक्लो एक्लो हुन्थेँ। हेलो हाईको साथी सबैजना थियो, तर आफ्नो भन्ने मैले कोही पाइनँ। सायद मैले साथी नै बनाउन जानिनँ कि, उनीहरूसँग मेरो कुरा मिलेन कि, कुरा गर्दाखेरि पनि मलाई उनीहरूले कस्तो अचम्मसँग हेर्थे। कहिलेकाहीँ लाग्थ्यो, हो म लाटी नै छु, यिनीहरूको कुरै बुझ्दिनँ मैले, त्यस्तै लाग्थ्यो। यसै गरी 10 कक्षा सकियो, अनि SLC दिएर त्यो स्कुल छुट्यो, साथीहरू छुटे, आआफ्नो गन्तव्यका लागि सबै अगाडि बढे।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि,
2: केही आँसु केही हाँसु,
3: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
2: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

यात्रा जिन्दगी को जसलाई तपाईले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ मोहिनी जी अझ अगाडि आफ्नो जीवनको कथालाई यसरी अगाडि बढाउनुहुन्छ एसएलसी पास गरेपछि घरको दुःख थियो जागिर खानु पर्ने थियो अरु मजाले कलेज गएर आउँथे आफ्नो पढाई पढ्थे साथीभाइहरूसँग रमाउँथे तर आफ्नो भने अलिकति बेग्लै थियो कथा घरमा एसएलसी पास गरिहाली छोरी अब यसो यताउता काम पनि खोज है बिहानको कलेज पढ्नुपर्छ अनि दिउँसो जागिर खानुपर्छ हाम्रो जिन्दगी यस्तै हो मेहनत नगरी खान पाइँदैन तिमीहरूले जागिर खाएदेखि घर चलाउन सहज हुन्थ्यो आमाको कुरा हुन्थ्यो त्यसपछि पढाइ भन्दा पनि एसएलसी पास गरियो कसलाई भन्सुन गरेर जागिर पाइन्छ कहाँ जागिर पाइन्छ ध्यान त्यतातिर जान थाल्यो अरू पढ्न कलेज रोज्न थाले आफू जागिर खोज्न थालियो जहाँ गए पनि अनुभव नभएको एसएलसी मात्रै पासले कि जागिर पाइन्थ्यो र तैपनि साधारण सामान्य स्कुलतिर हेर्न थालियो बोर्डिङ स्कुलमा त्यही 4-5 हजार दिन्थ्यो अनि दिनभरि गराउनु पर्थ्यो घटिनु पर्थ्यो त्यो पनि पाए भाग्य यसै गरी धेरैलाई भन्सुन गर्दा धेरैसँग बुझ्दा कैयौँले यति नमिठा अभद्र व्यवहार गरे इज्जतमा आँच आउने कुरासम्म भन्न पछि परेनन् कसैले आश्वासन दिए कसैले तपाईँको योग्यतै पुग्दैन भने कसैले खाली भयो भने बोलाउँला भने धेरै परिश्रम पश्चात एक व्यक्तिले भनिदिएर एउटा बोर्डिङ स्कुलमा मैले जागिर पाएँ भएमा खुट्टै थिएन तर महिनाको 6 हजार तैपनि नहुनुभन्दा त त्यही 6 हजार पनि आफ्नो लागि लाखै हुन्थ्यो आफ्नो फी तिर्न पुग्थ्यो आफ्नो खर्च पुग्थ्यो बा आमालाई भार त हुँदैनथ्यो मैले खुसी खुसी हुन्छ भने बिहान 5 बजी उठेर तयारी भएर 6 बजेको क्लास लिन पुगिन्थ्यो 10 बजे क्लास सकिन्थ्यो अनि दौडी दौडी स्कुल पुग्यो दिनभरि चिच्यायो बेलुका घर आएर एक गाँस टिप्यो अनि पढ्न थाल्यो यसरी जीवन यापन हुन थाल्यो यही बीचमा एक युवकले पछ्याए पहिला वास्ता गरिएन पछि सोचे एक्लो जिन्दगी अनि दुःख भन्दा एक साथी पाए घरमा अलिकति हल्का हुन्थ्यो कि जीवन सहज हुन्थ्यो कि भनेर उनको हात थाम्ने विचारले उनको प्रेमको प्रस्तावलाई स्वीकार गरे त्यसपछि जिन्दगी अलिकति रङ्गीन हुन थाल्यो कलेज जाँदा बिहानी निस्किने हुनाले बिहान उनीसँग भेट हुँदैनथ्यो बेलुका स्कुलबाट फर्किँदा उनी आधा बाटोमा कुरिबस्थे अनि सँगै फर्किन्थ्यौँ खै एक किसिमको रमाइलो कसैले हात थामेको छ भन्ने लहलहै पनि हुनसक्छ आकर्षण पनि हुनसक्छ वा जिन्दगीमा आइपरेको दुःख यसबाट बच्नको लागि कसैको हात थामे आफू सहज तरिकाले उसको घरको भइन्छ अनि बा आमालाई दुःख अलिक कम हुन्छ सायद त्यो बेलामा अल्लाह रे बुद्धि त्यस्तै सोच्थ्यो अनि त्यही हिसाबले सायद मैले उस

त्यो मनको लड्डु घिउसँग खानु रहेछ। मलाई एक साथीले के हो त सरोजसँग खुब हिँचेस् नि, तेरो बोयफ्रेन्ड हो कि क्या हो? मैले भने हो नि, तँलाई भनौँ जस्तो लागिरहेको थियो अनि फेरि अप्ठ्यारो लाग्यो। सरोजले मलाई एक महिनादेखि पछ्याइरहेका थिए। पहिला वास्ता गरिन अनि यसो हेरेको ठिकै लाग्यो। घर परिवार पनि राम्रै छ, काठमाडौँमा घर छ अनि पढे लेखेकै छन्। त्यही भएर अलिअलि कुरा अगाडि बढेको छ। खोइ के हुन्छ, राम्रै होला भनेर मैले उसको प्रेमको प्रस्तावलाई स्वीकारेको। यति मात्रै के भनेको थिएँ मैले, उसले कैयौँ साथीलाई भन्दी एक कान दुई कान मैदान भयो त्यो कुरा। घरसम्म आइपुग्यो, बाबाआमाले गाली गर्नुभयो अनि लभ गरेको मात्रै होइन नि, विवाह गर्छु भनेको छ, कुरा गर्नुहोस् न त। आमा बुवालाई मैले भने, दाइले कुरा गर्न जाने भनेर वातावरण मिलाउँदै थियो। यत्तिकैमा सरोजको दिदीको कानमा पनि यो कुरा परेछ। सरोजको दिदीले, हुन्न त्यो केटी त, त्यस्ता डेडामा बस्ने केटीहरूलाई पनि बिहा गर्छन्, मेरो भाइ त यस्तो ह्यान्डसम छ, हामी घरवाला यस्ता डेडावालासँग पनि कसैले विवाह गर्छ? त्यो पनि त्यस्तो गरिबहरू। केटी पनि ठिकै छ, पढाउँदै रहेछ, तर हामीलाई चाहिँ हुँदैन, काठमाडौँको रैथाने चाहिन्छ भनेर घरमा रणाको मचाएकी रहेछिन्। त्यही रणाकोमा सरोजले आफ्नो परिवारको कुरा काट्न सकेनन्। त्यसपछि मेरो हात छोडिदिए। मैले जीवनमा पहिलोचोटि प्रेम गरेर धोका पाएँ। मन विचलित भयो। धोका पाएको दुई महिनापछि सरोजलाई भेटेँ। कुरा गर्दा उनले घर परिवारमा नमिल्ने कुरो भयो, म घर परिवारको विरुद्ध जान सकिनँ, त्यही भएर मैले तिम्रो हात थाम्न सकिनँ। उनले सहजै भनेर आफ्नो बाटो लागे। उनले फर्केर पनि हेरेनन्। मेरो त्यो कलिलो मनलाई कति चोट पुग्यो। मेरा आँखा रसाए, मेरो पाइला त्यहीँ रोकिए। म थर थर थरथर काँपिरहेकी थिएँ। मेरो कुनै पनि अवस्थालाई उनले ध्यानै नदी आफ्नो बाटो लागे। म त्यहीँ ठिङ्ग उभिएर उनलाई आँखाले देखुन्जेलसम्म हेरिरहे। आँखाबाट बलिन र धारा आँसु झरे। म घर गए। तिन चार दिनसम्म सुतेको सुते भए। घरका मान्छेहरूले गाली गरे, साथीभाइले खिल्ली उडाए अनि उनले दो बाटोमा मलाई छोडेर गए। यसरी मेरो पहिलो प्रेमको कथा टुङ्गियो। टुटेको मन लिएर म स्कुल पढाइरहे। त्यसको दुई वर्षपछि फेरि रोहन आए मेरो जिन्दगीमा। रोहन पनि खोइ कसरी आए नि म बुझ्न सक्दिनँ। स्कुलमा जब टिफिन हुन्थ्यो, हामी टिचरहरूले खाने एउटा सानो रेस्टुरेन्ट थियो, सबैजना त्यहीँ पुग्थ्यौँ। खाजा खान जाँदा त्यहीँ रोहन पनि खाजा खान आउँथे। धेरैचोटिको भेटघाट पश्चात बोलीचाली भएको हो अनि बोलीचालीको क्रममा अलिअलि नजिक भएर प्रेम प्रस्ताव राखेको पनि होइन, खै आँखाको भाकाले नि सायद बोल्यो कि। हामी दुवैले कुराकानी गर्दा गर्दै मित्रताको हात बढायौँ अनि अलिकति नजिक भएपछि प्रेमी प्रेमिका बन्यौँ। तर पछि उनले पनि साथीहरूको कुरा सुनेपछि मेरो हात चटक्कै छोडे, कारण मेरो पहिलो प्रेमको कुरा उनको कानसम्म पुग्यो। मसँग सोधे, मैले सबै कुरा बताएँ अनि उनले भने, तिमी कस्ती लाठी भनौँ कि बाठी भनौँ, सबै कुरा खोल्ने, जसले जे भन्यो त्यही पत्याउने, खै तिमीसँग जीवन यापन कसरी होला? केही व्यवहारै गर्न आउँदैन? यसरी त जिन्दगी कसरी चल्छ? लौ, तिम्रो सोच तिम्रो व्यवहारले गर्दा म चाहिँ तिमीलाई अपनाउन नसक्ने भएँ है। मेरो घर परिवारले त तिमीलाई स्वीकार गर्दै गर्दैन, त्यसकारणले अहिले नै छुट्टिनु राम्रो। लगभग 8 महिना जतिको सम्बन्ध उनले टुटाए अनि उनी पनि अर्कैको हात समातेर अगाडि बढे। मैले आफ्नो जिन्दगीलाई फर्की हेरे, खै मैले कसैलाई नराम्रो त गरिनँ, कसैको कुभलो पनि चाहिन, आफ्नै गतिमा अगाडि बढिरहे। कहिले मानिसले यस्तो भने, कहिले उस्तो भने, नभन्या कुरा पनि भने, कहिले यो हाँस्थे भने, कहिले यो एक्लै छ भने, कहिले यो गरिब छ भने, कहिले यो खै कस्ती कस्ती भने,
यसो गर्दा नि नहुने, उसो गर्दा नि नहुने, कसो गरी बाँच्ने हो, कसरी हाँस्ने हो, कसरी कुरा गर्ने हो, चाप्लुसै कुरा गर्ने हो कि यताको कुरा उता लगाएर व्यवहार मिलाउने हो कि अथवा ठुलो ठुलो धाक लगाएर कुरा हुने हो कि मैले त व्यवहारै गर्न जानिनँ। यसो गर्दा नि नहुने, उसो गर्दा नि नहुने, खै कसरी हो व्यवहार गर्ने? मैले सायद व्यवहार गर्नै जानिनँ। त्यसपछि झन् मन विचलित भयो। दुईटा दुईटा प्रेमीले धोका दिएर गएपछि यो मन अत्यन्तै दुखी भयो, टुट्यो, गल्यो अनि प्रेमबाट विश्वास

यसरी जिन्दगी अगाडि बढ्दै बढ्दै गयो। 22 वर्ष कि भए बा आमाले विकासलाई रोज्नु भएछ। विकास सामान्य घरका युवक हुन्, एउटा प्राइभेट कम्पनीमा जागिरे हामी जस्तै डेरा गरेर बस्ने सामान्य घरका युवक। बाले खै कहाँबाट पत्ता लगाउनु भयो, उनको घर परिवारसँग गएर हेरेर कुरा टुङ्गो लगाएर आउनु भएछ। बा आमालाई पनि कति हतार हुन्छ आफ्नो टाउको हलम पार्नको लागि छोराछोरीको इच्छा विरुद्ध आफ्नो कर्तव्य पालन गरिदिए बस पुग्यो। कसै न कसैलाई तासो लगाउन पाए आफ्नो जिम्मेवारी कम हुन्छ भन्ने एक किसिमको स्वार्थ हो कि कर्तव्यको नाममा? नत्र छोराछोरीको इच्छा पनि त बुझ्नु पर्थ्यो नि। 2 वर्ष विवाह नगरेर के चाहिँ बित्थ्यो र? त्यतिन्जेलसम्म अलिकति परिपक्व हुन्थे, अलिकति पढ्थे पनि, अलिकति राम्रो जागिर खोज्थे, तर यतिको पनि पाइँदैन। उमेर बढे झन् हामीलाई दुःख हुन्छ। मान्छेले के भन्छन्, 22 वर्ष भइसकी अझ विवाह भएको छैन आदि इत्यादि। बा आमाको अगाडि मेरो केही लागेन। शिक्षित भए पो कुरा बुझाउन सकिन्थ्यो, अशिक्षित भएपछि जति कुरा गरे पनि घुमाए फिराए फेरि उही कुरो। विरक्त लाग्यो। उहाँहरूले गुजेश्वरीमा गएर टिका टाला गरेर 2-4 जोर लुगाका साथमा विदाबारी गरिदिनु भयो। त्यही 2-4 जोर लुगाका साथमा म मेरो पति रोहनसँग उनको घर लागे। एक दिन, दुई दिन, तिन दिन गर्दा गर्दै महिना दिन बित्यो। 2 महिनासम्म त ठिकै ठिकै थियो, तेस्रो महिनादेखि त फेरि आफ्नै घरको जस्तै कथा। त्यहाँ पनि आफ्नो घरमा त अलिअलि जिद्दी गरिन्थ्यो, कमसे कम अलिकति भए पनि सुख थियो। तर यता आएपछि त घरको काम त छँदै थियो गर्नुपर्ने, पैसामा अभाव, अरूका सन्तान, आफ्नो घर जस्तो नहुँदो रहेछ। त्यति सबै सिद्ध्याएर सबैको चित्त बुझाएर स्कुल पढाउन गएर आएर पढाएको पैसा पनि आएर सासूलाई दिनुपर्ने, अनि आफ्नो हात सधैँ खाली, यो जिन्दगी झन बोझ लाग्न थाल्यो मलाई। अनि मैले भने, यो त अति नै भयो। मैले दुःख गरेर कमाएको पैसा, 2 पैसा आफ्नै लागि भनेर कमाएको, त्यो पनि घरमा दिन थालेपछि त मेरो किनै अस्तित्व भएर काम गर्ने नोकर भन्दा बढी त केही पनि भएन। मेरो जीवन खोइ त, मेरो गरिमा खोइ त, मेरो इज्जत खोइ त, मेरो एउटा स्थान। 6 महिना जति बितेको थियो त्यसपछि मैले आफ्नो तलब सासूलाई दिन छोडे, अनि सुरु भयो घरमा रणाको। जे पकाए पनि छोरा बुहारीबाट माखो मर्ने होइन, आफै आफै कमाछन्, आफै आफै खाका छन्। यो बुढीलाई जहिले पनि घर चलाउन धौ धौ। हरेक दिन खाने बेलामा यस्तै कुरा हुन्थ्यो। कैयौं पटक रोहनले भात छोडेर हिँडेका छन्। कहिले देवरको गुनासो, कहिले नन्दको। विवाह गरेर अर्काको घरमा गइसकेकी आमाजु घरमा आएर जुदाउने बजाउने गर्नुहुन्थ्यो। जति गरे पनि छोराछोरीको काम देखिने, बुहारीको काम नदेखिने। बुहारीले गरेको सबै नराम्रो, छोराछोरीले गरेको सबै राम्रो। एउटालाई खुसी पारे अर्को रिसाउने, अर्कोलाई खुसी पारे अर्को रिसाउने, कसैलाई पनि खुसी पार्न नसकिने। जति गरे पनि गरुन्जेल ठिकै छ, गरेको 2 मिनट पछि सबै व्यवहार बिर्सिने अनि गुनासो मात्रै गर्ने। यसरी जिन्दगी कसरी चल्छ? एउटै आश हुन्थ्यो श्रीमान, उनले साथ दिए एउटा हिम्मतका साथ अगाडि बढ्न सकिन्थ्यो। तर उनी पनि मौन हुन्थे, आमाको अगाडि केही बोल्न सक्दैनथे। कहिले यताका, कहिले उताका, कहिले उताका कुरा गर्दा गर्दै तिनी कुराले मनमुटाव निम्त्यायो, अनि बिस्तारी बिस्तारी आमा छोराको बिचमा झगडा पर्न थाल्यो। अब आमा छोराको बिचमा म पनि आएँ। यो सबै कुरा गर्दा गर्दै एउटा यस्तो कलहको वातावरण निस्कियो कि सासूले मलाई घरबाट जा, तेरै माइती गएर बस भन्नुभयो, अनि मेरो घरसँगको सम्बन्ध टुटेर माइतीमा गएर म बस्

0: ऐप्स गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि सन्तुलित खानपान
3: शरीरका अन्य अंगहरू जस्तै तपाईको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढंगबाट काम गर्नको लागि विभिन्न पोषक तत्वहरूको आवश्यकता पर्दछ शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
0: EFBS गोरखा रेडियो
4: कथा तिम्रो पनि र मेरो पनि
0: यात्रा तिम्रो पनि अनि मेरो पनि
4: केही आँसु केही हाँसु
0: शायद यही नै हो जिन्दगी शायद
4: यात्रा जिंदगी को BFBS गोरखा रेडियो में

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। सम्बन्ध विच्छेद भएको थिएन, तर सासूले मलाई देखि सहनुहुन्न थियो। त्यो पीडा मलाई थाहा छ, मैले भोगेको छु कति पीडा हुन्छ भन्ने कुराको लेखाजोखै छैन। यस्तै गर्दै गर्दै महिना दिन जति म माइतीमा बसेँ, आमा बुवाले के सल्लाह गर्नुभयो थाहा छैन। मेरो घरमा आएर उहाँहरूलाई सम्झाएर फेरि मलाई घरै पठाइदिनु भयो, अनि फेरि उही रणाको सुरु भयो। यसो गर्दा नि हुँदैन, उसो गर्दा नि हुँदैन, यो गरे किन गरेको, यो गरेन भने किन नगरेको, आदि इत्यादि। कहिले नन्दको गुनासो, कहिले आमाजुको, कहिले कसको, कहिले कसको गुनासै गुनासो, आर्थिक अभाव, एकअर्कासँग मनमुटाव। त्यो जिन्दगी कस्तो जिन्दगी हुन्थ्यो र? त्यसपछि अत्यन्तै विरक्त थिएर मन रुन थाल्यो। श्रीमानलाई भने कति अन्तै डेरा सरौँ, हामी छुट्टै बसौँ, आखिर घर होइन केही होइन। यति भन्दा रोहन मानेनन्, कहाँ डेरा सर्ने हुन्न। मेरो कर बलमा डेरा सर्न उनी राजी भए र बा आमासँग कुरा गर्न जाँदा बा आमाले चित्त दुखाएर रुन थाल्नुभयो। एउटा तैनी बाँकी छस्, तैँले पनि यसो भने हाम्रो बाँच्नुको उद्देश्य के हो र? यस्तो गरेपछि हामी त्यही घरमा बस्यौँ, सधैँको त्यही रणाको, त्यही दिक्क लाग्दा कुराहरू। नन्द पनि कहिले कोसँग गरेर आफ्नो फाइदाका लागि कुरा गरिरहनुहुन्थ्यो यताउताका कुरा, अनि ठिक्क पारिदिने उहाँ सबैको प्रिय, सबैको साँचीले बनिदिने। अनि कुरा आउँथ्यो मेरो र मेरै कुरा काटिन्थ्यो। मैले त्यस्तो के नै गरेको छु र मेरो कुरा काट्नलाई, म भन्थेँ, तर खै म बुझ्दिनँ, कुरा मेरै काटिन्थ्यो। कहिले आमाजु आउने, आमाहरूलाई ठिक्क पारिदिने, मसँग पनि यसो मिले जस्तै गरी कुरा धोत्ने, अनि अन्त गएर फलानुले भनेको भनेर लगाइदिने। यसरी कैयौँ पटक मेरो अफिसमा र घरमा पनि मनमुटाव भएको छ। यता पनि ठिक्क, उता पनि ठिक्क, कुरा काट्न पनि ठिक्क, मलम लगाउन पनि ठिक्क, ढाट्न पनि ठिक्क, अनि चेपारे घस्न पनि ठिक्क। कसरी गर्छन् मानिसहरूले व्यवहार? जहाँ पनि म अगतिलो किन, त्यही भाँडा मैले माझे, त्यो भाँडा नतल्किने, उनीहरूले माझेको त्यही भाँडा तल्किने। दोष दिने पनि हद हुन्छ नि, बढार्दा पनि यो राम्रो भएन, त्यो राम्रो भएन, भाँडा माझ्दा यो भएन, पकाउँदा पनि खोइ के पकाएको हो, अनि आफूले पकाएको जस्तो भए पनि डढे पनि त्यो मिठो। अर्काले गरेको काममा जसै नदिने कस्ता कस्ता मान्छे हुन्छन् र मेरै भागमा यस्ता मान्छे किन पर्छन्? के म सोझो भएर हो, कि मैले मुख नफर्काएर जवाफ नलगाएर हो, कि सहेर हो, कि नबोलेर हो, कि म बुझ्दिनँ, तर मेरो भागमा यस्तै यस्तै कुराहरू मात्रै किन पर्छन्? म आफै आजित हुन्छु, छक्क पर्छु। अनि मेरो भाग्य नै यस्तै रहेछ कि मैले व्यवहार गर्नै जानिनँ कि, वा ममै कमी छ कि, म संसार जस्तै बन्न सकिनँ कि, मलाई थाहा छैन मलाई किन यस्तो हुन्छ। बस यही प्रश्न मनमा उठे।

यस पटक देवरको विवाह भयो, देवरानी आइन्। 3 महिना मात्रै भएको थियो, घर युद्धभूमि जस्तै भयो। सानो भन्दा सानो कुरामा मनमुटाव झगडा हुन सुरु भयो। कारण देवरानी उनी अलि पढे लेखेकी थिइन्, अङ्ग्रेजीमा राम्रोसँग कुरा गर्न सक्ने, ब्याङ्कको जागिर, त्यसैले उनले नै घर धानेको, सबैले उनको पैसा खाए, उनले सबैलाई हेर्नु पर्यो, आफ्नो खुसीमा बाँच्न पाइन भनेर रणाको मचाइन्। अनि देवर र देउरानी छुट्टिएर बस्न थाले। न कमाउन्जेल सबैले उनीहरूलाई हेरचाह गरे, अब कमाउन थालेपछि श्रीमती पनि जागिरे भएपछि परिवारको बोझ धेरै भयो। हामी सक्दैनौ, हामीले बाँच्नै पाएनौ, आफ्नो जीवनमा स्वतन्त्र भएर बाँच्न पनि नपाउनु, यस्तो जिन्दगी नि के जिन्दगी। यस्तै भन्दै देउरानी र देवर छुट्टिए। आमाजुले पनि घर रणाको मचाउनमा ठूलो भूमिका खेल्नुभयो। यताको कुरा उता, उताको कुरा यता गरेर आमा बुवालाई उचालेर, अनि अन्तत बा आमालाई हामीले नै हेर्नु पर्ने भयो। 2 पैसा कसैले दिने होइन। देवर देउरानी गइहाले आमाजु बिचबिचमा आएर उत्प्रेरकको काम गर्नुहुन्थ्यो। नन्दको विवाह हुन बाँकी थियो। नन्द, आमा बुवा र हामी 5 जनाको परिवार भयो। दुःख सुख जीवन चलिरहेको थियो। फ्याक्त नन्द घर छोडेर गायब भइन्। 3 दिन गायब भएपछि उनको खोजी गरेर लिएर आइयो आफ्नै टोलको एक अन्तर्जातीय युवकसँग। उनी भागेकी रहेछिन्। केटा खानदानी थिए तर जात मिल्दैन थियो। केटी मान्छेको इज्जत, केटापट्टिकोले भित्र्याउन अस्वीकार गरे। तर हाम्रोबाट तपाईँको छोरा लगेको छोरीलाई हामी कसरी भित्र्याउनु, बा आमाले मान्नु भएन। अनि केटाले छुट्टै डेरा गरेर राख्ने भनेर आँट लिएपछि हामीले सामान्य टिका ताला गरेर पठाइदियौँ। अब बा आमाको जिम्मेवारी हामी माथि रह्यो। दुःख सुख हामीले आफ्नो जीवनलाई यापन गरिरह्यौँ। मैले सेवा गरिरहेको छु, हामीले नै पालिरहेका छौँ, जसोतसो जीवन यापन गरिरहेका छौँ। तर भएन रे, सुख दिएनौ रे, यस्तो पनि भएन, उस्तो पनि भएन। आमाजु नन्द देउरानीको कुरा, उनीहरूले गर्ने के पनि होइन, तर हामीले गरेको भएन भनेर सारा टोल आफन्त इष्टमित्र कहाँ गएर हाम्रै कुरा गर्ने। आखिर किन, कि मैले व्यवहार गर्न जानिनँ, वा मैले राम्रो गरेको उनीहरूलाई पचेन, वा यता पनि ठिक्क उता पनि ठिक्क गर्नु पर्थ्यो। खै कसरी हो बाँच्ने, धेरै बोले धेरै बोली भन्छन्, नबोले फलान त बोल्दै बोल्दिन, काहीँ नभएकी कप्टी। अब ठिक्क बोलौँ, राम्रो बोलौँ, काहीँ नभएको चेपारे ठिक्क पार्छे। काम चाहिँ एउटा गर्ने होइन, कोही कति कमाएका छन् त्यो बुढाबुढीलाई दुःख दिएर मर्दा सँगै लिएर जाने हो र, यतिसम्म पनि भन्न भ्याए व्यक्तिहरूले। आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रो देख्ने, सबै संसार यस्तै हो कि मलाई मात्रै, मेरो भागमा मात्रै यस्ता यस्ता व्यक्तिहरू परेका हुन्। म बुझ्दिनँ, मैले कसैको कुभलो चाहिँ, कसैको 2 पैसा खाएको छैन, जे सोझो हो त्यही गरी खाएको छु। तर मलाई मानिसहरूले किन देखी सहँदैनन्, कि मेरो भाग्य नै यस्तै हो। कहिलेकाहीँ भाग्यलाई कोस्न मन लाग्छ, कहिलेकाहीँ भाग्यसँग प्रश्न गर्न मन लाग्छ, कहिलेकाहीँ हे दैव के हो मेरो जिन्दगी जस्तो पनि लाग्छ। प्रश्नै प्रश्नको बिचमा, अभावै अभावको बिचमा, अनि द्वन्दै द्वन्दको बिचमा मेरो जीवन अगाडि बढिरहेको छ। कहिलेकाहीँ लाग्छ बेकार विवाह गरे, एक्लै बसेको भए सायद यति दुःख हुँदैन थियो। फेरि छोराछोरीको मुख हेर्छु, यति कलिला यति राम्रा लाला बाला मैले एक्लै बसेको भए कहाँ पाउँथे। यिनीहरू ठुला हुन्छन्, यिनीहरूले पाल्छन्, उनीहरूको अनुहार हेरेर म दङ्ग पर्छु, अनि एउटा आशा मनमा जागेर आउँछ, अनि लाग्छ यस्तै हो संसार, मेरा त छोराछोरी छन् नि त, तिनी कलिला मेरा बाल बालिकामा उनीहरूको भविष्य उज्जवल छ जस्तो लाग्छ। उनीहरूको उज्जवल भविष्यसँग आफ्नो बुढेसकाल सुख हुन्छ भन्ने
कल्पनामा म यसै यसै आफ्ना दिनहरू बिताइरहेको छु। यही मेरो जीवनको कथा तपाईँलाई सुनाउन चाहन्थे। सामान्य कथा हो तर भोग्नीलाई यो पहाड लाग्छ। मैले त्यही आफ्नो पहाड जस्तो जिन्दगीको केही अंश सुनाए। अब थाहा छैन बाँकीको जीवनमा के हुन्छ, कसो कसो हुन्छ। त्यो भोलिको कुरा हो, भविष्यको कुरा भविष्य कसले देखेको छ र। बस आजसम्मको भोगाई यही नै हो। मैले बाँच्न जाने कि जानिनँ मलाई थाहा छैन, मैले हाँस्न जाने कि जानिनँ मलाई थाहा छैन, तर मैले निरन्तर जीवन यात्रामा अगाडि बढ्दा भएको जीवनको कथा

मोहिनी जी, तपाईले आफ्नो जीवनको कथा हामीलाई लेखी पठाउनु भयो, धेरै धेरै धन्यवाद। त्यही भएर त तपाईँ हामीले बाँचेको जीवन जीवन हो, तपाईँ हामीले पाएको जीवन जीवन हो। कैयौँ कुराहरूको अभाव छ जिन्दगीमा, सबैले भनेको जस्तो पुग्दैन, जे छ जस्तो छ त्यसैमा खुसी खोज्ने रहेछ, त्यही पलमा जीवन खोज्ने रहेछ। सोचेको जस्तो अपेक्षा गरेको जस्तो जीवन भएन भने हामी दुखी हुन्छौँ, त्यो पनि होइन रहेछ। जीवनमा जे पाइन्छ जे आउँछ त्यसलाई स्वीकार गरेर त्यसैमा सन्तुष्ट हुनु जीवन रहेछ। चाहे जस्तोसुकै जीवन होस्, जे दिनमा बित्छ जे दिनमा हामीले अनुभव गर्छौँ त्यसलाई स्वीकार गरौँ, भोलिलाई अझ राम्रो बनाउने प्रयत्न गरौँ। आजलाई बिर्सेर भोलिलाई मात्रै सोच्यौँ भने आज पनि खेर जान्छ, भोलि फेरि आजकै रूपमा आउँछ। आजलाई सपार्यौँ भने भोलिलाई स्वीकार गर्न सजिलो हुन्छ। सायद यही नै हो कि जीवनको मन्त्र। यो मन्त्र तपाईँलाई काम लाग्छ भने यसलाई प्रयोगमा ल्याउनुहोला। यो कथाको लागि मोहिनीजी फेरि पनि आभार व्यक्त गर्दछु, तपाईँलाई धेरै धेरै धन्यवाद। अर्को साता कसै अरूको जीवनको कथा लिएर अवश्य नै आउने नै छु। जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको उत्सव मनाएर

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: शेरबहादुर नेतृत्वको दारले सनातन हिन्दू राष्ट्रलाई राष्ट्रिय पहिचान बनाउने भएको छ। देउवाको उपस्थितिमा भएको सम्मेलनले पाँच पुँदे प्रतिबद्धता मध्ये हिन्दुत्वको विषय पनि समेटेको हो। यसका लागि संविधान संशोधन गर्ने विषय पनि सम्मेलनले निर्णय गरेको छ। तर सनातन हिन्दुत्वको विषयमा पार्टीका दुई नेताहरू विमलेन्द्र निधि र डाक्टर प्रकाश शरण महतबीच मञ्चमै निर्णय खोसाखोस भएको छ। नेता दीपक कुइकेलले निर्णय वाचन गरिरहेका बेला नेता निधिले निर्णय पत्र खोसेपछि महत आउनु भएको थियो।
4: पन्ध्रौं महाधिवेशन यहाँ पन्ध्रौं महाधिवेशनबाट निर्वाचित होइन दाइ सबै सबै निर्वाचित होइन के दाइ सबै दाइहरू मनोनित हो नि त।
3: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले भोलि सोमबारदेखि श्रमिक पठाउने कार्य ठप्प पार्ने भएको छ। आफ्ना मागको सुनवाई नभएको भन्ने संघले भदौ एक गतेबाट देशैभरका कार्यालय बन्द गर्ने घोषणा गरेको थियो। संघका महासचिव हिरबहादुर टाँगेले विज्ञप्ति निकाल्दै वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण काम कारोबार तथा श्रमिकको उडान पूर्ण रूपमा बन्द गरिएको बताउनु भएको छ। वार्ताका लागि तयार रहेको भन्दै संघले माग सम्बोधन र कार्यान्वयन नभएसम्म संघर्ष फिर्ता वा स्थगित नगरिने अडान लिएको छ। भारतका स्थल सेना अध्यक्ष जनरल तीरथ सेठ चार दिने भ्रमणको सिलसिलामा काठमाडौँ आउनु भएको छ। प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा आएको पाँच सदस्यीय भ्रमण दलमा उहाँकी धर्मपत्नी कोमल सेठ पनि सहभागी हुनुहुन्छ। उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाका बलाधिकृत रथी प्रदीप जङ केसी र उहाँकी धर्मपत्नीले स्वागत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। भ्रमणका क्रममा सेना अध्यक्ष सेठलाई आगामी भदौ एक गते भोलि राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। सरकार लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन समितिबीच सात पुँदे सहमति भएको छ।
5: यो सँगै लामो समयदेखि आन्दोलनरत पीड़ितले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम स्थगन गरेको जानकारी दिएको हो। सरकार र आन्दोलन समितिबीच लघुवित्त वित्तीय संस्थाका सदस्य तथा ऋणीका समस्या समाधानका लागि उच्च स्तरीय लघुवित्त वित्तीय संस्था समस्या समाधान समिति गठन गर्ने सहमति गरिएको छ। समितिको कार्यादेश तयार गर्दा सरकारवाला समूहबाट समेत सुझाव लिनुपर्ने सहमतिमा उल्लेख छ। समस्यामा परेका लघुवित्त ऋणीको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्न कालो सूची तथा धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्न र कर्जा मिनाहा सम्बन्धी मागमा तथ्याङ्क विश्लेषण गरी कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदन तयार गरिने समेत सहमतिमा उल्लेख गरिएको छ।
3: बर्दियामा एक वर्षको अवधिमा समस्याग्रस्त आठवटा चितुवासहित 162 वन्यजन्तुको सुरक्षित उद्धार गरिएको छ।
6: एक वर्षमा समस्याग्रस्त आठ चितुवा सहित 162 वन्यजन्तुको डिभिजन वन कार्यालयले सुरक्षित उद्धार गरेको हो। आर्थिक वर्ष 2082

0: सीमा सर्वसाधारणको घरभित्र पसेका अति विषालु गोमन, करेत, रसल, भाइपर लगायतका 146 सर्प, 8 चितुवा, 2 भैंसे गोहोरे, 2 सुन गोहोरो, कछुवा, निर बिरालो, मगर गोही, रातो बाँदर लगायत वन्यजन्तुको सुरक्षित रूपमा उद्धार गरेर प्राकृतिक वासस्थानमा छोडिएको वन कार्यालयले जनाएको छ। यस्तै आर्थिक वर्ष 2081-82 र 80-81 146 वन्यजन्तुको सुरक्षित उद्धार गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केसीले जानकारी दिनुभएको छ।
1: अस्ट्रेलियामा हुने टप एन टी ट्वेन्टी सिरिजमा सहभागिता जनाउने नेपाल ए क्रिकेट टोलीको विदाय गरिएको छ। टप एन टी ट्वेन्टी सिरिजमा नेपाल एको कप्तानी अनिल कुमार शाहले गर्नुहुनेछ। प्रतियोगिता अस्ट्रेलियाको नर्दर्न टेरिटोरीमा हुनेछ। अगस्त 21 तारिकदेखि सुरु हुने सिरिजमा नेपालले लिग चरणमा 6 खेलमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको पहिलो खेलमा नेपालले 21 अगस्तमा एन्ट्री स्ट्राइकको सामना गर्नेछ। खबर यति नै।
2: BS Kulkar Radio.

श्रोताहरू नमस्ते, अब कार्यक्रम सुरु हुन्छ दोभान साहित्यिक कार्यक्रम। यहाँहरूलाई हामी यो साहित्यिक कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन गर्दछौँ। त हाम्रो यो साहित्यिक कार्यक्रम प्रत्येक हप्ताको शनिबार शुक्रबार आइतबार प्रसारण हुने गर्दछ। त यो आइतबार यहाँले बिहानीको प्रसारणमा सुन्न सक्नुहुन्छ र यसको चाहिँ शुक्रबार पनि हामीले अन्य समयमा प्रसारण गर्छौँ। त हामी श्रोताहरू, हामी नेपाली साहित्यका विभिन्न व्यक्तित्वहरूका बारेमा चर्चा गरिरहेका छौँ। योभन्दा अगाडि पनि हामीले भानुभक्त आचार्यको बारेमा चर्चा गऱ्यौँ। त भानुभक्तलाई भानुभक्त बनाउने महान व्यक्ति चाहिँ वास्तवमा मोतीराम भट्ट हुनुहुन्छ। मोतीराम भट्ट नेपाली साहित्यमा धेरै किसिमले चाहिँ प्रसिद्ध हुनुहुन्छ। उहाँले चाहिँ 30 वर्ष मात्रै जीवन पाउनुभयो, 30 वर्षमै उहाँ दिवंगत हुनुभयो। 1923 भदौ अमावस्याका दिन जन्मिएर त 1953 अमावस्याकै दिन दिवंगत हुने प्रतिभा हुन् मोतीराम भट्ट। उहाँले चाहिँ यो अवधिमा चाहिँ 25 जति सामग्रीहरू सङ्कलन, रचना, प्रचार प्रसार, प्रकाश आदि कामहरू गर्नुभएको, धेरै कामहरू गर्नुभएको छ उहाँले। चाहिँ भानुभक्त आचार्यलाई भानुभक्त आचार्य बनाउने पनि वास्तवमा चाहिँ मोतीराम भट्ट नै हो। भानुभक्तका सारा कृतिहरू प्रकाशन गरेर जनसमक्ष ल्याउने काम उहाँले गर्नुभएको छ। गीत गजल साहित्य चाहिँ नेपाली भाषामा प्रवर्धन गर्ने काम पनि त मोतीराम भट्टले नै गरेका हुन्। त्यस्तै गरिकन चाहिँ उहाँको चाहिँ प्रियदर्शिका र शकुन्तला जस्ता दुईवटा नाटक नेपाली यहाँ चाहिँ अनुवाद गराएर त वीर शमशेर दरबारमा चाहिँ अभिनय गराएर नेपाली भाषामा नै नाटकहरू खेल्नुपर्छ भनेर सन्देश दिएका थिए। अर्थात् त्यतिखेर चाहिँ राणा दरबारमा कि चाहिँ उर्दूका शायरीहरू सुन्ने, उर्दूका नाटकहरू चाहिँ प्रदर्शन गर्ने, उर्दूका गीतहरू चाहिँ गाउने, उर्दूकै गीतमा चाहिँ नाच्ने, यस्तो चाहिँ चलन चलिराखेको अवस्थामा यो कुरा चाहिँ मोतीराम भट्टलाई राम्रो लागेन र चाहिँ मोतीराम भट्टले अनि के गर्नुभयो त भन्दाखेरि उहाँले चाहिँ नेपालीमै गर्नुभयो। नाटकलाई पनि नेपालीमा, गीतलाई पनि नेपालीमा, भजनलाई पनि नेपालीमा, त्यसपछि गएर नाटक पनि नेपालीमा। यसरी हामीले नेपाली भाषा साहित्यलाई समृद्ध बनाउनुपर्छ भनेर चाहिँ उहाँले धेरै चाहिँ काम गर्नुभयो। दर्जनौँ ग्रन्थहरू उहाँले सानो अवधिमा पनि, ग्रन्थहरू ठुला ठुला त छैनन् तर चाहिँ ठिक्क ठिक्क ग्रन्थ भए तापनि त चाहिँ 23-24 ग्रन्थहरू यो सानो अवधिमा दिनु चान्चिने कुरा थिएन। त्यो ज्यादै महान कार्य चाहिँ मोतीराम भट्टले चाहिँ गरेको हामी पाउन सक्दछौँ। मोतीराम भट्टका अनेक कृतिहरूमध्ये एउटा कृति चाहिँ को अलिकति श्लोक म अहिले पाठक समक्ष चाहिँ सुनाउन चाहन्छु। त यो चाहिँ पिकदूत भन्ने काव्य मोतीराम भट्ट लेखेका छन्। यो त्यति धेरै ठुलो काव्य त छैन, तैपनि यो पनि एउटा चाहिँ शृङ्गार रसमा लेखिएको अथवा विप्रलब्ध शृङ्गार रस भनौँ, यसलाई विप्रलब्ध शृङ्गार रसमा चाहिँ लेखेको यो कुरा यहाँ चाहिँ उल्लेख गरेको हामी पाउन सक्दछौँ। त यसमा चाहिँ पिकदूतमा चाहिँ यसो भनेको छ, ए पन्छे अब जा चट्टक हुन गए संसार यो भनिदिएस, यो संसार भनिदिएस पनि भने लाख वर्ष सम्बन्धेस, यी मेरा सब हाल हेरे उडे जा मेरा जहाँ प्राण छन्, यसमा कति फरक नपारे जति यहाँ भन्छु भनेस त्यो त सुन, केही कालसम्म प्रचण्ड ग्रीष्म ऋतुको गर्मी सयो जङ्गले अङ्गले, मन आजित हुन गोर दुःखी म भई त्यही गर्मीका रङ्गले, छारो उड्न गयो जसै दश दिशा साह्रै अँध्यारो भयो, एक्लै एक्लो एक्लै के गरौँ थर मनाउन गो हुन गयो गर्मी पनि गई गयो, वर्षाका ऋतुमा बडा बिरामा एक्लै बस्थेँ झ्यालमा, बादलको दल आए घेरेन गयो आकाश ख्याल ख्यालमा, त्यही बेला बिजुली चमक्क चमकी उहाँ पछि गर्जिँदा, मन धुक धुक हुन गो यसोरे जबता ती पापीले बिर्सदा, निस्के हाँसहरू ऋतु शरदको बेला भए थियो जसै, वर्षा गो भने चन्द्रले अमृतको वर्षा गराए तसै, प्यारो चन्द्र भने चकोर शरीरले चुचु गरे जिउँदियो, प्रति चन्द्र चकोरको त्यस बखत बिर्सिन सक्नु भयो, चौथा नम्बरको ऋतु रसले हेमन्त आयो जसै, यही मै यही
यो मौन मन्ता उडी गई गयो र रसमा चुर्लम डुब्यो तसै चिसो चल्छ बतास आस मनको मेरो पटक्कै भयो भेटघाटको मनस खुब हो तर यति धोका रही रही गयो। यो चाहिँ यसमा चाहिँ उल्लेख गरेको हामी चाहिँ पाउन सक्छौँ। भानुभक्तका यस्ता अरू पनि थुप्रै चाहिँ रचनाहरू चाहिँ छन्। अब यो चाहिँ पिकदूतको चाहिँ कुरा अहिले हामीले गऱ्यौँ, यो बाहेक चाहिँ

0: कहिलेकाहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन, त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो। तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई। यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ। यति मात्र होइन, यसको प्रयोग गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ। यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो। स्मरण रहोस्, द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ। फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ SCOAF.org.UK।
1: Gorkha Radio.

बसन्त पञ्चमीको वर्णनको पनि अर्को एउटा उनको फुटकर रचनाहरूमध्येको एउटा चाहिँ छ, त्यो चाहिँ छ लाग्यो आज बसन्त मित्रहरूका मनमा लहर एक उठ्यो, जम्मा भइकन जानुपर्छ भनमा भन्ने विचार यो चल्यो। आजैका दिन शम्भुका वन विषय पश्चिम तरफ शारदा, राज गर्ने तै गर्न दर्शन भने जाने नगरका कला। यो चाहिँ मोतीराम भट्टकी कविता हो वसन्त पञ्चमी वर्णनबाट। सुन्दर सुन्दरे गोल बाँधी फुलको माला लिँदा हातमा, दर्शनको मनसुभ गरेर हिँड्ने दसदेखि विश्वसम्मका, यस्तोदेखि तहीँ गऱ्यौँ सबजना जम्मा भई साथमा, क्या सोध्नु क्या लेख्नु मैले कलम र मसीले क्या क्या मजा बाटमा, जाँदामा नदी बिचमा परि गइन् पुल काठका तिन्थिया, मुस्किलले तरियो नदी त झबगर लस्कर सबै पार गर्या, लड्को त लस्करको गनि नसकिनु चौतर्फीका चन्द्रमा, बत्ती हुन भने गर्न सक्दिन मता, यति हुन भने गर्न सक्दिन मता, नारी असल देखिया, फर्कन्छन् कति चन्द्र रोक मन कति अलगा चौरमा, कति जाँदा छन् कति पाऊ दर्शन भने बेस अप्सरा झैँ कसी, हजार तिन कदम जसै हिँडिसक्यो आयो मजाको पहाड, अल्गो एक हजार हातभरिको हिँड्दा गरियो घचाड। यसरी यो वसन्त पञ्चमी कवितामा पनि यहाँ मनोरञ्जनात्मक पनि छ अनि त्यहाँबाट फेरि बुद्धि विनोद गर्ने खालको पनि यो कविता रहेको चाहिँ छ। उनले अगाडि फेरि कस्तो छ त त्यहाँको दृश्य, त्यहाँको वातावरण, त्यहाँ चाहिँ सब चाहिँ केटीहरू वरिपरि छन् होइन, त्यहाँ चाहिँ राम्रा राम्रा चाहिँ रमणीयहरू छन्, त्यहाँ कस्तो चाहिँ स्थिति छ त भन्दा त्यसलाई फेरि उनी चाहिँ सुन्दर ढङ्गले वर्णन गर्छन्। स्वा स्वा साज फुल्यो जसै, बिच पुग्यौँ फर्केर हेरौँ जसै, कुनरेतले यिनी चन्द्रमा कमला झैँ उक्लेर पुग्नु तसै, भन्ने यो मनमा उठ्यो अति दया, क्या गर्नु धेरै मया, केही बस नचली अघि अघि हिँडौँ मनका कुरा मन रया, कस्ता चन्द्र बदन मलिन हुन गया, कस्ता पर्यो उक्लदा, एरित्ते जब उक्ली माथि पुग्यो तिनकै मुहार देर दा, हामी साथीहरूको सबै तसबगत गर्मी भयो अङ्गमा, खुट्टा कर कर खाइन्न नसके पल्टौँ बडा रङ्गमा, हामी मर्द पनि थकाई बसले यस्तो बिहाल भो भने, कस्तो दुःख भएछ सुन्दरी विषय यही जानुन् मनमा नै, जसले घर रहँदा हिँडेन दस पल सुक्ले म भरेङमा पनि, उसले एक हजार सिँढी हिँडिसक्यो मानव बहादुर बनी, उहाँदेखि कदम छ एक समयमा जङ्गल घनो बिचमा, उहाँदेखि कदम छ एक सयमा जङ्गल घनो बिचमा, यसलाई अलि फेरि भनौँ, उहाँदेखि कदम छ एक समय जङ्गल घनो घनो बिचमा, मन्द्र से वरदायिनी भगवती बुद्धि प्रदा पासमा, गइयो दर्शन पायस भइयो गन्धर्वका गानको, मज्जा भारे मिल्यो गजब तरहको फर्केर घर आइयो, भनेर एउटा यात्रा वर्णन जस्तो पनि र चाहिँ एउटा युवतीहरूसँगको आहार विहारको प्रसङ्ग पनि मिलाएर यसमा चाहिँ लेखेका छ। अब उनी अझ अन्तिममा भन्छन्, अब त लहर भइगो यति भारे मजा भो, सरस ऋतु भनिएको नाम बसन्तै पर्याको, पछि पनि रहला कि सम्झना श्लोक लेखी भनेको नि यदि मैले लेखिदिएँ यहाँ बिचारी, भनेर यो स्मरणका सन्दर्भलाई पनि त उनले यहाँ चाहिँ उल्लेख गरेको हामी पाउन सक्दछौँ। यस्ता उनका पनि त चाहिँ थुप्रै चाहिँ फुटकर रचनाहरू, मोतीराम भट्टका पनि थुप्रै चाहिँ फुटकर रचनाहरू हामी चाहिँ पाउन सक्दछौँ, उनका चाहिँ रचनाहरू हामी पाउन सक्दछौँ। अब यहाँ अलिकति व्यङ्ग्यात्मक कविता पनि छ एउटा, है सुन्नुभयो त कस्तो लेखेर, ए प्यारे सुन भन्छु एक अहवाल, त्यो होइन तिम्रो अधर अमृतको बर हो, यहाँ पछि तै देखिन्छ लाली जबर, त्यसमाथि अरू दन्त पङ्क्ति पनि छन्
झुट हुन्न मान्नु उसै अमृतका दहभित्र दारीमा पोले फुल्दो भयो फल तसै भनेर त यो चाहिँ युवतीहरूको मुखमण्डलको दाँतको र त्यस सेरफेरको चाहिँ वर्णनलाई एउटा व्यङ्ग्यात्मक पारामा समेत मोतीराम भट्टले यहाँ उल्लेख गरेको हामी पाउन सक्छौँ। एउटा व्यङ्ग्यात्मक कविता छ युवतीहरूसँगको प्रसङ्गको, छाती उगारे दिन भनेर, त्यसमा चाहिँ बडो व्यङ्ग्य पनि छ र चाहिँ सरस पनि छ।

0: धेरै दिन धेरै दिनपछि झलक्क दर्शन पाया जसै चन्द्रको, कस्तो भो मनमा भने भनौँ म के शोक उड्न गो इन्द्रको, आरामै छ भन्यार केही मन कही आँसु नैनमा भरिन्, केही दुःख त छैन कि भनिदिँदा छाती उघारिदिन्। यस्तै निष्ठुर जाति नारीहरूको मन चोर्न क्या छन् पुरा, पेच पाजका जब चल्छ बात कति छौ बादका उनैका पुरा। अझ अगाडि यसरी भन्छन्, आरामै छ भन्या छ केही नगए आँसु नैनमा भरिन्, केही दुःख त छैन कि भनिदिँदा छाती उघारिदिन्। अझ अगाडि भन्छन्, यस्तै निष्ठुर जाति नारीहरूको मन चोर्न क्या छन् पुरा, पेज पाजका सब चल्छ बाद यति कौ छुरा सरीका कुरा, एक दिन मन कन देऊ भन्यार तिनीले यस्ती कडा भई गइन्, लौ लौता लौस लौस्ता भर कञ्च ताती कहाँ दे छाती उघारे दिन भने। यहाँ चाहिँ त एउटा कमलको प्रसङ्ग, इन्द्रको प्रसङ्ग पनि यहाँ चाहिँ लिएर आएको छ र यसमा चाहिँ द्व्यर्थक किसिमको भावलाई यसमा चाहिँ व्यक्त गरेको हामी पाउन सक्छौँ। र अर्को एउटा चाहिँ छ, कति बुझ्न सकिन प्यारीहरूको लीला कसो हो कसो, मतलब साना चतुर भएर रहने बुझिन्न के हो कसो, ईश्वरका जाँदैछन् पराक्रम उनी गर्दै बडो नाम दिन, खस्रो हुन् अघिता गजब छ अवता नानी मसिनी भइन् भने। यहाँ पनि अलिकति व्यङ्ग्यभाव कविले लेखेका छन् र मोतीराम भट्ट ज्यादै चाहिँ सिपालु र अनि अलिकति रसिक कवि, अलिकति चाहिँ शृङ्गार रसमा चाहिँ बढ्दा चाहिँ रमाउने खालका चाहिँ कवि हुन्। त्यो भावहरू हामी चाहिँ विभिन्न कविताहरूमा पाउन सक्छौँ। अब एउटा भनौँ र आजको कार्यक्रमको विश्राम पनि लिनु छ, सानो छैन मलाई पिर मनमा यस्तै अनेक चन्द्रमा, गोल बाँधी कन हिँड्दछन् सडकमा गुन केसरी शिरमा, धारी सारी कसेर पनि कटीमा धुक्छन् ती एक दिनमा, हा हा चन्द्र च इस्त चल बिच पछि मन खैँच मेरो लिया, एक गोल चन्द्रहरू के भेट हुन गयो यिनका पछि मोह भया, साह्रै दुखी भया भनिकन पुकार तहाँ बराबर गरे, बिग्नै असल भो भनेर कहाँदा हाँसेर ती गई गया, हा हा चन्द्र यी अस्त चलबिच पछि मन खैँची मेरो लिया भनेर, हा चन्द्र यी अस्त चलबिच भन्ने कविता भने द्व्यर्थक भाव पनि छ र व्यङ्ग्य भाव पनि छ र यसमा चाहिँ शृङ्गार भाव त चाहिँ मूलभूत रूपमा नै देखिएको छ। यसरी श्रोताहरू, आजको हाम्रो यो कार्यक्रममा हामीले चाहिँ एउटा युवा कवि, नेपाली साहित्यका धुरन्धर स्रष्टा मोतीराम भट्टको बारेमा चर्चा गऱ्यौँ। त उनी भाद्र महिनामा जन्मिएर, भनेको बुवा खुवाउने औँसीमा नै जन्मिएर सोही दिन दिवंगत भएका एउटा महान प्रतिभा हुन्। उनीले एउटा नेपाली साहित्यको जग बसाउनको लागि र कदा कदा चुँदीमा हराइसकेका भानुभक्तलाई चाहिँ खोजेर ल्याएर चाहिँ मेचीदेखि महाकालीसम्म पुर्याउनको लागि जुन एउटा मानीय भूमिका खेलेका छन्, त्यो नेपाली जातिले, नेपाली भाषाले, नेपाली साहित्य चिन्तकहरूले कहिले पनि बिर्सि नसक्नु गुण लगाएका छन्।
1: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

आजको यो कार्यक्रमबाट म बिदा हुन्छु र यसका सहयोगी निशा गुरुङलाई पनि बिदा दिनुहोस् र मलाई पनि बिदा दिनुहोस्। हस्त नमस्ते। आजको दिन यहाँको शुभ दिन होस्, आजको दिन यहाँको चाहिँ सफल होस् र चाहिँ रमणीय होस् भन्दै बिदा हुन्छु। नमस्ते, धन्यवाद।

0: Pelain pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: मनसुन प्रतीक कार्य कमाण्ड पोस्टले हिमाली तथा पहाडी भेगमा बाढी केकरान डुबान र पहिरोको जोखिम बढेको निष्कर्ष निकालेको छ। विपद न्यूनीकरण प्राधिकरण अन्तर्गत कमाण्ड पोस्ट बैठकले लगातार वर्षा हुँदा जमिन गलेका कारण मनसुन अवधिभर थप सतर्कता अपनाउन सम्पूर्णमा अनुरोध गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख एवं पोस्टका अध्यक्ष डाक्टर धर्मराज उप्रेतीको अध्यक्षतामा प्राधिकरण सभाहालमा बैठक बसेको थियो। बैठकले पहिरो प्रभावित रोल्पाको थबाङ गाउँपालिका, सुनसारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरगढको भेरी नगरपालिका वडा नम्बर 2 र आसपासका क्षेत्रको प्रारम्भिक भौगोलिक अध्ययन गर्न अध्ययन टोली 3 दिनभित्र फिल्डमा खटाउने निर्णय पनि गरेको छ। काङ्ग्रेसको इतर समूहले गरेको राष्ट्रिय सम्मेलन सर्वभारतीय नेतृत्वको कार्य समितिले नै 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कंग्रेस संस्थापन इतर पक्षले काठमाडौँमा सुरु गरेको बेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका 5 वटै प्रतिवेदन पारित सहित 5 मात्रै निर्णय गर्दै बेला सम्पन्न भएको हो। सम्मेलनमै बीपी कोइरालाको राष्ट्रिय एकता तथा मिलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यता कंग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कसैको घरभित्र कैद गर्न नहुने बताउनु भएको छ। काठमाडौँमा धर्म गौतमले लेखेको बीपी र विद्रोहका ती दिन पुस्तकको विमोचन कार्यक्रम उहाँले विशिष्ट नेताका नाममा राजनीति भइरहेको बताउनु भएको हो। उहाँले आफूलाई कंग्रेस संस्थापन इतर समूहको भेलाबारे नसोध्न आग्रह गर्दै यो 3 दिनमा आफ्नो बारेमा जीवनमा सबभन्दा धेरै निन्दा भएको छ भन्नुभएको छ।
4: मैलेको धरतीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो जानेर नजानेर यो गएको 3 दिनमा निन्दा भएको छ। सबै कहाँबाट थाहा पायो? तपाईँहरू थाहा पायो सबै निन्दा हेडलाइन कसले कति बढी निन्दा गर्यो भन्ने कुरामा यसले गर्ला कि नगर्ला भने तपाईँलाई भ्याइन रहेछ। टिप्पिहाल्या छ, देखाइहाल्या छ, बजाइहाल्या छ। यसलाई पनि अलिअलि हामीले त्यो पनि आओस् भएकै छ त आउनै पर्यो होइन, तर यस्तो पनि आउनुपर्छ अनि बल्ल अलि राइट ट्र्याक समाज छ कि भन्ने लाग्छ।
3: थारू समुदायमा महिना अनुसार विभिन्न चाडपर्व मनाउने मौलिक परम्परा छ। वर्षभरि कुनै न कुनै चाडपर्व मनाइरहने थारू समुदायमा अहिले हरढावा पर्व सकिएसँगै गुरही पर्वको तयारी सुरु भएको छ। दाङबाट अञ्जना चौधरी।
5: गुरही पर्व नाग पञ्चमीको दिनमा मात्रै मनाइन्छ। विशेष गरी बाल बालिकाहरूको पर्वका रूपमा चिनिने गुरही थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। दाङ सहित बर्दिया, कैलाली र कञ्चनपुर लगायत थारू बस्तीहरूमा गुरही पर्व धुमधामका साथ मनाउने गरिन्छ। गुरही पर्वमा बाल बालिकाको विशेष सहभागिता हुने गर्छ। उनीहरू समूहमा भेला भएर गुरहीसँग सम्बन्धित परम्परागत गतिविधि गर्दै रमाइलो गर्छन्। ग्रीष्मा चौधरी।
6: हामीले गुरहीमा नयाँ लुगा किन्या छम् अनि गुरैमा गर्छौँ।
7: 3 minutes past 8.

0: best of British for the British forces overseas.
1: CFBS Radio 2.
2: नाइमा मोबिलिटी एक्सपोमा 7,500 सवारी साधन बुकिङ भएका छन्। काठमाडौँको प्रकृति मण्डपमा साउन 26 गतेदेखि हिजोसम्म चलेको प्रदर्शनीमा 5,504 पाङ्रे र 2,002 पाङ्रे सवारी बुकिङ भएको व्यवस्थापनले जनाएको छ। एक्सपोमा 1,80,000 अवलोकन गरेका छन्। एक्सपोमा 55 ब्रान्डका 44 नयाँ मोडल देखाइएको थियो। नाइमा अध्यक्ष ऋतु सिंह वैताली प्रदर्शनी सफल भएको बताउनु भएको छ। बुकिङ भएका गाडी बिक्री भएमा 20 अर्ब रुपियाँ बराबरको कारोबार हुने भनिएको छ। प्रदर्शनीमा सबभन्दा बढी बिवाइडी, टाटा, चेरी, एथर लगायत कम्पनी अग्रपङ्क्तिमा देखिएका छन्। पोखराको गाउँखोला सिक्लेस सडकखण्ड सञ्चालनमा आएको छ। मादी गाउँपालिका एकमा पर्ने चिप्ली र खिलाङ बीचमा 2 दिन अघि गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा कास्कीको ग्रामीण पर्यटनको केन्द्र सिक्लेसको पोखरासँगको सिधा सम्पर्क विच्छेद भएको थियो। मादी एकका वडाध्यक्ष देवीजङ गुरुङले पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको जानकारी दिनुभएको छ। पहिरोले पर्यटकै गाउँ सिक्लेससँगको सम्पर्क टुट्दा आन्तरिक पर्यटक प्रभावित बनेका थिए। विदेशी पर्यटक नभए पनि बिदाका समयमा सिक्लेसमा आन्तरिक पर्यटक पनि भरिभराउ हुने गरेका छन्। बर्दियामा एक वर्षको अवधिमा समस्याग्रस्त 8 चितुवासहित 162 वन्यजन्तुको सुरक्षित उद्धार गरिएको छ।
3: एक वर्षमा समस्याग्रस्त 8 चितुवा सहित 162 वन्यजन्तुको डिभिजन वन कार्यालयले सुरक्षित उद्धार गरेको हो। आर्थिक वर्ष 2082-83 समस्याग्रस्त 8 चितुवा सहित 162 वन्यजन्तुको डिभिजन वन कार्यालयले सुरक्षित उद्धार गरी प्राकृतिक वासस्थानमा छाडेको छ। मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालयले समस्याग्रस्त वन्यजन्तुको उद्धार गर्ने गरेको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी शिव बहादुर केसीका अनुसार गर्मी सिजन लागेदेखि सर्वसाधारणको घरमा पसेका सर्प उद्धारका लागि डिभिजन वन कार्यालयको उद्धार टोली 24 घण्टा फिल्डमा दौडिरहेको छ। पछिल्लो समय प्रत्येक दिन वनको टोलीले 6-7 विषालु सर्पको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिरहेको जनाएको छ। आर्थिक वर्ष 2082-83 सर्वसाधारणको घरभित्र पसेका अति विषालु गोमन, करेत, रसल, भाइपर लगायतका 146 सर्प, 8 चितुवा, 2 भैंसे गोहोरे, 2 सुन गोहोरो, कछुवा, निर बिरालो, मगर गोही, रातो बाँदर लगायत वन्यजन्तुको सुरक्षित रूपमा उद्धार गरेर प्राकृतिक वासस्थानमा छोडिएको वन कार्यालयले जनाएको छ। यस्तै आर्थिक वर्ष 2081-82 154 र 80-81 146 वन्यजन्तुको सुरक्षित उद्धार गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केसीले जानकारी दिनुभएको छ। मुस्ताङको एकमात्र 2500 प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स आफै बिरामी। 15 वर्ष पुरानो एम्बुलेन्स पटक पटक बिग्रिने भएकाले अस्पतालभित्रै बिरामी ओसार पसार गर्न समेत समस्या। भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यवसायी पंगुर पालनतर्फ आकर्षित गाउँपालिकाले महिलालाई आयार्जनसँग जोड्ने उद्देश्यले उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम मार्फत बंगुरका पाठापाठी र खोर निर्माणमा 50% अनुदान दिँदै काभ्रेपलाञ्चोको मण्डन देउपुर नगरपालिकाले सञ्चालन गरेको टीभी स्क्रिनिङका क्रममा 2 वडामा 3 जनामा क्षयरोग पहिचान। कार्यक्रममा 124 जनाले स्वास्थ्य परीक्षण गराए। बागमती प्रदेश सरकार अन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा इकाइ चितवनमा खकार परीक्षण तथा एचआईभी, एचसीभी र भाइरल लोड परीक्षण बाहेकका सबै सेवा बन्द। प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा लाइएका सामग्री सकिएको र चालू आर्थिक वर्षका लागि सामान आइ नसकेकाले यही साउन 26 गतेदेखि सेवा ठप्प। झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दै संक्रमितको संख्या 10, संक्रमित मध्ये 5 जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्क। र एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदो असोज 15-24 गतेसम्म काठमाडौँमा हुने प्रतियोगितामा 7 टोली सहभागी हुँदै
2: इरानी सेना प्रमुखले अमेरिकी सैनिकको ज्यान लिने वा नियन्त्रणमा लिनेलाई $30,000 पुरस्कार घोषणा गरेका छन्। जनरल अमिर हतामीले यस्तो कार्य महिलाले गरेमा पुरस्कार राशि दोब्बर पारिने इरानी मिडियाले उल्लेख गरेका छन्। थप जानकारी सहित बीबीसीका जो इनवर्ड।

बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी हजुर कार्यक्रम आजको नारी आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आजको नारीले आज पनि एकजना विशेष नारी, एकजना

0: विशेष पाहुनालाई लिएर आएको छ र आजको बसाइमा हामी रहनेछौँ लगभग एक घन्टा भनौँ र गीत सङ्गीत पनि हामी सुन्नेछौँ भनौँ इन्जोय गर्नेछौँ भनौँ र उहाँसँगको कुराकानीमा रहनेछौँ। उहाँ एउटा व्यवसायी महिला हुनुहुन्छ, ब्युटिसियन पनि हुनुहुन्छ र अहिले कोहिनुर हेयर सप भनेर उहाँले यो केशको बिजनेस भनौँ होइन हेयरको बिजनेसमा उहाँ हुनुहुन्छ। उहाँ भक्तपुरबाट हुनुहुन्छ, श्रोताहरू भक्तपुरबाट फोनमा मार्फत सम्पर्कमा आइसक्नु भएको छ। आउनुहोस् अब हामी अबेर नगरौँ, उहाँलाई स्वागत गरिहालौँ। नमस्ते चन्द्रकलाजी।
1: नमस्कार म्याम।
0: हजुर श्रोताहरू, उहाँ चन्द्रकला गिरी हुनुहुन्छ, उहाँ चाहिँ भक्तपुरबाट हुनुहुन्छ, उहाँ फोन मार्फत सम्पर्कमा हुनुहुन्छ र आउनुहोस् अब हामी कुराकानीलाई अघि बढाउँ। चन्द्रकलाजी, अब भक्तपुरको मौसम चाहिँ कस्तो छ आज भोलिको भनौँ न?
1: आज भोलिको त अब घरिघरि घाम लाग्ने, घरिघरि पानी पर्ने, मौसम राम्रै छ, चिसो पनि छैन, गर्मी पनि छैन, ठिक्क मिडियम मौसम म्याम आज।
0: हजुर हजुर, भक्तपुरतिर त त्यो माथिको पहाडको चिसो हावा पनि त आउँछ, चिसो पानी होइन?
1: हो म्याम, एकदम स्वच्छ छ, राम्रो छ, बस्नलाई चाहिँ एकदम वातावरण चाहिँ एकदमै राम्रो लाग्छ।
0: हजुर हजुर, भक्तपुर कहाँनिर बस्नुहुन्छ तपाईँ?
1: हाम्रो भक्तपुरको त राधे राधे भारबटनीबाट अलिकति मासेर आएपछि एउटा निको सेरा चोक छ,
0: हजुर
1: त्यसकै साइडमा चाहिँ मेरो कोहिनुर हेयर सप पो पसल छ।
0: हजुर, तपाईँको कोहिनुर हेयर सप चाहिँ मैले टिकटकमा हेरेर, तपाईँको हेयर सपको बारेमा हेरेर, फोन नम्बर लिएर चाहिँ मैले कल गरेको होइन। जे होस् कार्यक्रममा आइदिनु भयो त्यसको लागि सुरुमा नै तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: थ्याङ्क यू म्यामलाई पनि, मलाई यति अब यस्तो अवस्थामा मलाई बोलाएर दुई शब्द बोल्ने मौका पाउँदा, हजुरको रेडियो प्रोग्राममा चाहिँ दुई शब्द आफ्नो विचार राख्न पाउँदा हजुरलाई चाहिँ धेरै धेरै धन्यवाद।
0: हस्, अनि चन्द्रकलाजी तपाईँको यो कोहिनुर हेयर सपको बारेमा भन्नुहोस् न, कहिले थाल्नु भएको, कसरी थाल्नु भयो?
1: मैले कोहिनुर हेयर सप चाहिँ लगभग यो हाम्रो यो कोरोनाको उसमा चाहिँ हाम्रो खासै पार्लर चल्दैन थियो, त्यति बेला चाहिँ अब पार्लर आउन जान पनि डर हुन्थ्यो, बिजनेस के गर्ने, अब केही गर्न सकिँदैन भन्ने क्रममा चाहिँ बिजनेस पनि डाउन भइरहेको थियो, एकदम टेन्सन थियो घरमा पनि। त्यस्तो अवस्थामा चाहिँ अब केही गर्नुपर्छ भनेर चाहिँ मैले सानो एउटा कपडा पसल पनि राखेको थिएँ, साइडमा चाहिँ मेरो एक दुईवटा काँटा हेयरहरू मैले पहिलादेखि नै बेच्थेँ तर हालेको चाहिँ थिइनँ। अब यसो यो पनि देखाउँ न त केही होला, अब अहिले त पार्लर जानलाई त गाह्रो हुन्छ दिदी बहिनीलाई यस्तो माहौलमा, अनि आफै यसो कपाल रेडिमेड आयो भने लाउनलाई सजिलो, पार्लर पनि गइराख्नु नपर्ने भनेर कि यसो एउटा मैले टिकटकमा एउटा काँटावाला कपाल चाहिँ स्टार्ट गरेको, त्यो हालेको थियो, त्यो चाहिँ एकदमै भाइरल भइदियो क्या, मिलियनै भ्युज आयो, भाइरल पनि भइदियो। त्यो भएको कारणले गर्दा चाहिँ यो चिज चाहिँ सबैलाई चाहिने रहेछ, हेयर यस्तो चिज रहेछ, इम्पोर्टेन्ट रहेछ भन्ने कुरामा चाहिँ अलिकति व्यापारमा पनि अब त्यो भाइरल भइदिएपछि अलिकति यसैलाई फोकस गरौँ कि भनेर चाहिँ मैले यसलाई निरन्तर अघि सार्दै लगेको म्याम।
0: हजुर, अनि चन्द्रकलाजी अहिले त यो कपालको बिजनेस त कति ठुलो, कति धेरै चलेको छ कि?
1: ए बबाल बबाल म्याम, एकदमै बबाल, मैले त हजुरको 5,000 स्टार्ट गरेको, अहिले कोरोनाको बिजनेस गर्ने भइसकेँ।
0: त्यही त, अनि कति ठुल्ठुलो भनौँ न सोरुमहरू छ, कति ठुल्ठुलो अनलाइन बिजनेसहरू त्यत्तिकै छ होइन, अनि किन चाहिँ यसको पछाडि चाहिँ के कारण होला? कपालै नभएर, कपालै झरेर त होइन नि होइन, हामी सबैको कपाल छ टाउकोमा, तर यो के कपालको बिजनेसमा अचम्म लाग्छ, कपालै नभएर होइन, सब यस्तो तपाईँहरूको बिजनेस हेर्दा त सबै हामी सबै चिन्ने हुनुपर्ने होइन, के छ कारण भन्नु न?
1: यसमा कारण चाहिँ मेन चाहिँ म्याम एकदम इम्पोर्टेन्ट छ होइन, अब सबैलाई राम्री हुनुपर्ने, दिदी बहिनीलाई पनि राम्री हुनुपर्ने, अब विशेष हाम्रो दिदी बहिनीले एक त बिजी लाइफ, टाइमै छैन पार्लर जानलाई, त्यो अवस्थामा चाहिँ साडी चोलो लगाएर हल्का आफै मेकअप गरेर अन्त अब सेल्फ मेकअप आफै पनि सिके, दुई दिनको कोर्स पनि गर्ने, नभए युट्युब हेरेर पनि सिक्छन् दिदी बहिनीले, प्रायः जस्तो हल्का गाजर सजल लिपस्टिक त अब गर्ने हो भनेर सिकिन्छ। अन्त कपाल मेन इम्पोर्टेन्ट चाहिँ कपाल बनाउनलाई चाहिँ पार्लर गइराख्नु पर्ने भएको कारणले गर्दा अहिले चाहिँ हामीले रेडिमेड कपाल नै त्यहाँ देखाउँछौँ यसरी लगाउने यसरी डिजाइन गर्ने भनेर मैले प्रत्येक कपालहरूको डिजाइन बनाएर मैले चाहिँ टिकटकमा हालिदिएको छु। त्यही सिलसिलामा अहिले यति चल्छ, फेरि लुकै म्याम एकदम लुक चेन्ज हुन्छ, यति राम्रो है कपालले त तपाईँको 10 वर्ष 15 वर्ष आयु नै कम्ती बनाइदिँदो रहेछ क्या म्याम। त्यहाँ हेर्नुहोस् न, नलाएको व्यक्ति हेर्नु अनि लाएको व्यक्ति हेर्नु, अब आफैमा खुइले भएको छ, आफैमा यस्तो अब तालो कपाल झरेको छ, अब दिदीबहिनीको फुलेको छ, होइन अब क्यान्सर पेसेन्ट होइसिन्छ, त्यस्तोको चाहिँ अब बाध्यतै छ म्याम होइन। अब कपालै हुने राम्रो मान्छे स्वच्छ मान्छे पनि अहिले चाहिँ यो तपाईँको कपाल नलाई चाहिँ दिदीबहिनीहरू हिँड्दै नहिँड्ने क्या, जुनै पनि प्रोग्राम भयो कपालले चाहिँ लुक चेन्ज प्रत्येकचोटि गयो प्रत्येक लुक चेन्ज, अनि फोटो खिच्नलाई पनि अलिकति उहाँहरूलाई पनि सुन्दरताको लागि पनि मोटिभेट गर्दछ क्या। त्यही भएर चाहिँ कपालप्रति आकर्षित भएर चाहिँ धेरै नेपालीहरू अहिले अघि बढिराख्नु भएको छ भन्नु पर्यो।
0: हजुर हजुर, तपाईँले भन्नुभयो जस्तो सबैलाई राम्री भएर हिँड्नु मन लाग्छ होइन, होइन सबैलाई त्यो पार्टीको सेन्टर अफ अट्र्याक्सन हुन मन लाग्छ होइन। तर बिक्री भएको देख्दाखेरि चाहिँ मलाई अचम्म लाग्छ, तपाईँहरू जहिले तहिले व्यस्त है, तपाईँ त झन् त्यो भिडियोहरू कति रमाइलो पाराले बनाउनुहुन्छ तपाईँले होइन, चिन्डो चिन्डो मान्छेलाई एकछिनमा कति ह्यान्डसम बनाउनुहुन्छ होइन। जे होस् श्रोताहरू, उहाँ टिकटकमा हुनुहुन्छ, कोहिनुर हेयर सप भनेर उहाँ हुनुहुन्छ, हेर्नुहोला। र भन्नाले अब कपाल झरेकोहरू त आउनुहुन्छ, अब भनेपछि कपालको स्टाइल चेन्ज गर्नलाई पनि होइन आउनुहुन्छ भनेपछि होइन।
1: हजुर हजुर म्याम हजुर, अहिले चाहिँ मोटिभेट पनि हुनुभएको छ क्या दिदी बहिनीहरू, जस्तै अब मैले चाहिँ यति दुःख लाग्छ यो क्यान्सर पेसेन्ट दिदी बहिनीहरू जो चाहिँ फेटा बाँधेर बसिराख्नु भएको छ, उहाँलाई चाहिँ एउटा क्याप लगाइदिएर उहाँको अनुहारमा त्यो खुसी देख्छु कि, त्यो खुसीले गर्दा चाहिँ म अझै मोटिभेट हुन्छु, अझै यो बिजनेस चाहिँ अझै बढाउनु पर्नेछ, अझै चाहिने चिज रहेछ, किनभने 10% बिमार त तपाईँको यो कपाल नहुँदाको उनीहरूलाई अझै बढ्ने के, अनि यो कपाल लाउने बित्तिकै उहाँहरूलाई चाहिँ मोटिभेट भएर त्यो आफूलाई नै अलिकति बिमार नभएको फिल हुँदो रहेछ म्याम।
0: हजुर हजुर हजुर, कन्फिडेन्ट लेभल हाई हुन्छ बढ्छ होइन, कपालहरूले अर्कै लुक्स देखाएको हुन्छ, तपाईँले भन्नुभयो जस्तै धेरै यङ देखिन्छ, आफ्नो एजभन्दा धेरै यङ देखिन्छ कपाल छ भने, त्यो पनि हो होइन। र त्यसले गर्दाखेरि पनि मान्छेलाई आफ्नो आत्मबल बढ्ने भयो होइन, आफूलाई प्रेजेन्ट गर्नलाई आँट आउने भयो, आफूले आफूलाई प्रेजेन्टेबल पनि त बढाउनु पर्यो नि त होइन। त्यसैले गर्दा हो त अनि कपाल त्यति धेरै बिक्री भएको त। अनि सुन्नु न, ह्युमन हेयर भन्नुहुन्छ तपाईँ है, सिन्थेटिक होइन तपाईँकोमा, सिन्थेटिक त होइन है?
1: होइन म्याम, मेरोमा चाहिँ अलराउन्डर छ, अब पैसा अलिक महँगो पर्छ ह्युमन हेयर चाहिँ होइन, अनि सबैसँग पैसा हुँदैन, अब कोही कोही चाहिँ थोरै पैसा पनि आफूलाई लुक चेन्ज गर्न चाहनुहुन्छ होइन, पैसा अब नहुनेहरूलाई पनि त हामीले हेर्नुपर्छ भन्ने उसमा गएर चाहिँ मैले चाहिँ सँगसँगै तपाईँको फाइबरको सिन्थेटिकको सिन्थेटिक प्लस ह्युमन मिक्स त्यो चाहिँ क्याटेगोरी अनुसार 1000 देखि लिएर 1000 लाखौँसम्मको कपालहरू पाइन्छ मेरोमा
0: चाहिँ।
1: 1000 देखि नै स्टार्ट छ, अब कतिपय छ अब अलिक सस्तो जुरोहरू पनि पाउँछ 500-350 त्यहाँदेखि नै स्टार्ट छ, तर आफ्नो गति अनुसार दिदी बहिनीहरूले कस्तो लगाउने उहाँहरू आएर मजाले हेरेर आफ्नो फेसमा कुन सुट हुन्छ त्यो अनुसार लगाउनुहुन्छ।
0: हजुर, तपाईँले क्याटेगोरी भिन्दा भिन्दै भन्नुभयो होइन, थुप्रै क्याटेगोरीको, कतिवटा कति किसिमको हुन्छ
1: त्यो हेयर चाहिँ? धेरै किसिमको हुँदो रहेछ, अब हेयर त मैले बेच्दै थिएँ, डुप्लिकेट बेच्दै थिएँ पहिला, अब डुप्लिकेट बेच्दै बेच्दै यसमा चाहिँ अब दिदी बहिनीहरूको धेरै माग भयो, ओरिजिनल पनि ल्याउनु पर्यो म्याम, हाम्रो चाहिँ ओरिजिनल कपडा चाहिँ कस्तोलाई चाहिने रहेछ भन्दा चाहिँ यो विशेष गरी चाहिँ यो हाम्रो हेयर फल जो अगाडि चाहिँ उसमा चाहिँ सेतो कपाल हुने अनि त्यस पछाडि तालु तक्लु भएको त्यसै अब मेलामिस के भन्छ त्यसलाई एउटा रोग हुँदो रहेछ, त्यो थालाको रोग, त्यो अगाडि कपाल झर्दै जाँदो रहेछ क्या यो बच्चाहरू भइसकेपछि दिदीबहिनीको दाजुभाइको, अनि अब त्यस्तो अवस्थामा चाहिँ अगाडि ठ्याक्कै देख्दा चाहिँ रियल कपालै चाहियो, अनि त्यस पछाडि त्यसको लागि पनि अब रियल कपाल धेरै माग आयो भने रियल कपाल पनि मैले राख्ने गरेछु, अनि एउटा चाहिँ त्यो भइहाल्यो, अनि अर्को चाहिँ हजुरको सेन्थेटिक प्लस ह्युमन मिक्स पनि आउँछ म्याम, मिक्स भएर त्यसमा चाहिँ अलिकति कम प्राइस पर्छ होइन, मिडियम प्राइस भनौँ न, अनि त्यसमा सेन्थेटिक मात्रै पनि आउँछ, अनि एउटा चाहिँ फाइबर लो क्वालिटीको, सबैभन्दा लो क्वालिटी चाहिँ फाइबर हो, त्यो चाहिँ अब यसो फोटो सोटो सुट गर्न टिकटक बनाउन दाजुभाइ दिदीबहिनीहरूले यसो हिँड्नु भन्दा पनि उहाँहरूलाई चाहिँ अब टिक फोटोमा रमाउने र टिकटकमा रमाउने पनि अधिकांश देखेँ क्या मैले दिदीबहिनी र दाजुभाइ उहाँहरूको लागि सस्तो सस्तो राम्रो चाहिने भएको कारणले गर्दा मैले त्यो खालको पनि मैले सामानहरू मतलब हेयरहरू चाहिँ जुटाइदिएको छु दिदीबहिनीहरू दाजुभाइहरूलाई चाहिँ सुपथ मूल्यमा।
0: अब टिकटक बनाउनलाई त थरी थरीको पो चाहियो त होइन, चेन्ज गर्नु पर्यो
1: आफ्नो
0: हजुर। त्यसो त अब त्यो लाखौँको पचासौँ हजारको त किनेर भएन होइन, त्यसले गर्दा सबै सबैलाई हुने खालको सबैले किन्न सक्ने खालको रहेछ भनेपछि होइन तपाईँकोमा दाम कतिदेखि कतिसम्म छ?
1: हामीसँग भएको हेयर प्याच 350 लिएर हजुरको हामीसँग 85,000 छ अहिले चाहिँ।
0: कसले किन्छ 85,000 है? किन्छ है मान्छेले
1: म्याम, अहिले आवश्यकता छ, सबैलाई आवश्यकता छ। अब हेयर ओरिजिनल 100% ह्युमन हेयर, अब लामो लेन्थ कम्मर कम्मरसम्मको दिदी बहिनीहरूलाई टपर, त्यो त्यही अनुसारको महँगो पनि छ। अनि त्यो चाहिँ हजुरको पर्मानेन्ट हेयर भन्छ, त्यो चाहिँ 5-10 पनि टिक्छ, जतन गरे जतनै नगर्दा पनि हजुरको 3-4 मजाले जान्छ क्या त्यो खालको हेयर।
0: ए हजुर हजुर, बेला बेलामा वास गर्नु पर्यो, आफूले नुहाएको जस्तै त हो नि होइन?
1: हो, आफ्नो हेयर जस्तै, त्यो पनि हेयर हो, त्यसलाई पनि स्याम्पो ट्रिटमेन्ट लाएर अब धुनु पर्यो आवश्यकता अनुसार, कहिले कति दिन लाग्यो, कति कस्तो भयो, मैला भयो भएन, आफैलाई पनि स्माइल आउँछ, त्यही अनुसार लगेर अब कस्टमरहरूले चाहिँ त्यसलाई केयर गर्यो भने चाहिँ राम्रो लङ लास्टिङ टिक्छ।
0: अनि यो ह्युमन हेयर कहाँबाट ल्याउनुहुन्छ तपाईँ?
1: म्याम हाम्रो त अब यहाँ कन्ट्याक्ट हुन्छ म्याम, चाइनाबाट आउने हो होइन, हाम्रो चाहिँ माध्यम छ, 2-4 सरहरू हुनुहुन्छ, उहाँहरूले हामीलाई कन्ट्याक्ट गराउने हो, म चाहिँ लिएर बेच्ने मात्रै हो यहाँनेरि। अनि त्यही हो, अब फ्यामिली अल फ्यामिली नै हामी लागिरहेछ म यसमा, अहिले राम्रो हुँदै गयो। अब पहिला त मैले मात्रै गरेको थिएँ, यसो टिकटक बनाउने ओर्ने त्यस्तो खासै राम्रो पनि हुँदैन थियो टिकटक, र पनि अब धेरै दर्शकहरूले मन पराइदिनु भयो होइन, अब हाम्रो चाहिँ हु बाउ जे छु म त्यस्तै नै मैले हालेको हुन्छ क्या, कुनै पनि बनावटी हुँदैन त्यसमा।
0: हजुर हजुर हजुर, BFBS गोर्खा रेडियो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: हजुर होस्, फ्यामिली सबैजना भएर चलाउनुहुन्छ अहिले चाहिँ होइन?
1: अहिले चाहिँ, पहिला चाहिँ अब हस्बेन्ड बाहिर बाहिरै सर्भिस गर्नुहुन्थ्यो, यता सशस्त्रमा हुनुहुन्थ्यो उहाँ चाहिँ, अनि रिटायर लाइफ भइसकेपछि अहिले चाहिँ मलाई पनि उहाँले अब नभ्याएको अवस्थामा चाहिँ अहिले चाहिँ फुल्ली बाबुले, मेरो छोराले, अनि मेरो हस्बेन्डले सबै भएर हामी लागिरहेको। मैले
0: सपोर्ट त चाहियो नि त होइन?
1: चाहियो म्याम, एकजना मात्रै त अलिकति गाह्रै हुँदो रहेछ। अनि अहिले मसँग 6 स्टाफ पनि हुनुहुन्छ, मैले 6 स्टाफलाई चाहिँ मजाले रोजगार पनि दिएको छु।
0: ए भनेपछि प्रशस्तै बिक्री हुँदो रहेछ भन्ने बुझियो होइन? हजुर हजुर, त्यही त सबैलाई राम्रै हुनु मनपर्छ, राम्रै हुनु मनपर्छ होइन, सुन्दर देख्नु कसको रहर नहोला त होइन त चन्द्रकलाजी?
1: सुन्दर भयो भने मात्रै, आफू सुन्दर भयो भने मात्रै अरूलाई पनि सुन्दर देखिन्छ क्या।
0: पक्का हो, मेरो त कपाल ठुटे छ हो, म सबैलाई ठुटे देख्छु।
1: त्यही
0: त,
1: तर ठुटे कपाललाई चाहिँ हजुरले लुक चेन्ज गर्न हुन्छ भने चाहिँ एकचोटि अवश्य मेरो कोइनुर हेयर सपमा आउनु होला, म हजुरलाई पुरै टोटली लुक चेन्ज गरिदिन्छु।
0: हुन्छ, म एक दिन आउँछु है। तपाईँको त्यो कपालमा जुन चाहिँ लगाउने मान्छेहरू आउनुहुन्छ है, दिदी बहिनीहरू आउनुहुन्छ, दाजु बहिनीहरू आउनुहुन्छ, यति रमाइलो गरेर तपाईँले त्यो भिडियोहरू बनाउनुहुन्छ, त्यस्तो खालको खुसी, त्यस्तो खालको आनन्द त्यो बिक्री भएरै आएको हो कि के भन्नु न, के छ राज, के छ राज?
1: होइन, जिन्दगीमा मरेर लाग केही छैन म्याम, होइन, अनि एक बारको जिन्दगी हो। अब दिदी बहिनीहरू कति तनाव, कति टेन्सन, दाजुभाइहरूलाई पनि आफ्नो टेन्सन त हुन्छ नि होइन, अनि उहाँहरूलाई पनि आफ्नो लुक चेन्ज गरौँ, यसो केही हुन्छ कि त्यहाँ गएर चाहिँ केही यसो राम्रो सुन्दर देखिन्छ कि भन्ने हिसाबले चाहिँ उहाँहरू दौडेर आउनुहुन्छ। साँच्चै नै आफूमा आफैमा उहाँहरू आफै छक पर्नुहुन्छ, त्यही कपाल लगाइसकेपछिको डिफ्रेन्ट, नलाउँदाको डिफ्रेन्ट, उहाँहरू आफै हेर्नुहुन्छ र आफै कति हाँस्नुहुन्छ एकैचोटि चाहिँ। अब उहाँहरूको हाँसो देखेपछि भएपछि आफूलाई भित्रैबाट हाँसो आउँछ क्या फेरि म्याम.
0: हजुर हजुर हजुर, तपाईँको त्यो अनुहारमा त्यो खुसी खुसी देखिन्छ, ग्राहकलाई खुसी बनाउँदाको खुसी तपाईँको अनुहारमा देखिन्छ.
1: हजुर हजुर एकदमै, उहाँहरू सन्तुष्ट हुनुभयो भने म त्यसै पनि सन्तुष्टि हुन्छु.
0: हजुर श्रोताहरू, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, कपाल छोटो छ भने, कपाल झरेको छ भने हाम्रो चन्द्रकला गिरी उहाँ हुनुहुन्छ, उहाँ चाहिँ भक्तपुरमा हुनुहुन्छ. भक्तपुर पनि घुमाइ हुने, कपाल पनि जोडाइ हुने, होइन उहाँकोमा जानुहोला. र ह्युमन हेयर मात्रै पनि उहाँले राख्नु हुँदो रहेछ, सिन्थेटिकहरू पनि उहाँले मिक्स कपालहरू पनि राख्नु हुँदो रहेछ. त्यसले गर्दाखेरि अब दाम हेरी हेरी होला होइन. र तपाईँहरू यसो कपाल कहिलेकाहीँ पार्टीमा अलिकति लुक्स चेन्ज गरेर जाम्ला भने पनि तपाईँहरूले लान सक्नुहुन्छ. र हाम्रो चन्द्रकला गिरे कोहिनुर हेयर सप भनेर चाहिँ टिकटकमा हुनुहुन्छ, उहाँलाई फलो गर्नुहोला. अनि तपाईँको त पहिला चाहिँ कोहिनुर ब्युटी पार्लर थिएछ होइन?
1: हजुर
0: हजुर,
1: पार्लर
0: थियो मेरो. हजुर हजुर, अब त्यति बेला डिस्टेन्स मेन्टेन गर्नुपर्ने, फेसियल गर्ने कुरै भएन होइन? अनि कति वर्ष चलाउनु भयो ब्युटी पार्लर चाहिँ?
1: मैले त लगभग भयो, आजको सिचुएसनमा पनि आज पनि मैले हेयर सप प्लस मैले चाहिँ अहिले फेसियलहरू पनि होइन, स्किन केयर सम्बन्धी पनि मेरो रेगुलर कस्टमर हुनुहुन्छ 25-26 वर्षदेखिको. लगभग यो लाइनमा हिँडेको मैले 57 सालदेखि हो म्याम, पार्लर लाइनमा चाहिँ.
0: हजुर,
1: 20-25 वर्ष भयो मेरो.
0: हजुर हजुर, भनेपछि फेसियलहरू गर्नुहुन्छ, स्किन केयर चाहिँ तपाईँ गर्नुहुन्छ होइन भनेपछि होइन?
1: हजुर.
0: र अब सकिगयो भने स्किन केयर, फेसियल र अब यता कपाल आएपछि त सकिगयो भने त्यसपछि चटक्क साडी ल्याए हिँड्यो है.
1: हजुर म्याम, हजुर होइन, अब हाम्रो दिदी बहिनीहरू सुन्दर हुन चाहनुहुन्छ, सुन्दर हुन कसलाई मन पर्दैन, अनि त्यस कारणले चाहिँ अब यो प्लस पोइन्ट भयो क्या. अब यता फेस सम्बन्धी पनि भयो, यता हेयर सम्बन्धी पनि भएपछि सँगसँगै नङ्ग्रा मासुको सम्बन्ध भएर गए जस्तै भयो क्या. अनि त्यही भएर पनि अलिकति आफूलाई पनि सबै दुइटै त्यही ब्युटीपट्टि नै भयो क्या, हेयर पनि एउटा ब्युटीमै आयो, अनि अब फेसको त आफ्नो रेगुलर भइहाल्यो, त्यो भएको कारणले गर्दा अलिक अघि बढेको हो कि जस्तो लाग्छ मलाई.
0: हजुर हजुर, एकदमै त्यही त, तपाईँको बिजिनेस अहिले एकदमै भनेपछि राम्रो. यो कपालको बिजिनेसहरू हुनेहरू प्रायः सबैको म चलेको देख्छु, अरू पनि हुनुहुन्छ है, चलेको देख्छु.

0: र अब स्किनको कुरा गर्दाखेरि अब एउटा तपाईँ धेरै वर्ष एउटा एज अ ब्युटिसियन तपाईँले आफ्नो ब्युटी क्लिनिक ब्युटी पार्लर चलाएको हुनाले गर्दाखेरि स्किन केयरको बारेमा अलिकति भनिदिनुहोस् न, कस्तो प्रकारले स्किन केयर गर्ने?
1: हजुर हजुर, स्किन केयर गर्नको लागि चाहिँ अब हाम्रो खास त अब स्किनमा त्यस्तो केही फेसमा केही छैन, मतलब इन्फेक्सन छैन। अब अहिले त कस्तो छ भने अलिक बच्चादेखि नै पिम्पलहरू आउने, 16 वर्षदेखि नै अलिकति प्रब्लम देखिन्छ होइन, अब मान्छेको एज उमेर हुँदैन। अब जस्तो समयमा प्रब्लम छ त्यही प्रब्लमलाई सल्भ गर्दै फेसियल ट्रिटमेन्ट गर्नुपर्छ। अब एज उमेरले यसमा डिपेन्ड रहँदैन होइन, अब प्राय बच्चाहरूलाई पनि हुन्छ अहिले, त्यही पनि अब 40 कटेपछि त अब रेगुलर कम्पलसरी नै महिनामा एकचोटि चाहिँ हजुरहरूले चाहिँ फेसियल गर्नुपर्ने हुन्छ। अब फेसमा अब के छ होइन, अब विशेष चाया पोतो छ भने त्यहाँ सम्बन्धी गर्नु पर्यो, कि क्लिन चाहिँदा अब नर्मल फेसियलहरू पनि हुन्छ स्किन केयरको। अब डिपमा जाँदा चाहिँ अब हाम्रो फेस सम्बन्धी ट्रिटमेन्टहरू हुन्छ क्या, धेरैवटा ट्रिटमेन्ट सम्बन्धी जाने हो कि अब त्यो चाहिँ धेरै हुन्छ। तै पनि नर्मल दिदी बहिनीहरूले चाहिँ यति सम्झिनु होला, महिनामा एकचोटि चाहिँ फेसियल आफ्नो शरीरमा आफ्नो लागि टाइम दिनुपर्छ, महिनामा एकचोटि फेसियल गर्नु। अनि त्यस पछाडि चाहिँ हामीले चाहिँ डे नाइट होइन टोनर मोइस्चराइजर सनब्लक यो चाहिँ कम्पलसरी हो, यति चाहिँ गर्नै पर्यो। त्यस पछाडि बाँकी रहेको चाहिँ अब पार्टी वेयर मेकअपमा चाहिँ अब पेनिस्टिक सिनेस्टिक मेकअप हजुरहरूले जे लाए पनि भयो, तर कम्पलसरी तिनवटा चिज चाहिँ हामीले छुटाउनु भएन। डे नाइट क्रिम चाहिँ अब बाहिर हिँड्दा सनब्लक लाउनै पर्यो, राति टोनर मोइस्चराइजर। अब हजुरको फेस धेरै ड्राई छ भने हजुरले भिटामिन सिरमहरू पनि लाउन सक्नुहुन्छ। त्यति चाहिँ हामीले रेगुलर गर्नुपर्छ, साथसाथै अब हामीले आफ्नो शरीरको होइन अब पानी प्रशस्त मात्रामा पानी खाने, रेगुलर एक्सर्साइज गर्ने, अनि तनावमा धेर नलिने, टेन्सन मुक्त हुने, त्यस्तो भयो भने चाहिँ आफ्नो जस ब्युटी टिप्स चाहिँ भित्रबाट पनि ग्लो आउँछ, बाहिर प्लस पोइन्ट त पार्लरमा गएर महिनामा एकचोटि गर्दा धेरै सुन्दर सुगन्ध हुन्छ। यति नै हो हजुरलाई।
0: हजुर, भनेपछि आफू अलिकति मेन्टल्ली होइन पिसफुल रहनु पर्यो होइन, हुन त अहिले मेन्टल्ली शान्त रहनुलाई त गाह्रो नै पर्छ, सबैलाई आफ्नो आफ्नो टेन्सन हुन्छ, आफ्नो आफ्नो होइन परिस्थिति अनुसारको टेन्सनले सताइराखेको हुन्छ। त्यसले गर्दाखेरि विशेष गरेर अब खानपानलाई ध्यान गर्नु पर्यो र स्किन केयर
1: चाहिँ खानपान अनि आफ्नो व्यायाम दिनमा एकचोटि व्यायामहरू गर्ने शरीरमा होइन एक्सर्साइजहरू गर्ने, पानी प्रशस्त विशेष चाहिँ पानीले महत्त्व छ। अहिले हामी दिदी पनि के गर्छौँ दाजुभाइ के गर्छौँ भने बिहान उठ्यो दुर्गा उठ्यो एक ग्लास पानी खाने चिया खाने, अनि त्यस पछाडि चाहिँ चिया खाइसकेपछि 11-12 बजी आफूले खाना खाने, त्यस पछाडि पानी कोही मतलब काम काम काम काम पानीको मतलब हुँदैन। पानी कम भएर पनि अहिले चाहिँ दिदी विशेष फेसमा चाहिँ रिङ्कलहरू देखा पर्ने, चाया पोतो देखा पर्ने, पिम्पल देखा पर्ने, एउटा यो छालै मरेको जस्तो हुने, विशेष चाहिँ पानीमा चाहिँ ध्यान पुऱ्यायो भने धेरै नै राम्रो हुन्छ। दिनमा 4 लिटर खानै पर्छ।
0: अनि तपाईँ 4 लिटर पिउने गर्नु भएको छ पानी?
1: म त प्रशस्त 4 होइन, मेरो त 6 पुग्छ होला।
0: हजुर हजुर, पानीको मात्रा बढाउनु पर्ने भयो भनेपछि होइन, र अब
1: हो सुन्दरतामा चाहिँ तपाईँको पानी बढाएपछि चाहिँ एकदमै शरीर चाहिँ एकदमै राम्रो क्या, ग्लो भएर आउँदो रहेछ भित्रैबाट ग्लो, कुनै रोगहरू पनि नलाग्ने, पिसाब पनि हजुरको पहेँलो नहुने, फुलेर जाने, पिसाब सम्बन्धी रोगहरू निको हुने, त्यो चाहिँ मैले आफै पनि अनुभव गरेँ। अनि यसो युट्युबहरू पनि हेर्छु, आफूलाई पनि अनुभव भयो, आफूले फलो गरिसकेपछि अनि अरूलाई भनिदियो क्या, मैले गर्छु पहिला त्यसपछि मलाई राम्रो भयो भने म अरूलाई भन्छु।
0: हजुर हजुर, एकदमै राम्रो होइन, पहिला आफूले ट्राई गर्नुपर्छ। भगवान् बुद्धले भन्नुभएको छ नि, अनुभव आफैले गर भनेर, पहिला आफूले एक्सपिरियन्स गर्ने होइन के हुँदो रहेछ यसले भनेर, त्यसपछि अरूलाई सिकाउने। तपाईँ त सिकाउनु पर्ने ठाउँमै हुनुहुन्छ, फेरि एउटा एज अ ब्युटिसियन होइन, आफ्नो क्लाइन्टहरूलाई सरसल्लाह दिनु पर्यो।
1: मेरो स्टुडेन्टहरू छन् म सिकाइ नै राख्छु बच्चाहरूलाई।
0: हजुर हजुर, अनि चन्द्रकलाजी अहिले त यो स्किन केयर प्रोडक्टहरू त यति धेरै कम्पनीहरू निस्किन्छ होइन, कुन छान्ने कुन नछान्ने कसरी चाहिँ छान्ने त हौ?
1: अब मैले देख्दा चाहिँ म्याम अब यसो विचार गरौँ न हजुर, अब हामी नेपालमा बसेर क्यानाडाको क्रिम लाएर हुन्छ त? हुँदैन नि, हामी नेपालमा छौँ, नेपालको इन्भाइरोमेन्ट मिल्नु पर्यो। हामीलाई मिल्ने भनेको इन्डियाको इन्भाइरोमेन्ट र नेपालको इन्भाइरोमेन्टमा केही त्यति फरक हुँदैन। इन्डियन क्रिम लिने, हेमोप्याथी त्यो पनि नेपालको पनि क्रिम यति राम्रो राम्रो आएको छ अहिले, हजुरको हेमोप्याथी हर्बल प्रोडक्ट चुज गर्नु पर्यो क्या। अहिले जे आयो त्यही जे पनि देखाएको छ, तलेको छ, लाएको छ, त्यो हुँदैन, त्यो हुनेवाला केही छैन। अहिले त के हो के कोरेन अरे के अरे पाप्रा उगाउने, त्यो त चाहेको लागि त्यो एक हप्ता प्याक राखेर त्यो पाप्रा पनि उगाइराखेको थियो, त्यस्तो त छैन मेरोमा चाहिँ। एकदम हेमोप्याथी हातको मसाज हुन्छ मजाले, अनि मैले क्रिम दिँदा पनि मैले एकदमै हेमोप्याथी क्रिमहरू दिने हो, डे नाइट सिरम, अब भिटामिन सी अब आवश्यक छ भने दिने हो, नभए आवश्यक छैन भने दिन्न पनि म।
0: हजुर हजुर, भनेपछि हाम्रो भने इन्डिया र नेपालको क्लाइमेट मिल्छ, इन्डियन मेड सामानहरू लाउनु पर्छ खासमा भन्ने चाहिँ मैले सुनेको थिएँ
1: होइन, नभए नेपालकै मेड होइन राम्रो अब कम्पनीको चलेको पहिला ट्राई गर्ने कस्तो रहेछ के रहेछ त्यसमा अब पढेर हेरेर अब हामी आफूलाई सुट हुनेछ भने चाहिँ सकेसम्म चाहिँ हामीले हर्बल नै लिएर राम्रो हुन्छ, बेस्ट हुन्छ हर्बल।
0: अघि तपाईँले हेमोप्याक भन्नुभयो, त्यो चाहिँ के हो कम्पनी हो?
1: त्यो रिचफुल प्रडक्ट हो, अब मैले चलाएको चाहिँ 25 वर्ष भयो अनि त्यही क्रिम लाउँछु म चाहिँ धेरै वर्ष भयो, म अरू कुनै क्रिम पनि लाउँदिनँ, मैले लाउने त्यही हर्बल क्रिमको हेमोप्याथी भन्छ त्यसलाई
0: होम्योप्याथी,
1: त्यही क्रिम लाउने हो मैले।
0: हजुर हजुर हजुर, होस् हर्बल प्रडक्टहरू चलाउनु पर्यो होइन।
1: हजुर, म चाहिँ एकदमै हर्बल प्रडक्टमै म बिलिभ गर्छु, म आज आएर 30-40-44 वर्षको भएँ होइन, ए होइन नि म त लगभग कति समय 43-44 चाहिँ लागेँ, म 43 वर्षको भएँ अहिलेसम्म मेरो स्किनमा त्यस्तो केही प्रब्लम।
0: हजुर हजुर, देखिन्छ तपाईँको उज्यालो
1: धेरै चाँडो ग्रसित भएको म्याम, एकदमै चाँडो
0: भनेपछि है हर्बल चलाउनु पर्ने सबैले होइन, अहिले त धेरै प्रकारको प्रडक्टहरू निस्केको छ, जे होस् तपाईँको अनुहार देखिन्छ नि टिकटकमा है, उज्यालो हँसिलो सबैसँग हँसी मजाक गरिराख्नु भएको आफ्नो ग्राहकहरूसँग होइन, अनि हजुर हजुर, अब त्यो ग्राहकको पनि त्यो कपाल लगाउनु भन्दा पहिला र कपाल लगाइसकेको पछिको खुसी अर्कै देखिन्छ क्या त्यहाँनिर होइन, त्यसपछि ग्राहकलाई हेरेर तपाईँको हाँसो होइन, रमाइलो हुन्छ तपाईँको भिडियोहरू म हेर्ने गर्छु होइन, र अब
1: रमाइलो हुन्छ म्याम।
0: हजुर, अब भक्तपुरमा हुनुहुन्छ, अब तपाईँको कपालको पनि कुरा गरियो, अलिकति ब्युटी टिप्स पनि भयो होइन, अब भक्तपुरमा हुनुहुन्छ, भक्तपुरको टुरिज्म त अब होइन कुरै गर्नु पर्दैन, त्यहाँको मन्दिरहरू मठ मन्दिरहरू के छ, तपाईँको वरिपरि कुन चाहिँ मन्दिर छ?
1: हाम्रो वरिपरि चाहिँ यहाँ विशेष चाहिँ अब राधे राधे मन्दिर छ, राधे राधे मैले फोनमा बोल्दा पनि केही नभए दिनमा बिहानदेखि बेलुकासम्म मैले लगभग 30-35 चोटि चाहिँ राधे राधे भनेर यहाँ लोकेसन लिनुपर्ने हुन्छ, अनि यो राधे राधे जप गर्दा चाहिँ मलाई एउटा जपै जस्तो भयो क्या, त्यसैमा आफैमा राधे राधे भगवान्ले पो पुऱ्याइदिनु भएको कि बा यस्तो प्रचलित कसरी भयो होइन, त प्राय म मात्रै होइन यहाँनिर हाम्रो राधे राधेमा आएको जति पनि हाम्रो व्यापारीहरू हुनुहुन्छ 4-5 जना नै यहाँ अब भाइरल भइसक्नु भएको छ, अब हाम्रो यो ठाउँ त्यस्तो हो कि मन्दिरै हो कि नामै राधे राधे काफी छ क्या हजुरको।
0: हजुर हजुर, भनेपछि
1: मेरो छेउमा चाहिँ राधे राधे मन्दिर, अनि लोकेसन दिन पनि सजिलो,
0: राधे राधे मन्दिर भनेपछि राधा रानी होइन, कृष्ण राधा कृष्णको,
1: कृष्ण राधा राधा राधे,
0: हजुर हजुर हजुर,
1: कृष्ण राधे कृष्ण भन्दा पनि अब धेरै नै शान्ति मिल्छ होइन, अनि राधे राधे राधेको नाम लिँदा पनि मलाई त धेरै नै राम्रो भएको अनुभव हुन्छ क्या।
0: हजुर, भनेपछि भक्तिमा पनि धेरै हुनुहुन्छ तपाईँ, राधा कृष्णको भक्तिमा पनि होइन, अब त्यति भक्ति गरेपछि सबैलाई खुसी बनाएपछि त अब कृष्ण भगवान्ले आशीर्वाद पनि नदिने त होइन नि त, दिनु पर्यो नि त होइन त्यति त।
1: अनेस्टली एकदम मिहिनेत लगनशील भएर जुन काममा आफू लागिन्छ होइन, मिहिनेत पनि हुनु पर्यो, त्यसलाई धैर्यता पनि लिनु पर्यो, लगनशील भएर अघि पनि बढ्नु पर्यो, हिम्मत हार्नु भएन,
0: हिम्मत हार्नु भएन। जे होस् राधे राधे मन्दिर छ, अरू अरू के छ त भक्तपुरमा त राम्रो राम्रो मन्दिरहरू ठुलो
1: हुनुहुन्छ, मन्दिर त यहाँ पाँचतली मन्दिर छ, अलिक माथि हो त्यो चाहिँ हाम्रो भन्दा 10-15 मिनट उता छ, यो चाहिँ पाँचतली मन्दिर अलिक माथि नै हो क्यान्सर हस्पिटल साइडबाट, हजुरको हाम्रो छेउमा एउटा गणेशस्थान मन्दिर छ, यो चाहिँ नर्मल यहीँ वरिपरि निकोसेराको, अनि त्यसपछि चाङ्गु नारायण मन्दिर छ, मन्दिरै मन्दिरको ठाउँ हो क्या।
0: हजुर हजुर, चाङ्गु नारायण मन्दिर त म पनि गएको छु एकपल्ट होइन,

0: BFBS Gorkha Radio.
1: तो पहिलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS गोरखा रेडियो गोरखा रेडियो
2: अनि अब अहिले श्रावण महिना चलिरहेछ हामी तपाईँ हामी यो रेकर्ड गर्दै गर्दा होइन कसरी मनाउनु हुँदैछ श्रावण महिना राधे राधे राधा कृष्णलाई त यसो नाम जप गरेर मनाउनु हुँदैछ होइन यसो हरियो सुरा हरियो पोते लाएर कतातिर जाँदै हुनुहुन्छ
3: अहिले चाहिँ मेरो म्याम हामी जुठोमै छौँ मेरो भर्खरै सासु खस्नु भएको छ 3 महिना भयो
2: ओहो हजुर
3: अनि अहिले चाहिँ म जुठोमै छु कहीँ जाएको गएको छुइनँ तर मेरो पसलमा जति पनि आउनुहुन्छ दिदी बहिनीहरू उहाँहरू चाहिँ हरियो चुरा अनि त्यसले रातो रङको पहिरन एकदम राम्री बराम्री भएर सत्त आउनुहुन्छ मन्दिर पनि अब धेरै मन्दिर यहीँ भएको कारणले गर्दा विशेष सोमबार चाहिँ मेरो प्याक हुन्छ अहिले यो साउन महिना चाहिँ मेरो सोमबार प्याक हुन्छ क्या अब यता मन्दिर यता माथि माथि मन्दिर थुप्रो मन्दिर अब दिदी बहिनीलाई त मन्दिर घुम्ने हो नि त सोमबारको दिन त
2: हजुर हजुर
3: अनि मन्दिर जाने क्रममा चाहिँ त्यहाँ भक्तपुरमा त साँच्ची कपालको भाइरस छ जाउँ न निक्लिउँ त्यहाँ मन्दिर पनि जाने त्यहाँ पनि निक्लिउँ भन्दै पनि आउनुहुन्छ क्या
2: जे होस् तपाईँको जुठो परेको रहेछ होइन जे होस् सेवा जारी छ भनौँ न मन्दिर जानेहरूलाई यसो होइन मेकअप सेकअप अलिअलि
3: धेरैजना मेरो दर्शकहरूले मलाई मन पराइदिनु भएको छ मलाई यति खुसी लाग्छ यति माया गर्नु छ यति माया गर्नु छ उहाँहरूको मायाले नै मोटिभेट भएर यसलाई अघि बढेको म यो कपालको पिछे चाहिँ अघि बढेको अहिले पार्लर कम कपाल ज्यादा भयो क्या मेरोमा चाहिँ
2: हजुर हजुर हजुर जे होस् अब भगवान्कोमा जाँदाखेरि झन् राम्री भएर जानु पर्यो भगवान्को लागि होइन आशीर्वाद दिने उहाँ हुनुहुन्छ होइन त्यसले गर्दाखेरि पनि तपाईँकोमा त आउने नै भयो अनि के छ तपाईँ अरू अरूमा चाहिँ के विषयहरूमा तपाईँलाई अलिकति चासो लाग्ने विषयहरू चाहिँ के छ अरू यो कपाल मेकअप त भइहाल्यो होइन
3: अरू त अब यस्तै हो अब पहिला चाहिँ मेरो सास ससुरा हुनुहुन्थ्यो सँगै यिनीहरू होइन अब उहाँहरूको बिहान बेलुका सेवा गर्थ पाउँदा खुसी लाग्थ्यो आफूलाई ससुरा पनि 4 वर्ष त अब सेवा गरेर मेरो हस्बेन्ड पनि आउनुभयो त्यही अवस्थामा हस्बेन्डले पनि स्याहार गर्न पाउनुभयो अब 4 वर्षको अन्तरमा ससुरा पनि बित्नुभयो ससुरा बितेको ठ्याक्कै 13 महिनामा सासू पनि बित्नु भयो अब अहिले चाहिँ हामी जुठो भएको कारणले गर्दा कहीँ यताउता कहीँ अब जानलाई पनि सामेल भएको छैन अब यो 1 वर्ष पछाडि चाहिँ अब मैले चाहिँ अरू आउट कुराहरूमा पनि यसो कहाँ जाने के गर्ने के गर्न सकिन्छ कसरी सहयोग गर्न सकिन्छ गरिब दुखीलाई सहयोग गर्ने होइन आफ्नो देशको लागि नेपालको लागि होइन
2: आफूले
3: के गर्न सकिन्छ त्यो त्यसको खोजीमा चाहिँ अब 1 वर्ष पछाडि चाहिँ लाग्नु पर्ला भन्दैछु म अहिले चाहिँ म डिप्ली भन्दा चाहिँ पछल्लो घर
2: हजुर हजुर भनेपछि सेवा गर्ने
3: समाजसेवा हो
2: हजुर समाजसेवा गर्ने पनि इच्छा रहेछ तपाईँको होइन
3: एकदमै इच्छा त्यो योभन्दा अगाडि त मैले गरेकै थिएँ अहिले 2 वर्ष भयो हामी लगातार जुठोमा परेको
2: हजुर
3: योभन्दा अगाडि चाहिँ 2 वर्षभन्दा अगाडि चाहिँ म जाने समाजसेवी गर्ने अनि त्यो हाम्रो ब्युटिसियन नेपालको 2022 पनि मैले 3rd runner-up भएर त्यो चार्ज पनि लगाएको थिएँ अनि त्यहाँ हामी स्नेह काखहरू गर अब हामीले गर्ने सहयोगहरू अब वृद्ध आश्रम गर अब त्यो चाहिँ अब हामी देखाउ गर्नु चाहिँ गर्छु तर देखाउँदिनँ क्या मैले त्यस्तो नदेखाइने किसिमले चाहिँ सहयोग गरिराखेको हुन्छु
2: हजुर अब देखाउनु भएन तर यहाँ सुशान्त बालासँग चाहिँ सुटुक्क सेयर गर्नुपर्छ क्या
3: दान धर्म भनेको देखाएर नगर्नु अरे भन्छ नि त्यही भएर त्यसरी त्यो आफ्नो पर्सनल कुराहरू चाहिँ अहिलेसम्म मैले त्यहाँ देखाएको छुइनँ
2: हजुर हजुर ठिकै छ किनभने आफ्नो आफ्नो इच्छा हो होइन तर कहिले काहीँ चाहिँ यसो सेयर गर्यो भने थाहा हुन्छ मान्छेलाई फलनाले कति सेवा गर्नु हुँदो रहेछ है भन्ने कुराहरू पनि थाहा हुन्छ होइन त्यसले गर्दाखेरि यता आजको नारीमा चाहिँ सुटुक्कै भन्ने हो क्या चन्द्रकलाजी
3: र अब एकदम सही हो यो सही भन्नुभयो
2: हजुर हजुर सिक्नु पनि त पर्यो नि त अरूले अब चन्द्रकलाजीले पनि यस्तो सेवा गर्दा चाहिँ हामी पनि गरौँ न भन्ने खालको त त्यो पनि त आउनु पर्यो मान्छेको भावना होइन अनि गीत सीतहरू गाउनुहुन्न यसो भजनहरू राधे राधेको भजनहरू गीतहरू
3: मलाई गाना भन्दा पनि मैले चाहिँ आफ्नो जीवनमा भोगेको होइन आफूले थाहा भएको कुरा चाहिँ म गर्छु. अब मेरो चाहिँ खास चाहिँ पहिला चाहिँ मैले 25 वर्षदेखि लगभग बिजनेस गरेको होइन म्याम, 25 वर्षदेखि बिजनेस गर्दा पनि म केही त्यस्तो मेरो उपलब्धि थिएन. जुन दिन मेरो सासु ससुरा मैले मेरो घरमा ल्याएँ, मेरो घरमा लिएर आउँदा पितृ पनि होइसक्यो मेरो ससुरा होइन. पितृ भनेको चाहिँ अब आफैले खुवाइदिनु पर्ने, उठाइदिनु पर्ने, सुताउनु पर्ने त्यस्तो अवस्थाको मेरो ससुरा हुन्थ्यो. 85 वर्षको 85 भन्दा बढी हुन्थे 93 होइन 93 वर्षको चाहिँ ससुरा हुनुहुन्थ्यो. 85 वर्षको सासु अनि बुवाको त चेत पनि थिएन लगभग होइन. अनि अब बुढो पनि अब रिटायर्ड लाइफ भएर आउनुभएको, छोरी भर्खर घर जान पराएको, अब के गर्ने होला कसो गर्ने होला, अब के गरेर व्यापार बिजनेस अघि बढाउने भनेर मेरो डिप्रेसन जस्तो भइरहेको थियो. अनि के यस्तो भोलिपल्ट कपाल जाउँदा भाइहरू भयो. त्यही भएर मलाई चाहिँ कस्तो लाग्छ भने बुढा बुढीको चिया सुसार जसले गर्दा जस जुन घरमा पितृको आशीर्वाद छ नि त्यहाँ अभावको केही कमी रहँदैन. अहिले चाहिँ कतिपय देख्छु म आफ्नो बाबामा धेर भएको, बाबामालाई नपाल्ने, बाबामालाई टाइम नदिने छोरा छोरीले, अनि बिरुवा आश्रम लगेर राखिदिने, पैसा तिरेर त्यस्तो देख्छु है, कति देख्छु नि त म त्यस्तो चाहिँ. प्लिज कसैले पनि आफ्नो बुवा आमा नगरिदिनु होला. सकेसम्म बुवा आमाले बच्चामा हामीलाई कति टाइम दिनुभएको थियो, बिर्दा हुँदा चाहिँ बुवा आमालाई चाहिँ हामीले फुल्ली टाइम दिनुपर्छ. उहाँकै आशीर्वादले चाहिँ हाम्रो छोरा नाति पनाती हामी उपलब्धै जानिरहेछौँ भन्ने कुरो चाहिँ त्यति चाहिँ मलाई चाहिँ मेरो सासु ससुरा आइकन त्यति चाहिँ मलाई ज्ञान भयो होइन. म सबैलाई त्यही भन्छु, बुढाबुढीको सेवा गरेर पनि मिल्छ भन्छु क्या म सबैलाई.
2: हजुर हजुर, श्रोताहरू उहाँले एउटा सन्देश दिनुभयो, विशेष गरेर उहाँको अनुभव सुनाउनु भयो. बाबा आमाको सेवा गर्नुहोला भन्ने कुरा तपाईँलाई धेरै राम्रो हुन्छ, फलिफाप हुन्छ जिन्दगीको यात्रामा भन्ने दिनुभयो. र चन्द्रकलाजी, अब आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लाग्यो होइन. जे होस् भक्तपुरबाट मिठो आवाजले सबै कुराहरू तपाईँको विशेष गरेर यो कपालको बिजनेसहरूको बारेमा कुरा राखिदिनु भयो, भनिदिनु भयो, जानकारी दिनुभयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद. साथसाथै अल द बेस्ट.
3: थ्याङ्क यू हजुरलाई पनि यति महत्त्वपूर्ण टाइम मेरो लागि हजुरले पनि त्यहाँ दुई शब्द बोल्ने मौका दिनुभएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद. म हजुरको आभारी छु है.
2: हजुर श्रोताहरू, हाम्रो चन्द्रकलाजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीलाई बिट मार्ने बेला भइसकेको छ. र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुसन बालालाई आँकी दिनुहोस्. नमस्ते, बाई बाई.

0: Pelaajan buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: आफ्ना मागको सुनवाई नभएको भन्दै संघले भदौ 1 गतेबाट देशैभरका कार्यालय बन्द गर्ने घोषणा गरेको थियो। संघका महासचिव हरि इरा बहादुर डाङ्गीले विज्ञप्ति निकाल्दै आजदेखि 3500 रोजगार सम्बन्धी सम्पूर्ण काम कारोबार तथा श्रमिकको उडान पूर्ण रूपमा बन्द गराइएको बताउनु भएको छ। वार्ताका लागि तयार रहेको भन्दै संघले माग सम्बोधन र कार्यान्वयन नभएसम्म संघर्ष फिर्ता वा स्थगित नगरिने अडान लिएको छ। भारतका स्थल सेना अध्यक्ष जनरल तिरत सेठ 4 दिने भ्रमणको सिलसिलामा काठमाडौँ आइपुग्नु भएको छ। प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणमा आएको 5 सदस्यीय भ्रमण दलमा उहाँकी धर्मपत्नी कुमल सेठ पनि सहभागी हुनुहुन्छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्केसी र उहाँकी धर्मपत्नीले स्वागत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। भ्रमणका क्रममा सेनाध्यक्ष सेठलाई आज राष्ट्रपति भवन सेतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाल आयल निगमले आज सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेताबाट ग्यास बेचिने भएको जनाएको छ। निगमले दैनिक बिक्री गर्ने विक्रेताको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिन्डर संख्या सहितको विवरण प्रत्येक दिन बिहान 9 बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको छ। अत्यावश्यक भएका घरासी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकता राख्न पनि भनिएको निगमले जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अनुरोध गरी निगमबाट खटिएका जनशक्ति समेतका संयुक्त टोलीबाट समेत ग्यासको बिक्री कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। सरकार र लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन समितिबीच 7 बुँदे सहमति भएको छ।
4: यो सँगै लामो समयदेखि आन्दोलनरत पीड़ितले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम स्थगन गरेको जानकारी दिएको हो। सरकार र आन्दोलन समितिबीच लघुवित्त वित्तीय संस्थाका सदस्य तथा ऋणीका समस्या समाधानका लागि उच्च स्तरीय लघुवित्त वित्तीय संस्था समस्या समाधान समिति गठन गर्ने सहमति गरिएको छ। समितिको कार्यादेश तयार गर्दा सरकारवाला समूहबाट समेत सुझाव लिनुपर्ने सहमतिमा उल्लेख छ। समस्यामा परेका लघुवित्त ऋणीको पुनरुत्थानका लागि पुनस्थापना कार्यक्रम सञ्चालन गर्न, कालो सूची तथा धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्न र कर्जा मिनाहा सम्बन्धी मागमा तथ्याङ्क विश्लेषण गरी कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदन तयार गरिने समेत सहमतिमा उल्लेख गरिएको छ।
3: एनएसजे पल्सर स्पोर्ट्स अवार्ड 2082 पिपल्स चोइस अवार्डको मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले खेलाडी सूचीबद्ध गरेको हो। भलिबलकी मिना सुनार, फुटबलकी पूजा राणा, कराटेका सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्शल आर्ट्स एमएमएका रविन्द्र ढाँटलाई सूचीमा राखिएको छ। यी खेलाडीलाई एक दिनमा एकजनालाई मात्रै एउटा मात्र मत दिन पाउने गरी व्यवस्था गरिएको छ। भोटिङ पार्टनर आइएमई खल्तीको मतभार 50% हुनेछ भने बाँकी 50% मतभार सामाजिक सञ्जाल फेसबुक, नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यबाट प्राप्त मतको हुनेछ। संघका महासचिव अञ्जन खड्का:
5: पिपल च्वाइस क्रीडाको विजेता आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट
3: अवार्ड आयोजक र पल्सर नेपालको फेसबुक पेजबाट मतदान कार्य सुरु भइसकेको छ। बेलायतले बनाएका ड्रोन आक्रमणमा परि रुसमा कम्तीमा 7 जनाको ज्यान गएको छ। युक्रेनले 800 ड्रोनको सहायतामा गरेको आक्रमण यो वर्षकै सबभन्दा ठूलो भएको भनिएको छ। रुसले युक्रेनमा गरेको आक्रमणमा पनि 8 जनाको मृत्यु भएको छ। न्यू हेभन विश्वविद्यालयका प्राध्यापक म्याथ्यु स्मिथले युक्रेनको सुरक्षाका लागि बेलायत निर्मित ड्रोन महत्वपूर्ण हुन् भन्नुभएको छ।
6: It's extremely significant. It's an indication that Ukraine is getting the support that it needs from its allies in Europe to do the kind of strategic level sustained weapons manufacturing that it needs as a security guarantee. It's absolutely critical.
3: अस्ट्रेलियामा हुने टप N20 सिरिजमा सहभागिता जनाउने नेपाल ए क्रिकेट टोलीको विदाई गरिएको छ। टप N20 सिरिजमा नेपाल एको कप्तानी अनिल कुमार शाहले गर्नुहुनेछ। प्रतियोगिता अस्ट्रेलियाको नर्दर्न टेरिटोरीमा हुनेछ। अगस्त 21 तारिकदेखि सुरु हुने सिरिजमा नेपालले लिग चरणमा 6 खेलमा प्रतिस्पर्धा गर्नेछ। खबर यति नै। नमस्कार, म महेन्द्र।

0: tässä mun äimää.
1: The Line Buddy.
0: On air.
1: App mä.
0: Ani smart speaker mä bonhos.
2: Play BFBS.
1: Juu, BFBS Gorkha Radio Ho.
0: Radio. Gorkha Radio Ho.
3: नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य यथावत राखिएको जनाएको छ। आयोगका प्रवक्ताले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली खलबलिए पनि मूल्य यथावत राखिएको बताएका छन्। निगमले हाल अन्तर्राष्ट्रिय मूल्यअनुसार स्वचालित मूल्य समायोजन नगरिएको बताएको छ। मूल्य समायोजन नहुँदा निगमलाई प्रत्येक दुई हप्तामा 85 करोड 35 लाख रुपियाँ घाटा भइरहेको निगमको भनाइ छ। हाल नेपालमा पेट्रोल किन्न प्रति लिटर 197.50 रुपियाँदेखि 200 रुपियाँहरूसम्म चाहिन्छ। यस्तै डिजल तथा मट्टितेलको मूल्य पनि सोही तोकिएको छ। कङ्ग्रेसले विशेष महाधिवेशनका विरोधकर्ता पक्षले गरेको निर्णयमा आपत्ति जनाएको छ। सञ्चारकर्मीसँग कङ्ग्रेस प्रवक्ता देवराज चालिसाले संस्थापन इतर पक्षले राष्ट्रिय सम्मेलनबाट पारित गरेका प्रतिवेदनका विषयप्रति आपत्ति जनाउनु भएको छ। पार्टीले आज सोमबार यसबारे विस्तृतमा धारणा राख्ने उहाँको भनाइ छ। कार्यक्रमलाई सभापति गगन कुमार थापाले पनि सम्बोधन गर्नुहुनेछ। फरक मत भए पार्टीको फोरम वा महाधिवेशनमा ल्याउन उहाँको आग्रह छ। मनसन प्रतिकारी कमान्ड पोस्टले हिमाली तथा पहाडी भेगमा बाढी केग्रान डुबान र पहिरोको जोखिम बढेको निष्कर्ष निकालेको छ। विपद न्यूनीकरण प्राधिकरण अन्तर्गत कमान्ड पोस्ट बैठकले लगातार वर्षा हुँदा जमिन गलेका कारण मनसुन अवधिभर थप सतर्कता अपनाउन सम्पूर्णमा अनुरोध गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख एवं पोस्टका अध्यक्ष डाक्टर धर्मराज प्रतिको अध्यक्षतामा प्राधिकरण हलमा बैठक बसेको थियो। बैठकले पहिरो प्रभावित रोल्पाको थबाङ सुनसहरी बाजुराको त्रिवेणी र जाजरकोटको भेरीका वडा नम्बर 2 र आसपासका क्षेत्रको प्रारम्भिक भौगोलिक अध्ययन गर्न अध्ययन टोली 3 दिनभित्र फिल्डमा खटाउने निर्णय पनि गरेको छ। थारू समुदायमा महिना अनुसार विभिन्न चाडपर्व मनाउने मौलिक परम्परा छ। वर्षभरि कुनै न कुनै चाडपर्व मनाइरहने थारू समुदायमा अहिले हरढावा पर्व सकिएसँगै गुरही पर्वको तयारी सुरु भएको छ। दाङबाट अञ्जना चौधरी।
4: गुरही पर्व नाग पञ्चमीको दिनमा मात्रै मनाइन्छ। विशेष गरी बाल बालिकाहरूको पर्वका रूपमा चिनिने गुरही थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। दाङ सहित बर्दिया कैलाली र कञ्चनपुर लगायत थारू बस्तीहरूमा गुरही पर्व धुमधामका साथ मनाउने गरिन्छ। गुरही पर्वमा बाल बालिकाको विशेष सहभागिता हुने गर्छ। उनीहरू समूहमा भेला भएर गुरहीसँग सम्बन्धित परम्परागत गतिविधि गर्दै रमाइलो गर्छन्। ग्रीष्मा चौधरी।
5: हामीले गुरहीमा नयाँ लुगा किनेछौँ अनि गुरैमा हामीले गुरैमा पुतलाहरू खेलाउन बनाउँछौँ।
4: थारू समुदायमा प्रचलित किम्वदन्ती अनुसार कुनै समय पृथ्वीमा महामारीका रूपमा रोग फैलिएको थियो। त्यस बेला स्वर्गलोकबाट देवताहरूले गुरही नामकी बालिकालाई पृथ्वीमा पठाएपछि महामारी नियन्त्रणमा आएको विश्वास गरिन्छ। यही किम्वदन्ती र धार्मिक विश्वाससँग जोडिएर गुरही पर्व मनाउने परम्परा सुरु भएको थारू समुदायका जानकारहरू बताउँछन्। साहित्यकार छविलाल कोपिला।
6: गुरही भन्ने हुन्छ या नेपाली भाषामा ग्राइने किरा भन्छ या अङ्ग्रेजीमा चाहिँ ड्रागन फ्लाई भनेर भन्छ। त्यसको चाहिँ व्यापक उत्पत्ति हुन्छ पृथ्वीमा। त्यो मतलब किराहरू खाने काम उनीहरूको भएको हुनाले त्यो मच्छर र भुसीमा खाएको कारणले चाहिँ रोग चाहिँ कम हुन्छ या नियन्त्रण हुन्छ। नियन्त्रण भइसकेपछि अब उनी उनको जुन कामले खटाइएको थियो उनी चाहिँ फेरि स्वर्ग लोक जानुपर्छ। अनि यही कथासँग जोडिएको यो खास गरेर यो गुरही पर्व हो।
4: दाङको देउखुरीबाट मनाउन सुरु गरिएको गुरही बिस्तारै दाङबाट बसाइ सरेर सुदूर पश्चिम प्रदेशमा गएका थारू समुदायले पनि यो पर्व मनाउने गर्दछन्। तर दाङको देउखुरी बाहेक अन्य पालिकामा बसोबास गर्ने थारू समुदायले यो पर्व मनाउँदैनन्। केही थारू समुदायले यो पर्व किन मनाउँदैनन् त भन्ने प्रश्नमा संस्कृतविद अशोक थारू यसो भन्नुहुन्छ।
7: यो पर्व वास्तवमा भारतीय सांस्कृतिक पर्व हो। त्यो भएर नेपाल मा पनि भारतीय मूलका चाहिँ जुन नेपालीहरू छन् तिनीहरूमा यो पर्व मनाइन्छ, तर पहाडी मूलका नेपालीहरूमा यो पर्व मनाइन्छ।
3: कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको निशुल्क स्वप शिक्षण सेवाबाट हालसम्म करिब 800 जनाले सेवा लिएका छन्। उपमहानगरपालिकाले 3 वर्षदेखि 6 वटा स्वप शिक्षण यन्त्र सेवा सञ्चालन गरेकामा सेवा लिनको संख्या 798 पुगेको हो। नगर प्रहरी बलले सब चिसान आवश्यक गर्ने परिवारलाई घरमै लगिदिने गरेको छ। विदेश तथा घरबाट टाढा रहेका आफन्त आउन्जेल चिसान यन्त्रमा राख्ने गरिएको उपमहानगर प्रमुख उपप्रमुख कन्द कलाकुमारी राणाले बताउनु भएको छ। अब खबर भट्टाफट।
2: मुस्ताङको एकमात्र 2500 प्रदेश अस्पताल जोमसुममा रहेको एम्बुलेन्स आफै बिरामी। 15 वर्ष पुरानो एम्बुलेन्स पटक पटक बिग्रिने भएकाले अस्पतालभित्रै बिरामी ओसार पसार गर्न समेत समस्या। भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यवसायी पंगुर पालनतर्फ आकर्षित।
8: यो BFBS गोर्खा रेडियो।

0: Radio.
1: Sanya Samudayma.
0: Belayan Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio ho.
3: आज नागपञ्चमी पर्व। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज देशभर परम्परागत विधिअनुसार नाग तथा सर्पको पूजाआजा गरी मनाइँदैछ। आजको दिन बिहानै स्नान गरी दियो कलश र गणेशको पूजा गरेपछि गोबरले नागको प्रतिमा बनाई वा नागको तस्विरमा दही दुबो कुश सिन्दुर तथा चन्दन चढाएर पूजा गर्ने गरिन्छ। यसरी पूजा गरिएको नागको चित्र घरको मूल टोकामा टाँस्नाले सर्प वा नागको भय नहुने धार्मिक जनविश्वास रहेको छ। नाग पञ्चमीका दिन अनन्त वासुकी पद्म महापद्म तक्षक कुलिक कर्कट शङ्ख र शेषनाग लगायत अष्टनागको चित्र घरको टोकामा टाँस्ने प्रचलन छ। यसरी घरमा नागको चित्र टाँस्दा चट्याङ आगलागी तथा सर्पदंशको जोखिमबाट जोगिन सकिने जनविश्वास छ। ज्योतिष शास्त्रीय मान्यता अनुसार आजको दिन कुनै पनि शुभ तथा मांगलिक कार्य गर्नका लागि छुट्टै सायद हेरिरहनु पर्दैन। साथै नयाँ घर वा भवन निर्माण गर्दा जमिनमा नागको बास भएमा विधिगत पूजा गरेर पन्छानाले नाग दोषबाट मुक्ति पाइने विश्वास गरिन्छ। आजको दिन श्रद्धालुहरू दिनभर व्रतपछि सूर्यास्तपछि नाग देवताको मूर्ति वा प्रतिमामा फलफुल मिष्टान्न तथा प्रसाद चढाई पूजा गर्छन्। पूजा सम्पन्न भएपछि प्रसाद वितरण गर्ने र आफू पनि ग्रहण गर्ने गरिन्छ। देशभरका प्रमुख नाग तथा नाग मन्दिर र पोखरीमा भक्तजनको उपस्थिति रहने गर्दछ। काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको धारले सनातन हिन्दू राजलाई राष्ट्रिय पहिचान बनाउने भएको छ। देउवाको उपस्थितिमा भएको सम्मेलनले पाँच बुँदे प्रतिबद्धता मध्ये हिन्दुत्वको विषय पनि समेटेको हो। यसका लागि संविधान संशोधन गर्ने विषय पनि सम्मेलनले निर्णय गरेको छ। तर सनातन हिन्दुत्वको विषयमा पार्टीका दुई नेताहरू विमलेन्द्र निधि र डाक्टर प्रकाश शरण महतबीच मञ्चमै निर्णय खोसाखोस भएको छ। नेता दीपक क्विङ्कलले निर्णय वाचन गरिरहेका बेला नेता निधिले निर्णय पत्र खोसेपछि महत आउनु भएको थियो। महतले सनातन हिन्दूको पक्षमा निर्णय लेखे पनि निधिले धार्मिक स्वतन्त्रताको वकालत गर्दा विवाद भएको भनिएको छ। नेपाल ऑयल निगमले आजदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेताबाट ग्यास बेचिने भएको जनाएको छ। निगमले दैनिक बिक्री गर्ने विक्रेताको नाम ठेगाना सम्पर्क नम्बर सिलिन्डर सङ्ख्या सहितको विवरण प्रत्येक दिन बिहान 9 बजेभित्र उपलब्ध गराउन उद्योगलाई निर्देशन दिएको छ। अत्यावश्यक भएका घरासी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राख्न पनि भनिएको निगमले जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अनुरोध गरी निगमबाट खटिएका जनशक्ति समेत वा संयुक्त टोलीबाट समेत ग्यासको बिक्री कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। चितवनमा विद्यालयका सवारी साधनमा गति नियन्त्रण उपकरण जडान गरिने भएको छ। सिडिओ गणेश अर्यालको समाजगतमा बसेको सामुदायिक तथा संस्थागत विद्यालयका सवारी साधन व्यवस्थापन नियमन तथा दुर्घटना न्यूनीकरण सम्बन्धी समन्वय बैठकले ती गाडीको अधिकतम गति प्रति घण्टा 40 किलोमिटर कायम गर्ने निर्णय गरेको हो। निर्णय अनुसार विद्यालयका सवारी साधनमा 15 दिनभित्र गति नियन्त्रण गर्ने उपयुक्त प्रविधि जडान गर्नुपर्ने र त्यसको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय चितवनले गर्नेछ। गति नियन्त्रण प्रवृत्ति जडान नगरेका सवारी साधन सञ्चालनमा रोक लगाइने अर्यालले बताउनु भएको छ। विद्यालयले सवारी चालकलाई जिम्मेवारी दिनुअघि हरेक दिन मापसे जाँच गर्ने र त्यसको अभिलेख राख्ने व्यवस्था मिलाउनु पर्नेछ। सरकार र लघु वित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन समितिबीच 7 बुँदे सहमति भएको छ।
4: यो सँगै लामो समयदेखि आन्दोलनरत पीड़ितले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। लघु वित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम स्थगन गरेको जानकारी दिएको हो। सरकार र आन्दोलन समितिबीच लघु वित्तीय संस्थाका सदस्य तथा ऋणीका समस्या समाधानका लागि उच्च स्तरीय लघु वित्तीय संस्था समस्या समाधान समिति गठन गर्ने सहमति गरिएको छ। समितिको कार्यादेश तयार गर्दा सरकारवाला समूहबाट समेत सुझाव लिनुपर्ने सहमतिमा उल्लेख छ।
3: इरानी सेना प्रमुखले अमेरिकी सैनिकको ज्यान लिने वा नियन्त्रणमा लिनेलाई $30,000 पुरस्कार घोषणा गरेका छन्। जनरल अमीर हतामीले यस्तो कार्य महिलाले गरेमा पुरस्कार राशि दोब्बर पारिने इरानी मिडियाले उल्लेख गरेका छन्। थप जानकारी सहित बीबीसीका जो इनवर्ड।
2: A really extraordinary thing to say. I mean, not one I can't remember a precedent for saying something like that about an ordinary soldiers.
3: खबर यति नै। नमस्कार।
5: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम शुरू भयो श्रोता ब्रुनाइक स्टुडियोबाट हामी कहाँ अलिकति टेक्निकल समस्या भएकाले केही समय तपाईँहरूले गीत सङ्गीत मात्रै सुन्दै गर्नुभएको थियो त्यसको लागि हामी क्षमाप्रार्थी छौँ र भर्खरै हाम्रो ड्युटी इन्जिनियरले यो सबै ठिकठाक गरिदिनु भएको छ र आई एम नाउ ब्याक अन एयर हजुर आज सोमबारको दिन हजुर सोमबार 17 अगस्त सन् 2026 साल तदनुसार भदौ 1 गते भदौ महिनाको पहिलो दिन हो आज र यहाँहरूलाई कार्यक्रममा न्यानो स्वागत छ हजुर सोमबारको कार्यक्रम लिएर उपस्थित भइसकेको छु म लाल शाही मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन छ यहाँलाई हुन त सुरुमा अलिकति यो टेक्निकल ग्लिच भएका कारण म यहाँहरूलाई सुरुदेखि नै सुनाउन सकिनँ क्षमा चाहेँ किनभने हाम्रो बसको बाहिरको कुरा हो हाम्रो चालफन्डबाट ड्युटी इन्जिनियरले सबै ठिकठाक गरिदिनु भएको छ र म अहिले एकदमै तयारी अवस्थामा फेरि कार्यक्रममा फर्केको छु अब आजको थट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउन चाहे दार्शनिक लाओ त्सु भन्नुहुन्छ केयर अबाउट वाट अदर पिपल थिङ्क एन्ड यु विल ओलवेज बी द प्रिजनर अरूले के सोच्छन् भन्ने कुरा वास्ता नगर्नुहोस् किनभने यदि तपाईँले वास्ता गर्न थाल्नुभयो भने तपाईँ सधैँ उनीहरूको बन्दी बन्नुहुनेछ यो भनाई चिनिया दार्शनिक लाओ त्सुको हो अब टुडे इन हिस्ट्री सन् 1945 साल 17 अगस्तको कुरा हो कोरिया इज डिभाइडेड इन्टु नर्थ एन्ड साउथ कोरिया अलोङ द 38th प्यारलल कोरिया विभाजन भएको दिन नर्थ र साउथ कोरिया सन् 1945 साल 17 अगस्तमा फेमस बर्थडे आजको दिन सन् 1977 सालमा जन्मेका हुन् थियरी अनरे फ्रेन्च फुटबलर एन्ड म्यानेजर उनको जन्म फ्रान्सको लेजुलेसमा भएको थियो सन् 1977 साल 17 अगस्तका दिन अब हेल्थ टिप्स प्र्याक्टिस गुड पोस्चर जरुरी छ तपाईँको शारीरिक मुद्रा मैले यो पक्का द्रव्यको कुरा गरेको होइन शारीरिक मुद्राको कुरा गरेको हुँ पोस्चर एकदमै ठिक हुन जरुरी छ तपाईँले राम्रो बडी फङ्सनको लागि यो अत्यावश्यक छ र लिगामेन्टहरू मसलहरू ठिक ठाउँमा राख्नको लागि तपाईँले बडी पोस्चर सधैँ ध्यान दिनुपर्ने हुन्छ र ब्याड पोस्चर भयो भने त्यसले तपाईँको स्पाइनमा समस्या दिन सक्छ अनि तपाईँको नर्भस सिस्टममा पनि त्यसले पछि गएर समस्या हुनसक्छ त्यही भएर गुड पोस्चरको लागि तपाईँले सधैँ आफूलाई अभ्यस्त गराउनुपर्छ मौसम सेरिया ब्रुनाईबाट सुरु गर्नु 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम 31 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ दिनभरि जसो नै मिश्रित खालको मौसम छ सेरियामा अब नेपाल काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम तापक्रम आज 28 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था काठमाडौँमा पनि थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ बिहानदेखि नै मिश्रित खालको मौसम छ काठमाडौँमा पनि अब लागौँ युकेतिर लन्डनको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 26 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया लाइट क्लाउड एन्ड लाइट विन्ड्स भनिएको छ हल्का बदली हुने संकेत छ लन्डनमा आजको दिन सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला आज अलिकति ढिलो आरम्भ भएको छ कार्यक्रम त्यसका लागि हामी क्षमाप्रार्थी छौँ किनभने हाम्रो टेक्निकल ग्लिच भएका कारण अलि ढिलो सुरु भएको हो र आज नागपञ्चमी पनि हो नागपञ्चमी महिमाबारे हामी केही समयपछि चर्चा गर्नेछौँ बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला
अहिलेको लागि स्वीकार्नुहोस् तृष्णा गुरुङको यो गीत माया पिरती।

बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युके को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटीएल को हिस्सा बनेर युके को सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स डट गभ डट बिएसपीएस

सुन्दै हुनुहुन्थ्यो स्याम लिम्बुको मलाई पनि मन लाग्यो। आज नाग पञ्चमी, आज देशभर परम्परा अनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजा आजा सहित नाग पञ्चमी पर्व मनाइँदैछ। वराह पुराणमा उल्लेख भए अनुसार नागराजसँग ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले श्रावण शुक्ल पञ्चमी अर्थात आजको दिन नाग पूजाको लागि प्रसिद्ध रहेको छ। यस दिन नागका अष्टकुल अर्थात अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबो आदिले पूजा गरी दूध र लावाको नैवेद्य चढाई घरको मूल ढोकामाथि टाँस्नाले त्यस्तो घरमा चट्याङ पर्दैन र आगो र सर्पको पनि डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ। ब्रह्मवै वर्त पुराणको कथन अनुसार भगवान श्रीकृष्णको पदचिन्हलाई कालीय नागले आफ्नो शिरमा धारण गर्ने सौभाग्य पाएकाले उसका सन्तान दरसन्तानलाई मार्नु हुँदैन भन्ने विश्वास पनि रहेको पाइन्छ। आजका दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम प्रारम्भ भएको मानिन्छ। आज नाग पञ्चमी र नाग पञ्चमी पूजा टुकर लाइन्सको मन्दिरमा 8:30 बजे सुरु हुनेछ ब्रिटिस फोर्सेस बुनाईवासीका लागि र सबैलाई मन्दिरमा आमन्त्रण गरिएको छ। आज 8:30 बजे पूजा सुरु हुनेछ ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि। आज अब गीत सुनौ दीपक बज्राचार्यको मुस्कान।

Deepak Bajrachariyako Muskan. आज नागपञ्चमी पूजा टोकर लाइन्सको मन्दिरमा 8:30 बजे सुरु हुन्छ, नछुटाउनु होला। 8:30 देखि 9:15 बजेसम्म सबै ब्रिटिस फोर्सेस बनाएका सर्भिस पर्सनल अनि परिवारजन सबैलाई आमन्त्रण गरिएको छ आजको नागपञ्चमी पूजामा। 8:30 बजे सुरु हुन्छ टोकर लाइन्सको मन्दिरमा। हुन त ब्रिटिस फोर्सेस बनाई अहिले विदामा भएका कारण तपाईँहरू कति हुनुहुन्छ जस जसले ड्युटी गर्दै हुनुहुन्छ उहाँहरू त अब जाने कुरै भएन टाढा, तर अहिले विदामा बहुसङ्ख्यक मानिसहरू छन् जस्तो मलाई लाग्छ। तपाईँहरू जहाँ रहनु भए पनि बिदाको समय एकदमै रमाइलोको साथमा मनाउनु होला र सुरक्षित रहनु होला। फर्काउँदाखेरि एकदमै सुरक्षित तौरले फर्किनुहोस् र विदामा यस्ता यदा कदा घटनाहरू भइरहेछन् त्यसको लागि तपाईँ सधैँ सावधान रहनुहोला। बाहिर जाँदाखेरि डकुमेन्ट हराउने, कहिले अलिकति परिवारमा के मिल्दैन, तारतम्य मिल्दैन छुट्टीको बेलामा त्यस्तै हुने गर्दछ, तर एकदमै सुरक्षित साथ छुट्टी मनाएर तपाईँहरू सही सलामत फर्काउनुहुनेछ, हाम्रो यही नै कामना छ। आल्मोडा राणा उप्रेतीको पालो परेको छ अब आँखै बैमानी

0: BFPS Gorkha Radio.
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेचहरूमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

सुन्दै बडो मिठो गीत मेरो हजुर स्वप्न सुमन र अभिज्ञा घिमिरेको स्वरमा. अब कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको. युएस डलर एकको खरिदर 152.39 रुपियाँ, बिक्रीदर 152.99 रुपियाँ. युरो एकको खरिदर 176.28 रुपियाँ, बिक्रीदर 176.97 रुपियाँ. पाउन्ड स्टर्लिङ एकको खरिदर 206.23 रुपियाँ, बिक्रीदर 207.04 रुपियाँ. स्विस फ्रान्क एकको खरिदर 187.41 रुपियाँ, बिक्रीदर 188.14 रुपियाँ. अस्ट्रेलियन डलर एकको खरिदर 107.95 रुपियाँ, बिक्री दर 108.38 रुपियाँ. कनेडियन डलर एकको खरिदर 109.83 रुपियाँ, बिक्री दर 110.26 रुपियाँ. सिङ्गापुर डलर एकको खरिदर 119.12 रुपियाँ, बिक्री दर 119.59 रुपियाँ. जापानिज यन 10 को खरिदर 9.57 रुपियाँ, बिक्री दर 9.60 रुपियाँ. चाइनिज युआन एकको खरिदर 22.60 रुपियाँ, बिक्री दर 22.69 रुपियाँ. साउदी अरेबियन रियाल एकको खरिदर 40.59 रुपियाँ, बिक्री दर 40.75 रुपियाँ. कटारी रियाल एकको खरिदर 41.82 रुपियाँ, बिक्री दर 41.98 रुपियाँ. थाई भाट एकको खरिदर 4.60 रुपियाँ, बिक्री दर 4.62 रुपियाँ. युएई डिरहाम एकको खरिदर 41.49 रुपियाँ, बिक्री दर 41.65 रुपियाँ. मलेसियन रिङ्गित एकको खरिदर 37.30 रुपियाँ, बिक्री दर 37.44 रुपियाँ. साउथ कोरियन वान 100 को खरिदर 10.76 रुपियाँ, बिक्री दर 10.80 रुपियाँ. स्विडिस क्रोनर एकको खरिदर 15.99 रुपियाँ, बिक्री दर 16.06 रुपियाँ. डेनिस क्रोनर एकको खरिदर 23.59 रुपियाँ, बिक्री दर 23.68 रुपियाँ. हङकङ डलर एकको खरिदर 19.42 रुपियाँ, बिक्री दर 19.50 रुपियाँ. कुवेती डिनार एकको खरिदर 495.98 रुपियाँ, बिक्री दर 497.93 रुपियाँ. बारेन डिनार एकको खरिदर 404.21 रुपियाँ, बिक्री दर 405.80 रुपियाँ. र अन्तमा ओमानी रियाल एकको खरिदर 395.80 रुपियाँ, बिक्री दर 397.36 रुपियाँ. सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर. अब हामी गीत सुन्छौ ब्रिजेश श्रेष्ठको चञ्चले तिम्रो बानी.

अनमोल गुरुङको चार कदम र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्त्यतिर आइपुग्यौं र पहिलो घण्टालाई अब समापन गर्दैछु दि एलिमेन्ट्स ब्यान्डको गीत उज्यालोबाट। यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला। त्यसपछि आठ बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी दोस्रो घण्टामा भेट्नेछौं।

0: कांग्रेसले विशेष महाधिवेशनका विरोधकर्ता पक्षले गरेको निर्णयमा आपत्ति जनाएको छ। संचारकर्मीसँग कंग्रेस प्रवक्ता देवराज चालिसले संस्थापन इतर पक्षले राष्ट्रिय सम्मेलनबाट पारित गरेका प्रतिवेदनका विषयप्रति आपत्ति जनाउनु भएको छ। पार्टीले आज सोमबार यसबारे विस्तृतमा धारणा राख्ने उहाँको भनाइ छ। कार्यक्रमलाई सभापति गगन कुमार थापाले पनि सम्बोधन गर्नुहुनेछ। फरक मत भए पार्टीको फोरम र महाधिवेशनमा ल्याउन उहाँको आग्रह छ। नाइमा मोबिलिटी एक्सपोमा 7,500 सवारी साधन बुकिङ भएका छन्। काठमाडौँको प्रगति मण्डपमा साउन 26 गतेदेखि हिजोसम्म चलेको प्रदर्शनीमा 5,504 पङ्गरी र 2,002 पङ्गरी सवारी साधन बुकिङ भएको व्यवस्थापनले जनाएको छ। एक्सपोमा 1,80,000 अवलोकन गरेका छन्। एक्सपोमा 55 ब्रान्डका 44 नयाँ मोडल देखाइएको थियो। नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले प्रदर्शनी सफल भएको बताउनु भएको छ। बुकिङ भएका गाडी बिक्री भएमा 20 अर्ब रुपियाँ बराबरको कारोबार हुने भनिएको छ। प्रदर्शनीमा सबभन्दा बढी बिवाइडी, टाटा, चेरी, एथर लगायत कम्पनी अग्रपङ्क्तिमा देखिएका छन्। थारू समुदायमा महिना अनुसार विभिन्न चाडपर्व मनाउने मौलिक परम्परा छ। अहिले हरढावा पर्व सकिएसँगै गुरही पर्वको तयारी सुरु भएको छ। दाङबाट अञ्जना चौधरीको रिपोर्ट।
1: गुरही पर्व नाग पञ्चमीको दिनमा मात्रै मनाइन्छ। विशेष गरी बाल बालिकाहरूको पर्वका रूपमा चिनिने गुरही थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। दाङ सहित बर्दिया, कैलाली र कञ्चनपुर लगायत थारू बस्तीहरूमा गुरही पर्व धुमधामका साथ मनाउने गरिन्छ। गुरही पर्वमा बाल बालिकाको विशेष सहभागिता हुने गर्छ। उनीहरू समूहमा भेला भएर गुरहीसँग सम्बन्धित परम्परागत गतिविधि गर्दै रमाइलो गर्छन्। ग्रीष्मा चौधरी,
2: हामीले गुरहीमा नयाँ लुगा किनेछौँ अनि गुरैमा हामीले गुरैमा पुतलाहरू खेलाउनलाई बनाउँछ।
1: थारू समुदायमा प्रचलित किम्वदन्ती अनुसार कुनै समय पृथ्वीमा महामारी